0: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 28 गते आइतबार सन् 2026 जुलाई 12 तारीख असार कृष्ण पक्षको त्रयोदशी तिथि
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको बाराको रेडियो बादल 89 मेगाहर्जलाई बधाई तथा शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: आज र भोलि केही ठाउँमा आधी घुप्ते र मुसलधारे वर्षाको सम्भावना, बाढ़ी पहिरो र डुबानको जोखिम, आवश्यक सतर्क अपनाउन आग्रह।
0: सरकारले खोला किनारबाट जोगाउन भन्दै लगिएका सुकुम्बासीको सेल्टर पनि डुब्यो। बाजुराको हरिकवलका 42 बाढ़ी पीड़ित 1.5 महिनादेखि तिरपालमा।
1: कम्पनी कानून सम्बन्धी विधेयकको मस्यौदा तयार, सीएसआर रकम अब सरकारी कोषमा जम्मा गर्नुपर्ने।
0: चीनमा एक हप्तामै दोस्रो शक्तिशाली चक्रवात, झण्डै 20 लाख मानिसलाई सुरक्षित ठाउँमा सारियो।
1: र नर्वेलाई हराउँदै इंग्ल्याण्ड विश्वकप फुटबलको सेमी फाइनलमा अहिले पाउने 7 बजे अर्जेन्टिना र स्विजरल्याण्डले खेल्ले।
4: हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट। मेरी सबै जेनेरेसन हिंसा टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक। वर्ल्ड कप 2026 टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक सबहरू लागू हुनेछन्। हिंसा टिभी उही सेलिब्रेसन हरेक जेनेरेसन
5: हिंसा फर अ कम्प्लिट वर्ल्ड।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदिउँ त। सामजुको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने हो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
6: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आजको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 0574-94-33-4-95-555।
0: काया कैरनमा अब खबरको सिलसिला शुरूमा आज र भोलिको मौसम सम्बन्धी खबर। आज र भोलि देशका केही ठाउँमा आधी घोप्ते र मुसलधारी वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकीका 1-2 ठाउँमा अति ठूलो वर्षाको सम्भावना रहेकाले सतर्कता अप्नाउन मौसम पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी भागका थोरै ठाउँमा तथा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका 1-2 ठाउँमा ठूलोदेखि अति ठूलो वर्षाको सम्भावना छ। साथै 3 प्रदेश कोशी, बागमती र गण्डकीको पहाड़ी क्षेत्रका 1-2 ठाउँमा पनि अति ठूलो पानी पर्ने सम्भावना छ। लगातारको वर्षासँगै आकस्मिक बाढ़ी, पहिरो, नदी कटान, गेग्रान बहाव तथा शहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ़न सक्ने भएकोले आवश्यक पूर्व तयारी र सावधानी अप्नाउन विपद प्राधिकरणले अनुरोध गरेको छ। विशेष गरी नदी, खोला, खोल्सा आसपासका क्षेत्र, पहिरोको जोखिम भएका ठाउँका नागरिक तथा नदी किनारको बस्तीमा बसोबास गर्दै आएका नागरिकलाई थप सतर्क रहन आग्रह गरिएको छ। यात्रामा पनि सावधानी अप्नाउन भनिएको छ। प्राधिकरणले नेपाल प्रहरी, सशस्त्र परिवहन, नेपाली सेना, पालिका तथा स्वयंसेवक सहित सबै सरकारवाला निकायलाई उद्धार तथा प्रति कार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ। जोखिमयुक्त राजमार्ग तथा सड़कमा डोजर, एक्सकाभेटर र लोरर जस्ता उपकरण तयारी अवस्थामा राख्न तथा विपद व्यवस्थापन समितिहरूसँग समन्वय गरेर पूर्व तयारीलाई प्रभावकारी बनाउन पनि आग्रह गरिएको छ। साथै वर्षा र बारिश सम्बन्धी जानकारीका लागि 1155, विपद सहायता 1234, नेपाल प्रहरीको 100 तथा सशस्त्र प्रहरी बल 1124 नम्बर मोबाइल नम्बर सुरक्षित राख्न र आवश्यकता परे तत्काल सम्पर्क गर्न प्राधिकरणले भनेको छ। साथै जल तथा मौसम विज्ञान विभाग र प्राधिकरणबाट जारी हुने अध्यावधिक मौसमी पूर्वानुमान तथा चेतावनीको नियमित जानकारी लिन पनि सबैलाई आग्रह गरिएको छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले वैशाख 11 सुकुम्बासीलाई सुरक्षित ठाउँमा लैजान खोला किनारको बस्ती खाली गर्नुपरेको फेसबुकमा स्टार सोर्स लेख्नु भएको थियो। उहाँकै निर्देशनमा भोलिपल्ट बिहानैदेखि बस्तीहरूमा डोजर चल्यो, विस्थापित भएका सुकुम्बासीलाई होल्डिङ सेन्टरमा लगियो। तर सुरक्षाका लागि सारिएका उनीहरू झनै असुरक्षित भए। डुबानमा परेका उनीहरूले बस्ती भत्काउँदा बचेका अलिअलि सामान, ओढ्ने ओछ्याउने खानेपानी र नियमित खाने औषधि समेत जोगाउन सकेनन्। शाहले वैशाख 11 सामाजिक सञ्जाल फेसबुकमा डुबान परेका बस्तीको तस्विर शेयर गर्दै खोला किनारमा सुकुम्बासी असुरक्षित भएकाले उनीहरूको सुरक्षाका लागि बस्ती खाली गर्नुपरेको स्टाटस

0: र हरेक वर्ष दोहोरिने नियति पनि हो। यो समस्यालाई अब आउने वर्षका लागि थाती नराखी उहाँहरूलाई सुरक्षित रूपमा बसोबासको व्यवस्था मिलाउनु पर्छ भनेर मैले बारम्बार लेख्दै र भन्दै आएको छु। प्रधानमन्त्री शाहले नदी किनारका सुकुम्बासीहरूलाई सुरक्षित ठाउँमा लैजान बस्ती खाली गर्नु परेको स्पष्टीकरण दिनुभएको थियो र भोलिपल्ट बिहानैदेखि सरकारले सुकुम्बासी बस्तीहरूमा डोजर चलायो। तर सरकारले सुरक्षाका लागि भनेर सुकुम्बासीहरूलाई राखेको होल्डिङ सेन्टर नै असुरक्षित बनेको छ। अस्ति शुक्रबार राति 12:30 बजेदेखि किर्तिपुरमा रहेको राधा स्वामी सत्संग होल्डिङ सेन्टर डुबानमा परेपछि विस्थापित सुकुम्बासी थप विचलनीमा परेका छन्। सरकारले खोला किनारबाट जोगाउन भन्दै लगिएका सुकुम्बासीको सेल्टर पनि डुब्यो। आजका पत्र पत्रिकामा यसबारे खबर छ। हामीले यो खबर कान्तिपुर दैनिकबाट लिएका छौं।
1: फेरि पनि बाढ़ी पीड़ितकै खबर। बाजुराको बुढ़ीनन्दा नगरपालिका एक हरिकवलका 42 परिवार 1.5 महिनादेखि तिरपाल टाँगेर बस्दै आएका छन्। जेठ 14 गएको बाढ़ी पहिरोले बुढ़ीनन्दा नगरपालिका एक हरिकवल मटेला पाँट टोला र भर्तीको साडाका 245 परिवार विस्थापित भएका थिए। तीमध्ये हरिकवलका 42 परिवारका घर पूर्ण रूपमा क्षति भएका थिए। हरिकवल मटेला पाँट टोल र सहनेका पूरै बस्ती उच्च जोखिममा पर्नुका साथै हजारौं रोपनी खेतीयोग्य जमीनमा क्षति पुगेको छ। बस्तीको खानेपानी विद्युत सड़क कुलो र पादुका बाल विकास विद्यालय लगायतका संरचना पूर्ण रूपमा क्षति भएका छन्। 42 परिवारको बास तिरपाल मुनि छ। हरिकवलका 42 परिवार सबै हलिया हुन्। बुढ़ीनन्दा नगरपालिकाका उपमेयर रामबहादुर बोहराले विस्थापित परिवारको लागि खाद्यान्न र नगरपालिकाको समन्वयमा जिल्ला रेडक्रस सोसाइटी र इन्टरनेशनल नेपाल फेलोशिप नापोङ नामक गैर सरकारी संस्थाले सहयोग गरेको बताउनुभयो। 42 परिवारहरू घरभित्र बस्न सक्ने अवस्था नहुँदा 1 महिनादेखि तिरपाल टाँगेर पालमुनि बस्दै आएका छन्। हरिकवल गाउँका 42 परिवारका 203 बसोबास गर्छन्। तीमध्ये बाल बालिका 32, महिला 80, पुरूष 82, वृद्ध वृद्ध 7, अपाङ्गता 2 बसोबास छ। बुढ़ीनन्दा कोडा नम्बर 1, 2, 3 र 4 बस्ती अति जोखिममा छ। नयाँ पत्रिका दैनिकले यो खबर छापेको छ।
0: भ्रष्टाचार नियन्त्रण गर्ने उद्देश्यले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत एक विशेष सुशासन अनुगमन इकाइ राख्ने प्रस्ताव गरिएको छ। सरकारले स्वीकृत गरेको भ्रष्टाचार विरूद्धको राष्ट्रिय रणनीतिक योजनामा यस्तो प्रस्ताव गरिएको हो। सदाचारितामा आधारित भ्रष्टाचार मुक्त र समृद्ध राष्ट्र निर्माणको अवधारणासहित भ्रष्टाचार विरूद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना ल्याइएको छ। असार 18 बसेको मन्त्री परिषद बैठकले स्वीकृत गरेको यो रणनीतिक योजनालाई प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले अस्ति शुक्रबार सार्वजनिक गरेको हो। भ्रष्टाचार नियन्त्रण गर्न तथा सुशासन प्रवर्धनका लागि स्वतन्त्र संयन्त्रका रूपमा प्रधानमन्त्री कार्यालय मातहत रहने इकाइको संरक्षक प्रधानमन्त्री हुनुहुनेछ। यस इकाइले भ्रष्टाचार विरूद्ध तथा सुशासन प्रवर्धनका सम्बन्धमा सूचना संकलन गर्ने तथा प्रमाण जुटाउने र प्रधानमन्त्रीलाई सिधै प्रतिवेदन पेश गर्नेछ। चुस्त छरितो गतिशील र स्वतन्त्र संयन्त्रका रूपमा यो इकाइ रहने भनिएको छ। प्रधानमन्त्री संरक्षक रहने यस इकाइमा प्रधानमन्त्री नियुक्त गरेका वा तोकेका वरिष्ठ अनुसन्धानकर्ता, तथ्याङ्क विश्लेषक, साइबर सुरक्षा विज्ञ, कानून सल्लाहकार, संचार अधिकृत र प्रशासन तथा समन्वय अधिकृत लगायतका विशेष विज्ञ रहने प्रस्ताव छ। यस इकाइले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले को एकीकृत अनुगमन समितिलाई सुदृढ बनाउनका साथै निर्देशक समिति तथा कार्य सम्पादन समितिको काममा सहयोग गर्नेछ। इकाइले आवश्यकता अनुसार कुनै प्राधिकारी वा विज्ञहरूलाई आमन्त्रण गरी आफ्नो जिम्मेवारी सम्पादनमा सहयोग दिन सक्नेछ। भ्रष्टाचार विरूद्धका सूचना संकलनका लागि राष्ट्रिय अनुसन्धान विभागको विशेष टोली समेत परिचालन गर्न सकिने भनिएको छ। विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याइसकिएको छ। यसै गरी संघ प्रदेश र पालिका तीनै तहमा भ्रष्टाचार नियन्त्रणको लक्ष्य रणनीतिक योजनाले लिएको छ। भ्रष्टाचार नियन्त्रणका लागि प्रधानमन्त्री कार्यालय मातहत विशेष इकाई राखिँदै आजको कान्तिपुर दैनिकमा खबर छ।
1: कार्यक्रममा सरकारका कामबारे समीक्षा सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मशान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मशान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मशान्त

0: पत्र बकेलता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: Major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman ghar lyana ta hernu. Tapai pani bhannuhune cha, malai ta Major ko bani lagisakeko cha. Major appliances, Major ko bani lagcha.

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ। उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आज र भोलि केही ठाउँमा आँधी घोप्टो र मुसलधारे वर्षाको सम्भावना, बाढ़ी, पहिरो र डुबानको जोखिम, आवश्यक सतर्कता अपनाउन आग्रह, सरकारले खोला किनारबाट जोगाउन भन्दै लगिएका सुकुम्बासीको सेल्टर पनि डुब्यो, बाजुराको हरिकवलका 42 बाढ़ी पीड़ित 1.5 महिनादेखि तिरपालमा, भ्रष्टाचार नियन्त्रणका लागि प्रधानमन्त्री कार्यालय मार्फत विशेष इकाई राखिँदै लगायतका खबर प्रस्तुत
1: गर्यौं। सरकारले 100 दिनको अवधिमा सुशासन, प्रशासनिक सुधार र सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रयास गरेको दावी गरेको छ। केही क्षेत्रमा सुधारका संकेत देखिए पनि गरीब, निम्नवर्ग, दलित, भूमिहीन, सुकुम्बासी, मिटर ब्याज पीड़ित लगायत सीमान्तकृत समुदायको दृष्टिकोणबाट हेर्दा सरकारका अहिलेसम्मका काम पूर्ण रूपमा आश्वस्त पार्ने देखिएको छैन।
2: सय दिनमा नागरिकको पक्षमा धेरै काम गरियो भन्दै सरकारले दावी गरिरहँदा गरीब, उत्पीड़ित तथा सीमान्तकृत समुदाय थुप्रै शास्ति र समस्यासँग जुधिरहेका छन्। सुकुम्बासीलाई वैकल्पिक व्यवस्था विनय हटाइएको भन्दै आलोचना भइरहेको छ। राष्ट्रिय मानवाधिकार आयोगले समेत होल्डिङ सेन्टरबाट बिना विकल्प हटाउने प्रक्रिया मानवाधिकारका दृष्टिले गम्भीर भएको जनाएको छ। उता आफ्ना माग र पुराना सम्झौता कार्यान्वयन नभएको भन्दै मिटर ब्याज पीड़ित फेरि काठमाडौँ केन्द्रित आन्दोलनमा उत्रिएका छन्। यसले सरकारका प्रतिबद्धता र कार्यान्वयन बीच अझै ठूलो दूरी रहेको देखाउँछ। लेखक एवं पत्रकार जेबी विश्वकर्मा।
3: उत्पीड़ित र सीमान्तकृतको तर्फबाट हेर्दाखेरि चाहिँ कुनै पनि रूपान्तरण भएको देखिँदैन। बरु यो जुन संकट बेरिरहनु पर्ने बाध्यता थियो, जस्तो भूमिहीनको कुरा गरौं वा सुकुम्बासीहरूको कुरा गरौं, जुन संकट बेरिरहनु परेको थियो त्यसमा थप संकट सिर्जना हुने काम चाहिँ बाल नेतृत्वको सरकार भएपछि देखिन्छ। जस्तो काठमाडौँकै कुरा गर्दाखेरि यहाँको भूमिहीन सुकुम्बासी अव्यवस्थित वसोबासीहरूको कुरा हेर्दाखेरि जुन तंगले आतंक सिर्जना गरेर भूमिहीन सुकुम्बासीहरूको बिजोग बनाउने काम भयो, यो त बरु यो विगतका सरकारहरूले पनि यति साह्रो बर्बरता त देखाएको थिएन। अहिले भर्खरै गणेश नेपालीको कुरा हेर्ने हो भनेदेखि चाहिँ ठूलो आशा थियो कि यति ठूलो संघर्ष विद्रोह गरिसके पछाडिदेखि परिवर्तन होला, हाम्रो जीवनमा सहजता होला भन्ने जो अपेक्षा थियो, अपेक्षामाथि कुठाघात भएका कारणले आत्महत्या गर्नुपर्ने बाध्यता भयो। यसले के देखाउँछ भन्दाखेरि चाहिँ राज्य गरीबहरूप्रति, श्रमिकहरूप्रति, उत्पीड़ित समुदायप्रति झन बढ़ी कठोर, झन बढ़ी बर्बरता, झन बढ़ी दमन उत्रिएको देखिन्छ। उत्पीड़ितहरूले जुन अपेक्षा गरेको थियो अपेक्षामाथिको निकै ठूलो धोकाधड़ी भयो भन्ने मलाई लाग्छ।
2: रोजगारी, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य, सम्मानजनक जीवनका आधारभूत सवालमा निम्न वर्गले अपेक्षित परिवर्तन महसुस गर्न सकेको देखिँदैन। यसो हुनुमा सरकारले गर्न नचाहेको होला कि गर्न खोज्दा पनि संरचनागत समस्या, कानूनी जटिलता र सीमित स्रोतका कारण परिणाम आउन नसकेको होला त।
3: बेरोजगारी जीवन बाँच्नुपर्ने व्यक्तिहरूको लागि के हुन्छ, कुनै एउटा उज्यालो चित्र, कम्तीमा आशा जगाउने कुनै चित्र र बजेट विनियोजन गर्दाखेरि बजेटले बेरोजगारीमा बस्नु परेको भूमिहीनहरूको सन्दर्भमा वा गरीबहरूको सन्दर्भमा कुनै कार्यक्रम ल्याएको भए कमसेकम सरकारले केही गर्ला भन्ने आशा हुन्थ्यो। तर कुनै पनि त्यस्तो प्रकृति, न कार्यक्रम आयो, न नीति आयो, न कुनै योजना आयो, न कुनै कार्यान्वयन गर्ने खालको सिलसिला देखियो। यसले चाहिँ के देखाउँछ भन्दाखेरि यो सरकारको इच्छा हुने वा नहुने भन्दाखेरि पनि गरीबहरूलाई, श्रमिकहरूलाई, मजदूरहरूलाई हेर्ने दृष्टिकोण नै समस्या छ भन्ने लाग्छ कि त्यो समुदायको मुक्ति नभइकन, त्यो समुदायको जीवन सहज नभइकन नेपाली समाजको रूपान्तरण हुन सक्दैन, विकास हुन सक्दैन, आर्थिक जीवनमा परिवर्तन हुन सक्दैन भन्ने सामान्य आधारभूत कुरामा पनि यो सरकारले गम्भीरतापूर्वक लिएको देखिँदैन।
2: संविधानले नेपाललाई सामाजिक न्यायमा आधारित कल्याणकारी राज्य बनाउने परिकल्पना गरेको छ। त्यसैले सरकारले सीमान्तकृत समुदायलाई राहतका पात्रका रूपमा होइन अधिकारका आधारमा हेर्नुपर्छ। भूमिहीन र सुकुम्बासीका लागि दीर्घकालीन आवास समाधान, मिटर ब्याज पीड़ितलाई शीघ्र न्यायसँगै सबै विपन्न र गरीब परिवारलाई रोजगारी सृजना, सामाजिक सुरक्षा, गुणस्तरीय शिक्षा र स्वास्थ्यमा पहुँच तथा नीति निर्माणमै उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सके मात्र सरकारले उनीहरूको विश्वास जित्न सक्छ।
0: गरीब, उत्पीड़ित तथा सीमान्तकृत समुदायको अवस्था र सरकारले गर्नुपर्ने कामबारे लेखक एवं अभियन्ता जेबी विश्वकर्मासँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिको नेपालमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, सरकारले निजी क्षेत्रबाट संस्थागत सामाजिक उत्तरदायित्व अर्थात सीएसआर अन्तर्गत खर्च गरिँदै आएको रकम अब प्रत्यक्ष रूपमा खर्च गर्न नपाउने र सरकारी कोषमा जम्मा हुने गरी विधेयक मसौदा तयार गरेको छ।
1: पनि कानून सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2083 को मसौदामा नेपालमा दर्ता भई संचालनमा रहेको कम्पनीको सीएसआर रकम आफैले खर्च गर्न नपाउने व्यवस्था गर्न लागि एक हो। प्रस्तावित विधेयकको व्यवस्था अनुसार निजी क्षेत्रले सीएसआर बापतको रकम सरकारले स्थापना गर्न लागेको संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्नेछ। यो प्रस्ताव निजी क्षेत्रले लामो समयदेखि अभ्यास गर्दै आएको सीएसआर खर्च प्रणालीभन्दा फरक छ। अहिले उद्योग बैंक तथा वित्तीय संस्थाले आफ्नो मुनाफाको निश्चित हिस्सा स्थानीय समुदाय शिक्षा स्वास्थ्य वातावरण संरक्षण खेलकूद विपद व्यवस्थापन लगायतका क्षेत्रमा आफैले खर्च गर्दै आएका छन्। तर नयाँ मस्यौदाले यो रकम सरकार मातहतको कोषमा जम्मा गरी सरकारले तोकेको प्राथमिकता क्षेत्रमा परिचालन गर्ने व्यवस्था अघि सारेको छ। मस्यौदा अनुसार वार्षिक 25 करोड़ रूपियाँ भन्दा बढ़ी कारोबार गर्ने कम्पनीले हरेक आर्थिक वर्षको खुद मुनाफाको कम्तीमा 1% रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्नेछ। 25 करोड़ रूपियाँ भन्दा कम कारोबार गर्ने कम्पनीले पनि कोषमा रकम जम्मा गर्नुपर्ने व्यवस्था प्रस्तावमा छ। तर उनीहरूले जम्मा गर्नुपर्ने रकम प्रष्ट उल्लेख छैन। यसलाई व्यवसायले अप्रत्यक्ष रूपमा थप कर असुली गर्न खोजेको रूपमा व्याख्या गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सीएसआर बापत छुट्याइएको रकम व्यवसाय आफैले खर्च गर्न पाउनुपर्ने बताउनुहुन्छ। कम्पनी कानून सम्बन्धी विधेयकको मस्यौदा तयार, सीएसआर रकम अब सरकारी कोषमा जम्मा गर्नुपर्ने शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। झापाको दमक नगरपालिका 10, गौराडाँडा नगरपालिका 5 र कमल गाउँपालिका 7 को संगम स्थलमा सरकारले झण्डै 2200 बीघा क्षेत्रफलमा नेपाल चीन मैत्री औद्योगिक पार्क निर्माण गर्ने योजना शुरू गर्यो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले 2077 साल फागुन 16 गते पार्कको शिलान्यास नै गर्नुभयो। तर शिलान्यास गरेको 5.5 वर्षमा पनि औद्योगिक पार्क निर्माणको सुरसार भने छैन। शिलान्यास गर्दा ओलीले 2 वर्षभित्रै पार्कभित्र 100 वटा उद्योग सञ्चालनमा ल्याउने दावी गर्नुभएको थियो। प्रोजेक्ट डेभलपमेन्ट एग्रीमेन्ट पीडीए लगायत आधारभूत तयारी पूरा नगरी हतारमा शिलान्यास गर्दा अहिले आयोजना अलपत्र परेको छ। पार्क शिलान्यास गर्दाको स्तम्भ समेत भत्किसकेको छ। पहिलो चरणमा 100 वटा उद्योग स्थापना गर्न लगानी बोर्डले 64 अर्ब रूपियाँ लगानी स्वीकृत गरेको थियो। पार्कमा विद्युतीय सामग्री उत्पादनका लागि चीनको लासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिनपिङ जॉइन्ट कन्स्ट्रक्सनले औद्योगिक पार्क निर्माण गर्ने भनिएको थियो। पार्कमा स्थापना हुने उद्योगले विद्युतीय गाड़ीदेखि मोबाइलसम्म उत्पादन गर्ने दावी गरिएको थियो। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार शुरूमा चिनिया कम्पनीले 942 बीघा जग्गा माग गरेको थियो। तर पार्कमा कति संख्या र कस्ता उद्योग स्थापना हुने भन्ने मा कार्यालय नै अन्यलमा रहेको छ। औद्योगिक पार्कको नाममा 1.19 अर्ब मुआवजा, शिलान्यास गरेको 5.5 वर्ष बित्यो तर नेपाल चीन मैत्री औद्योगिक पार्क बन्ने निश्चित छैन। नयाँ पत्रिकामा खबर छ।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनमा प्रसारण भइरहेको काया कैगनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ। सुन्दै गर्नुहोला।
5: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
6: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
7: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
6: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
7: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106-96।
8: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाओ।
9: बोनस भरपूर मनोरंजन सहित मात्र रु 979 डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलरलाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न फिल्म स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। आफैमाथि आगो लगाएर अमूल्य जीवन नष्ट गर्न आफैमा भयानक विषय भएको मनोविदहरू अपनाउनुहुन्छ। मनोविद परमराज जोशीले विश्वमा भएका विभिन्न अध्ययनले देखाए अनुसार आत्महत्या गर्न खोज्ने मध्ये 90% विगतदेखि नै कुनै न कुनै कारणले मानसिक तनाव वा समस्या हुने गरेको पाइएको छ। बाँकी 10% भने तत्कालीन उत्पन्न घटनामा आवेगमा आएर आत्महत्याको बाटो रोज्छन्। यस्ता घटनापछि सिको गर्दै अर्कोले पनि अपनाउने प्रवृत्ति रहने पनि विश्वमा भएका विभिन्न अध्ययनले देखाएका छन्। कतिपय ठाउँमा यसले महामारीको रूप लिने गरेको पाइएको छ। त्यसैमध्ये एक घटना गणेश नेपालीको आत्मदाह रहेको हुन सक्ने जोशी दावी गर्नुहुन्छ। उहाँले भन्नुभयो, जस्तै सामाजिक सञ्जालमा देखिएका भिडियोमा गणेश नेपालीको पहिले नगर प्रहरीसँग चर्को वाद विवाद भइरहेको देखिन्छ। जोशीका अनुसार यस्तो आवेगपूर्ण क्षणमा मानिसको मस्तिष्कले सकारात्मकको सट्टा नकारात्मक संसार देख्छ र घटना हुन सक्छ। आत्मदाह रोक्न सकारात्मक पहल आवश्यक। गोर्खापत्रमा खबर छ।
0: अब विदेशको खबर। चीनमा एक हप्ताभित्रै दोस्रो शक्तिशाली उष्णकटिबन्धीय चक्रवात अर्थात टाइफुनको प्रभावका कारण पूर्वी तटीय क्षेत्रका झण्डै 20 लाख मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। बीबीसीका अनुसार यो चक्रवात अघिल्लो शनिबार झिजियान प्रान्तको ताइजो शहरमा पहिलो पटक आएको थियो। त्यसपछि मध्यराततिर बेन्झोउ क्षेत्रमा दोस्रो पटक विकसित भएर त्यहाँको जनजीवन प्रभावित बनेको हो। चक्रवातका कारण अत्याधिक वर्षा हुने जोखिम अझ उच्च रहेको विशेष सतर्कता अपनाइएको छ। यसको प्रभाव झण्डै 1000 किलोमिटरसम्म फैलिएको छ। चीनको आपतकालीन व्यवस्थापन मन्त्रालयका अनुसार झिजियान प्रान्तबाट मात्रै झण्डै 17 लाख मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ भने छिमेकी प्रान्तहरूबाट पनि हजारौं नागरिकलाई सुरक्षित ठाउँमा लगिएको छ। चक्रवातको जोखिमलाई मध्यनजर गर्दै प्रभावित क्षेत्रमा विद्यालय बन्द छन्। सरकारी तथा निजी कार्यालयमा विदा दिइएको छ। बाहिरी गतिविधिमा रोक लगाइएको छ। साथै 400 भन्दा बढ़ी हवाई उडान रद्द गरिएका छन् भने दर्जनौं रेल सेवा पनि स्थगित गरिएको छ। चीनिया मौसम विज्ञानले झिजियाङ र उत्तर पूर्वी फुजियान क्षेत्रमा अत्याधिक वर्षाको चेतावनी सहित बाढ़ी पहिरो र डुबानको उच्च जोखिम रहेको जनाएको छ। झण्डै 1 करोड़ जनसंख्या रहेको बेन्झोउ शहर चक्रवातको प्रत्यक्ष प्रभावमा परेकाले त्यहाँ विशेष सतर्कता अपनाइएको छ। यसअघि यही उष्ण कटिबन्धीय चक्रवातले प्रशान्त महासागर पार गर्ने क्रममा जापानको साकिसिमा टापु समूहमा तीव्र हावाहुरी र वर्षा गराएको थियो।
1: अब खेल खबर। नर्वेलाई हराउँदै इंग्ल्याण्ड विश्वकप फुटबलको सेमी फाइनलमा प्रवेश गरेको छ। आज बिहान अमेरिकाको मियामी स्टेडियममा भएको खेलमा इंग्ल्याण्डले नर्वेलाई 2-1 गोलले हरायो। इंग्ल्याण्डको जितमा दुवै गोल जुड बेलिङ्गमले गरेका छन्। खेलको पहिलो हाफको 3600 मिनटमा नर्वेका एन्ड्रियस श्रेयफले गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफको अन्त्यतिर इंग्ल्याण्डका जुड बेलिङ्गमले गोल गर्दै खेललाई बराबरीमा ल्याए। दोस्रो हाफमा 7 मिनट इन्जुरी समय दिएको थियो। यो समयमा कुनै पनि टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको 93 मिनटमा बेलिङ्गमले इंग्ल्याण्डका लागि दोस्रो गोल गरे। सेमी फाइनलमा इंग्ल्याण्डले अब अहिले बिहान 7:45 खेल्ने साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्ड बीचको विजेतासँग खेल्नेछ।
0: अब केही खबर संक्षेपमा। बझाङको केदार सिंहमा जीप दुर्घटना हुँदा 3 जनाको ज्यान गएको छ, 12 जना घाइते भएका छन्। केदार सिंह गाउँपालिका 7 काँडाचौरबाट दुर्गास्थली गाउँपालिका चुवावङतर्फका लागि छुटेको सुदूरपश्चिम प्रदेश 01001-26-44 नम्बरको जीप दुर्घटना भएको हो। दुर्गाथली 6 वडा अध्यक्ष जयबहादुर महतका अनुसार दुर्घटनामा दुर्गाथली 6 चक्रबहादुर महत, कुटुरी देवी महत र केदार सिंह सापकी विमला महत धामीले ज्यान गुमाउनु भएको छ। प्रारम्भिक जानकारी अनुसार जीपमा चालक सहित 16 जना रहेका थिए।
1: संविदा भएको 8.5 महिनामा पुराना नीतिका 29 लाख मध्ये झण्डै 26 लाख गाड़ी चालक अनुमति पत्र लाइसेन्स छापिएको छ। 2 चरण गरेर सुरक्षण मुद्रणको केन्द्रले लाइसेन्स छापेको हो। 25,92,417 लाइसेन्स छापिसकेको केन्द्रले जनाएको छ।
0: काठमाडौँ त्रिपुरेश्वर स्थित राहदानी विभागको कार्यालय अगाडि आफैलाई आगो लगाएका मुगुका गणेश नेपालीको परिवारले शव बुझ्न अस्वीकार गरिरहेका छन्। महानगर प्रहरीले मोटरसाइकलमा हुइल अप लगाएपछि भएको घटना राज्यका कुनै अंगले जिम्मेवारी लिनुपर्ने परिवारको अडान रहेको छ र यसबारे छलफल भने चलिरहेको छ।
1: तीनजना अर्थमन्त्रीले कार्यान्वयन गरेको चालू आर्थिक वर्षको बजेटमा पूँजीगत खर्च इतिहासकै सबैभन्दा कमजोर देखिएको छ। चालू आर्थिक वर्षमा भएको खर्चको भुक्तानी अन्तिम दिन असार 25 हो। महालेखा नियन्त्रक कार्यालयका अनुसार असार 25 सम्म पूँजीगत खर्च वार्षिक लक्ष्यको 45% मात्र पुगेको खबर कारोबार दैनिकमा छ।
0: चीनको माथिल्लो क्षेत्रमा रहेको हिमतालको जलस्तर तीव्र रूपमा बढ़िरहेको भन्दै नेपालतर्फको भोटेकोशी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अप्नाउन आग्रह गरिएको छ। चीनको जाङ्मो पोर्ट प्रशासनले नेपाली सुरक्षा निकाय र स्थानीय प्रशासनलाई पठाएको सन्देशमा निरन्तर वर्षाका कारण माथिल्लो क्षेत्रमा रहेको चीनतर्फको बोक्कु हिम नदीको जलस्तर बढ़िरहेको उल्लेख गर्दै भोटेकोशी नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अप्नाउन भनेको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
1: नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग सञ्चालनमा आएसँगै देशको यातायात क्षेत्रमा नयाँ प्रविधि हस्तान्तरण हुने भएको खबर आजको गोर्खा पत्रले छापेको छ।
0: काया कैरनमा अब पालो उखानको
1: रंगना ढंग भरि भंग।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: आज र भोलि केही ठाउँमा आधीघण्टे र मुसलधारे वर्षाको सम्भावना। बाढ़ी पहिरो र डुबानको जोखिम। आवश्यक सतर्कता अपनाउन आग्रह।
0: सरकारले खोला किनारबाट जोगाउन भन्दै लगिएका सुकुनवासीको सेल्टर पनि डुब्यो। बाजुराको हरिकवलका 42 बाढ़ी पीड़ित 1.5 महिनादेखि तिरपालमा।
1: कम्पनी कानून सम्बन्धी विधेयकको मस्यौदा तयार। सीएसआर रकम अब सरकारी कोषमा जम्मा गर्नुपर्ने।
0: चीनमा एक हप्तामै दोस्रो शक्तिशाली चक्रवात। झण्डै 20 लाख मानिसलाई सुरक्षित ठाउँमा सारियो।
1: र नर्वेलाई हराउँदै इंग्ल्याण्ड विश्वकप फुटबलको सेमी फाइनलमा। अहिले 7:45 अर्जेन्टिना र स्विजरल्याण्डले खेल्दै।
0: अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अरूणले बनाउनु भएको हिजो आज हुनुपर्ने सूचना समाचारको प्राथमिकता तर अहिले हुने गरेका विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एकजना किसान टेलिभिजन अगाडि बसेर खबरहरू हेर्दै सुन्दैछन्। खबरका शीर्षकहरू छन् आत्मदाह, आत्महत्या, हत्या, मृत्यु, बेपत्ता, घाइते। अनि लेखिएको छ समाचारको अन्त्यमा अब मौसम सम्बन्धी जानकारी। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

0: हेर न यस्ता मान्छेले बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा
1: नहोइन के भन्नुभएको हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
0: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भन्नु त
2: अङ्कल अङ्कल आउनुहोस् म आजलाई बाटो काटिदिन्छु
3: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
4: समस्या सरी नै होइन दाई तपाईँ हाम्रो सोचमा छ
0: म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिंग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
4: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौं
1: ए बाबु हजुरहरू सत्ताज बालेर जाऊ
6: पर्दैन आमा केही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु कि
1: बर्खाको बेला छ अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भयो बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
6: है बल्ल सम्झे सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
1: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
6: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
1: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
5: सतर्कता अपनाउने गरौं सुरक्षित बनाऊ
7: नेपाल सरकार विज्ञापन
8: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ डिप्रेसन मदिरा लाग्दो औषधि सेवन वर्षापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रोक्ने शिकार निर्दोको सफलताले मन खुसी नहुने रिमाइन लाग्नुपर्ने कुरामा नलाग्ने शरीरमा थकित महसुस हुने निन्द्रा नलाग्ने खानामा रुचि नहुने वास्तवमा नलाग्ने आत्मविश्वास हुने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गराउन गराउन लाग्छ समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नका साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ मैले समस्याको समाधान हुन सुन्दर जीवन हाँसेर बाँच्यो अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टरद्वारा जनहितमा जारी सन्देश
9: मरेँ के हो
1: मेरो त रगतै रगत भयो चामल त त्यस्तो हेर्न नि सक्दिन
9: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने खराब दिन बाटोको बाटो काटेको
1: हेरो त धन्य हुने तिमीले मोटरसाइकल चलाउनु बाँच्यो बाटो काट्ने मान्छे मरिदियो कि बाँच्ने हो केही ठेगान छैन
9: तिमी जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि केही हुँदैन थियो नि हेर त
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
5: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौं जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊं
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
5: नेपाल सरकार विज्ञापन बोर्ड
10: सड़क निर्माण कार्य सम्बन्धी अत्यन्त जरूरी सूचना सालिङ हिन्दुसी सड़क निर्माण कार्य फुटिङ हुँदै नवीसीतर्फ तीव्र गतिमा अगाडि बढ़िरहेको हुँदा निर्माण क्षेत्र पल्लो भेग नसित खम्ची आसपासका स्थानीय बासिन्दाहरूलाई घाँसदाउरा तथा पशु चौपाय सुरक्षित क्षेत्रतर्फ मात्र नजान तथा अवस्था हुँदा विशेष सावधानी अपनाउन यसै सूचना मार्फत अनुरोध गरिन्छ निर्माण कार्यलाई सहज सुरक्षित र सुनिश्चित सम्पन्न गर्न सबैको सहयोगको अपेक्षा पनि गरिन्छ सड़क उपभोक्ता समिति सालुन सिलुखुम्बु
4: हत्तेरिका दिदी यो नयाँ घर बनाउन कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चाहे पत्तै पाउनु ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या धत बहिनी तिमी पनि कस्तो सम्झनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त
10: ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हो
4: नसुने भएन सुरु दुखुम्बा नगरपालिका ओडानी पासमा भएको शान्ति स्टोर एण्ड सप्लाई छ नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने म त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
10: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुखुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरु सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू गुरू नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00 सुनु दुखुण्ड नगरपालिका पाँच सेलिरी सुनुखुम्बु आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुनुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
4: सोलु दुखुण्ड नगरपालिका वडा नम्बर पाँच सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ
10: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 95 58 70 3 5 र 98 61 34 200
4: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुखुम्बु नगरपालिका वडा नम्बर पाँच सलेरी सोलुखुम्बु
11: तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ बालबालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर
10: सोलुखुम्बु जिल्लाको सोलु दुखुम्बु नगरपालिका वडा नम्बर 10 तापिङच्याङका स्थित ओमछु आधारभूतमा भूमि विद्यालयका लागि एकजना बच्चु अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसो सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ
11: सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ तलब आपूर्ति स्वरोजगारीमा प्रदान गरिनेछ
10: पद अंग्रेजी शिक्षक एकजना आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि थप सुर सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र थप जानकारीका लागि सम्पर्क नम्बरहरू लैफी शोभा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र फुरी शोभा वस्तु सञ्चालक 98 41 15 90 82
11: सोलुखुम्बु नगरपालिका वडा नम्बर 10 73 00

0: क्लास बौद्धतिर कहाँ कुदेको यसरी
1: कलेज खोज्दैछु यार कक्षा एघारको लागि पढाइ र अनुशासन पनि कडा चाहियो अनि अतिरिक्त क्रियाकलाप पनि उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि
0: अरे यार त्यसो भए त सिद्धि बौद्ध प्रसारको केम्स कलेज जाऊ न तिमीले भनेका यी सबै कुरा त्यही त छ नि
1: हो बौद्ध टुसालमा अवस्थित केप्स कलेजमा कक्षा एघारका लागि साइन्स म्यानेजमेन्ट ल तथा ह्युमेनिटिज संकायमा नयाँ भर्ना खुलियो उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मात्र सिकाइमा जोड़ दिँदै यहाँ अनुभवी दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ सर्वोत्कृष्ट शैक्षिक नतिजा नियमित अतिरिक्त क्रियाकलाप र जिम्मेदार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था केप्स कलेजले आफ्नो उज्जवल भविष्यको जग दर्शाउनुहोस्
0: केप्स कलेज बौद्ध टुसाल
1: थप जानकारीका लागि सम्पर्क 9712501507 9712501507 सफलताको सही छनौ केप्स कलेज
2: और प्रिंस म्यूजिकर को वेलकम है तिवारी साधन को नंबर एकम गणेश संबंधी सूचना आदरणीय सेवाग्रही महानुभावहरू तपाईले आफ्नो सवारी साधन को वार्षिक रूप में बुझाउनु पर्ने सवारी कर नवीकरण वस्तु र लगायत अन्य कर संबंधी वितरण हेर्नका लागि संबंधित यातायात कार्यालय में गएर कर प्रिंट मांग्न बैंक भोचर गर्न अघि सवारी कर तथा वस्तु एकम गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिमा आफ्नो बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकम गर्न हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ
3: कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय
2: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ सुरक्षित भविष्य निर्माण गरौ मौसम तथा जलवायु सम्बन्धी सूचना लिनेर दिने गरौ मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौ जीवन रक्षा गरौ
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
2: बालबालिकालाई लागू औषध दुरूपयोग लागू औषध सामाजिक अपराध हो कोही कसैले प्रयोग नगरौं बालबालिकालाई लागू औषधको प्रयोगबाट टाढा राख्नु बालबालिकाको संगतमा ध्यान दिउ लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउ बालबालिकासँग नियमित संवाद गर्ने गरौं बालबालिकालाई घरमा माया र समय दिने गरौं विद्यालयमा जीवन उपयोगी शिक्षा दिने गरौं बालबालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गराउनु
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कृषि प्रदेशद्वारा जनहितमा सारी सन्देश
2: सवारी साधनको इन्जिन र तेलको त्रुटिहरू सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विरोध सड़क प्रयोग गर्दा ध्यान दिउ सड़क सीमा अतिक्रमण नगरौं सड़क सीमामा अस्थायी एवं स्थायी समय सीमा निर्माण नगरौं सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिउ सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं सड़कको सीमा भन्दा बढ़ी भाग प्रयोग नगरौं जेब्रा क्रसिङबाट माथि बाटो काट्ने गरौं सड़कको तत्काल मध्यमार गर्ने गरौं यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
2: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिङ्कमा गएर आफ्नो विवरण भने तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन चक्कल कागजात सहित कार्यालयमा जानुहोस् सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल हुनेछ। याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि जिल्ला गरीमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी फेल परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2072 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कुस्ती प्रदेशद्वारा जनहितमा सारिन्छ।

0: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अदालत र गृह महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट पूर्वानुमति सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सकिनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरि अर्थ सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो होइन। अधिकार कार्यालय प्रमुखसँग सम्पर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराजमान।
2: भाइ शर्मिला बधाई छ एसी त्रिनगरकोमा।
3: तिमीलाई पनि बधाई छ। अनि कलेज कहाँ पढ्ने भयो नि?
2: मैले त काठमाडौँको चाबिल सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकाडेमीमा पढ्ने निर्णय गरिसके। अनि तिमी नि?
3: म त कहाँ पढ्ने अन्यलमा छु भने।
2: के अन्यलमा पढ्नु हो? हामी कक्षा दशमा मिलेर पढ्यो, अब पनि सँगै पढौँ न। तिमी पनि रिलायन्समै भर्ना भए भइहाल्यो नि।
3: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ?
2: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छानी छानी पढ्न पाइने रहेछ नि।
3: हो र, कुन कुन विषय पढाइँदो रहेछ त्यहाँ?
2: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडीज, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, फाइनान्स जस्ता विषयहरू रोजी रोजी पढ्न पाइने रहेछ।
3: ए ल, उसो भए म पनि रिलायन्स नै जान्छु। अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि?
2: ल सुन, देशभरका हजारौं माभी मध्ये टप फाइभ भित्र पर्न सफल, दक्ष शिक्षकहरूद्वारा अध्यापन गराइने, उत्कृष्ट नतिजा, सुविधा सम्पन्न भौतिक पूर्वाधार, विषयगत अत्याधुनिक प्रयोगशाला अनि जिम्मेदार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ। रिलायन्स इन्टरनेशनल एकाडेमी सरस्वती नगर चाबहिल काठमाडौँ, गोपीकृष्ण हलभन्दा 100 मिटर पूर्व। सम्पर्क 0-48-22-336 48-12-445।
0: आर्थिक वर्ष 2084-84 लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवेदन सम्बन्धमा कृषि प्रदेश योजना आयोगको
4: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना दण्ड व्यवस्थापन कार्यविधि 2082 बन्दुकमा स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2084-85 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चेचो नगति आयोजना दण्ड सूचना प्रणालीमा सुधार प्रस्ताव आह्वान भएको हुनाले 2084 साल वैशाख 5 गते घटनामा प्रणालीको प्रयोगमा सुधार आयोजना प्रस्ताव गर्ने हुन कृषि प्रदेश सरकार मार्फतका कार्यालयमा स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रवेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आधार सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हुन र सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराट नगर नेपाल।
0: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अदालत र गृह महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट पूर्वानुमति सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सकिनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरि आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो होइन। अधिकार कार्यालय प्रमुखसँग सम्पर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराजमान।
0: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखे सोही दर्ता नम्बर कायम हुने गरी अघिले खडा गरिनेछ। यदि यातायात व्यवस्था कार्य कार्यालयहरूले जारी गरेको सत्तर बिलबुकमा भएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलबुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सत्तर सवारी दर्ता प्रमाण पत्र राखी प्राविको नम्बर काम गरी बिलबुकको प्रतिलिपि दिएछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर क्याम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोही स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलबुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरेको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: जन्मदाता दिनुहोस् त।
1: जन्मदाता गरेको छैन नि म्याडम।
0: जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: मलाई त थाहा थिएन
0: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ। त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
2: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
0: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
2: जन्म, मृत्यु, बसाई सराई

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको बिहान 7 बजेको सोलु समाचार लिएर आइपुगे म सरस्वती पुरी। कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत संचालित योजनाको सोलु खुण्डुमा संयुक्त स्थलगत अनुगमन, सोलु दुधकुण्डका 2 वटा बालमैत्री एउटा घोषणा, अन्य एउटाहरू पनि बालमैत्री घोषणाको तयारीमा, विशुपीके गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई साउन मशान्त भित्र सम्पत्ति विवरण बुझाउन निर्देशन, सगरमाथा क्षेत्रमा डीजीआई ड्रोनको नयाँ कीर्तिमान, 8861 मिटरको उचाइमा उडान, गोष्ठी पूर्वाधार विकास कार्यलाई सोलुखुम्बुद्वारा 69% बजेट खर्च, हत्या आरोपमा एकै घरका 3 जना पक्राउ, आज र भोलि केही ठाउँमा आली घोप्टेर मुसलधारे वर्षाको सम्भावना, र नर्वेलाई हराउँदै इंग्ल्याण्ड विश्वकप फुटबलको सेमी फाइनलमा। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत कार्यक्रम कार्यान्वयन 21 सोलुखुम्बुले चालू आर्थिक वर्ष 2072-83 सञ्चालन गरेका विभिन्न कृषि पशुपालन तथा व्यवसायिक कार्यक्रमहरूको अन्तर्निकायसँग संयुक्त स्थलगत अनुगमन गरेको छ। स्थानीय स्तरमा संचालित योजनाहरूलाई थप पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यका साथ शनिबार जिल्लाका विभिन्न फार्महरूको विस्तृत निरीक्षण गरिएको हो। जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौलाको संयोजकत्वमा भएको उक्त अनुगमन टोलीमा सोलु दुधकुण्ड नगरपालिकाकी उपप्रमुख गान्धी माया तामाङ, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू र संचार कर्मीहरूको सहभागिता रहेको थियो। अनुगमनका क्रममा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गाका कार्यालय प्रमुख तथा निमित्त वरिष्ठ कृषि अधिकृत हिमाले मगरले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको मुख्य उद्देश्य नै परम्परागत कृषिलाई व्यावसायिक र आधुनिकीकरणतर्फ लैजानु रहेको प्रश्न पार्नुभएको। वहाँले राज्यले कृषक र उद्यमीहरूलाई दिएको अनुदान र प्राविधिक सहयोगको वास्तविक सदुपयोग भए नभएको कुरा यस्ता स्थलगत अनुगमनले छर्लङ्ग पार्ने बताउनुभयो। हिजो बिहान 2:30 बजे धौलागिरी होटलबाट शुरू भएको अनुगमन टोलीले सर्वप्रथम सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 6 चालसामा संचालित उद्यमशीलता कार्यक्रम अन्तर्गत हिमाली तरकारी फलफूल तथा पशुपालन फार्म र क्याम्चे कृषि फार्मको स्थलगत निरीक्षण गरेको थियो। टोलीले त्यहाँ भइरहेको व्यावसायिक तरकारी खेतीको अवस्था बारे जानकारी लिएको थियो। त्यसपश्चात टोलीले सोलु दुधकुण्ड नगरपालिका 4 छिनाकुमा रहेको किवी बगैंचामा पुगी त्यहाँ जडान गरिएका थाँक्रा र कोल्ड च्याम्बरको अनुगमन गर्यो। कृषि क्षेत्रको आधुनिकीकरण र भण्डारण क्षमताको विकासका लागि पूर्वाधारहरू महत्वपूर्ण मानिएका छन्। सोही वडाको सानो दुधकुण्डमा संचालित दुधकुण्ड दूध उत्पादन उद्योगको वस्तुस्थिति र दुग्ध चुन्ने उत्पादनको प्रक्रिया बारे पनि टोलीले चासोपूर्वक अवलोकन गरेको थियो। मध्याह र दिउँसोको समयमा सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 7 रोबिनमा रहेको व्यवसायहरूको अनुगमन गरिएको थियो, जहाँ ओखलढुङ्गाबाट आएको अनुगमन टीमसँगै निर्भर साइड होटलमा व्यवस्थापन पक्षको निरीक्षण गरिएको थियो। सोही क्षेत्रमा संचालित हिमालयन रेनबो ट्राउट तथा लोकल माछा फार्ममा भइरहेको उद्यमशीलता कार्यक्रम अन्तर्गत ट्राउट माछा उत्पादनको समेत विस्तृत निरीक्षण गरिएको छ। बिहानदेखि शुरू भइरहेको सघन अनुगमन 2:30 बजे सफलतापूर्वक समापन भएको थियो। सोलु दुधकुण्ड नगरपालिकालाई बालमैत्री नगर बनाउने अभियानले तीव्र रूप लिएको छ। नेपाल सरकारले विक्रमसम्म 2068 सालदेखि कार्यान्वयनमा ल्याएको बालमैत्री स्थानीय शासनको अवधारणालाई आत्मसात गर्दै यस नगरपालिकाका वडाहरू धमाधम बालमैत्री वडा घोषणा हुने क्रममा रहेका हुन्। सरकारले तोकेका कुल 51 वटा सूचकहरूमध्ये 98% भन्दा बढ़ी अर्थात 50 वटा सूचाङ्कहरू
सफलतापूर्वक पूरा गरेर यहाँका वडाहरूले ऐतिहासिक सफलता प्राप्त गरिरहेका छन्। यस अभियान अन्तर्गत नगरपालिकाको वडा नम्बर 7 कारमा विक्रम सुम 2082 जेठौन 29 गते नै जिल्लाको पहिलो बालमय प्रशासन युक्त वडा बन्न सफल भएको थियो, जसले आफ्नो पहिलो वार्षिक उत्सव पनि भव्य रूपमा मनाइसकेको छ। गार्नाको सफलता पश्चात हालै विक्रम सुम 2083 असार 3 गते वडा नम्बर 3 ताना खानीलाई पनि जिल्लाकै दोस्रो बालमैत्री वडाका रूपमा घोषणा गरिएको छ। दुईवटा वडाहरू पूर्ण रूपमा बालमैत्री घोषणा भइसकेको अवस्थामा नगरपालिका अन्य 4 वडाहरू पनि घोषणाको अन्तिम तयारीमा जुटेका छन्, जसमा वडा नम्बर 1 तार्सिन्दु, वडा नम्बर 4 फाप्लो, वडा नम्बर 8 केरूङ र वडा नम्बर 10 टापटिङ रहेका छन्। यी वडाहरूमा घोषणाका लागि आवश्यक अन्तिम प्रक्रियाहरू द्रुत

पालिका का प्रमुख प्रशासकीय अध्यक्ष रमेश कुमार कार्की का अनुसार भ्रष्टाचार निवारण ऐन 2069 अख्तियार दुरूपयोग अनुसंधान आयोग ऐन 2048 निजामती सेवा नियमावली 2050 तथा स्थानीय सरकारी सेवा ऐन 2080 अनुसार सार्वजनिक पद धारण गरेका पदाधिकारी तथा कर्मचारीले आर्थिक वर्ष समाप्त भएको 60 दिनभित्र आफ्नो सम्पत्ति विवरण बुझाउनु पर्ने कानूनी व्यवस्था रहेको उल्लेख छ। उक्त कानूनी व्यवस्था अनुसार आगामी भदौ मस्यान्तभित्र सम्पत्ति विवरण सम्बन्धित माथिल्लो निकायमा पठाइसक्नुपर्ने भएकाले गाउँपालिकाले साउन मस्यान्तभित्रै सबै विवरण संकलन गर्ने तयारी गरिरहेको जनाएको छ। चीनिया ढोल निर्माता कम्पनी डीजीआईले सगरमाथा क्षेत्रमा संचालित 12 दिने वायुमण्डली अनुसन्धान अभियान सफलतापूर्वक सम्पन्न गरेको छ। यस अभियानका क्रममा कम्पनीको अत्याधुनिक ढोलले नयाँ उचाइ कायम गर्दै कीर्तिमान कायम गरेको हो। कम्पनीका अनुसार UB50 मोडलको भर्टिकल टेक अफ एण्ड ल्याण्डिङ फिक्स्ड विंग हाइब्रिड ड्रोनको निश्चित तौल पेलोड सहित 8,861 मिटरको उचाइमा पुगेर स्थिरताका साथ उडान भर्न सफल भएको हो। सगरमाथाको वायुमण्डली अध्ययनका लागि प्रयोग गरिएको यस ड्रोनले उच्च हिमाली क्षेत्रको प्रतिकूल मौसम र निम्न वायुमण्डलले चापका बीच पनि आफ्नो कार्यक्षमता प्रदर्शन गरेको छ। यो उपलब्धिले कठिन भौगोलिक अवस्थामा वैज्ञानिक अनुसन्धान र सामान ढुवानीका लागि ड्रोन प्रविधिको प्रयोगमा नयाँ सम्भावनाको ढोका खोले को बताइएको छ। भौतिक पूर्वाधार विकास कार्यालय सोलुखुम्बुले चालू आर्थिक वर्षको अन्त्यसम्ममा कुल विनियोजित बजेटको 79.92% रकम खर्च गर्न सफल भएको छ। कोशी प्रदेश सरकारको सबैभन्दा बढ़ी खर्च गर्ने यस भौतिक पूर्वाधार विकास मन्त्रालयले समग्र रूपमा चालू आर्थिक वर्षको अन्त्यसम्ममा पूँजीगत खर्च सन्तोषजनक रूपमै गरेको देखिएको छ। मन्त्रालयले उपलब्ध गराएको प्रारम्भिक तथ्याङ्क अनुसार कुल विनियोजित बजेटको करिब 70% रकम खर्च भएको छ। विकास निर्माणका ठूला आयोजना र सड़क सञ्जाल विस्तारको जिम्मेवारी पाएको यस मन्त्रालयले 10 अर्ब 63 करोड़ रूपियाँको अन्तिम बजेट मध्ये 7 अर्ब 44 करोड़ रूपियाँ खर्च गर्न सफल भएको हो। मन्त्रालयको अन्तिम प्रतिवेदन अनुसार कुल 10 अर्ब 63 करोड़ 24,62,000 रूपियाँ बजेट विनियोजन गरिएको थियो, जसमध्ये आर्थिक वर्षको अन्त्यसम्ममा 7 अर्ब 44 करोड़ 43,13,152 रूपियाँ खर्च भएको छ। यो कुल बजेटको 69.99% हुन आउँछ। खुकुरी प्रहारबाट खोटाङको दिपुङ चुइचुङमा गाउँपालिका एक यामखा स्थित मोरियाका 38 वर्षीय भूभ अधिकारीको मृत्यु भएपछि हत्या आरोपमा एकै घरका 3 जना पक्राउ परेका छन्। घरायसी विवादमा बिहिबार खुकुरी प्रहारबाट अधिकारीको मृत्यु भएपछि सोही ठाउँका 57 वर्षीय तिलक बहादुर सार्की, उहाँकी श्रीमती 52 वर्षीय भोटी माया सार्की र छोरी 22 वर्षीय सीता सार्की पक्राउ परेका हुन्। तिलक बहादुरलाई घटना लगत्तै पक्राउ गरिएको थियो भने श्रीमती र छोरीलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभयो। अधिकारीको मृत्युपछि तिलक बहादुर आफैले फोन गरेर प्रहरीको सम्पर्कमा आएका थिए। उनकी श्रीमती र छोरी विरूद्ध मृतकका आफन्तले केटानी जारी दिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको उहाँले बताउनु भएको छ। मुख्य आरोपी तिलक बहादुरको घरमा मजदूरी गरेको पारिश्रमिक माग्न गएको समयमा अधिकारीमाथि खुकुरी प्रहार भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको जनाइएको छ। आज र भोलि देशका केही ठाउँमा आरी घोप्टेर मुसलधारे वर्षाको सम्भावना रहेको छ। कोशी बागमती र गण्डकी 1-2 ठाउँमा अति ठूलो वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भेगका थोरै ठाउँमा तथा कोशी मधेश बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका 1-2 ठाउँमा ठूलोदेखि अति ठूलो वर्षाको सम्भावना छ। साथै 3 प्रदेश कोशी

बागमती र गण्डकीका पहाड़ी क्षेत्रका एक दुई ठाउँमा पनि आज अति ठूलो वर्षा हुने सम्भावना रहेको छ। लगातारको वर्षासँगै आकस्मिक बाढ़ी पहिरो नदी कटान गेग्रहण बाघ तथा शहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ़ने भएकाले आवश्यकपूर्व तयारी र सावधानी अपनाउन विपद प्राधिकरणले अनुरोध गरेको छ। विशेष गरी खोला खोल्सा र नदी आसपासको क्षेत्र पहिरोको जोखिम भएका ठाउँका नागरिक तथा नदी किनाराका बस्तीमा बसोबास गर्ने नागरिकलाई थप सतर्क रहन आग्रह गरिएको छ। यात्रामा पनि सावधानी अपनाउन भनिएको छ। प्राधिकरणले नेपाल प्रहरी सशस्त्र प्रहरी बल नेपाली सेना पालिका तथा स्वयंसेवक सहित सबै सरकारवाला निकायलाई उद्धार तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ। जोखिमयुक्त राजमार्ग तथा सड़कमा डोजरे एस्क्वाभेटर लोडर जस्ता उपकरण तयारी अवस्थामा राख्न तथा विपद व्यवस्थापन समितिहरूसँग समन्वय गरेर पूर्व तयारीलाई प्रभावकारी बनाउन पनि आग्रह गरिएको छ। साथै वर्षा बाढ़ी सम्बन्धी जानकारीका लागि 1155 विपद सहायताका लागि 1134 नेपाल प्रहरी 100 तथा सशस्त्र प्रहरी बल 1114 नम्बर मोबाइलमा सुरक्षित राख्न र आवश्यकता परे तत्काल सम्पर्क गर्न प्राधिकरणले अनुरोध गरेको छ।

नर्वी सँगको खेलमा पुनरागमन जित निकाल्दै इंग्ल्याण्ड विश्वकप फुटबलको सेमी फाइनलमा प्रवेश गरेको छ। आज बिहान अमेरिकाको मियामी रंगशालामा भएको खेलमा इंग्ल्याण्डले नर्वेलाई 2-1 गोलले हरायो। इंग्ल्याण्डको जितमा दुवै गोल जुट बोलिङले गरेका छन्। खेलको पहिलो हाफको 36 मिनटमा नर्वेका एन्ड्रियस इस्ले अफले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए। पहिलो हाफको अन्ततिर इंग्ल्याण्डका जुट बेलिङ्गमले गोल गर्दै खेलाई बराबरीमा ल्याएका थिए। दोस्रो हाफमा 7 मिनट इन्जुरी समय दिएको थियो। निर्धारित 90 मिनटमा कुनै टोलीले थप गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको 93 मिनटमा बेलिङ्गमले इंग्ल्याण्डका लागि दोस्रो गोल गरे। सेमी फाइनलमा इंग्ल्याण्डले साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्ड मध्ये 1-0 खेल्नेछ। सेमी फाइनल प्रवेशका लागि अर्जेन्टिना र स्विजरल्याण्ड बीच अहिले बिहान 7:15 प्रतिस्पर्धा भइरहेको छ। हवस्त बिहान 7 बजेको समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँगै सरस्वतीपुरी विदा हुन्छ। बिहान 10 बजेको सोलु हालका लिएर फेरि आउनेछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलु एफएम सुन्दै रहनुहोला। नमस्कार।

तपाई शिक्षण पेशामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर। सोलु खुम्बु जिल्लाको सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 10 तासिङ च्याङ्पा स्थित ओङछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपत्ति समझदारीमा प्रदान गरिनेछ। पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तव भन्दा माथि, थप सिर्फ सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू वाङखुरी शेर्पा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 46 41 74 र फुरी शेर्पा होस्टेल सञ्चालक 98 41 15 90 82। सोलु तुतकुण्ड नगरपालिका वडा नम्बर 10 साथी।

0: नस्तरी वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचर कि मिति गुणस्तर यकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट क्षति पुगे क्षतिपूर्ति मागौ। निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: स्मार्ट हुनुहोस् सधैँभरि एसएमएस नै रोजी।

0: गुणस्तरीय टिकाऊ। यी सबै एशियन पेन्टले हो हाम्रो पहिलो रोजाई।
1: सूचना सूचना सूचना, सुलुङ जुन बेसी जोड्ने सड़क निर्माण कार्य हाल सुलुङ क्षेत्रबाट संचालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुलुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो फेरा सातौं क्षेत्रमा घाँसपात काट्न, गाई वस्तु चराउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीयवासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सुलुङ जुन बेसी उपभोक्ता समिति सुलुखुम्बु।
2: यौन हिंसाबाट बचौ र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकैबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। यसको पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा

0: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: ए दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाई घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्चियार, सम्पर्क नम्बर 9809909094 र 9833668418।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी सोलुखुम्बु,
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।
3: वन जंगल को छेउमा घर आँगन।

0: साथी भाई खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: खै जन्मदर्ता दिनुस् त
3: जन्मदर्ता गरेको छैन नि म्याडम
2: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
3: हो र मलाई त थाहा नै थिएन म्याडम
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
3: पहिला कसैले भनेनन्
4: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
1: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
5: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
1: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
8: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको ल हिँड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
9: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोली रुत्कुना नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
10: ए बाबु लौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो युरोप पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
11: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउन भनेर आमजी औषधालयतिर हिँडेको नि म त आउनुहोस् दिदी अरू सँगै जाउँ
12: यहाँ नसा च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843879652 9824417 18 9843449696 र 9861323472 आन्जी औषधालय सोलु दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
13: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
14: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
13: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्।
14: र मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
13: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
14: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
15: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
16: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
17: नेपाल सरकार, विज्ञापन बोर्ड।
18: नेपाल में सर्वाधिक बिक्री हुई अंतरराष्ट्रीय होंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन चोकमा।
19: होंडा का विशेषता
20: जापानीज उच्च प्रविधि उत्पादित
19: उत्कृष्ट माइलेज,
20: राम्रो रिसेल मूल्य,
19: टिकाऊ र भरपर्दो,
20: अफरोड का लागि पनि उपयुक्त
19: BS6 तथा नया नया वर्षन बजार में लंच भइरहेको
20: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
19: हाम्रा सेवाहरू
20: ओखलढुंगा र खोटाङको दिक्तेल बजारबाटै फाइनान्सको सुविधा सहित होंडा का सबै मोडलका मोटरसाइकल तथा स्कूटरहरू कम्पनीकै मूल्यमा पाइने,
19: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा,
20: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने,
19: अनलाइनबाट बुकिङ गरे भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
20: ओखलढुंगाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गुरुमारे भन्ज्याङ, ओखलढुंगा।
19: सम्पर्क नम्बर 0375902222, 9852888022 र 9842803000।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो। विगत तीन दशकदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
1: के भयो? के को हल्ला खल्ला हो यो?
2: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि? गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
1: होइन, किन मेरी भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? भन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन्न त, आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
6: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
6: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
5: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: अलिकति जोत्न पा छैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा?
9: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी 10 वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, 2 वर्षे वारेन्टी, नथर्काउने, नबिग्रिने, हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि।
8: यो कहाँ किन्न पाइन्छ? अनि पार्ट्स र सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
9: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ।
10: खेतबारी जोत्न, रोपाई गर्न, ड्याङ बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
11: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पोज सर्भिस प्रणाली, सिटी चरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528820222, साथै 98010208095 मिस कल गर्नुहोस्। लगतै तपाईँलाई फोन आउनेछ।
12: आया, आया भनेर पो बसेछ त। बिरामी भयो क्या हो?
13: 3 दिनदेखि दाँत दुखेर म त हैरान भए नि। उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
12: कति पीर मानेको के को काठमाडौँ जानु पर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त। बरु जानुहोस् त्यही।
13: हो र, के डेन्टल रे?
14: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुतकुण्ड नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलु खुम्बु।
15: हाम्रा सेवाहरू
14: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, झिक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
16: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
15: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 9821129090 र 9746583487।
17: एबुरो, आज मेरो जन्मदिन हो, याद त छ नि?
18: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँला र? ल, आँखा बन्द गर त।
17: त्यसै जिस्किनुहुन्छ हजुर पनि। ल, आँखा बन्द गरे।
18: ल, अब आँखा खोला त।
17: वाउ, कस्तो राम्रो उठी। अनि मंगलसूत्र पनि? ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो, कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुन चाँदी पसलबाट हो नि। विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्ग्री, बुलाकी, मालबारी, तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहपाल। सम्पर्क नम्बर 9742840056 र 9867530620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुन चाँदी उद्योग, सोलु दुतकुण्ड नगरपालिका, कुडा नम्बर 5, सल्लेरी, सोलुखुम्बु।
19: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
20: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
21: माउँ, किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
20: रेडियोमा बालबालिकालाई स्ट्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
21: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
20: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
21: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौ न हजुर।
22: तपाईले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
23: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: नमुना दुधकुण्ड आयल फर्म स्टोर। हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता।
0: यहाँबाट डिजल र पेट्रोल तपाईले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-243।
1: नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइसा मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मरमत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मरमत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46।
2: नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका 7 गारमा जोर बौद्ध सोलु खुम्बु।
3: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
24: किन नि, के भयो सन्चो भएन?
3: होइन, यतिकै जाने मन लागेन।
24: यतिकै पनि हुन्छ?
3: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
24: ए कुरा त्यस्तो पो, ल हेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
25: नमस्ते, कति कामले पाल्नु भयो?
24: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
25: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
3: हस् म्याडम।
26: नेपाल सरकार विज्ञापन बोर्ड।
27: हत्तेरिका, बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किएछ।
28: ए के भो, दौडिदिप आइस त।
27: दाइ, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेछ।
28: भन को हो त्यो अर्काको भाग खोज्ने? यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
29: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहमताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो।
0: विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरुपयोग नगरौं, जनहितको लागि सोलो एफएमले तयार पारेको सामाजिक सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड न्यू स्टार कलरिया तथा झोलामाई अफसेट प्रिन्टिङ प्रेस सोलुदुत कुण्ड नगरपालिका पाँच सल्लेरी सुलखुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलरिया तथा झोलामाई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबैसँग हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेन्डर ब्रोसर बिल लेटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रो ओभन नुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालसा वाल मिक्सर नुहाउने सावर बेसिन धारा कमोड पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385209 0385209060 मोबाइल नम्बर 9860324426 र 9841902549 न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस कल्लेरी सुलुखुम्बु
1: हाम्रो के दोस्तर पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त हौ नि सर
2: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिन्नौ सर गाउँ घरमा एक पटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी रेड नेपालको जनहितमा जारी सन्देश
4: विश्वामा सुन्नुहोस् न हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि हो र होइन होला त्यस्तो त
5: सोइता तिनीहरूको के खास खुस कुरा हुँदैछ के भयो भन त
6: केही भएन मिस
5: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
6: हुन्छ
7: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
0: नेपाल सरकार विज्ञापन बोर्ड
8: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
9: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
8: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मरेतुल्य भए
6: म अलिकति पनि हिँड्न सक्दिन। स्वास्थ्य श्वासमै समस्या देखियो।
10: धूमपान गर्न छोडौं, स्वस्थ जीवन बाँचौं। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ए दाई पक्नुस् त पक्नुस्। के गर्नु भएको?
12: देख्नु भएन? औषधि हालेको।
11: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा विसाल्ने?
12: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
11: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
12: विषादीले धेरै नै जोखिम हुन्छ है? क्या हो नानी?
11: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
12: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन? किरा लाग्छ, हाल्नु त पर्यो नि।
11: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
12: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
14: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
14: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
5: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
14: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
5: सचेत बनाऊ।
14: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
15: शुभ प्रभात गुरुआमा।
11: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
15: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
11: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
16: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
11: हो, अरू भन त।
17: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
18: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
11: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
19: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
20: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
18: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
11: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
21: ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
11: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
21: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
11: हो, खिचौ खिचौ, केटा केटी सबैको सामूहिक खिचौ न।
21: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
11: यो दाइजोको कुरा चाहिँ नगरौं। तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नमस्कार स्वयं सेविका दिदी।
3: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
22: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ। हो त,
22: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
3: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
23: नेपाल सरकार विज्ञापन बोर्ड।
14: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
24: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
14: 45 किलो भन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
24: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
14: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
24: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
14: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
24: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
25: यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
26: 3 भयो।
25: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
26: केही हुन्न मुवा, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
25: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
26: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
27: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
25: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
28: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
29: नेपाल सरकार विज्ञापन बोर्ड।
30: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
14: डर लाग्नु, निद्रा नलाग्नु,
30: अनौठा विचार आउनु,
14: निराशा बढ्नु, खुसी नहुनु,
30: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
14: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
30: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
14: छटपटी हुनु, चिटचिट पसिना आउनु,
30: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
14: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
30: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
14: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
30: नेपाल सरकार विज्ञापन बोर्ड।
12: डाडा पखालाले धेरै दुःख दियो, 3 भइसक्यो निको भएन डाक्टर साहब।
26: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
12: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। के हो कि दशा लाग्यो डाक्टर साहब?
26: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल, त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
12: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
26: ल, म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
12: हजुर।
26: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने।
0: Solo FM Studio Time.
2: It's 8 a.m. Biharako 8 baje.
4: टाइम चेक को साथ मा न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई ऑफसेट प्रेस सोलु दुकुन नगर पालिका 5 सोलु खुम्बू।

0: सुनिए ठाकुरा प्रश्न विचार जियो रेडियो नेटवर्क अहिले बिहानको 8 बज्यो।
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान।
1: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
2: यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब प्रस्तुत छ कार्यक्रम बदलिदो नेपाल।

0: नमस्कार कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ म मिलन तिमिल सिन्हा काठमाडौंमा उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा हामी समसामयिक विषयमा छलफल गर्छौं। सरकारले 100 दिनमा प्रभावकारी काम गरेको दावी गरे पनि सरकारका कतिपय कामको विरोध भइरहेको छ। खासगरी सुकुम्बासीलाई बिना विकल्प विस्थापित गरेको र अहिले होल्डिङ सेन्टरबाट समेत हटाउने तयारी गरेको प्रति धेरै आलोचना भइरहेको छ। राष्ट्रिय मानवाधिकार आयोगले काठमाडौंका विभिन्न ठाउँबाट हटाएर होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूलाई बिना विकल्प त्यहाँबाट समेत हटाउन शुरू गरिएको विषयमा आफ्नो गम्भीर ध्यान आकर्षण भएको जनाएको छ। आयोगले सरकारलाई सुकुम्बासीहरूको मानवाधिकार जोखिममा पर्ने कुनै पनि काम नगर्न र उनीहरूको जीवन स्वतन्त्रता समानता र मर्यादाको सम्मान गर्न कड़ा निर्देशन दिएको छ। राज्यका कार्यकारी निकायहरूबाट बिना विकल्प होल्डिङ सेन्टरबाट हट्न अल्टिमेटम दिने सेन्टरबाट हटाउने खानाको पर्याप्त प्रबन्ध नगर्ने विशेषत उनीहरूका आर्थिक सामाजिक सांस्कृतिक र नागरिक अधिकारप्रति सरकारका निकायहरूबाट अभिभावकत्व ग्रहण नगर्ने लगायतका अवस्था देखिएका छन् आयोगले भनेको छ। सरकारका कदमले आवासको अधिकार सम्बन्धी ऐन 2075 मानवाधिकारको विश्वव्यापी घोषणा पत्र 1948 आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार विषयक अनुबन्ध 1967 बाल अधिकार सम्बन्धी महासन्धि 1989 प्रावधानहरूको पालना नभएको भन्दै आयोगले आवास खाद्यान्न शिक्षा स्वास्थ्य जीविकोपार्जन समेतका बहुआयामिक अधिकारहरूको प्रचलनमा गम्भीर संकट उत्पन्न भएको उल्ल्याएको छ। सुकुम्बासीको मात्रै होइन मिटर ब्याज पीड़ितको समस्या पनि उस्तै छ। आफ्ना माग र पुराना सम्झौता कार्यान्वयन नभएको भन्दै मिटर ब्याज पीड़ितले गएको बिहिबार जनकपुर धामबाट काठमाण्डु मार्च थालेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले गएको चुनाव ताक आफ्नो पहिलो चुनावी सभा तिरहुतिया गच्छीबाट गरेको वाचा सम्झाउन भन्दै उनीहरू 15 दिने पैदल मार्चमा काठमाण्डुतर्फ लागेका हुन्। मिटर ब्याज विरूद्ध किसान मजदूर आन्दोलन नेपालको आयोजनामा शुरू भएको मार्चमा 500 मिटर ब्याज पीड़ित सहभागी छन्। सरकारले मिटर ब्याजको समस्या समाधानलाई प्राथमिकतामा राख्ने वाचा गरे पनि कार्यान्वयनमा कुनै ठोस प्रगति नभएको उनीहरूको आरोप छ। यस्तै सरकारले निम्न वर्गको हितमा काम गर्न नसकेको रोजगारी दिन नसकेको मर्न बाध्य पारेको भन्दै आलोचना भइरहेको छ। आजको कार्यक्रममा हामी निम्न र गरीब उत्पीड़ित तथा सीमान्तकृत समुदायको पक्षमा सरकारको व्यवहार र अब गर्नुपर्ने कामको विषयमा कुरा गर्छौं। हामीसँग हुनुहुन्छ लेखक पत्रकार एवं अभियन्ता जेबी विश्वकर्मा। जेबीजी तपाईँलाई उज्यालोमा स्वागत छ।
1: धन्यवाद।
0: तपाईँ समसामयिक विषयमा कलम चलाउनुहुन्छ खास गरी उत्पीड़ित र सीमान्तकृत समुदायको आवाज बोल्नुहुन्छ। यो सरकारले हालसालै 100 दिन पूरा गरेको छ। हामी आज तपाईसँग यो गरीब निम्न वर्ग दलित भूमिहीन सुकुम्बासी मिटर ब्याज पीड़ित लगायत सीमान्तकृत समुदायको दृष्टिकोणबाट सरकारको अहिलेसम्मको कामको मूल्यांकन कसरी गरिन्छ र अब चाहिँ के गर्नुपर्छ भनेर हामी कुरा गर्छौं। सबैभन्दा पहिले चाहिँ तपाईँले हेर्दाखेरि यी समुदायको दृष्टिकोणबाट सरकारको अहिलेसम्मको कामलाई कसरी मूल्यांकन गर्ने?
1: बालन नेतृत्वको सरकार गठन भइसके पछाडि चाहिँ एक खालको आशा थियो कि जनमत जुन खालको जनमत प्राप्त भएको थियो त्यसमा पनि विशेष गरी उत्पीड़ित समुदायका मान्छेहरू लामो समयसम्म सामाजिक रूपान्तरण हुन्छ आर्थिक क्षेत्रमा प्रगति हुन्छ र जीवन सहज हुन्छ भन्ने जो अपेक्षा सहित निकै ठूलो जनसंख्याले चाहिँ मतदान गरेको थियो अब केही होला भन्ने आशा पनि थियो। तर 100 दिन कटिरहँदाखेरि यो सरकारले गरेको कामहरूलाई मूल्यांकन गर्ने हो भनेदेखि चाहिँ उत्पीड़ित र सीमान्तकृतको तर्फबाट हेर्दाखेरि चाहिँ कुनै पनि रूपान्तरण भएको देखिँदैन। बरू यो जुन जुन संकट बेहोरिरहनु पर्ने बाध्यता थियो जस्तो भूमिहीनको कुरा गरौं वा सुकुम्बासीहरूको कुरा गरौं जुन संकट बेहोरिरहनु परेको थियो त्यसमा थप संकट सिर्जना हुने काम चाहिँ बाला नेतृत्वको सरकार भएपछि देखिन्छ। जस्तो काठमाडौँकै कुरा गर्दाखेरि यहाँको भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासीहरूको कुरा हेर्दाखेरि जुन तहले बन्दुकको नालमा राखेर जुन तंगले आतंक सिर्जना गरेर भूमिहीन सुकुमारीहरूको विजय बनाउने काम भयो। यो त बरु यो विजेपी सरकारहरूले पनि यति साह्रो बर्बरता त देखाएको थिएनन्। त्यो चाहिँ असाध्यै धेरै बर्बरतापूर्वक यातनापूर्वक अमानवीय ढंगले जुन जुन खालको गतिविधि बाल नेतृत्व सरकारले भयो यो चाहिँ असाध्यै धेरै निन्दनीय छ। त्यसै गरी अरू पनि हेरौं कि देशभरि जुन खालको घटनाहरू भइराखेको छ, भर्खरै मात्रै गणेश नेपालले आत्महत्या गर्नुपर्ने कुरा चाहिँ यो सामान्य परिस्थिति होइन भन्ने लाग्छ कि सुकुम्बासीहरू जुन ढंगले बर्बरता यातना भयो, जुन ढंगले अमानवीय व्यवहार भयो, त्यसकारणले मर्नुपर्ने बाध्यता, आत्महत्या गर्नुपर्ने बाध्यता जो परिस्थिति बनेको थियो त्यसको झन् निरन्तरता बढ़ो क्रममा देखिन्छ। होइन, त्यतिखेर इन्द्रबहादुर राईहरूले आफूले दैनिक जीवन गुजारा गर्न नसक्ने बल्ल तल्लो बनाएको सामान्य खालको फुसको घर अथवा ओतलाने ठाउँ समेत राज्यले भत्काइदिइसके पछाडि जीवन बाँच्ने सहारा नभएर आत्महत्या गर्नुपर्ने परिस्थिति बनेको थियो। अहिले भर्खरै गणेश नेपालीको कुरा हेर्ने हो भनेदेखि

0: उत्पीड़ित वर्गले सरकारसँग जे आशा गरेका थिए झन बढी निराशाजनक क्रियाकलाप चाहिँ यो बेला भइरहेको छ।
1: यसलाई त निराशा भन्दा पनि निराशा हुनु कुरो बरु अलिक स्वाभाविक हुन्थ्यो होला। यो त निराशा भन्दा पनि उत्पीड़ित समुदायमाथि गरीबहरूमाथि निमुखामाथि चाहिँ राज्य सत्ताको बन्दुक देखाएर आतंक सिर्जना गर्ने कुरा भयो, जुन कुरा सामान्य कुरा हुँदै होइन। यसले चाहिँ एक खालको आशा गरिराखेको मान्छेहरूलाई, जस्तो भनौँ अहिले गणेशकै कुरा गर्दाखेरि चाहिँ एउटा रूपान्तरण होला, गरीबहरूले बाँच्ने जीवन पनि अलिक सहज होला, यति ठूलो विद्रोह भइसकेपछि केही न केही आशा होला भन्ने निकै ठूलो आशा थियो नि। त्यो आशा चाहिँ कम्तीमा यो बालनेतृत्व सरकारले 100 दिन पूरा गरिरहँदाखेरि जिन्जी विद्रोहमा सामेल भएका युवाहरूको अपेक्षालाई सम्बोधन गर्ने कुनै एउटा कार्यक्रम ल्यायो भनेर हेर्दाखेरि कुनै पनि एउटा कार्यक्रम पनि ल्याउन सकेन। कुन खालको विद्रोहको पछाडि जुन खालको निराशा थियो, कुन थियो जुन खालको अप्ठ्यारो जीवन बाँच्नुपर्ने बाध्य थियो, त्यसलाई सम्बोधन गर्ने कुनै कार्यक्रम ल्यायो भनेर हेर्ने भने 100 दिनको दौरानमा कुनै पनि त्यस्तो कार्यक्रम आउन सकेन। त्यसले के कुरा सिर्जना गरिदियो भन्दाखेरि चाहिँ अपेक्षा गरेर संघर्ष गरेर जुन परिस्थितिमा अहिलेको सरकार बन्यो, सरकार आफै त्यो समुदायमाथि त्यो वर्गमाथि दमनमा उत्रिने भन्ने कुराले चाहिँ मान्छेलाई निराशा पनि कुन तहमा भन्दाखेरि चाहिँ आत्महत्या गर्ने आत्मदाह गर्नुपर्ने ठाउँसम्म पुर्याउने काम सरकारकै कारणबाट भएको छ भन्ने मलाई लाग्छ। मैले बिहानदेखि जतिदेखि हेर्दै थिएँ कि बालन आफै पनि कुनै बेला आत्मदाह गर्ने जुन बानेश्वरमा एउटा घटना भएको
0: थियो
1: त्यति बेला लेखेको स्टेटस, हाम्रै अहिलेको संचार मन्त्रीले लेखेको त्यो बेलाको कविता अहिले हेर्ने हो भनेदेखि चाहिँ
0: राष्ट्रपति सभापति लेख्नु भएको त्यति बेलाको स्टेटस,
1: हजुर, त्यो सबै कुरालाई हेर्दाखेरि के देखिन्छ भने त्यो स्ट्याटस आफैले लेखेका स्ट्याटसहरू आफैले लेखेको कविताहरूले कति ठूलो कटाक्ष गरिराखेको छ कि त्यो आफैले पढ्दाखेरि यो शासन सत्ता सञ्चालकहरूलाई कस्तो अनुभूति हुँदो हो भन्ने चाहिँ हामीलाई महसुस हुन्छ कि यो सत्तामा हुँदाखेरि जुन समूहको लागि जुन वर्गको लागि राज्य सत्ता सबैभन्दा बढी चाहिएको, यहाँ धनीलाई राज्य सत्ताको आवश्यकता होइन, धनीले त बिजनेस गर्छ व्यापार गर्छ आफ्नो ढङ्गले गरिखान्छ, श्रम गरिखाने मान्छे जसको प्रोटेक्सन छैन, जसको सामाजिक सुरक्षा छैन, जसले दैनिक जीवन गुजारा गर्नलाई संकट बिहोरिनु परेको त्यस्तो समुदायको लागि त्यो वर्गको लागि राज्य सत्ता चाहिएको हो नि। तर अहिलेको राज्य सत्ता चाहिँ त्यही वर्गप्रति सबैभन्दा कठोर निर्मम भएर प्रहार गरिराखेको छ, जुन कुरा चाहिँ नेपाली जनताले अपेक्षा गरेका थिएनन् कि राष्ट्रपतिलाई यति ठूलो पार्टी बनाउँदाखेरि जो मतदाताहरू थियो मतदाताले यस्तो खालको बर्बरताको कल्पना पनि गरेका थिएनन् जुन दिशातिर चाहिँ अहिलेको सरकार गइरहेको देखिन्छ।
0: अब सरकारले यो बेला यो तपाईँले भन्नुभएको यो सीमान्तकृत समुदाय गरीब निमुखाहरूको लागि गर्न खोज्दा खोज्दै गर्न नसकेको होला कि गर्नै नचाहेको होला त
1: मलाई यस्तो लाग्छ। अब के एजेन्डाहरू त ल्यायो होइन, जस्तो राष्ट्रपतिको वाचकपत्र हेरौँ वा सरकारले 100 दिनमा गर्ने जुन कार्यसूची ल्याएको थियो त्यसमा हेर्दा अलिअलि केही के गर्छ कि भने जस्तो रोजगारी सिर्जना गर्ने कुरा छ त्यहाँ होइन, जस्तो अर्को एउटा कुरा नै भनौँ न कि ऐतिहासिक रूपमा दलितहरूमाथि उत्पीडन अत्याचार भएको हुनाले राज्यको तर्फबाट माफी माग्ने भनियो, तर त्यो कहीँ पनि प्रकट भएन। राष्ट्रपतिको सभापति एकजना नेताको हिसाबले वा एकजना सांसदको हिसाबले रवि लामिछानेजीले माफी त माग्नु, तर राज्य सत्ताले त माफी मागेन। कि हामीलाई के अपेक्षा थियो भन्दाखेरि चाहिँ राज्य सत्ताले दलितहरूसँग माफी माग्ने एउटा कुरा, त्यो माफीको पनि अर्थ राजनीति छ, माग्यो भए राम्रै हुन्थ्यो। त्यति मात्रै होइन कि लामो समयदेखि राज्य सत्ताकै यो उत्पीडनकारी व्यवस्थाका कारणले, उत्पीडनकारी नीतिका कारणले जुन ढंगले गरीबहरू श्रमजीवीहरूको जीवन झन्झन कष्टकर हुँदैछ त्यो समुदायलाई सम्बोधन गर्ने खालको कुनै पनि कार्यक्रम आएन। म यहाँ अर्को कुरा पनि के थपाउँ भन्दाखेरि सोनी मुवागले अहिलेको अर्थमन्त्री सोनी मुवागले थुप्रै पटक भाषण गर्दाखेरि वा उहाँको अभिव्यक्तिहरू सुन्दा के देखिन्छ भन्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टी गरीबहरूको पार्टी होइन भने बारम्बार भन्नुभयो, यो मध्यमवर्गको पार्टी हो भन्नुभयो, जुन कुरा चाहिँ साँच्चीकै मध्यमवर्गको वा धनी वर्गको मात्रै सेवा गर्ने खालको योजना यो सरकारसँग छ भनेर चाहिँ देखिन्छ। यदि त्यसो हुँदैन थियो भने गणेश नेपालीहरू जुन तहले आत्मदाह गर्नुपर्ने ठाउँमा पुगे त्यो पुग्नुको पछाडि त राज्य सत्ता कुनै न कुनै एउटा आशा देखाउने आशा किरण त हुनु पर्थ्यो होला नि त होइन। अहिले भर्खरै बजेट आयो, नीति तथा कार्यक्रम आयो, त्यो आउँदाखेरि जस्तो बेरोजगारी जीवन बाँच्न पर्ने व्यक्तिहरूको लागि के हुन्छ कुनै एउटा उज्यालो चित्र, कम्तीमा आशा जगाउने कुनै चित्र, बजेट विनियोजन गर्दाखेरि बजेटले बेरोजगारीमा बस्नु परेको भूमिहीनहरूको सन्दर्भमा वा गरीबहरूको सन्दर्भमा कुनै कार्यक्रम ल्याएको भए कमसेकम सरकारले केही गर्ला भन्ने आशा हुन्थ्यो। तर कुनै पनि त्यस्तो प्रकृतिको न कार्यक्रम आयो, न नीति आयो, न कुनै योजना आयो, न कुनै कार्यान्वयन गर्ने खालको सिलसिला देखियो। यसले चाहिँ के देखाउँछ भन्दाखेरि यो सरकारको इच्छा हुने वा नहुने भन्दाखेरि पनि गरीबहरूलाई, श्रमिकहरूलाई, मजदूरहरूलाई हेर्ने दृष्टिकोण नै समस्या छ भन्ने लाग्छ कि त्यो समुदायको मुक्ति नभइकन त्यो समुदाय यहाँको जीवन सहज नभइकन नेपाली समाजको रूपान्तरण हुन सक्दैन, विकास हुन सक्दैन, आर्थिक जीवनमा परिवर्तन हुन सक्दैन भन्ने सामान्य आधारभूत कुरामा पनि सरकारले गम्भीरता

0: प्रयोग लिएको देखिँदैन। त्यसकारणले राज्य सत्ताको अहिलेको सरकारको विचार दृष्टिकोण योजनाकै कोणबाट हेर्दाखेरि पनि यो गरीबहरूको पक्षमा सीमान्तहरूको पक्षमा वा उत्पीडित समुदायको पक्षमा नरहेको नै देखिन्छ।
1: हो अब सरकारले 100 दिनको कार्यकाल पूरा गरिरहँदाखेरि एउटा विज्ञप्ति निकालेर अथवा पत्रकार सम्मेलन गरेर सुशासन र व्यवस्था सुधारलाई प्राथमिकतामा दिएको यस बीचमा र धेरै राम्रो उपलब्धि भएको भनेर दावी गरिएको छ भनेको सरकारले प्राथमिकतामा राखेको यो सुशासन र व्यवस्था सुधारले हामीले जुन वर्गको अहिले कुरा गरिरहेका छौं त्यो वर्गलाई छुन सकेन।
0: पनि यस्तो छ, अब आधारभूत कुरा नै हेर्नु पर्यो नि त। सुशासन केलाई भन्ने भन्ने कुरा हेर्दाखेरि चाहिँ सुशासन स्वाभाविक हिसाबले के रूपान्तरण हुने कोसिस भएको देखिन्छ। जस्तो सरकारी कार्यालयहरूमा पहिले भन्दा अहिलेको सर्भिस डेलिभरीमा अलिअलि इफिसियन्सी बढ़ेको देखिन्छ, तर समग्रमा सुशासनको त्यो एउटा सानो अंश मात्रै हो। समग्र सुशासनको कुरा गर्दाखेरि चाहिँ नागरिकले आफूले प्राप्त गर्ने संवैधानिक कानूनी अधिकारहरू सहज ढंगले उपयोग गर्नुपर्ने वातावरण बन्नु पर्यो नि त होइन। अहिले संविधानकै कुरा गर्ने हो भने संविधानले अब हामी यो प्रोग्रेसिभ ढंगले अगाडि बढ्छौं भन्ने परिकल्पना गरेको छ होइन। त्यो प्रोग्रेसिभ ढंगले अगाडि बढ्ने कुरामा शोषणको अन्त्य गर्ने कुराको गरिएको छ, भूमिहीनहरूलाई भूमि वितरण गर्ने कुरा गरिएको छ, स्वास्थ्य सेवालाई निशुल्क गर्ने चाहिँ मौलिक रकमै व्यवस्था गरिएको छ, शिक्षालाई निशुल्क गर्ने मौलिक रकमै व्यवस्था गरिएको छ। तर सरकारले के गरिरहेछ भन्दाखेरि शिक्षा र स्वास्थ्यमा पनि कर लाउने काम गरिरहेछ। भनेपछि त यो त गति कता गइरहेछ भन्दाखेरि त्यो आधारभूत अधिकार प्राप्त नगर्ने गर्न सक्ने अवस्थामा हुँदाखेरि त सुशासन हुँदैन। सुशासनको त वैज्ञानिक ढंगले हेर्नु पर्यो, खालि सर्भिस डेलिभरी मात्रै हेरेर पुग्दैन। त्यसै गरी अहिलेको राज्य संरचनामा तपाईँले रूपान्तरणको कुरा गर्नुभयो, रूपान्तरण कसरी हुन्छ भनेर हेर्नुपर्ने हुन्छ। मलाई के लाग्छ भन्दाखेरि मेरो आफ्नो बुझाइमा चाहिँ त्यो शासन मात्रै सुशासन हुन्छ जहाँ समावेशी शासन हुन्छ। समावेशी शासन भए मात्रै सुशासन हुन्छ भन्नुको अर्थ चाहिँ के हो भन्दाखेरि सर्भिस पाउने मान्छेले अथवा आम जनताले त्यो राजनीतिक व्यवस्थामा, त्यो प्रशासनमा, त्यो शासकीय व्यवस्थामा चाहिँ आफ्नो अनुहार देख्न पाउनु पर्यो, आफ्नो प्रतिबिम्ब देख्न पाउनु पर्यो, उसको भाषाको सम्बोधन हुनु पर्यो, उसको एस्पिरेसनको चाहनाको सम्बोधन हुने खालको राजनीतिक व्यवस्था वा त्यो खालको प्रशासनिक व्यवस्था भए मात्रै बल सुशासन हुन्छ। अहिले त्यस्तो छ त भनेर हेऱ्यो भने अहिले पनि पहुँचवालाहरूले सहज ढंगले सर्भिस पाउने तर कमजोर वर्गका मान्छेको जसको पहुँच छैन, जसले विषयबारे बुझ्दैन, ती मान्छेहरूलाई चाहिँ अहिले पनि सर्भिस पाउन गाह्रो छ। यति मात्र होइन, फेरि घटनासँगै जोडेर हेर्ने हो भनेदेखि चाहिँ सरकारले सुशासन कायम गर्ने हो भनेदेखि चाहिँ सरकारको सबै अवयवले आम मान्छेहरूलाई, आम जनतालाई प्रत्येक दिन उसको काममा सहजीकरण गर्नुपर्छ कि जनताकै ट्याक्सबाट, जनताकै करबाट जो जागिर खाएर बसेका मान्छेहरू छन् त्यो प्रशासनको कुरा गरौं, प्रहरीको कुरा गरौं वा निजामती प्रशासनको कुरा गरौं, सबैतिर कुरा गर्दाखेरि चाहिँ आम नागरिकलाई धेरै कुरा थाहा हुँदैन। भनेपछि त्यो सरकारको काम अथवा त्यो राज्य संयन्त्रको काम के हो भन्दाखेरि चाहिँ उसले पाउने सुविधाहरू, उसले पाउने अधिकारहरू उपभोग गर्नको लागि सहजीकरण गर्नुपर्ने हो। तर गोरी अङ्ग के छ भन्दाखेरि चाहिँ कसरी अप्ठ्यारो बनाउन सकिन्छ भनेर खोजेको देखिन्छ। सरकारी कार्यालयमा गएर हेरौँ कि सरकारी कर्मचारीको काम चाहिँ यो तपाईँले यो काम गर्नुहोस् त्योभन्दा नेक्स्ट स्टेप यसरी गर्नु, त्यसरी अगाडि बढ्नुहोस् भनेर यदि डकुमेन्ट मिलेको छैन भने सहज बनाइदिने काम त सरकारी कर्मचारीले गर्नुपर्ने हो नि। प्रहरी, ट्राफिक प्रहरीको काम भनेको चाहिँ कोही मान्छेलाई जानकारी नहुन सक्छ, ट्राफिक प्रहरीको काम चाहिँ ट्राफिक व्यवस्थापन कसरी गर्ने, आम
1: मान्छेलाई
0: जानकारी नहुने मान्छेलाई पनि सुझबुझपूर्ण तरिकाले त्यो आफूले सभ्य तरिकाले नियमपूर्वक चलाउन सक्ने काममा फेसिलिटेसन गर्नुपर्ने हो नि। तर काम के भइरहेछ भन्दाखेरि कुन ठाउँमा अप्ठ्यारो पर्ला र अथवा पारेर चिटकार गरेर बसिरहेको छ। यसले चाहिँ के कुरा गर्छ भन्दाखेरि त्यो सुशासनको त्यो मानक त होइन नि त्यो त होइन। कार्य गर्ने मात्रै सुशासनको मानक हुन सक्दैन। त्यस कारणले जनतालाई सचेत बनाउने, जनतालाई जागरूक बनाउने, जनतालाई अधिकार दावी गर्न पनि सक्ने बनाउने, त्यति मात्र होइन जिम्मेवार बनाउने काम हुन थाल्यो भने बल्ल सुशासनतिर
1: हामी अहिले बेरामा त्यो के गर्नुपर्छ भनेर कुरा गर्छौं। तपाईँले अघि भनिहाल्नु भएको थियो जेबी विश्वकर्माजी, सरकार भनेको यो गरीब वर्गको लागि हो, गरीब तथा निमुखा तथा चाहिँ यो सीमान्तकृत समुदायको लागि सरकार हुनुपर्नेमा सरकार चाहिँ झन् धनीहरूको लागि हो कि भन्ने त्यो आभास अहिले देखिरहेको छ। अब तपाईँले अघि जे कुरा गर्नुभयो यस्तै कुरा गरेर सत्ता र सदनमा पुगेकाहरू धेरै हुनुहुन्छ के, अहिले सरकारमा नि हुनुहुन्छ, संसदमा हुनुहुन्छ, तर उहाँहरू त्यहाँ पुग्दा पनि उहाँहरूले यो तपाईँले अहिले जति भनेका कुरो त्यहाँ गएर खबरदारी गर्न किन सक्नु भएन जस्तो लाग्छ तपाईँलाई?
0: म यसमा हाम्रो राजनीतिक परिपाटीको अलिकति कुराकानी गर्नुपर्छ जस्तो लाग्छ कि जो जो व्यक्तिहरू निर्वाचित भएर संसदमा पुग्नु भएको छ जनताको प्रतिनिधि हो, त्यहाँ पुग्ने कुरा, त्यहाँ पुगेर उठाउनु पर्ने कुरा चाहिँ जनताको सरकारको मुद्दाहरू हो। तर भइराखेको के छ विगतदेखि हेर्दाखेरि भन्दाखेरि चाहिँ निश्चित पार्टीको त्यो पेरिफेरीबाट, निश्चित पार्टीको निरगरबाट बाहिर ननिस्किने कि जनताको सरकार भन्दा पार्टीको सरकार के हो भनेर मात्रै हेर्ने खालको परिपाटी देखिन्छ। जस्तो हामीले सुनेको कति सत्य हो थाहा छैन, कि राष्ट्रपतिको कतिपय नेता सांसदहरूले बोल्ने क्रममा पनि बन्देजहरू लगाइने कति कुरा बोल्न हुने वा नहुने भन्ने हिसाबले जनताका आवाजहरूलाई मुखरित ढंगले प्रस्तुत गर्ने अवस्था पनि छैन भन्ने कुरा पनि सुनिन्छ। त्यति मात्रै होइन, उहाँहरू जनताको प्रतिनिधि भएर गएपछि अब पार्टीको मात्रै कुरा गर्ने होइन नि त, होइन? जस्तो कुनै निर्वाचन क्षेत्रबाट उहाँहरू निर्वाचित भएर जानुभएको छ भने त्यो निर्वाचन क्षेत्रमा भएको समस्याहरूको बारेमा, सहकारहरूको बारेमा र त्यो निर्वाचन क्षेत्रको जनताको अपेक्षाको बारेमा त संसदमा कुरा उठाउनु पर्यो। कुरा उठाउन मात्रै परेन, संसद भनेर नीति बनाउने थल हो, होइन? कस्तो खालको नीति वा कस्तो खालको कानून बनाउने भन्ने विषयमा त बहसै भएको देखिनँ कि विगतमा अध्यादेश ल्याएर एक ढंगले शासन गर्ने प्रयत्न गर्यो जुन लोकतान्त्रिक परिपाटीको विरूद्धमा थियो। त्यति मात्रै होइन, अहिले बनिरहेका ऐनहरूको कुरा गरौं वा कानूनहरूको कुरा गरौं, त्यो त सार्वजनिक बहस हुने कुरा, त्यो पार्टीका भन्दा सामुदायिक बहस हुने कुरा वा कन्सर्न स्टेक होल्डर्ससँग छलफल गर्ने कुरा त कहिले पनि हुँदैन। त्यो कुरा चाहिँ जसरी सांसदहरूले संसदमा उठाउनु पर्थ्यो, त्यसको बहुआयामिक पक्षहरूबारे जसरी उठाउनु पर्ने थियो, त्यो कुरा उठाउन सकेकै देखिँदैन। त्यो चाहिँ किन होला जस्तो मलाई लाग्छ भन्दाखेरि, एउटा सार्वभौम सांसदले जनताका आवश्यकताहरू, चाहनाहरू र आकांक्षाहरूलाई कसरी सम्बोधन गर्ने भनेर सोच्ने भन्दा पनि पार्टीले के कुरा सोचेको छ र के कुरा भन्ने हो भन्ने कुरामा सीमित हुँदाखेरि,
1: के भन्दाखेरि पार्टीले चाहिँ चित्त दुखाउँदैन र भोलि पर्सि स्वार्थ अनुसार चाहिँ आफू त्यहाँ पर्व पुग्न पाइन्छ, त्यो भाग पाइन्छ भन्ने चाहिँ जुन पहिलेको प्रवृत्ति थियो अहिले पनि त्यो दोहोरिरहेको छ।
0: म त यसको निरन्तरता नै देख्छु, सबै हिसाबले निरन्तरता देख्छु, नयाँ केही पनि देख्दिनँ। जस्तो यदि नयाँ हुन्थ्यो भने, उदाहरणलाई भनौँ न, नयाँ यदि हुन्थ्यो भने कि योभन्दा अलिकति अगाडि श्रीकृष्ण विश्वकर्माको प्रहरी हिरासतमा मृत्यु भयो, हत्या भयो
1: सिन्धुलीमा,
0: त्यो घटना हुँदाखेरि कुरा उठाउने मान्छे के दलित समुदायको सांसद भए अरूको मुद्दा किन बन्न सकेन? यदि त्यस्तै निर्वाचन क्षेत्रबाट निर्वाचित भएर आएका सांसदहरूले त्यो न्यायको पक्षमा किन बोल्न सक्दैनन्? त्यति मात्रै होइन, न्यायकै पक्षमा वा सुशासनको पक्षमा, रूपान्तरण पक्षमा कुनै बेला बोल्ने अभियन्ताहरू त्यो अहिले सांसदहरू हुनुहुन्छ, उहाँको एजेन्डा किन बन्न सकेन भनेर हेर्दाखेरि चाहिँ उहाँहरूलाई यो मुद्दामा सरकार छैन, यो मुद्दामा चासो छैन। चासो के छ भन्दाखेरि, नेताहरू ल्याएर कसरी आफ्नो स्वार्थ पूरा गर्ने भन्नेकै वरिपरि देख्छु म। जुन प्रवृत्ति अहिले मात्र होइन, विगतको जति पुरानो पार्टीले गाली गरे पनि उनीहरूको प्रवृत्ति पनि त्यस्तै थियो, अहिले पनि त्यसको निरन्तरता मात्रै छ, नयाँ त केही पनि भएको म देख्दिनँ।
1: एकदम जेबी विश्वकर्माजी, तपाईँ लेखक, पत्रकार एवं अभियन्ता हुनुहुन्छ। आज हामी तपाईँसँग सीमान्तकृत समुदाय, गरीब, भूमिहीन, सुकुम्बासीको दृष्टिकोणबाट सरकारको काम र सरकारले अब उनीहरूको लागि के गर्नुपर्छ भनेर कुरा गरिरहँदाखेरि तपाईँले भनिहाल्नुभयो, सरकारले चाहिँ जसरी भूमिहीन, सीमान्तकृत, सुकुम्बासी, दलित, गरीबहरूको पक्षमा काम गर्नु पर्थ्यो, त्यो अनुसार काम गर्न सकेन। गरीब तथा सीमान्तकृत समुदाय, दलित समुदाय, सुकुम्बासी समुदाय, भूमिहीनको तर्फबाट हेर्दा सरकारको अहिलेसम्मको काम निराशाजनक छ, अझ निराशाजनक भन्दा पनि अर्को तहसम्म पुगिसकेको छ भनेर तपाईँले भनिहाल्नुभयो। अब हामी क्रमैसँग यी समुदायको हकितको लागि अब कसरी काम गर्ने भनेर कुरा गर्दै जाँदा, यो सुकुम्बासीको कुरा गरौं, होइन? राष्ट्रिय मानवाधिकार आयोगले समेत होल्डिङ सेन्टरबाट समेत बिना विकल्प हटाउने कार्यप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। अब यो राष्ट्रिय मानवाधिकार आयोगले नै चिन्ता जनाउनु पर्ने अवस्थामा पुग्नुलाई चाहिँ तपाईँले कसरी विश्लेषण गर्नुहुन्छ?
0: मलाई अब अलिकति भूमिहीन सुकुम्बासीहरूको कुरा गर्दाखेरि, यो सरकारले जुन तहको गम्भीरता सहित भूमिहीन सुकुम्बासीहरूको मुद्दालाई हेर्नुपर्ने थियो, यो चाहिँ कुनै बेला बालेन मेयर हुँदाखेरि आफूले गर्न नसकेको कामको इगोको रूपमा रूपान्तरित भयो। एउटा सार्वभौम राज्यको प्रधानमन्त्री, कार्यकारी प्रमुख जस्तो व्यक्तिले इगोको आधारमा शासन सत्ता सञ्चालन गर्नु हुँदैन थियो। भयो के भन्दाखेरि चाहिँ, कि काठमाडौँमा भएका भूमिहीनहरूको हुन् र अवस्था के हो, कसरी भूमिहीन हुन पुगे भनेर एउटा अध्ययन गरेको यदि थियो भने भूमिहीनको अवस्थाको बारेमा पनि थाहा हुन्थ्यो, प्रकृतिको बारेमा थाहा हुन्थ्यो, र त्यसलाई सम्बोधन गर्ने विधि के हो भन्ने कुरा पनि थाहा हुन्थ्यो। जुन कुरा सबैभन्दा बढी कसलाई थाहा छ भन्दाखेरि, ती भूमिहीन सुकुम्बासीहरूलाई नै थाहा छ कि अल्टरनेटिभ के हो, विकल्प के हो, त जसले भोगिरहेको छ उसलाई थाहा थियो। छलफल भयो त भन्दाखेरि छलफल भएन, रातारात अनाउन्समेन्ट गरियो र प्रहरी र सेनासहित लगेर त्यहाँ चाहिँ बन्दुकको नालबाट त्यो बस्ती उठाउने काम गर्यो, डोजरको आतंक सिर्जना गर्यो। जुन कुरा चाहिँ सामान्य आधारभूत मानवाधिकारको कोणबाट हेर्ने हो भने पनि यो मानवाधिकार विरोधी काम थियो। एउटा जिम्मेदार राज्य सत्ताले, जिम्मेदार प्रधानमन्त्री यदि यो गर्न सक्ने कुरै थिएन, यो चाहिँ एउटा बर्बरताको पराकाष्ठा नै हुन पुग्यो। त्यस कारणले यसको आधारभूत समस्याको सरकार के हो भन्ने कुराको आधारभूत जानकारी समेत नलिकन, समस्या के हो भन्ने कुरा पहिचान पनि नगरिकन, इगोमा आधारित भएर सुकुम्बासी भूमिहीनहरूमाथि गरेको जुन बर्बरतापूर्वक आतंक थियो, आतंक यो तहमा पुग्ने कुरा चाहिँ नेपाल, आम नेपालका भूमिहीन सुकुम्बासी वा उत्पीडित समुदायले खेद गरेर नपुग्ने ठाउँमा छ यो भन्ने लाग्छ, एउटा कुरा। दोस्रो कुरा चाहिँ, जसरी भूमिहीनहरूलाई होल्डिङ सेन्टरमा पुर्याइयो, लिङ्क सेन्टरमा गएको त्यो भित्रको कथाहरू हेर्ने भने कस्तो देखिन्छ भन्दाखेरि चाहिँ भूमिहीनहरूले जुन बेला आफ्नो नाम रजिस्ट्रेसन गर्दादेखि नै त्यहाँ अपमान सुरु भएको छ. त्यो अपमानको चरण कहाँसम्म पुग्दो रहेछ भन्दाखेरि चाहिँ हामीले थुप्रै समाचारहरू पनि पढ्यौं कि बाल बालिकाहरूले निष्पक्ष स्वतन्त्रतापूर्वक आत्मसम्मानसित पढ्न पाउने अधिकार हो तर सुकुम्बासी बाल बालिकाहरूलाई नयाँ विद्यालयमा भर्ना गरिसकेपछि वा स्कूलमा जाँदाखेरि कुन व्यवहार गरियो भनेर त्यो बाल बालिकाको मनोविज्ञानमा त हेर्ने भने कुन तहको टर्चर होला कुन तहको त्यो यातना होला भनेर कहिले पनि सोचिएन. यदि साँच्चैको संवेदनशील सरकार थियो भने त्यो कुरा सोच्थ्यो त्यो कुरा पनि सोचिएन. त्यति मात्रै होइन सामान्यत राज्यले जिम्मेवारी लिइसके पछाडि खानाको कुरा पानीको कुरा बसोबासको कुरा कम्तीमा व्यवस्थापन गर्न सक्नु पर्थ्यो. यदि नसक्ने भए त्यो जिम्मेवारी किन उठाएको त भनेर हेर्दाखेरि चाहिँ त्यो काम पनि गर्न सकेन. त्यति मात्रै होइन अहिले जबरजस्त 15,000-25,000 दिएर चाहिँ होल्डिङ सेन्टरबाट निकाल्ने जुन काम भएको छ कुनै विकल्प नदिइकन यो चाहिँ फेरि मानवता विरूद्धको अर्को ठूलो अपराध गम्भीर क्षमा नै गर्न नसक्ने अपराधको दिशातिर चाहिँ यो सरकार गइरहेछ. यसले चाहिँ के देखाउँछ भन्दाखेरि यो सरकार चाहिँ भूमिहीन सुकुम्बासीहरूप्रति चाहिँ झन्झन निर्माण भएर कि गर्नुपर्ने चाहिँ बरु दलालहरूलाई कारवाही गर्नुपर्थ्यो होला अपराधीहरूलाई कारवाही गर्नुपर्थ्यो
1: नकली सुकुम्बासीहरूलाई कारवाही गर्नुपर्थ्यो
0: होला संगठित अपराधमा संलग्न भएको गिरोहरूलाई कारवाही गर्नुपर्थ्यो होला मृतदास पीड़ितहरूले जुन सुखहरूलाई कारवाही गर्नुपर्थ्यो होला सहकारी ठाउँहरूलाई कारवाही गर्नुपर्थ्यो होला यदि जनताको पक्षमा काम गर्ने हो भने त्यतातिर चाहिँ ध्यान नदिने तर सबैभन्दा कमजोरहरूमाथि आक्रमण गर्ने जुन काम हो त्यस कारणले मानवतार आयोगले कुरा उठाउनु जरुरी थियो. मलाई के लाग्छ भने मानवतार आयोगले मात्रै होइन यो अन्तर्राष्ट्रिय मानवतारवादी संघ संगठनले उठाउनु पर्ने मुद्दा हो. यो मुद्दा त्यसले उठ्नुपर्छ र उठ्छ होला भन्ने अवश्य मलाई लाग्छ.
1: तपाईँको सुझाव चाहिँ एउटा यो सार्वजनिक जग्गा खाली गराउने राज्यको अधिकार र नागरिकको आवासको अधिकार यो बीचको सन्तुलन चाहिँ कसरी मिलाएर अहिलेसम्म जे नहुनु भइसक्यो कसरी अगाडि बढ्नु पर्ला सरकार.
0: मलाई के लाग्छ भने अब सबैभन्दा पहिलो चोइस चाहिँ भूमिहीन सुकुम्बासीहरूको आफ्नो चोइस के हो भन्ने कुरा हेर्नुपर्छ किनकि यहाँको मान्छेलाई यहाँ आएर बल्ल तल्ल श्रम गरी खाने रोजगारी खरी खाने वा जीविकोपार्जन गर्ने एउटा परिस्थिति एउटा पर्यावरण बनेको मान्छेलाई भूमि त उता तराईमा छ नि भने तराईमा राखेर हुँदैन कि उहाँहरूको अपेक्षा के हो उहाँहरूको चाहना के हो उहाँले कुन विकल्प दिनुहुन्छ भनेर पहिला जनताको कुरा सुन्नु पर्यो विकल्प के हो भनेर उहाँहरूले दिएको विकल्प पनि सबैभन्दा बढी दिगो विकल्प हुन सक्छ. त्यस कारणले पहिलो काम चाहिँ सरकारले गर्ने यदि हो भनेदेखि पहिलो काम भूमिहीन सुकुम्बासीहरूसँग गम्भीरतापूर्वक यो विषयमा छलफल गर्नुपर्छ वार्ता गर्नुपर्छ कन्सल्टेसन गर्नुपर्छ र भूमिहीन सुकुम्बासीहरूको माग के हो र त्यसलाई सम्बोधन गर्ने विकल्प के हो भनेर खोज्नुपर्छ. अहिलेसम्म यति ठूलो सुकुम्बासीहरूमाथि अत्याचार भयो होल्डिङ सेन्टरलाई राख्यो तर अहिलेसम्म सरकारले गम्भीरतापूर्वक यो समूहसँग कहिले पनि वार्ता गरेन छलफल गरेन बहस गरेन समाधानको विकल्प के हो भने सोचेन. पहिलो काम यही गर्नुपर्छ भन्ने लाग्छ. दोस्रो चाहिँ हाम्रो संविधानले पनि प्रदत्त गरेको अधिकार के हो भन्दाखेरि भूमि आवास जनताको मौलिक अधिकार हो. त्यसो भने भूमि र आवास जनताको मौलिक अधिकार हो भने त्यो मौलिक अधिकार कार्यान्वयन गर्नको लागि विकल्पहरू के छन् कुन ठाउँमा भूमि कस्तो भूमि उहाँहरूलाई अलि व्यवस्थित तरिकाले बसोबास गराउने भन्ने कुरा चाहिँ राज्यले गर्नुपर्छ त्यो राज्यको दायित्वको कुरा हो. त्यसरी गर्न सक्यो भनेदेखि चाहिँ भूमिहीन सुकुम्बासीहरूले आफूले इच्छाएको व्यवस्थापन वा उहाँहरूले चाहेको विकल्प दिन सक्यो भनेदेखि चाहिँ त्यसले दीर्घकालीन समाधानतिर लिएर जान्छ. होइन भने विकल्प के हुन्छ त भन्दाखेरि हिजो जसरी लखेटियौँ हामी भोलि त्यसरी नै बस्न आउँछौँ त्यही भूमि भन्ने ठाउँमा पुग्छ. यो चाहिँ अर्को द्वन्द्वमा जाने खतरा छ. त्यस कारणले सरकारले अलिक गम्भीरतापूर्वक लिने हो भने भूमिहीन सुकुम्बासीहरूसँग साँच्चीकै मजाले गम्भीरतापूर्वक बहस गरेर छलफल गरेर वार्ता गरेर विकल्प के हो भन्ने कुरा चाहिँ उहाँहरूसँग बसेर निकाल्नुपर्छ भन्ने लाग्छ.
1: त्यो पनि अझै ढिला भइसकेका छन् त्यति गर्नलाई पनि
0: ढिला त भइसक्यो तथापि अझै समस्याहरू झन् सङ्घर्ष अझै मात्रै हामी किर्तिपुरको
1: होल्डिङ सेन्टरमा बाढी पसेर
0: यस्तो समस्या भएको छ होइन. मलाई त के लाग्छ भने नि सबै मान्छेले अहिलेका सरकारमा हुने कम्तीमा सरकारमा हुने सरकारको पोजिसन होल्ड गरेर बसेका प्रधानमन्त्रीदेखि मन्त्रीहरूले एकपटक त्यो जीवन आफूले बाँचेर हेरेर देखाउनु पर्यो कि कुन संकटमा त्यो समूह बसिरहेको छ कुन सकटमा त्यो जनसमुदाय चाहिँ अहिले जीवन गुजार्न बाध्य छ भने कमसेकम त्यति संवेदना राख्न सक्ने हो भने त्यहाँबाट मात्रै दीर्घकालीन समाधान के हुन्छ भन्नेतिर सोच्न सक्छ. तर अहिलेको सरकार चाहिँ मैले अघि पनि भने गरीब भएर कहिले सोच्दैन त्यो सीमान्तकीय समुदाय भएर कहिले सोच्दैन भूमिहीन भएर कहिले सोच्दैन किनकि यसले त्यो वर्गको प्रतिनिधित्व गर्नै सकेको छैन त्यो वर्गप्रति संवेदनशील पनि देखिँदैन. त्यस कारणले विकल्प छ अझै पनि कोसिस गर्ने हो भने त्यो विकल्पतिर जान सकिन्छ. यदि सरकारले गम्भीरतापूर्वक लिएन र समुदायसँग भूमिहीन सुकुम्बासी समुदायसँग चाहिँ वार्ता गरेर विकल्पसहितको योजना ल्याउन सकेन भने यो विद्रोहमा विस्फोट हुने कुरा चाहिँ कसैले रोक्न सक्छ जस्तो मलाई लाग्दैन.
1: कार्यक्रम बदलिदो नेपालमा आज हामी निम्न र गरीब वर्ग उत्पीडित तथा सीमान्तकृत समुदायको पक्षमा सरकारको व्यवहार र अब गर्नुपर्ने कामको विषयमा कुरा गरिरहेका छौं। लेखक पत्रकार एवं अभियन्ता जेबी विश्वकर्मा संघको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
3: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
2: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
3: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
2: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz।
3: सुप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
2: कार्यक्रम सड़क र सवारी।
4: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पायो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई सिक्स राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
5: पुलिस, दमकल, एम्बुलेन्सको फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ। कान टपार वा सबैले देख्ने ठाउँमा राखौ।
6: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
7: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
8: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
7: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
8: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
9: स्वस्थ जीवनका लागि आयुर्वेद।

0: सीधा प्रश्न विचार जानो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा आज हामी निम्न र गरीब वर्ग उत्पीडित तथा सीमान्तकृत समुदायको हितमा सरकारको व्यवहार र अब गर्नुपर्ने कामको विषयमा लेखक पत्रकार एवं अभियन्ता जेबी विश्वकर्मासँग कुरा गरिरहेका छौं। जेबी विश्वकर्माजी, अब चाहिँ यो मिटर ब्याज पीड़ितको कुरा गरौं, त्यसपछि हामी फेरि गरीब दलित र सीमान्तकृत समुदायतिर जान्छौं। अब प्रधानमन्त्रीले चुनावको बेला जे वाचा गर्नुभएको थियो, जे प्रतिबद्धता जनाउनु भएको थियो, त्यो वाचा र प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै मिटर ब्याज पीड़ितहरूले जनकपुरबाट काठमाडौँसम्मको मार्च शुरू गरेका छन्। अब यसलाई तपाईँले कसरी हेर्नु भएको छ?
2: मिटर ब्याज पीड़ितहरूको निकै ठूलो समस्या छ होइन। वित्तीय उत्पीड़नको सबैभन्दा पराकाष्ठा कहीँ हेर्ने भने मिटर ब्याज पीड़ितहरूमा जानुपर्छ भन्ने लाग्छ होइन। अब यो अहिलेभन्दा धेरै अगाडिदेखि उठेको मुद्दा हो कि मिटर ब्याज पीड़ितहरूले मार्च पास गर्दै काठमाडौँ आएर थुप्रै पटक धरना बसेर यो समस्यालाई हल गर्नुपर्छ भनेर धेरै पटक दबाव दिई सिर्जना गर्नुभयो। काठमाडौँ ठूलै आन्दोलनहरू पनि भयो, तर विगतको सरकारले पनि यो कुरा सम्बोधन गर्न सकेनन्। स्वाभाविक हिसाबले यो सरकारप्रति धेरै आशा किन मिटर ब्याज पीड़ितहरूको पनि थियो भन्दाखेरि चाहिँ नयाँ सरकार आयो, नयाँ मन्त्रीहरू आए, नयाँ खालको शासन व्यवस्था शुरू होला अथवा जनताको पक्षबाट शासन व्यवस्था होला र हामीमाथि भएको यो जुन वित्तीय उत्पीड़न छ, वित्तीय शोषण छ, त्यो कुरालाई समाधान गर्ने कुनै न कुनै विकल्प ल्याउला भन्ने कुरा।
1: त्यति मात्रै होइन कि प्रधानमन्त्री चुनावमा भाषण गर्दा उही जनकपुरमै यो कुरालाई उठाउनु भएको थियो, प्रतिबद्धता जनाउनु भएको थियो।
2: तर भइदियो के भन्दाखेरि चाहिँ त्यो मिटर ब्याज पीड़ितहरूको सन्दर्भमा अहिलेसम्म एक शब्द बोलियो त
1: केही पनि काम हुनै पाएको छैन। त्यसमा
2: अलिकति नीतिगत रूपमा केही काम भएन रे, तर हामी छौं भनेर अहिलेसम्म आश्वस्त पार्ने काम गरियो गरियो नि त। यदि प्रधानमन्त्रीले साँच्चीकै चाहेको भयो सरकार गठन हुने बित्तिकै आफूले गरेको प्रतिबद्धता पूरा गर्ने एउटा स्टेटमेन्ट त कम्पनीमा संशोधन दिन सकिन्थ्यो होला कि हामी मिटर ब्याज पीड़ितहरूको बारेमा हामीले चुनावी अभियानमा पनि भनेका जे प्रतिबद्धता थियो हामी पूरा गर्छौं, हामी सरकारमा छौं, हामी नेतृत्व गरिरहेछौं, यो समाधान गर्ने दायित्व मेरो हो भनेर भन्न सकिँदैन थियो होला, सकिन्थ्यो। तर किन नभएको त भन्दाखेरि फेरि पनि दोहोऱ्याएर के आउँछ भन्दाखेरि चाहिँ त्यति बेला चुनावी अभियानमा चुनावमा भोटको महत्व हुन्छ, भोटकालाई यो खपतको विषयवस्तु बन्न सक्यो, तर त्यो समुदाय त्यो मिटर ब्याज पीड़ितहरूको संकटको बारेमा कहिले पनि सोचिन। किन भन्दाखेरि चाहिँ फेरि पनि हेर्ने हो भने अब त्यस्तो धेरै अध्ययनहरू त छैन, तथापि हामीले देखेको कुरा सुनेका कुरा हेर्ने भनेदेखि चाहिँ जो मिटर ब्याज पीड़ितहरू छन् मिटर ब्याजमा लाउनेहरू फेरि नेताहरू छन्, हुने खाने धनी वर्गका मान्छेहरू छन्, गरिब त त्योबाट पीड़ित मात्र हुने भयो होइन, त्यहाँको सामन्तहरू छन् होइन, भूमाफियाहरू छन् र त्यहाँका बिचौलियाहरू छन्। बिचौलियाहरूकोले यसरी त्यो गरीब जनतामाथि शोषण गरिराखेको छ कि अहिलेको सरकार चाहिँ यो मित्र ब्याज पीड़ितहरूको कोणबाट हेर्दाखेरि चाहिँ तिनै दलालहरू, तिनै सामन्तहरू, तिनै जो भूमाफियाहरू जसले चाहिँ गरीबहरूलाई त्यो मिटर ब्याजमा ऋण लगाइराखेको छ त्यसको प्रतिनिधिहरू पो अहिलेको सरकार हो कि भनेर लाग्छ मलाई चाहिँ। त्यस कारणले जब उसले उसको प्रोटेक्सन गर्ने उसको वर्गीय दृष्टिकोण नै धनीहरू, सामन्तहरू, बिचौलियाहरू केन्द्रित छ भनेदेखि उसले गरिबको कुरा सुन्दैन रहेछ भन्ने कुरा चाहिँ ए मिटर ब्याज पीड़ितकै आन्दोलनबाट पनि प्रश्न हुन्छ।
1: अब यो मिटर ब्याजको समस्या चाहिँ कानूनी समस्या मात्रै हो कि सामाजिक, आर्थिक र राजनीतिक समस्या पनि?
2: मूलभूत रूपमा त यो मलाई त आर्थिक राजनीतिक समस्या नै हो भन्ने लाग्छ, किनभने फेरि पनि हामीले हेर्नुपर्ने कुरा चाहिँ कोही किन मिटर ब्याज पीड़ित हुन पुग्यो भन्नेको पछाडि अर्थ राजनीति छ होइन। अर्थ राजनीति छ भन्नुको अर्थ अहिले पनि मैले भने कि कसले मिटर ब्याजमा लगाइराखेको छ, किन लगाइराखेको छ र एउटा निकै ठूलो समूह किन मिटर ब्याज पीड़ित हुन बाध्य बनाएको छ भनेर हेर्दाखेरि चाहिँ यसको अर्थ राजनीतिक कारण भनेको चाहिँ यो त गैर कानूनी काम हो नि होइन। यदि सत्ताले वा सरकारले चाहने थियो भने त उबेला नै रोक्न सक्थ्यो, तर भइराखेको के छ भन्दाखेरि चाहिँ धनीहरूले गरिबहरूलाई शोषण गर्ने पहिला श्रम शोषणको अस्त्र थियो, अहिले चाहिँ त्यसको वित्तीय शोषणको अस्त्रमा रूपान्तरित गरेर ती समूहलाई सदाबहार दास बनाउने काम भइरहेछ। त्यो दास बनाउने काम भइराख्नुको पछाडिको रिजन कारण के हो भन्दाखेरि चाहिँ जब ती मान्छेहरू जो पहिला भूदासको रूपमा काम गर्न बाध्य थिए, जो पहिला श्रमिकको रूपमा काम गर्न बाध्य थिए, ती मान्छेहरू मुक्त भएर आए भनेदेखि त तिनकोमा श्रम गइदिने मान्छे हुँदैन, त्यस कारणले तिनलाई कुनै न कुनै हिसाबले बाँधिराख्ने र आफ्नो नियन्त्रणमा कायम राख्ने र आफूले चाहेको बेला उपयोग गर्ने दृष्टिकोणबाट चाहिँ यो आर्थिक चक्र प्रणाली बनाइएको छ भन्ने कुरा नहेर्दाखेरिसम्म चाहिँ खालि मिटर ब्याज पीड़ितको मात्रै कुरा हुन्छ, त्यसो होइन। त्यो भएको हुनाले त्यो चाहिँ त्यो खालको औपचारिक व्यवस्था कसरी निर्माण भएको छ भन्ने कुरामा जानुपर्ने हो, त्यसरी अध्ययन हुनुपर्ने हो, त्यहाँबाट समाधानको विकल्प खोज्नु त्यतिर गएन एउटा। दोस्रो चाहिँ कानुनी हिसाबले नै हेर्ने हो भने पनि हामीसँग त कानुन छ, भएको कानुन कार्यान्वयन गर्ने किन कसले रोकिरहेको छ त त्यसो भनेपछि जिम्मेवार त सरकार हो होइन, कानुन कार्यान्वयन ल इन्फोर्समेन्ट एजेन्सी भनेको त सरकार हो, सरकार मार्फतका निकायहरू तिमी किन गरिरहेछन् भन्ने प्रश्न हेर्दाखेरि चाहिँ फेरि पनि बलशालीहरूको सत्ता भयो भने बल त्यो मिठो व्यक्तिलाई बलशालीहरू छन्, राजनीतिक हिसाबले तिनीहरूले एउटा सत्ता कब्जा गरेर बसेका छन्, आर्थिक सत्ता पनि कब्जा गरेर बसेका छन् भनेपछि तिनीहरूकै आवाजको मात्रै सुनाइ हुँदो रहेछ, जो उत्पीड़ित हो जो पीड़ित हो जो संक्रमण परेको छ उनको आवाज सुनाइ भएन, त्यो सुन्ने खालको सरकार पनि नभएका कारणले भएका कानून पनि कानून हुन सकिरहेको छैन जस्तो लाग्छ मलाई।
1: अब यसको समस्याको समाधान चाहिँ मित्र प्याजकै पीड़ितको कुरा गर्दाखेरि जसरी अहिले उहाँहरू काठमाडौँ आउँदै हुनुहुन्छ, काठमाडौँ उहाँहरू आउन नपाउँदै सरकारले समाधान गर्न सक्ने कुरा केही हुन्छ, तपाईँको सुझाव के छ?
2: मलाई लाग्छ अब सरकारले चाह्यो भने सरकार जिम्मेवार हो, सरकारसँग विधि पनि छ, प्रक्रिया पनि छ, विकल्प पनि छ, यदि सरकारले चाह्यो भने उहाँहरू जनकपुरबाट हिँड्दै मार्च सुकेर काठमाडौँ आउँदै हुनुहुन्छ, यदि सरकारले चाहने हो भने उहाँले त अलिअलि आफ्नो मागहरू के हो त भनिसक्नु भएको छ,
1: त्यो माग सम्बन्धी पूरा गर्ने भनेर सरकारले प्रतिबद्धता जनाइसकेका छ,
2: त्यतिलाई मात्रै कारण सुरु गरिदियो भने त उहाँहरू यत्रो संकट बिहोरेर यत्रो पानी वर्षालाई झेलेर आउनै पर्दैन नि, त्यति कुरा त संवेदना राख्न सक्छ होला नि त सरकारले, फेरि यो सम्बोधन गर्न नसकिने विषय पनि होइन, सम्बोधन नगरी नहुने विषय पनि हो भनेदेखि त एउटा कुरा एउटा पोइन्टमा गएर सम्बोधन गर्नै पर्छ, सम्बोधन गर्नै पर्छ भने त्यत्रो त्यत्रो जनताले किन दुःख दिने त, सरकारले चाह्यो भने सम्बोधन गर्न सक्ने कुरा छैन, तर हेर्नुपर्ने कुरा चाहिँ राज्य सत्ता भएर होइन मिठो ब्याज पीड़ित भएर सत्ताले हेर्नु पर्यो,
1: अघि नै तपाईँले जे भन्नुभयो सुकुम्बासी भएर हेर्न पर्यो, मिटर ब्याज पीड़ित भएर हेर्न पर्यो, महसुस गर्न पर्यो, त्यति भयो भने त्यो समस्या समाधान गर्ने त्यो उपाय पनि पहिल्यै छ, त्यो चाहिँ कार्यान्वयनमा गर्नलाई चाहिँ बल्ल एकदम सजिलो हुन्छ भन्ने कुरा गर्नु। जेबी विश्वकर्माजी तपाईँ लेखक पत्रकार एवं अभियन्ता हुनुहुन्छ, आज हामी तपाईँसँग गरीब तथा सीमान्तकृत समुदायको दृष्टिकोणबाट सरकारको काम, उनीहरूको अवस्था र अब त्यो अवस्था परिवर्तन गर्न सरकारले के गर्नुपर्छ भनेर कुरा गरिरहेका छौं। हामीले तपाईँसँग अलिकति सुकुम्बासी समस्या जुन अहिले कष्टकर जीवन भोगिरहेका छन्, अझ यो बाढ़ीको बेला चाहिँ सुकुम्बासीको अवस्था झन् विचली भएको छ, अनि मिटर ब्याज पीड़ितहरू जनकपुरबाट काठमाडौँ आउँदै हुनुहुन्छ, सरकारले प्रतिबद्धता पनि पूरा गर्न नसकेको, प्रतिबद्धता पूरा गर्छु भनेर पनि कार्यान्वयन गर्न नसकेको ध्यान आकर्षण गर्न, अब त्यो दुईटा समुदायलाई सरकारले कसरी हेर्नुपर्छ भनेर तपाईँले भन्नुभयो, अब चाहिँ हामी अझै केन्द्रित भएर कुरा गर्दा हामी दलित गरीब र सीमान्तकृत तपाईँले अघि नै हामीले धेरै कुरा गरिहाल्यौं होइन, यो आलोचकहरूले सरकारको यो पहिलो काम चाहिँ संरचनागत सुधार र प्रशासन सुधारमा बढ़ी गयो, गरीबको तर्फ चाहिँ केन्द्रित भएन भनेर भनेका छन् होइन आलोचकहरूले पनि, तपाईँ चाहिँ यसमा कतिको सहमत हुनुहुन्छ?
2: मैले लागि भने सुधारका सामान्य संकेतहरू चाहिँ प्रशासनिक सुधारमा देखिएको छ, तर संरचनागत सुधारमा खासै केही भएको मैले देख्दिनँ। संरचनागत सुधार भन्ने कुरा चाहिँ मैले सोच्ने संरचनागत सुधार के हो भन्दाखेरि चाहिँ हाम्रो जुन शासन व्यवस्था छ, जस्तो उदाहरणको लागि चाहिँ स्थानीय तहले जसरी काम गरिरहेको छ, स्थानीय सरकार जनताप्रति केन्द्रित भएर जनतालाई थप सुविधा थप सहज बनाउने खालको शासन संरचना भयो भने शासन सुधार हुन सक्छ। अहिले जुन प्रदेशहरू अहिले गठन भएको छ भनौँ न, हामी संहितामा गइसकेपछि प्रदेशहरूको जुन खालको स्पिरिट थियो, उसको पोलिटिकल लाइसेन्स थियो, संघीयतालाई सबैभन्दा बलियो बनाउने, सशक्त बनाउने र त्यसलाई प्रभावकारी बनाउने दिशातिर काम यदि हुन खोजेको थियो भनेदेखि यसलाई सुधार भयो कि भनेर लिनुपर्ने हुन्थ्यो। अब संघकै कुरा हेर्ने हो भने पनि संघले जसरी आफ्ना सरकार अन्तर्गतका निकायहरूलाई सुधार गर्ने वा रूपान्तरण गर्ने योजनासहित निश्चित योजनासहित आएको थियो भने अब यहाँ सुधार हुन्छ भनेर भन्न सकिन्छ। जस्तो उदाहरणको लागि न्याय पाउने कुरा गरीबहरूको लागि सीमान्तकृतहरूलाई निकै यो आकाशको फल जस्तो छ, किनकि कसरी न्याय पाउने, न्यायिक प्रक्रियामा प्रवेश गर्ने बित्तिकै आतंकित हुनुपर्छ, वकिल चाहिन्छ, प्रहरी प्रशासन हुन्छ, इन्भेस्टिगेशन हुन्छ, के हुन्छ कसो हुन्छ भनेर त्यो सम्झिँदाखेरि नै एउटा सामान्य गरिब परिवारको मान्छे, सामान्य मजदुरले, सामान्य श्रमिकले त न्यायमा जान सक्ने बाटो नै देख्दैन होइन। त्यस्तो ठाउँमा न्याय पाउने कुरामा के रूपान्तरण भयो त, के योजना छ त, केही पनि योजना देखिनँ भनेपछि यसले संरचनाको सुधारमा केही काम गरेको जस्तो मलाई लाग्दैन, त्यो योजना पनि देख्दिनँ म, अलिक बृहत्तर खालको केही योजना पनि छैन, बरु उल्टो के भइरहेछ भन्दाखेरि चाहिँ यत्रो ठूलो संघर्ष बलिदानीबाट प्राप्त गरेको संघीय तथा प्रदेशहरू खारेज गर्ने कुरा पनि आइरहेछ, यसले त रूपान्तरण गर्दैन, यसले सुधार गर्नेवाला छैन कि, यसले झन् बिगार्नेवाला छ भनेपछि सुधारका नाममा सुधारको कुनै विस्तृत योजना नबनाइकन भएको कुरालाई बिगार्नेतिर गइरहेछ भन्ने लाग्छ। अब प्रशासनिक कुरा हेर्दाखेरि चाहिँ अघि पनि मैले भने सरकारी कार्यालयहरुमा पहिले भन्दा एफिसियन्सी अलि बढेको चाहिँ देखिन्छ हैन पहिले भन्दा अलि छिटो गतिमा काम हुने पहिले पहिले हामी सरकारी कार्यालय पुग्दाखेरि चाहिँ खाजा खाने समय भनेर एक डेढ घण्टा कर्मचारी नभिर्ने अवस्था हुन्थ्यो त्यस्ता कुराहरुमा के रूपान्तरण भएको छ अलिकति डिजिटल प्रविधिबाट गर्न खोजेको पनि देखिन्छ जसले चाहिँ दैनिक कामहरुमा केही सहजता त ल्याएको छ
1: अब यसमा मैले तपाईलाई रोकेको जस्तो त्यो काम त सुधार भइरहेको छ धेरैले सुधारको अनुभव तपाईले भन्या जस्तै अनुभव गरिरहेका छन् तर त्यो सुधारसँगै एउटा गरीब एउटा दलित एउटा सीमान्तकृत समुदाय अस्पताल उपचार गर्न जाँदाखेरि उसले सहज रूपमा सुलभ रूपमा उपचार पाउने व्यवस्था शिक्षा पहिला भन्दा चाहिँ शिक्षा गुणस्तर चाहिँ बढेको कुरा चाहिँ हुनुपर्नेमा अथवा रोजगारी हुनुपर्नेमा त्यो सुधार सँगसँगै त्यो सुधार पनि हुनु पर्यो त्यो त्यहाँ पनि महसुस गर्ने अवस्था चाहिँ गरीबहरूले महसुस गर्ने अवस्था चाहिँ अझै हुन सकेन भन्ने कुरा भयो
2: किन अहिले त अब गरीब सीमान्तकृतहरूको कोणबाट हेर्दाखेरि त कुनै पनि खालको सुविधा कुनै पनि खालको बेनिफिट कुनै पनि खालको अनुभूति गर्ने ठाउँ पुगेछ जस्तै एउटा उदाहरण भनौँ न कि पहिले अहिले पनि नेपालमा करिब करिब 25,000 मानिसहरू वैदेशिक रोजगारमा जान्छन् प्रत्येक दिन वैदेशिक रोजगारमा जाने मान्छे को छ भनेर हेर्दाखेरि त अधिकांश निम्न मध्यम वर्गको गरीब वर्गको मान्छेहरू छन् अब यदि वैदेशिक रोजगारमा जाने कुरालाई निरन्तरता नै दिने हो भने पनि ऊ ठगिनेबाट बचाउने सरकारले काम गरे त कि प्रत्येक मान्छेले ठगिएको छ नि यहाँ म्यान पावर एजेन्सीले ठगेको छ त्यहाँ एजेन्टले ठगेको छ लुटिराखेको छ कमसेकम त्यो मान्छेलाई वैदेशिक रोजगारमा त हामी रोक्न सकेनौँ रोजगारी दिन त सकेनौँ तर जानुभन्दा अगाडि ठगिनेबाट बचाउन त केही काम गर्न सकिन्थ्यो होला नि त गरेन होइन अब स्वास्थ्य सेवाको कुरा गरौँ कि स्वास्थ्य सेवा हाम्रो संविधानले निशुल्क स्वास्थ्यको कुरा गरेको छ एउटा गरीबले निशुल्क स्वास्थ्य सेवा पाउन सक्छ त पाउन सक्दैन अझ भइराखेको के छ भन्दाखेरि भएको बिना समेत उपयोग गर्न नपाउने अवस्था पुगेको छ भनेपछि गरीबले कसरी सेवा पाएको त भने त झन्झन बढी संकटतिर गइराखेको छ कि अहिले चाहिँ सरकारको इकोनोमिक्सलाई अथवा अर्थ प्रणालीलाई हेर्ने भनेदेखि चाहिँ उसले जसरी हुन्छ राज्यमा कर बटुल्ने जोसुकैले मार परोस् परोस् त्यसमा सबैभन्दा बढी मार पर्ने चाहिँ फेरि गरिब र सीमान्तकृत नै छन् आर्थिक अर्थतन्त्रको कोणबाट हेर्दाखेरि त्यो समुदायले केही पनि बेनिफिट पाएन त्यति मात्र होइन शिक्षामा कुरा हेर्ने भने अहिले मलाई के लाग्छ भने अधिकांश सामुदायिक विद्यालयहरू धानी दिने चाहिँ गरिब र श्रमिक वर्गको मान्छेले नै हो गुणस्तर त्यहाँ सुधार्नु पर्ने हो नि त होइन अब कम्पिट गर्नुपर्ने के छ भन्दाखेरि चाहिँ असाध्यै कमजोर सामाजिक आर्थिक अवस्था भएको ठाउँमा विद्यालयबाट साँच्चै गुणस्तरीय अध्ययन अध्यापन नहुने ठाउँबाट आएको विद्यार्थीले रोजगारीका लागि प्रतिस्पर्धा कसँग गर्नुपर्छ भन्दाखेरि चाहिँ सहरको स्थापित भएको राम्रो भनेको कहिलेको विद्यालयको विद्यार्थीले उसले प्रतिस्पर्धा गर्नुपर्छ सुधार गर्नुपर्ने कुरा चाहिँ सबैभन्दा राम्रो गुणस्तरीय शिक्षा भएकोसँग प्रतिस्पर्धा गर्ने विद्यार्थी त त्यो ठाउँमा तयार गर्ने के योजना हुनु पर्थ्यो होला है तर के छ त भनेर हेर्नु शिक्षा सुधारमा त्यो रिजल्ट समयमा निकाल्ने एउटा त्यो पनि भद्रको छ कि त्यो बाहेक के रूपान्तरण भयो त भन्दाखेरि त्यो केही पनि रूपान्तरण भएन अझ सीमान्तकृत कोणबाट हेर्ने भने सारा सामुदायिक विद्यालयहरू ध्यान दिने गरीबहरू श्रमिकहरू सीमान्तकृतको शिक्षालाई गुणस्तरीय बनाउने केही काम छैन भएको निशुल्क शिक्षा पनि ठिक ढङ्गले अभ्यास गर्न सकिएको छैन निशुल्क शिक्षा त भनिएको छ तर भइरहने के छ भन्दाखेरि कतिवटा विद्यालयमा नै पुग्दाखेरि त्यहाँ परीक्षाको नाममा पैसा लिएको छ भर्ना त अहिले लिएको छैन तर विभिन्न बाहना पैसा लिएको उठाउने काम फेरि भइ नै रहेछ कमसे कम सरकारले नै सोच्ने थियो भने कुनै पनि शिक्षा के अरे कुनै पनि शुल्क नतिकन विद्यार्थीले पढ्न पाउने व्यवस्था गर्न सक्थ्यो त्यति मात्र होइन असाध्यिक क्रम के भन्छ आर्थिक जीवन सङ्कटमा भएको दलित सीमान्तकी समुदायको लागि छात्रवृत्ति दिन सक्थ्यो छात्रवृत्ति दिएर कमसे कम सहज तरिकाले उसले शिक्षा आर्जन गर्न ठाउँ पुर्याउन सक्थ्यो गरे के त भनेर हेर्दाखेरि केही पनि गरेन बरु शिक्षामा कर लगाएर थप जनतालाई त्यहाँबाट भनेको सब अप्ठ्यारोमा पार्ने काम चाहिँ गरिरहेको छ स्वास्थ्य क्षेत्रमा कर लगाएर जनतालाई झन् अप्ठ्यारो पार्ने काम गरिरहेको छ भएको बिमासँगै काम नगर्ने ठाउँ पुर्याइरहेको छ यसले त गरिबको लागि सीमान्तको लागि त केही गरेकै छैन नि त झन् पनि संकट पारिरहेको देख्छु म चाहिँ
1: अब यो तपाईँको दृष्टिकोणमा चाहिँ देवीजी सरकारले गरिबीलाई चाहिँ गरिबी केवल यो राहतको विषय बनाइरहेको छ कि अधिकारको विषय
2: अहिले त सरकारले हेर्दाखेरि त यो गरिबीको मुद्दा नै सरकारको मुद्दा बनेको छैन मलाई त्यस्तो लाग्छ होइन गरिबीको मुद्दा किन मुद्दा बनिरहेको छैन भने यदि सरकारले गरिबी निवारण गर्ने यदि चाहना गर्थ्यो भने गरिबी निवारणकै उसँग प्रोजेक्ट के न के प्लान हुन्थ्यो होला योजना हुन्थ्यो होला अहिलेको नीति त काठमाडौँ हेर्यो भने त गरिबी निवारणको केही पनि काम छैन कुनै पनि योजना बनेको छैन बजेटको विनियोजन छैन भनेपछि यदि सरकार साँच्चै गर्ने हो भने अब के गर्न सकिन्छ भन्ने हिसाबले हेर्दाखेरि चाहिँ यो देशमा कोही पनि नागरिक रहरले गरिब भएको मान्छे होइनन् संरचनाका कारणले गरिब भएका हुन् होइन हाम्रो अर्थप्रणालीको कारणले गरिब भएका हुन्. हाम्रो शक्ति सम्बन्ध जुन खालको बनाइयो, आर्थिक सम्बन्ध जस्तो खालको बनाइदियो, त्यो लामो समयसम्मको सामन्ती उत्पादन प्रणालीका कारणले निश्चित समयमा मात्रै भूमिको कब्जा हुने कारणले, भूमि बनाएका कारणले भएको भूमिको प्रयोग गर्दाखेरि भूमि मात्र लगिरहनु पर्ने बाध्यता कारणले र सीमान्तकीयतर्फ कहाँ बस्न बाध्य छन् भनेर हेर्ने भने चाहिँ के पहाड़मा हेर्दाखेरि कि खोलाको किनार नजिक कि चाहिँ जंगलको नजिक जहाँ सधैँभरि उत्तरासमा बाँच्नु पर्छ त्यस्तो ठाउँ बस्न बाध्य बनाएको थियो. त्यस्ता कारणले गरिबी भएको हो भनेदेखि चाहिँ गरिबीका कारणहरू खोजेर समाधान गर्ने विधि के हो भनेर खोज्नुपर्ने हुन्छ. कम्तीमा म के भन्छु भन्दाखेरि चाहिँ नेपालमा लामो समयदेखि नभएको जस्तो नेपाली कंग्रेसले गर्नुभएदेखि भूमि सुधारको एजेन्डा उठायो तर त्यो भूमि त्यो भने जस्तो भूमि सुधार हुन सकेन. कम्युनिस्टले त झन् जसको जो उसको पोत नारा लगाएर भूमि क्रान्तिकारी भूमि सुधारको नारा नै लगाए त्यो कहिले हुन सकेन. तर अहिलेसम्म आउँदाखेरि चाहिँ जो मान्छे भूमिहीन भएर बाँच्नु परेको छ उसँग आफ्नो स्वत्व हुन्छ नि एउटा खालको डिग्निटी समेत नरहन अवस्थामा पुगेको छ भने चाहिँ त्यो तहको गरिबहरूलाई त्यो तहको गरिबी निवारणको लागि चाहिँ राज्यले कम्तीमा भएका स्रोतहरूको विनियोजन ठिक ढंगले गर्ने, प्राकृतिक स्रोतहरूमा पहुँच स्थापित गर्ने, त्यो स्वामित्व र अधिकार सुनिश्चित गर्ने कुरा त्यसरी गर्न सकेको भए कमसेकम प्राकृतिक स्रोतमाथि उसको पहुँच हुँदाखेरि अलिअलि भए पनि जीविकाको लागि सहज हुन्छ अथवा आत्मसम्मान पूर्वक बाँच्न पाउने परिस्थिति हुन्छ. त्योभन्दा पछाडि चाहिँ राज्यको अहिले पनि मैले भने कि संरचनागत कारणले नै गरिब बनाइएको हुनाले राज्यले क्षतिपूर्ति पनि दिनुपर्छ. क्षतिपूर्ति दिनुपर्छ भन्नुको अर्थ चाहिँ गरिबहरूको लागि विशेष कार्यक्रम चाहिन्छ. विशेष कार्यक्रम बनाउन सकिएन भनेदेखि चाहिँ गरिबी निवारण काम पनि अगाडि बढ्दैन.
1: अब यसमै अझै मेन ढंगले अन्त्यमा चाहिँ जेबीजी जस्तो हामीले अघि नै शुरूमा गणेश नेपालीको प्रसंग निकाल्यौं, त्यो चाहिँ गरिबीकै कारण होइन समस्यामा परेर काठमाडौँमा आएर विकल्प नभएर सरकारले नियम कानून चाहिँ पालना गराउन खोज्दाखेरि होइन त्यो नियम कानून अनुसार चाहिँ आफ्नो त्यो दैनिकी पूरा गर्न नसकेर आफ्नो आर्थिक अवस्थाको कारणले चाहिँ देह त्याग गर्नु पर्यो. सुकुम्बासी एउटा हामीले कुरा गऱ्यौँ अघि नै, सुकुम्बासीलाई विस्थापित गर्नु खोज्दा त्यस्तै एउटा अवस्था आयो भनेको जो जो चाहिँ यो गरिबहरू छन् गरिबी छ उहाँहरू चाहिँ यो अवस्थासम्म आफ्नै ज्यान फाल्नुपर्ने अवस्थासम्म पुग्नु भएको छ. त्यो अवस्था दोहोरिन नदिन होइन हामीले जे जे कुरा गरौँ जे जे समस्या सरकारले जे जे गर्नुपर्थ्यो त्यो गरेका छैन. अब के गर्ने त्यो अर्को हाल चाहिँ गणेश नेपाली हुन नदिन अर्को यस्तै अवस्था आउन नदिन सरकारले तत्काल गर्नुपर्ने र नीति बनाएर गर्नुपर्ने काम चाहिँ के हो तपाईँको सुझाव?
2: मलाई लाग्छ अब सरकारले एउटा त यति धेरै हामीसँग घटनाहरू छन् कि वार्षिक हाम्रो नेपालमा करिब करिब 7,000 हारारी मान्छेले आत्महत्या गर्दोरहेछन् विभिन्न कारणले. त्यति मध्ये धेरै आत्महत्या गर्न बाध्य भएको समूह चाहिँ फेरि गरिबहरू सीमान्तकृतहरू श्रमिकहरू नै सबैभन्दा ठूलो संख्या छ. यो विषयलाई कहिले पनि गम्भीरतापूर्वक हेरिएन. त्यस कारणले अहिले सरकारले यदि चाहने हो भनेदेखि चाहिँ आत्महत्या गर्न बाध्य भएका व्यक्तिहरूको सामाजिक आर्थिक जीवन रूपान्तरणको ठोस वा विशेष कार्यक्रम बनाउन सक्छ. जस्तो उदाहरणको लागि यो आत्महत्या गर्नुपर्ने बाध्यतामा पुगेका व्यक्तिहरूको आर्थिक सामाजिक जीवन कस्तो छ भनेर हेर्दाखेरि चाहिँ विकल्प नै छैन मान्छेले. मान्छे त्यतिकै आत्महत्या गर्दैन नि त. आर्थिक हिसाबले संयुक्त हुन सक्ने अलिकति भए पनि सहज जीवन बनाउन सक्ने ठाउँ छैन. सामाजिक हिसाबले हेर्दाखेरि प्रत्येक पाइलामा विभेदहरू सहन बाध्य छ. यो खालको सामाजिक अपेलनाको शिकार हुनु परेको छ. उसले त्यहाँबाट पनि कतै मुक्ति पाउने बाटो देखिरहेको छैन. अलिकति आफ्नै तरिकाले केही गरिखान भनेर हेर्ने हो भने पनि सामान्य साना खालको साना खालको उत्पादनहरू लगानीहरू गर्ने कुनै पनि वातावरण छैन, लगानी गर्ने स्रोत पनि छैन. कमसेकम सरकारले अलिकति पहिचान गरेर जो असाध्यै धेरै संकटमा रहेको छ त्यस्ता व्यक्तिहरूलाई उद्यममा जोड्ने कुरा, सिपमा जोड्ने कुरा र त्यो सिप सँगसँगै उसको जीविकोपार्जनलाई सुधार गर्ने आर्थिक कार्यक्रमहरू केही बनाउने हो भनेदेखि मान्छेहरू अलिअलि भए पनि अडिन्छन् जस्तो लाग्छ मलाई चाहिँ. किनभने जब मान्छेले सरकारले नै मेरो लागि केही सपोर्ट गरिराखेको छ, अनुदान दिएको छ अथवा सहयोग गरेको छ र आर्थिक जीवनमा रूपान्तर गर्ने नीतिगत व्यवस्था छ, हामी त्यहाँबाट केही न केही बेनिफिट हुन सक्छौ भने उसमा आशा जागृत हुन्छ एउटा चाहिँ. दोस्रो चाहिँ अब नीतिगत हिसाबले हेर्दाखेरि चाहिँ नेपालमा गरिबी निवारणको कार्यक्रम पहिला चलेको थियो, त्यो प्रभावकारी हुन सकेन. त्यसमा पनि बिचौलियाहरू असाध्यै धेरै फस्ताए कि जो गरिब हो गरिबको जीवनमा रूपान्तरण हुन सकेन. त्यो अध्यायबाट पनि हामी के सिक्न सक्छौँ भन्दाखेरि चाहिँ गरिबले आफूलाई गरिबीबाट मुक्त गर्ने कार्यक्रम कस्तो हुन्छ भनेर हेर्दाखेरि चाहिँ उसको आर्थिक सामाजिक जीवनमा रूपान्तरण गर्ने कार्यक्रम नहुँदाखेरिसम्म खालि पैसा मात्र दिएर हुँदैन रहेछ. त्यसो हुँदाखेरि चाहिँ उसको आर्थिक सामाजिक जीवनमा रूपान्तरण गर्ने खालको हाम्रो विशेष कार्यक्रम है, मैले सामान्य कार्यक्रम भनेको छैन कि विशेष कार्यक्रम सरकारले डिजाइन गर्न सक्छ. यसको लागि तत्कालै गर्दाखेरि मानव सरकारले चाह्यो भनेदेखि दुई हप्ता एक हप्ता वा एक महिनाभित्र बलियो खालको कार्यक्रम त्यो समुदाय लक्षित कार्यक्रम बनाउन सक्छ र कार्यान्वयन गर्न सक्छ. त्यति मात्रै होइन, यो दीर्घकालीन रूपमा पनि नेपालको गरिबी को समस्या हल नगर्दाखेरि सम्म चाहिँ फेरि अगाडि बढ्न सकिन्छ. जस्तो दीर्घकालीन रूपमा हेर्दाखेरि के देखिन्छ भने अहिले मैले भने गरिबीको एउटा ठूलो कारण भनेको चाहिँ भूमिहीनता हो, प्राकृतिक स्रोतमाथिको पहुँच भिन्नताको अवस्था हो, र त्यति मात्र होइन रोजगारीको भिन्नताको अवस्था पनि हो. कमसे कम अहिलेको सरकारले रोजगार विहीनहरूलाई कम्तीमा न्यूनतम दैनिक बेरोजगार भत्ता उपलब्ध गराउँछौं र त्योभन्दा पछाडि आर्थिक जीवन रूपान्तरण गर्ने कुनै एउटा परियोजना पनि सञ्चालन गर्छौं भन्यो भने उसमा आशा जागृत हुन्छ र त्योभन्दा पछाडि आफ्नो आर्थिक सामाजिक जीवन रूपान्तरण दिशातिर अगाडि बढ्न सक्छ. होइन, अब संकट के भइरहेछ भन्दाखेरि चाहिँ सामान्य रोग लाग्यो भने पनि गरीबहरू श्रमिकहरू चाहिँ अब उपचार गर्न पैसा हुन्न, सुविधा छैन, त्यसपछि छोराछोरी पढाउनुपर्छ, पढाउन सक्ने क्षमता छैन, त्यसपछि त्यति मात्र होइन आफ्नो दैनिक जीविका पनि सञ्चालन गर्न गाह्रो हुने भएपछि मान्छेले के रोज्दो रहेछ भन्दाखेरि सबै संकटसँग जुझ्नुभन्दा बाटो यही हो कि भनेर गलत बाटोतिर जाने परिस्थिति बन्द रहेछ. यो परिस्थितिलाई रोक्नको लागि चाहिँ सरकारले नीतिगत रूपमा पनि दीर्घकालीन रूपमा भूमिहीनताको समस्या हल गर्ने कुरा, बेरोजगारीको समस्या हल गर्ने दिशातिर जानुपर्छ, सँगसँगै उत्पादन प्रणालीसँग त्यो समयलाई जोड्नेतिर जानुपर्छ. तत्कालीन हिसाबले चाहिँ कम्तीमा सरकारले बेरोजगार भत्ता उपलब्ध गराउने र साना साना इन्टरप्राइजहरू शुरू गर्ने अथवा केही नै उसले चाहेको व्यवसाय वा उसले चाहेको उत्पादन प्रणालीसँग जोड्ने काम मात्रै गर्न सक्यो भने पनि एउटा चरणमा अब आशा जागृत हुने ठाउँ त्यो पुगिन्छ. जब आशा जागृत हुने त्योभन्दा पछि निराशाले चाहिँ गलत परिणाम
1: एकदम यो सरकारले गर्नु पर्यो. अब अन्त्यमा चाहिँ निम्न वर्ग, गरीब, उत्पीडित तथा सीमान्तकृत समुदायका मान्छे आफैले अब चाहिँ के गर्ने, यो निराशा मात्रै हुने कि आफ्नो जीवन बदल्नको लागि केही आफूले केही गर्न सकिन्छ?
2: यसको दुईटा काम जस्तो लाग्छ. एउटा चाहिँ अघि पनि मैले भने गरीब हुनुको पछाडि व्यक्ति कारक होइन, हाम्रो सिङ्गो संरचना कारक हो, सिङ्गो अर्थनीति अथवा अर्थ प्रणाली कारक हो. त्यो हिसाबले हेर्दाखेरि चाहिँ यसलाई रूपान्तरण गर्ने, बदल्नको लागि र आफ्नो अधिकारहरू प्राप्तिको लागि र संगठित अभियानहरूले चलाउनुपर्छ भन्ने लाग्छ एउटा चाहिँ. किनभने यो गरिबीबाट मुक्ति हुने कुरा, अधिकार दावी गर्ने कुरा चाहिँ सरकारले सहज ढंगले सुन्नेदेखि त सहजै हुन्थ्यो तर सुन्नेवाला छैन. त्यस कारणले संगठित अभियानहरू चलाउनुपर्छ. जुन कुरा संगठित अभियानमा चाहिँ गरिब सीमान्तकृतले मात्रै होइन, कमसेकम न्यायका पक्षधर सचेत नागरिकले पनि यो विषयमा बोल्नुपर्छ, कुरा उठाउनुपर्छ, अभियानहरूमा सामेल हुनुपर्छ भन्ने लाग्छ एउटा काम चाहिँ. दोस्रो चाहिँ अब मैले खोजेको जीवन कसरी रूपान्तरण हुन सम्भव छ भन्ने कुरालाई हामीले कसरी सोच्नुपर्छ होला जस्तो लाग्छ भन्दाखेरि चाहिँ आशावादी हुने ठाउँ नभेट्दाखेरि निराशातिर गइदो रहेछ, तर आशावादी बन्ने दिशातिर सरकारलाई जिम्मेवार बनाउने काम गर्नु पर्यो. जस्तो उदाहरणको लागि चाहिँ स्थानीय सरकार छ हामीसँग नजिकै, स्थानीय सरकारको भूमिका के हो त भन्दाखेरि चाहिँ त्यहाँ भएका समुदायले जुन खालको कष्टप्रद जीवन बाँच्न बाध्य भएको छ, मेरो जीवन अवस्था यस्तो भयो सरकारले के गर्छ भने त्यहाँ प्रश्नहरू उठाउनु पर्यो, वडाध्यक्षसँग प्रश्न उठाउनु पर्यो, गाउँपालिकासँग नगरपालिकासँग प्रश्न उठाउनु पर्यो र मेरो विकल्प दिने दायित्व राज्यको भएको हुनाले राज्यलाई जवाफदेही बनाउनको लागि पनि हामीले अभियानहरू सञ्चालन गर्नुपर्छ. कि कोही छैन भन्ने होइन, कि हामीले बनाएको राज्य सत्ता छ, हामीले बनाएको सरकार छ भने हामीले बनाएको सरकार जनताका नाममा राजनीति गरेका मान्छेहरूले बनाएको सरकार भएको हुनाले तिम्रो जिम्मेवारी हो भनेर जवाफदेही बनाउनको लागि चाहिँ अलिक बोलीसँग नै भूमिका निर्वाह गर्नुपर्छ जस्तो लाग्छ.
1: धेरै धेरै धन्यवाद जेबी विश्वकर्माजी, तपाईँको यो महत्वपूर्ण भनाई, विचार, सुझाव र समयको लागि
2: हस् धन्यवाद.
1: वहाँ हुनुहुन्थ्यो लेखक, पत्रकार एवं अभियन्ता जेबी विश्वकर्मा. आजको कार्यक्रममा हामीले निम्न र गरीब, उत्पीडित तथा सीमान्तकृत समुदायको पक्षमा सरकारको व्यवहार र अब गर्नुपर्ने कामको विषयमा कुराकानी गर्यौं. उज्यालो रेडियो नेटवर्क, उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट समेत प्रसारण भइरहेको यो कार्यक्रम बिहान 8 बजे सुन्न सकिन्छ. यसको पुनः प्रसारण बेलुकी 8 बजे पनि हुन्छ. आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा बिदा हुन्छु. नमस्कार.

0: सुनिए भाकुरा प्रश्न विचार जाओ रेडियो नेटवर्क।
1: घरबाट निस्किनु अघि धारा बिजुलीका स्विच र भान्साको सिलिन्डर बन्द गर्न नभुल्नुहोस्। भवितव्य र विपत्ति बाजे बजाएर आउँदैनन्।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: अब एक्साइटमेन्ट टिभीमा मात्र होइन घरभित्र महसुस हुन्छ।
4: यो फुटबल सिजन खेल्नुहोस्, चेयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ स्यामसङ मिनी एलइडी टिभी। स्यामसङ भिजनलाई टिभीमा पाउनुहोस् साउन्ड बार मात्र रु 9,999 र 12 महिनासम्मको नेट टिभी प्याकेजसँगै निशुल्क वाट्सएप लाइभ सब्सक्रिप्सन साथै 25% डिस्काउन्ट र 24 महिनासम्मको इएमआई।
5: कहाँ बाटो बाटो काट्नु लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
6: अब इन्टरनेट ढिलो होइन, छिटो स्मार्ट र सुरक्षित। इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
6: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
7: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
6: सुविसु छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
7: 9 42 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8
8: सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
9: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
8: प्रविधिको विकास सँगै गाड़ी पनि फेरिएका छन्।
9: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
8: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।
9: सिप्रोदी तथा टाटा मोटर्सको सहकार्यमा
8: कार्यक्रम सड़क र सवारी।
10: सुन त, मेरो कपडा प्याकिङ गरिदिउँ त, सामजुको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने हो।
11: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
10: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 057-494-3333, 493-5555।

0: ठाकुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: नमस्कार म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज र भोलि केही ठाउँमा आरी गोपेर मुसलधारे वर्षाको सम्भावना। बाढ़ी पहिरो र डुबानको जोखिम, आवश्यक सतर्कता अपनाउन आग्रह। राज्यले घटनाको जिम्मेवारी नलिएसम्म गणेशको शव नबुझ्ने परिवारको अडान, सरकारसँग छलफल निरन्तर। कञ्चनपुर कमला सड़क खण्डको स्तरोन्नति तीव्र, 75% भौतिक प्रगति। हर्मुज जलमार्ग बन्द गरेपछि अमेरिकाले इरानमाथि थप हवाई आक्रमण गर्यो, मध्य पूर्वमा तनाव चर्कियो। विश्वकप फुटबलमा अर्जेन्टिना र स्विजरल्याण्ड बीचको खेल अतिरिक्त समयमा, नर्वेलाई हराउँदै इंल्याण्ड सेमी फाइनलमा। नेपाल खबरमा अब पूरा खबर। आज र भोलि देशका केही ठाउँमा आरी गोप्टे र मुसलधारे वर्षाको सम्भावना छ। कोशी बागमती र गण्डकीका एक दुई ठाउँमा अति ठूलो वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि कोशी बागमती र गण्डकी प्रदेशको पहाड़ी भागका थोरै ठाउँ तथा मधेश, कोशी बागमती र गण्डकी प्रदेशको तराई क्षेत्रका एक दुई ठाउँमा ठूलोदेखि अति ठूलो वर्षाको सम्भावना छ। साथै तीनवटा प्रदेश, कोशी बागमती र गण्डकीका पहाड़ी क्षेत्रका एक दुई ठाउँमा पनि अति ठूलो पानी पर्ने सम्भावना छ। मनसून सक्रिय भएको तथा मनसूनी वायुको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली छ। अहिले कोशी बागमती गण्डकी लुम्बिनी र कर्णालीका केही ठाउँ तथा सुदूरपश्चिम प्रदेशको एक दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो हिमाली तथा पहाड़ी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। लगातारको वर्षासँगै आकस्मिक बाढ़ी पहिरो नदी कटान गेग्राम बहाव तथा शहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ़ने भएकोले आवश्यक पूर्व तयारी र सावधानी अपनाउन विपद प्राधिकरणले अनुरोध गरेको छ। विशेष गरी खोला खोल्सा नदी आसपासका क्षेत्र, पहिरोको जोखिम भएका ठाउँका नागरिक, नदी किनार बस्तीमा बसोबास गर्नेहरूलाई थप सतर्क रहन आग्रह गरिएको छ। यात्रामा पनि सावधानी अपनाउन भनिएको छ। प्राधिकरणले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेनापालिका र स्वयंसेवक सहित सबै सरकारवाला निकायलाई उद्धार तथा प्रतिकारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ। जोखिमयुक्त राजमार्ग तथा सड़कमा डोजर, एक्सकाभेटर र लोडर जस्ता उपकरण तयारी अवस्थामा राख्न तथा विपद व्यवस्थापन समितिहरूसँग समन्वय गरेर पूर्व तयारीलाई प्रभावकारी बनाउन पनि आग्रह गरिएको छ। साथै जल तथा मौसम विज्ञान विभाग र प्राधिकरणबाट पटक पटक जारी हुने अध्यावधिक पूर्वानुमान सूचना तथा मौसमी सम्बन्धी चेतावनीका नियमित जानकारी लिन पनि सबैलाई आग्रह गरिएको छ। काठमाडौँ त्रिपुरेश्वर राहदानी विभाग अगाडि आफैलाई आगो लगाएर ज्यान गुमाएका गणेश नेपालीका परिवार र सरकारबीच निरन्तर छलफल भइरहेको छ। गणेशको परिवार र आफन्तले घटनाको जिम्मेवारी राज्यले नलिएसम्म शव नबुझ्ने अडान दोहोऱ्याएका छन्। मोटरसाइकलमा काठमाडौँ महानगर प्रहरीले हुइलक लगाएपछि उत्पन्न भएको घटनाले यस्तो अवस्था आएको भन्दै परिवारले दोषीमाथि कार्यवाही, घटनाको निष्पक्ष छानबिन र स्पष्ट सरकारी प्रतिबद्धताको माग गरेको छ। यही विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सरकारी पक्ष र परिवारबीच हिजोदेखि वार्ता भइरहेको भए पनि अहिलेसम्म सहमति जुट्न सकेको छैन। दुई दिनदेखि लगातार छलफल भए पनि सहमति हुन नसक्दा शवको पोस्टमार्टम प्रक्रिया अघि बढ़न सकेको छैन। वीर अस्पतालबाट शवलाई त्रिविशिक्षण अस्पताल महाराजगंजमा लगिएको छ। घटनाको छानबिनका लागि उपत्यका प्रहरी कार्यालय रानी पोखरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा 5 सदस्यीय समिति गठन गरिएको छ। मुगुको सोरू गाउँपालिका 6 25 वर्षीय नेपालीले बिहिबार आफ्नै शरीरमा आगो लगाउनु भएको थियो। उहाँको उपचारका क्रममा अस्ति शुक्रबार बिहान वीर अस्पतालमा ज्यान गएको हो। पूर्व पश्चिम राजमार्ग अर्थात महेन्द्र राजमार्ग अन्तर्गत कञ्चनपुर कमला सड़क खण्डको स्तरोन्नतिले गति लिएको छ। आयोजना अन्तर्गत सप्तरीको महौली क्षेत्रमा धनादम कालोपत्रे गर्ने काम भइरहेको छ। चिनिया निर्माण कम्पनी चाइना रेलवे नम्बर 2 इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडले निर्माण गरिरहेको यो सड़कको अहिलेसम्म कुल भौतिक प्रगति 72-75% पुगेको छ। 2077 साल कार्तिक 13 गतेदेखि निर्माण शुरू गरिएको आयोजनाको काम लक्ष्य अनुसार सम्पन्न हुन नसकेपछि आउँदो डिसेम्बर अन्तिमसम्मका लागि पटक म्याद थप गरिएको छ। सड़क विभाग आयोजना निर्देशनालय अन्तर्गत कार्यान्वयनमा रहेको यो योजना थपिएको म्यादभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्यलाई तीव्र पारिएको हो। कुल 76.73 किलोमिटर लम्बाई रहेको सड़कलाई कञ्चनपुर कमला सड़क योजना अन्तर्गत पूर्वी र पश्चिमी गरी दुई खण्डमा विभाजन गरेर निर्माण अघि बढ़ाइएको छ। जसमध्ये पूर्वी खण्ड अन्तर्गत सप्तरीको कञ्चनपुरदेखि कुसाहासम्मको 39.42 किलोमिटर सड़क 7 अर्ब 47 करोड़ रूपियाँको लागतमा निर्माण भइरहेको छ। त्यसैले गरी सप्तरी को कुसाहा देखि सिराहा को कमला पुलसम पर्ने 47.21 किलोमीटर लामो पश्चिमी खण्ड को कुल लागत 8,80,70,18,000 रूपयां रहेको छ। एशियाली विकास बैंक एडीबी को ऋण सहयोग में स्तरोन्नति भइरहेको यो राजमार्ग बजार क्षेत्र में 6 लेन तथा अन्य क्षेत्र में 4 लेन को हुने गरी निर्माण भइरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बन्दिन भित्रका खबरसँगै अरु खबरहरु बाँकी नै छन्, सुन्दै गर्नु होला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रूख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेड का ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनु हुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा प्रस्तुत विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँ।

मला धामी दुर्गास्थली छ कि दुर्गा थली छ कि केलादेवी महत र चक्र महत रहेको जिल्ला प्रहरीकारले बझाङले जनाएको छ। अब विदेशको खबर। इरानले हर्मुज जलमार्ग अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेपछि अमेरिकाले इरानमाथि नयाँ चरणको सैन्य आक्रमण गरेको छ। अमेरिकी रक्षा मन्त्री पीट एक्सिथले सामाजिक सञ्जाल मार्फत इरानले गलत निर्णय गरेको र अब त्यसको मूल्य चुकाउनु पर्ने भन्दै अमेरिकाले थप कार्यवाही गर्ने चेतावनी दिनुभएको हो। इरानले अर्को सूचना जारी नभएसम्म हर्मुज जलमार्ग बन्द गरेको घोषणा गरेको छ। साथै इरानले अमेरिकाले कुनै पनि सैन्य कदम चाले त्यसको कड़ा प्रतिवाद गर्ने र मध्यपूर्वमा रहेका नयाँ अमेरिकी सैन्य अखड़ा समेत निशानामा पार्ने चेतावनी दिएको छ। केही दिन अघि अमेरिकी आक्रमणमा इरानका 17 जनाको ज्यान गएको र 115 जना घाइते भएका इरानको दावी छ। त्यसको जवाफमा इरानले खाड़ी क्षेत्रमा रहेका अमेरिकी साझेदार राष्ट्रका अखड़ामा मिसाइल आक्रमण गरेको छ। दुवै देशबीच वार्ताको प्रक्रिया भने पूर्ण रूपमा रोकिएको छैन। मध्यस्थकर्ता मार्फत अमेरिकाले इरानलाई हर्मुज जलमार्ग अन्तर्राष्ट्रिय जहाजका लागि खुल्ला रहेको सार्वजनिक घोषणा गर्न र व्यावसायिक जहाजमाथिको आक्रमण रोक्न आग्रह गरिरहेको छ। यसैबीच इरानका नयाँ सर्वोच्च नेता मुस्तफा खामेनीले आफ्नो पहिलो सार्वजनिक सम्बोधन गर्दै पूर्व सर्वोच्च नेता अली खामेनीको हत्याको बदला अवश्य लिइने बताएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू विरूद्ध कुनै पनि हत्या प्रयास भए अमेरिकाले इरानमाथि पूर्ण रूपमा विनाशकारी जवाब दिने चेतावनी दिनुभएको छ। हर्मुज विश्वको सबैभन्दा महत्वपूर्ण ऊर्जा व्यापार मध्येको जलमार्ग रहेको छ। विश्वको ठूलो हिस्सा कच्चा तेल र प्राकृतिक ग्यास यही मार्ग हुँदै अन्तर्राष्ट्रिय बजारमा पुग्ने भएकोले यसको बन्दले विश्व ऊर्जा आपूर्ति, तेलको मूल्य र अन्तर्राष्ट्रिय व्यापारमा गम्भीर असर पर्ने चिन्ता बढेको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको अन्तिम क्वार्टर फाइनल खेलमा अहिले साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्डले खेलिरहेका छन् र यी दुई देश बीचको खेल अतिरिक्त समयमा पुगेको छ र अहिले अतिरिक्त समयको 108 मिनट चलिरहेको छ। अमेरिकाको कान्सास सिटी स्टेडियममा निर्धारित 90 मिनटको खेल एक एक गोलको बराबरी भएपछि अतिरिक्त समयमा पुगेको हो र अतिरिक्त समयमा पनि अहिलेसम्म थप गोल हुन सकेको छैन। एलेक्सिस म्याक एलिस्टरले 10 मिनटमा गोल गर्दै साबिक विजेता अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। कप्तान लियोनल मेस्सीले गरेको कर्नर प्रहारलाई एलिस्टरले हेड मार्फत गोल गरेका हुन्। तर खेलको 67 मिनटमा स्विजरल्याण्डले बराबरी खोल फर्कायो। लगत्तै खेलको 72 मिनटमा स्विजरल्याण्ड 10 खेलाड़ीमा सीमित भयो। उसका फरवार्ड बिरिल एम्बोले दोहोरो पहेँलो कार्ड पाएका कारण बाहिरिए। यो खेलको विजेताले सेमी फाइनलमा इंग्ल्याण्डसँग खेल्नेछ। यसअघि आज बिहान भएको खेलमा नर्वेलाई हराउँदै इंग्ल्याण्ड विश्वकप फुटबलको सेमी फाइनलमा पुगेको हो। अमेरिकाको मियामी स्टेडियममा भएको खेलमा इंग्ल्याण्डले नर्वेलाई 2-1 गोलले हरायो। इंग्ल्याण्डको जीतमा दुवै गोल जुड बेलिङहमले गरे। खेलको पहिलो हाफको 36 मिनटमा नर्वेका एड्रियस इलेसपले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए। पहिलो हाफको अन्त्यतिर इंग्ल्याण्डका जुड बेलिङहमले गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन्। दोस्रो हाफमा 7 मिनट इन्जुरी समय दिएको थियो। यो समयमा कुनै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुग्यो। अतिरिक्त समयको 93 मिनटमा बेलिङहमले इंग्ल्याण्डका लागि दोस्रो गोल गरे अनि टोली सेमी फाइनलमा पुग्न सफल भयो। चारभन्जिङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज र भोलि केही ठाउँमा आरी घोप्टेर मुसलधारे वर्षाको सम्भावना। बाढ़ी पहिरो र डुबानको जोखिममा आवश्यक सतर्कता अपनाउन आग्रह। राज्यले घटनाको जिम्मेवारी नलिएसम्म गणेशको शव नबुझ्ने परिवारको अडान। सरकारसँग छलफल निरन्तर। कञ्चनपुर कमला सड़क खण्डको स्तरोन्नति तीव्र। 75% भौतिक प्रगति। हर्मुज जलमार्ग बन्द गरेपछि अमेरिकाले इरानमाथि थप हवाई आक्रमण गर्यो। मध्यपूर्वमा तनाव चर्कियो। र विश्वकप फुटबलमा अर्जेन्टिना र स्विजरल्याण्ड बीच अतिरिक्त समयको खेल चल्दै नर्वेलाई हराउँदै इंग्ल्याण्ड सिंह

0: ब्याज छूट को सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: तिम्रो खुसी गोलको जोस, विश्वकपको हरेक क्षण रोमाञ्च बनोस्, फुटबलको महामेला हेर्न दिन, खेलको मजा भित्र्याउँ आफ्नै हो, आजै दिसो विकास गरौँ, 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण सानो प्याकेज बोनस भरपूर मनोरञ्जन सहित मात्र रु 979 20 होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनुभएको छैन भने आजै नजिकैको डिलरलाई मार्फत वा 20 होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: गुड मॉर्निंग, गुड मॉर्निंग, नमस्ते, नमस्कार, सबैलाई हार्दिक हार्दिक स्वागत छ। कार्यक्रम लकीको बसाई लिएर सतासी आज पनि उपस्थित भइसकेका छौ। सुन्दिनुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुलेफी 101.2 मेगाहर्जमा कार्यक्रम हकीलाई सुनिराख्नु भएको छ र प्राविधिक मित्रबाट मलाई सरस्वतीजीले सपोर्ट गर्दैनुहुन्छ भने म आवाजमा छु रेडी गराए र सदाजस्तै आज पनि कार्यक्रम हकीलाई लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित भइसके र विशेष तपाईँले हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिक्ने र सिकाउने प्रज्ञामा निरन्तर कार्यक्रम लकीलाई लिएर उपस्थित हुने गर्दछु र आज पनि हामी त्यही समयलाई लिएर पनि तपाईँको रेडियो क्षेत्रमा उपस्थित भइसकेका छौ। फटाफट कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँको लागि टेलिफोन एकदम खुल्ला रहेको छ 97 54 59 70 को लाइन हुँदैछ। कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँको लागि टेलिफोन एकदम खुल्ला रहेको छ है र विशेष गरी त अहिलेको समयमा कतिजना साथीहरू चाहिँ है स्कूल कलेज जाँदै हुनुहुन्छ होला र कतिजना साथीहरू चाहिँ कामतिर हुनुहुन्छ होला, धान रोपाईतिर पनि हुनुहुन्छ होला, कोदो रोपाईतिर हुनुहुन्छ होला, फर्मातिर हुनुहुन्छ होला है। जस्तोचोटि अवस्थामा भए पनि चाहिँ हामीलाई अन्तिम समयसम्म सुनेर साथ दिनुहोला भन्न चाहे र तपाईँको लागि टेलिफोन एकदम खुल्ला रहेको छ 97 64 49 57 को लाइन दिइज कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँको लागि टेलिफोन एकदम खुल्ला रहेको छ है र कुनै बेला हाम्रो टेलिफोन लाइनमा अलिकति समस्या भएको कारणले गर्दाखेरि हामी कुनै बेला कार्यक्रमलाई चाहिँ हामी निरन्तरता दिन सकिरहेको छैनौ। तपाईँहरूसँग हामी क्षमा प्रार्थी छौं र आजको दिनबाट चाहिँ एकदम मजाले टेलिफोन लाइनमा अलिकति सुधार आएको छ है र कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँको पक्कै पनि कार्यक्रममा सहभागिता जनाउनु भयो भने, कार्यक्रममा कल मात्र लगाउनु भयो भने पक्कै पनि तपाईँको कल चाहिँ लाग्ने नै छ र कार्यक्रममा सहभागिता जनाउनुहोला र आफ्नो बौद्धिक क्षमताको पनि विकास गर्न सक्नुहुनेछ र हामीले सोधिरहेको प्रश्नहरू चाहिँ तपाईँहरूले कविमा नोट गर्दै टिपोट गर्दै जानुभयो भने तपाईँहरूले धेरै कुराहरू सिक्ने मौकाहरू पनि तपाईँहरूले प्राप्त गर्न सक्नुहुनेछ है। र आज चाहिँ विशेष गरिकनमा केही प्रश्नहरू चाहिँ समसामयिक प्रश्नहरू म राख्न चाहन्छु। सम्पूर्ण साथीले सुन्दैनुहुन्छ भने कार्यक्रममा पनि सहभागिता जनाउनु होला भन्न चाहे र तपाईँको लागि टेलिफोन एकदम खुल्ला रहेको छ है। केही प्रश्नलाई निरन्तरता दिन चाहन्छु। ध्यान दिएर सुनेर सम्पूर्ण साथीले अनि ध्यान दिएर सुनेपछि तपाईँले कविमा नोट गर्दै पनि जानुहोला। यदि तपाईँले ध्यान दिएर सुन्नु भएन भने है हामीले के सोधेको के नसोधेको तपाईँहरूलाई पक्कै हुँदैनन् होइन। एक कानले सुने अर्को कानले उडाउने चाहिँ गर्नु भएन है। मजाले सुनेर चाहिँ कविमा टिपोट गरेर आफ्नो दिमागमा राखेर चाहिँ एकदम राम्रो हुन्छ किनकि एकदम महत्वपूर्ण प्रश्नहरू पनि रहेको छ अनि यो प्रश्नहरू चाहिँ लोकसेवा अनि शिक्षक सेवा आयोगतिर चाहिँ एकदम सोधिरहेको प्रश्नहरू रहेको छ है। महत्वपूर्ण प्रश्नहरू रहेको छ एकदम धेरै। अब लोकसेवातिर चाहिँ कसरी प्रश्न सोध्छ भन्दै गर्दाखेरि एकदम धेरै हामीलाई सजिलो लाग्ने प्रश्नलाई नै एकदम घुमाएर कि अप्ठ्यारो तरिकाले हामीले सोध्ने गर्छ है। हामीले त्यही सजिलो यो त सजिलो हो भनेर हामी पढ्दैनौ त त्यही सजिलो प्रश्न चाहिँ हाम्रो एक्जाममा हामीले सोधिन्छ कि। त्यसैले गर्दाखेरि चाहिँ तपाईँले कविमा पनि नोट गर्दै जानु होला अनि पढ्नु पनि होला भन्न चाहे। हामी घोकेर मात्र हामीले लेखेर मात्र पढे मात्र हुँदैन, हामीले सुनेर पनि धेरै कुराहरू हामीले सिक्न सक्छौ है। र टेलिफोनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालौ। हेलो नमस्ते। नमस्ते नमस्कार, कहाँबाट बोल्नुहुन्छ? ओके, ऋषिरामजीको लागि पहिलो प्रश्न राख्न चाहन्छु, ध्यान दिएर सुन्नुलाई त। ऋषिरामजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ, नेपालको कुन ठाउँमा कृषि आनुवंशिक केन्द्र जिन बैंकको स्थापना गरिएको छ? ओके, तपाईँको क्यान्सल हामी लक गर्दैछौ। बधाई छ, तपाईँले पहिलो प्रश्नको सही उत्तर दिनुभएको छ। तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहे, नेपाली विकासशील राष्ट्रमा स्तर उन्नति हुनका लागि सरकारले पछिल्लो पटक कहिलेसम्मको समय थप गर्न राष्ट्र संघ समक्ष अनुरोध गरेको छ? सन् 2030 भन्नुहुन्छ। ओके, क्यान्सल हामी लक गर्दैछौँ। बधाई छ ऋषिरामजी, तपाईँको लागि म तेस्रो प्रश्न राख्न चाहे, ध्यान दिएर सुन्नुलाई त। साथी हुनुहुन्थ्यो ऋषिरामजी, ऋषिरामजीको फोन डिस्कनेक्ट भइसकेको छ, साथीले लकी नम्बर प्राप्त गरिसक्नु भएको छ। ऋषिरामजी यहाँलाई बधाई छ, कार्यक्रमलाई चाहिँ अन्तिम समयसम्म सुनेर पनि साथ दिनुहोला भन्न चाहेको। अन्तिममा कार्यक्रम कन्टिन्यू तपाईँको लकी नम्बर हामी भन्ने नै छौं, आउन सक्नुहुनेछ। तपाईँको लागि टेलिफोन एकदम खुल्ला रहेको छ, 97 64 49 57 70 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ। विशेष तपाईँले हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिक्ने र सिकाउने प्रक्रियामा निरन्तर कार्यक्रम लकीलाई चाहिँ लिएर उपस्थित हुने गर्दछु र आज पनि हामी कार्यक्रमलाई चाहिँ लिएर उपस्थित भइसकेका छौ र केही वर्षलाई निरन्तरता दिन चाहे ध्यान दिएर सुन्नुहोला भन्न चाहे। प्रश्न यस्तो रहेको छ, कविमा नोट गर्दै पनि जानुहोला भन्न चाहन्छु। प्रश्न यस्तो रहेको छ, अन्तर्राष्ट्रिय क्षमादान संगठन भनेर कुन संस्थालाई चिनिन्छ? यसको सही उत्तर रहेको छ एमनेस्टी इन्टरनेशनल रहेको छ, जुन यसको स्थापना चाहिँ सन् 2000 नभएर सन् 1961 जुलाईमा भएको थियो। यसको प्रधान कार्यालय लन्डनको बेलायतको लन्डन भन्ने ठाउँमा रहेको छ। र अर्को प्रश्न यसो रहेको छ, नेपालमा कहिलेसम्म सबै नेपालीलाई स्वच्छ खानापानीको पहुँच पुर्याउने लक्ष्य लिएको छ? यसको सही उत्तर रहेको छ सन् 2030 रहेको छ। अर्को प्रश्नलाई राख्न चाहे, प्रश्न यस्तो रहेको छ, आणविक हतियारमा प्रतिबन्ध लगाउने सम्बन्धी संयुक्त राष्ट्र संघीय सन्धि औपचारिक रूपमा कहिलेदेखि कार्यान्वयनमा आएको हो? यसको यसको सही उत्तर रहेको छ सन् 2021 जनवरी 22 रहेको छ। कार्यक्रममा आउन सक्नुहुनेछ, तपाईँको लागि टेलिफोन एकदम खुल्ला रहेको छ 97 64 49 70 को लाइन हुने चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँको लागि टेलिफोन एकदम खुल्ला रहेको छ। र अर्को प्रश्न यसरी आएको छ, यंग स्टार फाउण्डेशनद्वारा प्रदान गरिएको वर्ष 2082 सर्वोत्कृष्ट महिला फुटबल खेलाड़ी अवार्डबाट कसलाई सम्मानित गरी? यसको सही उत्तर रहेको छ रेणुका नगरकोटी रहेको छ। र अवश्य पनि हामी कार्यक्रम लकीको भन्दै थिए, टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालौ। हेलो नमस्ते। नमस्ते, नमस्कार, कहाँबाट बोल्दै हुनुहुन्छ? रेन्जीजीको लागि पहिलो प्रश्न राख्न चाहे, ध्यान दिएर सुन्नु है त। रेन्जीजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ, आणविक हतियारमा प्रतिबन्ध लगाउने सम्बन्धी संयुक्त राष्ट्र संघीय सन्धि औपचारिक रूपमा कहिलेदेखि कार्यान्वयनमा आएको हो? यसको सही उत्तर रहेको छ सन् 2021 जनवरी 22 रहेको छ। ओके, रेन्जीजीको लागि दोस्रो प्रश्न राख्न चाहे, ध्यान दिएर सुन्नुहोला रेन्जीजी। तपाईँको लागि दोस्रो प्रश्न यस्तो रहेको छ, कुमारी हिमाल भनी मार्सद मिश्रेलाई चिनिन्छ भने सेतो हिमाल भनी कुन हिमाललाई चिनिन्छ? अन्नपूर्ण भन्नुहुन्छ। ओके, तपाईँको एन्सर हामी ल गर्दैछौ। यसको सही उत्तर रहेको छ धौलागिरी रहेको छ। साथी नै थियो सुलुकुम्बुबाट रेन्जीजी हुनुहुन्थ्यो, रेन्जीजीले पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ। आउन सक्नुहुनेछ, तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ 97 64 49 70 को लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालौ। हेलो नमस्ते।
1: नमस्ते,
0: नमस्कार, कहाँबाट बोल्दै हुनुहुन्छ? सबिन सबिन तामाङ खोटाङबाट। ओके, सबिनजीको लागि पहिलो प्रश्न राख्न चाहे, ध्यान दिएर सुन्नुहोला है त। उत्तर एटलान्टिक सन्धि संगठन नेटोको सम्मेलन हालै कहाँ आयोजना गरिएको हो? उत्तर एटलान्टिक सन्धि संगठन नेटोको सम्मेलन हालै कहाँ आयोजना गरिएको हो? हजुर, देशको नाम भन्नुपर्ने हुन्छ है। फ्रान्स भन्नुहुन्छ। ओके, तपाईँको आन्सर हामी लगाउँदैछौँ। फ्रान्स नभएर यसको सही उत्तर रहेको छ टर्की रहेको छ है। ओके तपाईको लागि दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न यस्तो रहेको छ तपाईको लागि ध्यान दिएर सुन्नु होला भन्न चाहे प्रसिद्ध देशभक्तिपूर्ण गीत रातो र चन्द्र सूर्यका रचनाकार को हुन् प्रसिद्ध देशभक्ति गीत रातो र चन्द्र सूर्यका रचनाकार को हुन् के भन्नुभयो
1: गोपाल प्रसाद रिमाल
0: गोपाल प्रसाद रिमाल भन्नुहुन्छ ओके तपाईँको एन्सर हामी लक गर्दैछौ ओके तपाईँले दोस्रो प्रश्नको सही उत्तर दिनुभएको छ तपाईँको लागि तेस्रो प्रश्न राख्न चाहे ध्यान दिएर सुन्नुहोला है त तेस्रो प्रश्न यस्तो रहेको छ अनौठो प्राकृतिक विशेषता बोकेका प्रसिद्ध गाजाको दह कहाँ पर्दछ अनौठो प्राकृतिक विशेषता बोकेका प्रसिद्ध गाजाको दह कहाँ पर्दछ पास भन्नुहुन्छ कि अहिले पनि हामी छुट्यौं साथी हुनुहुन्थ्यो खोट्याङबाट सबिन नभएर अशोकजी हुनुहुन्थ्यो अशोकजीले पनि प्रयास गरेर पनि साथी छुटिसक्नु भएको छ र अब चाहिँ पनि हामी कार्यक्रम लकीको पहिलो अनि छुटो विश्राम जाने बेला भइसकेको छ पहिलो अनि छुटो विश्राम जानेछौ विश्राम पश्चात फेरि प्रस्तुत हुनेछौ
2: उपभोक्ता अधिकारको संरक्षण गरौं गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बिल विशुद्ध लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं वस्तु सेवाको मूल्य मात्रा म्यासपछि नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्तिमा गौं निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगीमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
3: सधैँभरि रोजे

0: Discovery. Mission Insmejo, Sandro Positivo Rosai.
1: सूचना सूचना सूचना सुरु जून देश जोड़ने सड़क निर्माण कार्य हाल सुरु क्षेत्र संचालन निर्माण कार्य क्रम में माथुलो सुरुंग भूला खस्ने संभावना रहता तल्लो खेरा सातों क्षेत्र में घासपात काटना गाई बस्तु चढ़ाउ
2: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज
3: दिदी छिमको छिम किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ
2: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लिनीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्
3: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ सत्यानमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
4: साथै डिफ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ
2: प्रोपाइटर अजय पञ्चियार सम्पर्क नम्बर 98059094 र 98638684
3: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुकुम्बु
4: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र

0: radio next to your heart.
1: Zulu FM 101.2 MHz.
2: Lucky is sponsored by Bursa Electronic and Service Center. Sulu dot kundi nere pani ka pass kalleri sulu khubo. Lucky.
3: कार्यक्रम लड़कीको पहिलोनी छिटो विश्रामलाई पनि पार गरेर भने तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौँ। यो समयमा पूर्व नेपालकी पहिलो सामुदायिक रेडियो सुलेफएम 101.2 MHz कार्यक्रम लड़कीलाई सुनिराख्नु भएको छ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्ते।
4: नमस्कार।
3: नमस्ते, नमस्कार। कहाँ माटोको बोल्दै हुनुहुन्छ?
4: हजुर, म उदयपुरबाट लक्ष्मी मिरिङ सिंह।
3: ओके, लक्ष्मीजीको लागि पहिलो प्रश्न राख्न चाहे ध्यान दिएर सुन्नलाई त। अनौठो प्राकृतिक विशेषता बोकेका प्रसिद्ध गाजाको ढुङ्गा कहाँ पर्दछ?
4: यो चाहिँ नगरपालिका 3 दमकमा।
3: ओके, तपाईँको आन्सर हामी लग गर्दैछौँ। बधाई छ, तपाईँले पहिलो प्रश्नको सही उत्तर दिनुभएको छ। तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहिँ ध्यान दिएर सुन्नुलाई त। दोस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ, चिनिया राष्ट्रपति सी जिनपिङद्वारा हालै उत्तर कोरियाको भ्रमण कहिले गरिएको हो? चीनीय राष्ट्रपति सी जिनपिङद्वारा हालि उत्तर कोरियाको भ्रमण कहिले गरिएको हो? पुरा मिति भन्नु होला है त। ओके, जुलाई भन्नुहुन्छ। ओके, त्यसो क्यान्सल हामी ल गर्दैछौँ। यसको चाहिँ उत्तर आएको छ सन् 2026 जुन 8 र 9 गएको छ है। ओके, तेस्रो प्रश्न राख्न चाहन्छु, सिङ्गापुरमा सम्पन्न एसियन गेम्स पुरुष टी20 छनौट प्रतियोगिताको उपाधि जित्ने राष्ट्र कुन हो? सिङ्गापुरमा सम्पन्न एसियन गेम्स पुरुष टी20 छनौट प्रतियोगिताको उपाधि जित्ने राष्ट्र कुन हो? हजुर, बङ्गलादेश भन्नुहुन्छ। ओके, तपाईँको आन्सर हामी ल गर्दैछौँ। ओके, अहिलेलाई पनि हामी छुट्यौँ। साथी हुनुहुन्थ्यो दुप्रोबाट, लक्ष्मीजी हुनुहुन्थ्यो। लक्ष्मीजीले पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ। आउन चाहनुहुन्छ भने 9654570 को लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्ते।
5: नमस्कार दिदी।
3: नमस्कार, रोजिनाजी बोल्दै हुनुहुन्छ? हजुर। रोजिनाजी, यो समयमा के गरिदिनुहुन्छ? कार्यक्रम सुन्दै बसिरहनु भएको छ। ओके, रोजिनाजीको लागि पहिलो प्रश्न राख्न चाहन्छु, ध्यान दिएर सुन्नुलाई त। सिङ्गापुरमा सम्पन्न एसियन गेम्स पुरुष टी20 छनौट प्रतियोगिताको उपाधि जित्ने राष्ट्र कुन हो? हजुर, देशको नाम भन्नुपर्ने हुन्छ है। फ्रान्स भन्नुहुन्छ। ओके, तपाईँको आन्सर हामी ल गर्दैछौँ। फ्रान्स हुनुभयो, यसको चाहिँ उत्तर रहेको छ नेपाल रहेको छ है। ओके, तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहे, दोस्रो प्रश्न यस्तो रहेको छ तपाईँको लागि, नेपालको राष्ट्रिय गानको रचनाकार को हुन्? भूपी शेरचन भन्नुहुन्छ।
5: हजुर।
3: ओके, तपाईँको आन्सरलाई हामी ल गर्दैछौँ। ओके, अहिले पनि हामी छुट साथी हुनुहुन्थ्यो खोटाङबाट, रोजिनाजी। रोजिनाजी पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ। डिफलाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्ते। गुड मर्निङ नमस्ते नमस्कार कहाँ माथि को बोल्दै हुनुहुन्छ सोलखुङबाट पसाङ जिरोगी पसाङजीको लागि दुईले प्रश्न राख्न चाहे नेपालको राष्ट्रिय गानको रचनाकार को हुन् प्रदीप कुमार राई भन्नुहुन्छ ओके तपाईँ क्यान्सल हामी ल गर्दैछौ बधाई छ बहिनीजी तपाईँले पहिलो प्रश्नको सही उत्तर दिनुभएको छ दोस्रो प्रश्न राख्न चाहे उपन्यास पुस्तकालयको स्थापना कहाँ गरिएको छ काठमाडौँ भन्नुहुन्छ ओके तपाईँ क्यान्सल हामी ल गर्दैछौ बधाई छ प्रशान्तजी तपाईँले जति नम्बर प्राप्त गर्नुभएको छ तपाईँको लकी नम्बर 32 रहेको छ है हजुर तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न यस्तो रहेको छ तपाईँको लागि सफलता संयोग होइन यो त कडा मेहनत दृढता सिकाई र त्यागको परिणाम हो यो भनाइ कसको हो सफलता संयोग होइन यो त कडा मेहनत दृढता सिकाई र त्यागको परिणाम हो यो भनाइ कसको हो ओके तपाईँ क्यान्सल हामी ल गर्दैछौ ओके अहिलेले पनि हामी सुट्यौं साथी हुनुहुन्थ्यो पसाङजी सुरुखुम्बुबाट हुन्थ्यो पसाङजीले पनि लकी नम्बर प्राप्त गरेर साथी छुटिसक्नु भएको छ आउन सक्नुहुनेछ त्यसरी नै 97964 54 70 को लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ अब चाहिँ हामी कार्यक्रम लकीको दोस्रो अनि अन्तिम विश्राम जानेछौं विश्राम पश्चात फेरि उपस्थित हुनेछौ
0: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइस
6: दिदी छिमको छिम किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पास सल्लिनमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस् यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
7: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ
0: प्रोप्राइटर अजय पन्छियार सम्पर्क नम्बर 98059090094 र 98638664
6: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरी सोलुखुम्बु
7: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र
8: सड़क निर्माण कार्य सम्बन्धी अत्यन्त जरूरी सूचना सालु झुन्डेसी सड़क निर्माण कार्य फुटिङ हुँदै नमुसीतर्फ तीव्र गतिमा अगाडि बढ़िरहेको हुँदा निर्माण क्षेत्र तल्लो भेगसित खम्चे आसपासका स्थानीय बासिन्दाहरूलाई घाँसतौरा तथा पशु चौपाय सुरक्षित क्षेत्रतर्फ मात्र लैजान तथा आवश्यक हुँदा विशेष सावधानी अपनाउन यसै सूचना मार्फत अनुरोध गरिन्छ निर्माण कार्यलाई सहज सुरक्षित र सुनिने सम्पूर्ण गर्न सबैको सहयोगको अपेक्षा पनि गरिएको
9: सड़क उपभोक्ता समिति सालुङ सोलुखुम्बु
10: हत्तेरिका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाउनु ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या धत बहिनी तिमी पनि कस्तो सम्झनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुलुखुमा सबै थुक पाइन्छ त
11: ए हो र दिदी कहाँ पाइन्छ
10: म त खोज्दा खोज्दा थाकिसके हो
11: ल सुनु बहिनी सुनु डिपकुमा नगरपालिका ओडा नम्बर पाँचमा भएको शान्ति स्टोर एन्ड सप्लाई छ नि त्यहाँ दुसरीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने म त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
10: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुटकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरू सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू गुरू नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00 सुलु दुतकुण्ड नगरपालिका 5 सोलेरी सुलुखुम्बु स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र 5 वर्ष मुनिका बालबालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं जन्मेको एक घण्टाभित्र शिशुलाई स्तनपान गराऊ 6 महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ 6 महिनापछि सँगै उमेर अनुसारको पूरक खानेकुराहरू सुरु गरौं आइरन भिटामिन ए र जिङ्क युक्त खानेकुरा नियमित सेवन गरौं जङ्क फुड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं जिल्ला स्वास्थ्य कार्यालय

0: के कास बौद्धतिर कहाँ कुदेको यसरी
1: कलेज खोज्दैछु यार कक्षा एघारको लागि पढाइ र अनुशासन पनि कडा चाहियो अनि अतिरिक्त क्रियाकलाप पनि उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि
0: अरे यार त्यसो भए त सिद्धे बौद्ध तुसारको केम्स कलेज जाऊ न तिमीले भनेका यी सबै कुरा त्यही त छ नि
1: बौद्ध तुसालमा अवस्थित केप्स कलेजमा कक्षा एघारका लागि साइन्स म्यानेजमेन्ट ल तथा ह्युमानिटिज संकायमा नयाँ भर्ना खुलियो उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मैत्री सिकाइमा जोड़ दिँदै यहाँ अनुभवी दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ सर्वोत्कृष्ट शैक्षिक नतिजा नियमित अतिरिक्त क्रियाकलाप र जहिन्दार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था
2: आउनुहोस् केप्स कलेजले आफ्नो उज्जवल भविष्यको जग बसाल्नुहोस्
0: केप्स कलेज बौद्ध तुसाल
1: थप जानकारीका लागि सम्पर्क 9712501507 9712501507
2: सफलताको सही छनौट केप्स कलेज
3: उपभोक्ता अधिकारको संरक्षण गरौं भ्रष्टी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बे विशोक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ वस्तु सेवाको मूल्य मात्रा न्यासपछि नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्तिमा गरौं निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश

0: 政府を賛同を聞いてください。
1: तपाईंसँग छिन पेशामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर सोलु खुम्बु जिल्लाको सोलु दुपुण्ड नगरपालिका वडा नम्बर 10 तासिङच्याङका स्थित ओमछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। सेवा सुविधाहरू खाली बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपूर्ति समझदारीमा प्रदान गरिनेछ। पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि थप सिर सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 1 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र फुरी शेर्पा हस्त संचालक 98 41 15 90 82 नगरपालिका वडा नम्बर 10 7300।

0: हत्तेरीका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको कारण रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चाँडे पत्तै पाउनु ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो धत बहिनी तिमी पनि कस्तो सम्झनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जाने हाम्रै सुरुखुमा सबै थोक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हो नसुनु बहिनी सुरु दुखुमा नगरपालिका ओडामिनो पाँचमा उनीहरूको शान्ति स्टोर एण्ड सप्लाई छ नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक सिल्क वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने यो त भिन्ना खोज्दा बेउटा मिले जस्तै भयो नि दिदी
1: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुखुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू गुरूनारायण श्रेष्ठ 9763-0057-84 र विवेक श्रेष्ठ 9862-82-0000 सुनु दुखकुण्ड नगरपालिका पाँच सल्लेरी सुनु

0: र जिंकयुक्त खानेकुरा नियमित सेवन गरौं। जंक फूड, धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बु।
1: कलेज खोज्दैछु यार, कक्षा एघारको लागि पढाइ र अनुशासन पनि कडा चाहियो, अनि अतिरिक्त क्रियाकलाप पनि, उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि।
2: अरे यार, त्यसो भए त सिद्धे बौद्ध तुसारको केन्स कलेज जाऊ न, तिमीले भनेका यी सबै कुरा त्यही त छ नि।
1: बौद्ध तुसारमा अवस्थित केप्स कलेजमा कक्षा एघारका लागि साइन्स म्यानेजमेन्ट ल तथा ह्युमेनिटिज संकायमा नयाँ भर्ना खुलियो। उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मात्रै सिकाइमा जोड़ दिँदै यहाँ अनुभवी दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ। सर्वोत्कृष्ट शैक्षिक नतिजा, नियमित अतिरिक्त क्रियाकलाप र जिम्मेदार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
3: केप्स कलेज आफ्नो उज्जवल भविष्यको जग बसाउनुहोस्।
2: केप्स कलेज बौद्ध तुसाल।
1: थप जानकारीका लागि सम्पर्क 97126157 97126157।
3: सफलताको सही छनौ केप्स कलेज।
0: उपभोक्ता अधिकारको संरक्षण गरौं। ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल दूषक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य भूका भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं। वस्तु सेवाको मूल्य मात्रा न्यासपक्षी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्तिमा गरौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालयले कोशी प्रदेशद्वारा जनहितमा जारी

तपाईं शिक्षण पेशामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बालबालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर सोलुखुम्बु जिल्लाको सोलु दुपुण्ड नगरपालिका वडा नम्बर 10 तापिन च्याङका स्थित ओम्छु आधारभूतमा भूमि विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ, तलब आपूर्ति समझदारीमा प्रदान गरिनेछ। पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि थप सुर सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र 9 गोष्ठ सञ्चालक 98 41 15 90 82 सोलुखुम्बु नगरपालिका वडा नम्बर 10 7 3 0।

0: का सभी को सरोकार आज का बाल बालिका भोलि का सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिनु बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिनु
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेसनको सहयोगमा

0: हेलो
1: हेलो बहिनी सन्चै छौ
0: हजुर सन्चै छु हजुरलाई कस्तो छ
1: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्र्याकिङ नम्बर म म्यासेज गर्छु
0: अनि हुलाकमा त जानु
1: हो नि हुलाकमा जाऊ न
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
1: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
0: नहीं त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
1: सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
0: शहरमा मात्र होला नि
1: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
0: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
2: नेपाल सरकार विज्ञापन
3: दाई

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटी पूर्ण व्यवहार दबाव प्रकार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यस बारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 या प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा योजना जन सन्देश
2: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारिने लड़ाई सकाई अवैधानिक रूपमा विदेशमा पुर्याउला होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
2: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक
1: संपूर्ण
2: विद्युत उपभोक्ता महानुभावहरू में विद्युत सुरक्षा तथा चेतनामूलक संदेश को लगी यह सूचना जारी कर
0: विद्युत का पुल तार ट्रांसफर्मर तथा अन्य विद्युत संरचना सभी टाड़ा रहन्होस् पूजे को हाथ में विद्युत सामग्री न छुनहोस् र बाल बालिका विद्युत जोखिम बचाउनुहोस् विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस् याद राख्नुहोस् 60 दिनभन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ
2: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो यसले दुर्घटना भ्रंशन सुखी तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ चोरी देखिमा कानून कार्यवाहीको हुन्छ पुलमा आगो लागेको तार नेटवर्कको ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखियो तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुने बाटो प्रश्न हो
0: थप जानकारी का लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226 प्राविधिक प्रमुख 9852583227 सूचना अधिकारी 9852581226 र काउन्टर 0382504030
2: समयमै महसुल गर्न उचालो भविष्य निर्माण गरौं नेपाल विद्युत प्राधिकरण द्वारा जनहितमा सारी सन्देश

0: पछि कक्षा 11 कहाँ पढ्ने होला?
1: म पनि टेस्ट गर्दैछु, अब राम्रो कलेजमा पढ्न पाए हुने।
2: ए नानी बाबु, के सल्लाह गर्दैछौ तिमीहरू?
0: अङ्कल, एसई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ।
2: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज चारुल काठमाडौँ जाऊ।
1: किन र अङ्कल, त्यो राम्रो कलेज हो र?
2: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टेल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ?
2: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी, सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
0: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाड़ी प्रीति राई, अनुषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरूङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
0: लोकेशन कहाँ हो अङ्कल?
2: साबल चोकबाट 100 मिटर मात्रै भित्र।
1: त्यसो भए त म त यही जाने भए।
2: म पनि विनायक सिद्ध कलेजमै पढ्छु। कक्षा 11 भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4582-768। विनायक सिद्ध कलेज, पढाइ मात्र प्रतिभा र भविष्य बनाउन।
1: ए बाबु, आजहरू सत्ताज बालेर जाऊ।
3: पर्दैन आमा, केही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
1: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
3: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बस्न त खेतबारी र झारीमा जाँदा कम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
3: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तला या नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बच्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनाऊ।
5: नेपाल सरकार विज्ञापन।

हत्याको घटना कसरी रोक्न सकिन्छ? डिप्रेसन, मदिरा लागु औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रमाइलो लाग्नु पर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्दा नलाग्ने, खानामा रुचि नहुने, वासम्बन नलाग्ने, आत्मविश्वास हुने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुका साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मैले समस्याको समाधान हुन सुन्दर जीवन हाँसेर बाँच्यो अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टरद्वारा।

शिक्षण पेशामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बालबालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर। सोलु खुम्बु जिल्लाको सोलु दुपुण्ड नगरपालिका वडा नम्बर 10 तासिन च्याङका स्थित ओन्छु आधारभूतमा भूमि विद्यालयका लागि एकजना बच्चु अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। सेवा सुविधाहरू खाने बस्नुको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपूर्ति सहजबारीमा प्रदान गरिनेछ। पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि थप शुभ सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू लैफुल शेर्पा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98661474 र फुल शेर्पा गोष्ठी संचालक 98141592। सोलुको नगरपालिका वडा नम्बर 10 तासिन शुरू।

उपभोक्ता अधिकारको संरक्षण गरौं, भ्रष्टी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं, कारोबारमा बे दूषित लिने र दिने गरौं, कारोबारलाई पारदर्शी बनाऊ, नफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं, वस्तु सेवाको मूल्य मात्रा न्यासपछि नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं, वस्तुमा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं, वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौ, निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं, भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। यौन हिंसाबाट बचौ र बचाउ, यौनसन्य हिंसा सामाजिक अपराध हो, बाल बालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन्, हिंसा छिमेकी आफन्त साथी भाइ परिचित नातेदार जोसुकीबाट हुन सक्छ, अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ, बाल बालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ, त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ, बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौ। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका हुँदा नम्बर 5 सलेरीको बुढे भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओओ मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा

0: रिचार्ज आंखा को नाली फोहर निकाल आंखा को आरो निकालने के साथ ही कंप्यूटर आंखा को जांच कर आंखा को जांच पड़ताल कंप्यूटर प्रविधि चश्मा फिटिंग चश्मा एवं सनग्लास खरीद में 10% छूट दी विद्यार्थी ओपीडी में 30% व चश्मा खरीद में 20% छूट कर वृद्ध अपांग तथा असहाय साथ ही विद्यार्थी ओपीडी चार्ज में 30% छूट को व्यवस्था कर शनिवार व अन्य सार्वजनिक बिदा को दिन पर बिहान 8 बजेदी साझ 6 बजेसम आंखा संबंधी संपूर्ण सेवा उपलब्ध होने
1: प्रोपाइटर दिनेश राय संपर्क नंबर 98 5 28 70 3 5 98 130 034 2 3
0: सोलुखुबू आंखा उपचार केन्द्र सोलुखुबू नगर पालिक नंबर 5 सोलुखुबू
2: तपाई शिक्षण पेशामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर
1: सोलुखुम्बु जिल्लाको सोलु दुपुण्ड नगरपालिका वडा नम्बर 10 तासिङ च्याङ्का स्थित ओछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ।
2: सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपूर्ति सुरोजगारीमा प्रदान गरिनेछ।
1: पद अंग्रेजी शिक्षक एकजना आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि थप सुर सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र थप जानकारीका लागि सम्पर्क नम्बरहरू वाइ फोन शोभा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र फोन शोभा वस्तु संचालक 98 41 15 90 82
2: नगरपालिका वडा नम्बर 10 7 3 0 0

0: उपभोक्ता अधिकारको संरक्षण गराउ ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बिल विशुद्ध लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं वस्तु सेवाको मूल्य मात्रा म्याकसही नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नुकसानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्तिमा गरौं निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता छोड्नेमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
1: सधैँभरि रोजी।

0: सभाबाट बचाउरा बचाउ यौनसम्म हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनसम्म हिंसाको दुःखीमा हुन सक्छन्। हिंसा समिति असन्तोष साथीलाई परिचित नदिँदा र जेसीपीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यसको पहिले उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्पाद पनि गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहित

0: ना अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी छिनको सिम किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने त, जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै डुप्लिकेट हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लिनमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। सेप्टेम्बरमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
1: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 98059090094 र 98638684। वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुकुम्बु,
1: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।
2: बाटो मधु समी माथि

0: Salty body button low.
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: खै जन्म दर्ता दिनुहोस् त
3: जन्म दर्ता गरेको छैन नि म्याडम
2: बाउ जन्म दर्ता नभए त विद्यालय भर्न हुँदैन नि
3: मलाई त थाहा नै थिएन
2: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
3: त्यति
4: मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
1: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
1: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बिलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो
4: नेपाल सरकार विज्ञापन
5: दाई राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जाउँ मेरो साथी
6: म पनि राईको साझा स्टोरसम्म नै जानु भएको हो ल नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
7: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा सानो सानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु खुला नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
2: मेरो त हात खुट्टा अविनाशमा झुन्झुन गर्छ विनाशले हैरान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
8: ए दिदी मलाई पनि ग्यास्ट्रिक हुनु तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामीले औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भन्दा हामी औषधालयतिर हेरेको पनि हुन्छ हामीसँगै जाउँ
9: यहाँ नक्सा च्यातिएको हड्डी खेलेको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाइ सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षवर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201129 9843786952 9824417 18 9843349696 र 9861314472 आन्जी औषधालय सोलो दुत्कुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
2: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो ओहो दिदी कुट्नु मात्रै हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्ने यी सबै घरेलू हिंसा हुन्।
4: गुरु मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होला भनेर।
2: होइन नि, घरेलू हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यो हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलू हिंसा हुन्, अपराध हुन्।
4: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
10: घरेलू हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
11: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
10: नेपाल सरकार विज्ञापन हो।
12: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय हुंडा ब्रांड की मोटर साइकिल तथा स्कूटर अब उखड़ा को मिलन क्षेत्र
13: हुंडा का विशेषता
14: जापानीज ऊर्जा प्रहरी उत्पादित
13: उत्कृष्ट माइलेज
14: राम्रो रिसेल मूल्य
13: टिकाऊ रव गर्दो
14: अफ रोड का लागि पनि उपयुक्त
13: DS6 तथा नया नया दर्शन बजार में लंच भइरहेको
14: सब उम्र समूह कर्मचारी तथा व्यवसाय प्रयोजन का लागि पनि अति उपयोगी
13: हाम्रा सेवाहरू
14: उखलढुङ्गा र खोटाङको विज्ञान बजारबाटै फाइनान्स को सुविधा सहित हुंडा का सबै मोडल का मोटरसाइकल तथा स्कूटर कंपनी के मूल्य में पाइने
13: जुनसुकै मोडल का जेन्युइन पार्ट्स पाउनुका साथै सर्भिस सेवा
14: एक्सचेन्ज गो सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
13: अनलाइनबाट बुकिङ गरे भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
14: उखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गुरुमारे भिजन उखलढुङ्गा
13: सम्पर्क नम्बर 037590222 9852988002222 र 9842880300

0: सबै विशेषज्ञ आजकल आफ्नो
1: अब त हाम्रा दुःखका दिन सकिए के सकियो नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके
2: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
1: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण पचाएर
3: विकासका नाममा विनाश नमिन्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
4: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल शुरू गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
5: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
4: पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेतभन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
5: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मुह सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
5: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
4: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
4: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यान नभए के धन के मन
6: नेपाल सरकार विज्ञापन
7: अलिकति जत्न पाछैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि अनि महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने चुनाव छैन भने बजारमा
8: चिन्ता किन लिनुहुन्छ एकपटक लगानी गरी दसौँ वर्ष झुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
7: यो कहाँ किन्न पाइन्छ अनि पार्श्व सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
8: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ खेतबारी जोत्न खेती गर्न ड्याङ बनाउन उकेरा लगाउन धुलो बनाउन सहित यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
9: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस काली सिद्धि चरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98582 साथै 98010208 मिसकल गर्नुहोस् नगदै तपाईँलाई फोन आउनेछ
10: आया भनेर पो बसेछ त बिरामी हो क्या हो
11: तीन दिनदेखि दात दुखेर म त हैरान भएँ नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
10: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
11: हो र के डेन्टल रे
12: एवरेस्ट डेंटल क्लिनिक सुलु दुटकुंड नगर पालिका पास बसंत बजार सल्लेरी सुलु खुम्बु
13: हमारा सेवा
12: दाँत सफा करने दाँत तल्काउने दाँत में सीमेंट भर्ने दाँत कलर को सीमेंट भर्ने नदुखाई दाँत निकालने दुखी को दाँत लाई नदुख्ने गरी जरा देखी उपचार करी दाँत बचाने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पूरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत को एक्सरे गर्ने सुन चाँदी को दाँत राख्ने गिजा सुनिने रगत आई राख्ने मुख गनाउने समस्या को उपचार गर्ने बच्चा को दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चा को उमेर नपुगी दाँत मा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुली समस्या को उपचार गरिने
14: नेपाल मेडिकल काउन्सिल मा दर्ता भएका चिकित्सकहरू द्वारा संचालित एभरेस्ट डेन्टल क्लिनिक मा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानीहरू बनाई दाँतका मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक बिदाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
13: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129990 र 9746583487

0: स्नेह ठाकुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क अहिले मध्याह्नको 12 बज्यो।
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान
1: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

नमस्कार म विजय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज काठमाडौँ उपत्यका सहित 23 जिल्लामा बाढ़ीको जोखिम, आज र भोलि ठूलो पानी पर्ने सम्भावना, भएका क्षेत्रमा सतर्कता अपनाउन आग्रह। पोखरामा साहसिक पर्यटनको आकर्षण, भारतीय र बंगलादेशी पर्यटकको चहलपहल सँगै सुरक्षा निगरानीमा कड़ाई। राज्यले घटनाको जिम्मेवारी नलिएसम्म गरेजको शब नबुझ्ने परिवारको अडान, सरकारसँग छलफल निरन्तर। अमेरिकी आक्रमणपछि खाड़ी देशहरूमा इरानको जवाफी आक्रमण, मध्य पूर्वमा तनाव थप बढ़ने संकेत। र साबित विजेता अर्जेन्टिना विश्वकप फुटबलको सेमी फाइनल समीकरण पूरा, चारवटै टोली पूर्व विजेता। नेपाल खबरमा अब पूरा खबर। आज काठमाडौँ उपत्यका सहित 23 जिल्लामा बाढ़ीको जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाले 23 जिल्ला तथा ती जिल्ला आसपासका खोला तथा नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ। काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा बाढ़ीको उच्च जोखिम तथा पाँच थर ताप्लेजुङ, तेह्रथुम, धनकुटा, भोजपुर, सोकुल, सोलुखुम्बु, शंखुवासभा, खोटाङ, ओखलडुंगा, उदयपुर, सिंधुली, दोलखा, रानीछाप, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, रौतहट र आसपासका जिल्ला पनि बहने ससाना नदीमा पानीको बाह उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना छ। यसैबीच आज र भोलि पहाड़ी तथा तराई क्षेत्रमा ठूलो पानी पर्न सक्ने सम्भावना भएका ठाउँमा सतर्कता अपनाउन आग्रह गरिएको छ। आज दिउँसो हिमाली र पहाड़ी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। मध्य प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराईका धेरै ठाउँ तथा लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। मध्यसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका एक दुई ठाउँमा आड़ी घोटेर मारे वर्षाको सम्भावना छ। विशेष गरी ती क्षेत्रमा सतर्कता अप्नाउन आग्रह गरिएको छ। त्यसै गरी आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भेग तथा मधेसहित ती प्रदेशका तराईका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ। ती प्रदेशका पहाड़का एक दुई ठाउँमा पनि अति ठूलो पानी पर्न सक्ने अनुमान छ। मौसम पूर्वानुमान महाशाखा र विपद व्यवस्थापन प्राधिकरणले आज र भोलि विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी क्षेत्र तथा तराई मधेसका क्षेत्रमा बाढ़ी, पहिरो र भूस्खलनको जोखिम बढ़न सक्ने भएकाले सावधानी अपनाउन र यात्रामा चनाखो रहन आग्रह गरेका छन्। पोखराको प्रमुख पर्यटकीय आकर्षणका रूपमा रहेको प्याराग्लाइडिङ उडानलाई सुरक्षित र मर्यादित बनाउन प्रहरीले सक्रियता बढ़ाएको छ। साहसिक खेलका रूपमा चिनिने यो क्षेत्रमा हुन सक्ने जोखिम न्यूनीकरणका लागि प्रहरीले प्याराग्लाइडिङ पाइलटको जाँड रक्सी अर्थात मापसे अनि लागू पदार्थ लापसे सम्बन्धी विशेष जाँच शुरू गरेको हो। सड़कमा हुने चालकको नियमित जाँच जस्तै पोखरा 18, सारंगकोट पूरी पानी पुगेर प्रहरी टोलीले उडानको तयारीमा रहेका पाइलटको आकस्मिक परीक्षण गरेको थियो। भारतीय पर्यटकको बाक्लो उपस्थिति रहेको समयमा पाइलटले नशालु पदार्थ खाएर उडान भर्ने गरेको भन्ने सूचनाका आधारमा यो अनुमान गरिएको हो। उडा प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी नवराज भट्टराईको नेतृत्वमा सामुदायिक सेवा केन्द्र कास्कीका पदाधिकारी सहितको टोलीले तोरी पानीमा पुगेर 35 पाइलटको स्वास्थ्य परीक्षण गरेको हो। वहाँका अनुसार उडानका क्रममा हुन सक्ने मानवीय त्रुटि र सम्भावित दुर्घटना रोक्नका लागि यो कदम चालिएको हो। पर्यटकको सुरक्षालाई सुरक्षित गर्न आफूहरूले जाँच गरेको उहाँको भनाइ छ। पोखराको मौसम परिवर्तन भइरहने भएकाले पाइलटले विशेष सावधानी अप्नाउनु पर्ने उहाँको भनाइ छ। प्याराग्लाइडिङ आफैमा एक साहसिक र जोखिमपूर्ण खेल भएकाले नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि समय समयमा यस्तो अनुगमन गर्दै आएको छ। विगत 25 वर्षको अवधिमा दुईवटा दुर्घटना भइसकेका छन्। प्याराग्लाइडिङ पाइलट सन् रञ्जित गौतमले प्याराग्लाइडिङ गर्न दिनमा 500 भन्दा धेरै पर्यटक आउने गरेको बताउनुभयो। यसपटक भारतीय र बंगलादेशी पर्यटक पोखरामा आइरहेका छन्। काठमाडौँको त्रिपुरेश्वरमा रहेको राहदानी विवाद अगाडि आफैलाई आगो लगाएर ज्यान गुमाएका गणेश नेपालीका परिवार र सरकारबीच निरन्तर छलफल भइरहेको छ। गणेशको परिवार र आफन्तले घटनाको जिम्मेवारी राज्यले नलिएसम्म शब नबुझ्ने अडान दोहोर्याउँदै आएका छन्। मोटरसाइकलमा काठमाडौँ महानगरपालिकाको प्रहरीले हुल लक गरेपछि उत्पन्न भएको घटनाले यस्तो अवस्था आएको भन्दै परिवारले दोषीमाथि कार्यवाही, घटनाको निष्पक्ष र स्पष्ट सरकारी प्रतिबद्धताको माग गरेका छन्। यसै विषयमा जिल्ला
शासन कार्यालय काठमाडौँमा सरकारी पक्ष र परिवार बीच हिजोदेखि वार्ता भइरहे पनि अहिलेसम्म कुनै पनि सहमति भन्ने जुटिन सकेको छैन। दुई दिनदेखि लगातार छलफल भए पनि सहमति हुन नसक्दा शवको पोस्टमार्टम प्रक्रिया पनि अघि बढ़न सकेको छैन। वीर अस्पतालबाट शवलाई त्रिवी शिक्षण अस्पताल महाराजगंज लगिएको छ। मुंग जिल्लाको सुरु गाउँपालिका छक्का 25 वर्षीय नेपालीले बिहिबार आफ्नै शरीरमा आगो लगाउनु भएको थियो। उहाँको उपचारका क्रममा शुक्रबार बिहान वीर अस्पतालमा ज्यान गएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज सुनको भाव बढ़्यो, चाँदीको घट्यो, साना र सावित्रीले 199 रन बनाएको, खेलमा नेपालले सिंगापुरलाई हरायो लगायतका खबर बाँकी नै छन्।

विगत 39 वर्षदेखि सञ्चालनमा नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले आज काठमाडौँ उपत्यका सहित 23 जिल्लामा बाढ़ीको जोखिम, आज र भोलि ठूलो पानी पर्ने सम्भावना भएका क्षेत्रमा सतर्कता अपनाउने आग्रह लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाव बढ़ेको छ, चाँदीको भाव भने घटेको छ। सुनको भाव आज तोलामा 600 रूपियाँले बढ़ेको हो। भाव बढ़ेको सुन आज तोलाको 2,88,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। अस्ति शुक्रबार सुनको भाव तोलाको 2,87,400 रूपियाँ रहेको जनाएको छ। यस्तै चाँदी आज तोलामा 35 रूपियाँले घटेको छ। शुक्रबार तोलाको 4,510 रूपियाँमा कारोबार भएको चाँदीको भाव आज घटेर तोलाको 4,475 रूपियाँमा झरेको महासंघले जनाएको छ। अब विदेशको खबर। अमेरिकाले इरानका झण्डै 140 सैन्य क्षेत्रहरूमा हवाई आक्रमण गरेपछि इरानले बहराइन, कुवेत, जोर्डन, कतार, ओमान र युएईतर्फ मिसाइल तथा ड्रोन आक्रमण गरेको दावी गरेको छ। खाड़ीका केही देशहरूले हवाई प्रतिरक्षा प्रणाली मार्फत आक्रमण रोकेको अल जजिराले जनाएको छ। यसैबीच हर्मुज जलमार्ग क्षेत्रमा तनाव थप बढ़दै गएको छ। कूटनैतिक प्रयास जारी रहे पनि क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बनेको छ। यसैबीच इरानले हर्मुज जलमार्ग अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेपछि अमेरिकाले इरानमाथि नयाँ को सैन्य आक्रमण गरेको हो। दुवै देशबीच वार्ताको प्रक्रिया भने पूर्ण रूपमा रोकिएको छैन। हर्मुज विश्वको सबैभन्दा महत्वपूर्ण ऊर्जा व्यापार मार्ग मध्ये एक मानिन्छ। विश्वको ठूलो हिस्सा कच्चा तेल र प्राकृतिक ग्यास त्यही मार्ग हुँदै अन्तर्राष्ट्रिय बजारमा पुग्ने भएकाले यसको बन्दले विश्व ऊर्जा आपूर्ति, तेलको मूल्य र अन्तर्राष्ट्रिय व्यापारमा गम्भीर असर पर्ने चिन्ता बढ़ेको छ। अब केही खेल खबरहरू। साना प्रवीण र सावित्री धामीले 199 रन बनाएको एसीसी महिला 19 वर्ष मुनिको प्रिमियर कपमा नेपालले सिंगापुरलाई 151 रनको फराकिलो अन्तरले हराएको छ। मलेसियामा चलिरहेको प्रिमियर कपमा नेपालको यो लगातार दोस्रो जित हो। यसैगरी नेपालले हिजो कतारलाई हराएको थियो। आजको खेलमा जितका लागि 200 रनको लक्ष्य पछ्याएको सिंगापुर 20 ओभरमा 8 विकेट गुमाउँदै 48 रनमा समेटियो। नेपालले 20 ओभरमा कुनै पनि विकेट नगुमाई 199 रन बनाएको थियो। सानाले 98 र सावित्रीले 78 रन जोडेका छन्।

उपाभरितामा शीर्ष चार टोली फ्रान्स अर्जेन्टिना स्पेन र इंग्ल्याण्डमै सेमी फाइनलमा पुगेका छन्। आज गर्न सकेका दुई क्वार्टर फाइनल खेलमा इंग्ल्याण्डले नर्वे र अर्जेन्टिनाले स्विजरल्याण्डलाई हराएसँगै सेमी फाइनल समीकरण पूरा भएको हो। अब फाइनलमा पुग्न साबिक विजेता अर्जेन्टिनाले इंग्ल्याण्डसँग खेल्दा अर्को खेल फ्रान्स र स्पेन बीच हुनेछ। अर्जेन्टिना तीन पटकको विश्व विजेता हो भने फ्रान्सले दुई तथा इंग्ल्याण्ड र स्पेनले समान एक पटक उपाधि जितेका छन्। पहिलो सेमी फाइनल खेल फ्रान्स र स्पेन बीच असार 30 गते मंगलबार मध्यराति पनि 1 बजे हुनेछ। यस्तै इंग्ल्याण्ड र अर्जेन्टिनाको खेल असार 31 गते बुधबार मध्यराति पनि 1 बजे हुनेछ। यो विश्वकपको फाइनल खेल साउन 3 गते आइतबार राति पौने 1 बजे अमेरिकाको न्यूयोर्कमा रहेको न्यू जर्सी स्टेडियममा हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नअघि मुख्य खबर फेरि एकपटक। आज काठमाडौँ उपत्यका सहित 23 जिल्लामा बाढ़ीको जोखिम, आज र भोलि ठूलो पानी पर्ने सम्भावना भएका क्षेत्रमा सतर्कता अप्नाउन आग्रह। पोखरामा साहसिक पर्यटनको आकर्षण, भारतीय र बंगलादेशी पर्यटकको चहलपहलसँगै सुरक्षा निगरानीमा पनि कडाई। राज्यले घटनाको जिम्मेवारी नलिएसम्म गणेशको शव नबुझ्ने परिवारको अडान, सरकारसँग छलफल निरन्तर। अमेरिकी आक्रमणपछि खाड़ी देशहरूमा इरानको जवाफी आक्रमण, मध्यपूर्वमा तनाव थप बढ़ने संकेत। र साबिक विजेता अर्जेन्टिना विश्वकप फुटबलको सेमी फाइनल समीकरण पूरा, चारवटै टोली पूर्व विजेता। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे

आदरणीय श्रोता वृन्द, तपाई अहिले सुनिरहनु भएको छ सूर्य एफएम। सूर्य एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली पप गीतहरू।

0: समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका हुँदा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98130034 2
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू।
0: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिङ्कमा गएर आफ्नो विवरण भने तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन चक्कल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि जिल्ला गरीमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एड क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनुभयो। ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी

शिक्षण पेशामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बालबालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर। सोलु खुम्बु जिल्लाको सोलु दुपुण्ड नगरपालिका वडा नम्बर 10 तासुङच्याङका स्थित ओम्छु आधारभूतमा भूमि विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। सेवा सुविधाहरू घरै बसेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइन्छ, तर आपूर्ति सुविधामा प्रदान गरिन्छ। पद अंग्रेजी शिक्षक एकजना आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि थप सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू वाइफाई संस्था विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98661474 र थुरी शेर्पा विष्ट संचालक 98141592। नगरपालिका वडा नम्बर 10 साथ

0: उपभोक्ता अधिकारको संरक्षण गरौं, ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं, कारोबारमा बे दूषक लिने र दिने गरौं, कारोबारलाई पारदर्शी बनाऊ, नाफाको उद्देश्य घुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं, वस्तु सेवाको मूल्य मात्रा न्यासकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं, वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नुक्सानी भए स्थानीय प्रशासनमा उसुरी गरौं, वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्तिमा गरौं, निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं, भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उसुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोषको प्रदेशद्वारा जनहितमा आज सुन्दै
1: सदैव रोजी।

0: अम्मा अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने नि त, जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै डुप्लिकेट हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लिनमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
1: साथै डिप फ्रिज, फ्रिज, एसी पाल्नका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोपाइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9833668418। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुकुम्बु,
1: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
2: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना, अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावहरू सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कतिको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा अधिकार कार्यालय प्रमुख सम्पर्क राख्न सक्नुहुनेछ।
3: सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय

0: तपाई जन्मदाता दिनुहोस् त
1: जन्मदाता गरेको छैन नि म्याडम
0: ब जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
1: मलाई त थाहा नै थिएन
0: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
3: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
2: नेपाल सरकार विज्ञापन
4: दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जान्नु मेरो साथी
5: म पनि राईको साझा स्टोर्समा नै जानु लागेको हो ल नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
6: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु खुला नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
0: मेरो त हात खुट्टा अविनाशमा झमझम गर्छ विनाशले हैरान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
7: ए दिदी मलाई पनि ग्यास्ट्रिक हुनु तनाव छ थाकेर हैरान भए पनि हिँड्न नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि हुन्छ हामी सिधै सँगै जाउँ
8: यहाँ नसा च्यापिएको हड्डी खेलेको हात खुट्टा झमझमाउने पुरानो बाछो दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर पल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्र नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाइ सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिल थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजार बाटो पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201129 9843789682 9824417 18 9843449096 र 9861313472 आमजी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि

0: غیر مالی تھکی دیں جو کی بھائی اس سے آج پھر گالی ماری پیسہ پنی دیا موبائل پنی خوشی اوہو دیدی کتنے ماتر ہنسا ہوئی نا گالی گرنو ڈر دکھاؤں پیسہ نیتن گرنو یہ سب گھر ہی ہنسا ہو بڑا مجھے تو سوچے تھے یہ تو گھر بھی کا سامان پورا اولان لینے
1: آئے نا घरेलू हिंसा भनेको घर भित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यो हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलू हिंसा हो, अपराध हो।
0: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलू हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3000 देखि 25000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन हो।
4: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय हुंडा ब्रांड की मोटर साइकिल तथा स्कूटर अब उखड़िया को मिलन चाहिए।
5: हुंडा का विशेषता है
6: जापानीज उच्च प्रगति उत्पादित
5: उत्कृष्ट माइलेज
6: राम्रो रिसेल मूल्य
5: टिकाऊ र भर पर्दो
6: अफ रोड का लागि पनि उपयुक्त
5: BS6 तथा नयाँ नयाँ वर्षन बजार में लॉन्च भइरहेको
6: सबै उमेर समूह कर्मचारी तथा व्यवसाय प्रयोजन का लागि पनि अति उपयोगी।
5: हाम्रा सेवाहरू
6: उखलढुङ्गा र खोटाङको विज्ञान बजारबाटै फाइनेन्स को सुविधा सहित हुंडा का सबै मोडल का मोटरसाइकल तथा स्कूटर कंपनी के मूल्य में पाइने
5: जुनसुकै मोडल का जेन्युइन पार्ट्स का साथ ही सर्विस में सेवा
6: एक्सचेंज गो सुविधा सहित मोटरसाइकिल तथा स्कूटर खरीदी गर्दा एक सेट हेलमेट र सर्विस सेवा निशुल्क दिइने
5: अनलाइन बाट बुकिंग गरे भुगतान गरेमा होम डेलिभरी को सुविधा समेत रहनेछ।
6: उपभोक्ताको लागि आधिकारिक विक्रेता होम मल्टीपर्पज सर्विस टाली सिद्धिश्रम नगरपालिका 11 गुरुमारे भिजाङ उखलढुङ्गा।
5: सम्पर्क नम्बर 0375902222 9852888002222 र 9842880300।

0: मधु एफएम 101.2 MHz उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: डिजिटल
2: कलर ल्याब तथा ज्वालामय अफसेट प्रेस सोलु दुर्पुर नगरपालिका 5 सोलुखुम्बु
1: आदरणीय श्रोतावृन्द तपाईँ अहिले सुनिरहनु भएको छ सुन्न एफएम सुन्न एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ

हमसे बाजा रे जा फिर मैं तुम

0: शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
1: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनौ
0: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ ए श्याम भाई त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
2: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ
2: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
0: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
2: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
0: कहाँ जाने दिदी उपप्रमुखलाई
3: ओहो
4: नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौ बसौ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
0: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
4: ए त्यो पारीको बाटो बन्दै छ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउने भनेर त आएका हौ नि हतार नगरौ न साथीहरू बन्छ रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू बाटो बन्छ समयमै बन्छ म अरू के भनौ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है अब यतिकै छोड्नुहुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ
0: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गर दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौँ न के भएको रहेछ
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौ शंका लागि उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौ
4: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्छ
0: होइन के भन्नुभएको हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्का भन्न पाइन्छ
4: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भन्नु त
6: अङ्कल अङ्कल आउनुहोस् बाटो कटिदिन्छु
7: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो
8: समस्या सरी नै हुने भाइ तपाईँ हाम्रो सोचमा छ
4: म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवाद है बाबु
9: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
8: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौं

0: इधर हजार सत्ता जालेर जाऊ
1: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु कि
0: बर्खाको बेला छ अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भर बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
1: है बल्ल सम्झे सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने झुन हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
1: भन्नुभयो नि मिसले त घर वरिपरि डुलोहरू पुर्ने र ताल तला या नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
0: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
2: सतर्कता अपनाउने गरौं सुरक्षित बनाऊ
3: नेपाल सरकार विज्ञापन
4: आत्मा हत्याको घटना कसरी रोक्न सकिन्छ डिप्रेसन नदीमा लाग्नु औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रोक्ने शिकार निरन्तरको सफलताले मन खुसी नहुने बिमारी लाग्नु पर्ने कुरामा नलाग्ने शरीरमा थकित महसुस हुने निन्दा नलाग्ने खानामा रुचि नहुने वास्तवन नलाग्ने आत्मविश्वास टुट्ने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुका साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ समस्याको समाधान हुन सुन्दर जीवन हाँसेर बाँचौ अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको साथमा रिपोर्टरद्वारा जनहितमा जारी सन्देश
5: सबैको सरोकार आजका बाल बालिका भोलिका सदनभार
4: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय भनेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौ उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौ अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराऊ
5: कहिले कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेरै नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन्
4: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टरद्वारा

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा त जानु
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: ल्याउन त विदेशबाटै भए पनि थाहा पाओ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: शहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन हो।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसै प्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटी व्यवहार दबाव कर्काप वा सुचारू महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यस बारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमा थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा

0: भाड़ा बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा तलोबन्दमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिउँ।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
1: नेपाल सरकार विज्ञापन।

0: सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक
1: सम्पूर्ण
2: विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
0: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा दिउँसोकै समयमा विद्युत लाइन काटिनेछ।
2: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नेत्रीको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98-52-85-32-26, प्राविधिक प्रमुख 98-52-85-27, सूचना अधिकारी 98-52-85-12-26 र काउन्टर 0-38-52-04-03।
2: समयमै महसुल गर, उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दै छु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दैछौ तिमीहरू
0: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरू विमाय सिद्ध कलेज चारुल काठमाडौँ जाऊ
1: किन र अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ
0: कक्षा 11 मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
2: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अंकल
2: साबेल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यसो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
3: कक्षा 11 भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4542-768 विनायक सिद्ध कलेज पढाई मात्र प्रतिभा र भविष्य बनाउने
4: यदि तपाईँको बस्नामा चौमसा पोलतारा घुमको क्लबको समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र एचआरडीसी काफ्री कुनिपा नगरपालिका 11 प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष शुल्क लिनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 98-52-55-768 अङ्कमा 9-8-5-2-0-5-5-7-6-8

0: छट्टै मान्दैछ जन लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन एक आउँछ गीत गाउँदै कता हिँड्नु
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हुँदै संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त नचाहिँ यही हो जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान्का छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चेकमा जापानी संस्था पढ्ने अनि जापान जाने
2: होइन त्यो इन्स्टिच्युटमा चाहिँ के पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित कक्षा छुट्टीमा पनि यसो गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याकलागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालनले कति साह्रो हुनुहुन्छ
1: सुनेका छ यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहालेका छन्
2: दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र घरपट्टि जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावेल केन टावर छैटौतला काठमाडौँ सम्पर्क
1: 98 50 17 979
3: र 01 5 92 26 16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चारहन चुच्चेपाटी काठमाडौँ

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिङ्कमा गएर आफ्नो विवरण भने तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सक्कल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई स्वास्थ्य प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि जिल्ला गरीमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनुभएको जिम्मेवार हुनुभयो। ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र निभाएर सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कृषि प्रदेशद्वारा जनहितमा सारिन्छ।

0: নাগরিক সহায়তা ট্রাস্টের সঞ্চালন সময় আদালত বা গ্রহের মহানুভাবরা যাতায়াত ব্যবস্থার কারণে বাদ প্রবাহের সেবা প্রাপ্তিকে সহজকরণ লাগে নাগরিক সহায়তা কক্ষের সঞ্চালন করেন উচ্চ কক্ষবাদ মুখ্য সেবাভাবে প্রাপ্ত করে সহসা সেবা প্রাপ্তিকে লাগে নাগরিক সহায়তা কক্ষবা সম্পর্ক রাখা অনুরোধ করেন সেবা প্রাপ্তিমা কক্ষিক প্রলোভনা নগরে আপনি সেবা লীনা হার্দিক অপিল করবেন সেবা প্রাপ্তিমা কোনো গ্রাস আনা রাজনীতি অধিকার কারণে পমিশনা টিভি সম্পর্ক রাখা সফল হয়েছে কর্তৃ প্রদেশ সরকার আঞ্চলিক মামলা তথা কানুন মন্ত্রণালয়ে বিরাজন করে
1: शर्मिला बधाई छ एसी उत्रिनगरकोमा
2: तिमीलाई पनि बधाई छ अनि कलेज चाहिँ कहाँ पढ्ने भयो नि
1: मैले त काठमाडौँको चाबिन सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकाडेमीमा पढ्ने निधो गरिसके अनि तिमी नि
2: म त कहाँ पढ्ने अन्यलमा छु भने
1: के अन्यलमा पढ्नु हो हामी कक्षा दशसम्म मिलेर पढ्यो अब पनि सँगै पढौँ न तिमी पनि रिलायन्समा भर्ना भए भइहाल्यो नि
2: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ
1: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छानी छानी पढ्न पाइने रहेछ नि
2: हो र कुन कुन विषय पढाइँदो रहेछ त्यहाँ
1: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडीज होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स फाइनान्स जस्ता विषयहरू रोजी रोजी पढ्न पाइने रहेछ
2: ए ल उसो भए म पनि रिलायन्स नै जान्छु अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि
1: ल सुन देशभरका हजारौं मावि मध्ये टप फाइभ भित्र पर्न सफल दक्ष शिक्षकहरूद्वारा अध्यापन गराइने उत्कृष्ट नतिजा सुविधा सम्पन्न भौतिक पूर्वाधार विषयगत अत्याधुनिक प्रयोगशाला अनि जिम्मेदार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ रिलायन्स इन्टरनेशनल एकाडेमी सरस्वती नगर चाबहिल काठमाडौँ गोपीकृष्ण हलभन्दा 100 मिटर पूर्व सम्पर्क 01-4822-336 48-12-445
0: आर्थिक वर्ष 2084 का लागि प्रवेशबाट सञ्चालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवेदन सम्बन्धमा कृषि प्रदेश योजना आयोगको सूचना
3: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना दण्ड व्यवस्थापन कार्यविधि 2082 बन्दुकमा स्थानीय तह र प्रमुख कार्यालयबाट आर्थिक वर्ष 2084 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मुख्य 2082 साल सोचो नगति आयोजना बैंक सूचना प्रणालीमा सुधार प्रस्ताव आह्वान भएको हुनाले 2084 साल वैशाख 65 घटना प्रणालीको प्रयोगमा सुधार आयोजना प्रस्ताव बने हुन कृषि प्रदेश सरकार मार्फतको कार्यालयमा स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यसित रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रवेश कार्यालयमा सम्पर्क राखिने अनुरोध गरिन्छ प्रस्ताव आह्वान सम्बन्धी सूचना वैश्विक आयोगको वेबसाइट ppc.kc.gov.np हुन र सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराट नगर नेपाल नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना अदालत वा ग्रहण महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाहन सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट मुख्यको सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कक्षको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपिल गर्दछौं सेवा प्राप्तिमा कुनै ग्रास आउना अधिकार कार्यालय प्रमुख शर्मा टिभी सम्पर्क राख्न सफल हुनेछ
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराजमान गरे
0: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुत भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखि सोही दर्ता नम्बर कायम हुने गरी अघिले खडा गरिनेछ यदि यातायात व्यवस्था कार्यालय
3: भयभरिले जारी गरेको सकल बिलबुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलबुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी प्राधिकको नम्बर काम गरी बिलबुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पोष गरिमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोही स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी भिक्षाहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलबुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसाले खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरेको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नुपर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: मरेंगे क्या?
1: येरे तो रगत ही रगत बो, चामो तो तेस्ती येरने नहीं सकती ना।
0: तेरी क्या? कुछ तो निब्रा को बातो बातो करते पड़ रहे, क्या दिन बातो वो बातो करते को? ना ना ना ना ना ना ना ना ना ना ना ना ना ना ना ना ना ना ना ना ना ना ना
1: अरे येरे तो दम्मे हमने तुम्हारी मोटरसाइकिल चलाने बैठे बैठो काटने मानसी मोर दियो कि बैठने हो क्यों नहीं चाहिए ना सही ना
0: तीन दिन ये ब्रा कोशिश में तो बैठो काटने को ऐसा नहीं होगी नहीं क्यों नहीं ऐसा नहीं येरे
1: तो वो तो तीन बार तो बैठो काटने जी ब्रा कोशिश में तो मैं अपनी बैठो काटने ही बोले को
2: हो बैठो काट दा जी ब्रा कोशिश बैठो काटो जेब्रा क्रॉस में अनिवार्य रूप में सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊं
1: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बाल बालिकालाई सड़क नियम सिकाऊं र सुरक्षित स्थान में हिड़न प्रेरित गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्मदाता दिनुस् त
0: जन्मदाता गरेको छैन नि म्याडम
1: जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
0: मलाई त थाहा छैन
1: बालबालिकालाई विद्यालय भर्न गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिन भित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
2: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
2: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: क्या खबर समाचार आई सको अब से
1: आएगी पत्ते आई सर सामाजिक संगल में आने में इतनी पत्ते पर्च
4: मिथ्या भ्रामक सूचना हो सकता
1: इसे नाते ना इसे जल्द लगी हाल
4: सी मिथ्या भ्रामक मैं क्यों
1: तुम्हें ठा थे
4: ठा
1: सुन मिथ्या सूचना आपने ठा नहीं नपा कुछ लेखने वा फैलाने कुछ हो भ्रामक सूचना जानी जानी नियतवश आपको फायदा वा स्वास्थ्य का लगी फैलाने गलत सूचना हो यहां सूचना ने समाजला भ्रमित बना खंडित पार्छ निराशा बढ़ाउँछ र अविश्वास पनि सृजना गर्छ
4: ओहो त्यसो भए त यस्तो सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन त्यो पनि गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास
2: गराऊ
6: त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
7: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
6: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
7: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
6: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
7: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
6: कहाँ जाने दिदी उपप्रमुखलाई नमस्कार उपप्रमुख
7: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
6: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपारीको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
7: ए त्यो पारीको बाटो बन्दै छ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउने भनेर त आएका हौ हतार नगराउन साथीहरू भन्छ।
8: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख ज्यू
7: बाटो बन्छ समयमै भन्छ। म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
8: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
9: अनि के गर्नु त, अब म त निस्किसक्नु हो। अब यसो गर दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
7: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
9: अहिले के भन्नु भएको, हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
7: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर, मैले कसलाई भनौँ त।
10: अङ्कल अङ्कल आउनुहोस्, म आजलाई बाटो काटिदिन्छु।
11: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
12: समस्या सरी नै हुने भाइ, तपाईँ हाम्रो सोचमा छ।
7: म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
13: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
14: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
15: इधारू हजारहरू सत्ताज बालेर जाऊ।
16: पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
15: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ, उज्यालो बालेर जुत्ता अझ भयो बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
16: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउनु, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
15: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुनु भनेर मिसले भन्नुभएन?
16: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
15: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
13: सतर्कता अपनाउने गरौं, सुरक्षित बनाऊ।
5: नेपाल सरकार विज्ञापन।
17: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ? डिप्रेसन, मदिरा लागु औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रुमाइ लाग्नु पर्ने कुरामा नलाग्ने, शरीरमा चकित महसुस हुने, निन्दा नलाग्ने, खानामा रुचि नहुने, बाँच्न नलाग्ने, आत्मविश्वास हुने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर सर्को थेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मैले समस्याको समाधान हुन सुन्दर जीवन हाँसेर बाँच्यो, अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जान सन्देश।
18: बाल बालिका सबैको सरोकार आजका बाल

0: को सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिक को परिचय दिन
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउंडेशन को सहयोग में रूप नेपाल द्वारा जनहित में जन संदेश।
2: हेलो
3: हेलो बहिनी सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा त जानु
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र?
3: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: नहीं त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, शहरमा मात्रै होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटबुझ व्यवहार दबाव प्रकार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 वा प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमेल थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा भूत नेपालद्वारा जनहितमा जन सन्देश
2: मानव देश बिक्री तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई पकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
2: देश बिक्री र ओसार पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश बिक्री तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना।
5: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
1: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
5: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भ्रमजन क्षति तथा विद्युत सेवामा अपयोग निम्त्याउँछ। चोरीदेखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98-52-85-32, प्राविधिक प्रमुख 98-52-85-27, सूचना अधिकारी 98-52

0: 85 12 26 र काउन्टर 0 38 52 04 03।
1: समय नै भविष्य हुने उचाल भविष्य निर्माण गराउन नेपाल विद्युत प्राधिकरणद्वारा सुरक्षित सन्देश।

0: एफई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दै छु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दैछौ तिमीहरू
0: अंकल एफई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज साबिल काठमाडौँ जाऊ
1: किन अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ
0: कक्षा 11 मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
2: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अंकल
2: साबेल चोकबाट 100 मिटर मात्र भित्र
1: त्यसो भए त म त यही जाने भए
2: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
0: कक्षा 11 को भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4582-768 विनायक सिद्ध कलेज पढाइमा प्रतिभा भविष्य बनाउन
3: यदि तपाईँको दशमा चौनसा पैतारा घुमको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र एसआरडीसी काफ्रे कुनिपा नगरपालिका 11 प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 98-52-55-768 अङ्कमा 9-8-5-3-0-5-5-7-6-8

0: छट्टी बैसा जान लगो
1: जापानिज
2: भाषा पढेर जापान छ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढै नहुने रहेछ
1: खोज्दै हिँडी संसार भेटिन्छ नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत छैन यही हो जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा छु हौ
1: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावेल छ जापानी संस्था पढ्ने अनि जापान जाने
2: होइन त्यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप्ट गरिनेर बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागिया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालनले कति खेर हुनुहुन्छ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफूले सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट टावेल केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 98550 17979
3: र 01592 26 16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चारहुन चुच्चेपाटी काठमाडौँ

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश हो। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि जिल्ला गरीमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2072/14 अगाडि 5 वर्ष र 74/14 पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कुर्ती प्रदेशद्वारा जनहितमा कार्य सुन्दै

0: नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना अदालत सेवा ग्रहण महानुभावर यातायात व्यवस्था प्रणाली प्रदान सेवा प्राप्ति को सहजीकरण का नागरिक सहायता कक्ष संचालन कर उक्त कक्ष मुख्य सेवा प्राप्त करने सफल होने सेवा प्राप्ति को नागरिक सहायता कक्ष का संपर्क नाप्न अनुरोध कर सेवा प्राप्ति में पति को प्रलोभ में नगरी आप सेवा लीन हार्दिक अपील करद सेवा प्राप्ति में कई ग्रास राजनीति अधिकार कार्यालय प्रमुख सभी संपर्क सकूल
1: कोशी प्रदेश सरकार आंतरिक मामला तथा कानून मंत्रालय विराजमान
2: भाई शर्मिला बधाई छ एसयू त्रिनगरको मा
3: तिमीलाई पनि बधाई छ अनि कलेज चाहिँ कहाँ पढ्ने भयो नि
2: मैले त काठमाडौँको चाबिल सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकेडेमीमा पढ्ने निजो गरिसकेँ अनि तिमी नै
3: म त कहाँ पढ्ने अन्यलमा छु भने
2: के अन्यलमा पढ्नु हो हामी कक्षा दशमा मिलेर पढ्यो अरू पनि सँगै पढौँ न तिमी पनि रिलायन्समै भर्ना भए भइहाल्यो नि
3: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ
2: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छानी छानी पढ्न पाइने रहेछ नि
3: हो र कुन कुन विषय पढाइँदो रहेछ त्यहाँ
2: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडीज होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स फाइनेन्स जस्ता विषयहरू रोजी पढ्न पाइने रहेछ
3: ए ल उसो भए म पनि रिलायन्स नै जान्छु अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि
2: ल सुन देशभरका हजारौं मावि मध्ये टप फाइभ भित्र पर्न सफल दसैं शिक्षकहरूद्वारा अध्यापन गराउने उत्कृष्ट नतिजा सुविधा सम्पन्न भौतिक पूर्वाधार विषयगत अत्याधुनिक प्रयोगशाला अनि जिम्मेदार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ रिलायन्स इन्टरनेशनल एकेडेमी सरस्वती नगर चाबहिनी काठमाडौँ गोपीकृष्ण हलभन्दा 100 मिटर पूर्व सम्पर्क 01-4822-336 48-12-445
0: आर्थिक वर्ष 2084-84 का लागि प्रवेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्तावहरू सम्बन्धमा कृषि प्रदेश योजना आयोगको सूचना
4: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 बन्दछन् स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2084-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वन सूचना प्रणालीमा प्रस्ताव आह्वान भएको हुनाले 2084 साल वैशाख 5 गते घटना प्रणालीको प्रयोगमा हुँदा आयोजना प्रस्ताव गर्ने हुन कृषि प्रदेश सरकार मार्फतका कार्यालय स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यसित रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रवेश कार्यालयमा सम्पर्क राखिने अनुरोध गरिन्छ प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ptc.cc.gov.np हुन सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराट नगर नेपाल नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना अदालत सेवा ग्रहण महानुभावर यातायात व्यवस्था कार्यालय प्रदान सेवा प्राप्ति को सहजीकरण का नागरिक सहायता कक्ष संचालन कर उक्त कक्ष मुख्य सेवा प्राप्त करने सफल होने सेवा प्राप्ति को नागरिक सहायता कक्ष का संपर्क नाप्न अनुरोध कर सेवा प्राप्ति में पति को प्रलोभ में नगरी आप सेवा लीन हार्दिक अपील करद सेवा प्राप्ति में कई ग्रास अधिकार कार्यालय प्रमुख शर्मा सोझी सम्पर्क राख्न सक्नुहुने छ
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराजमान छ
0: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सत्तर विभूत भएमा सोको आधारमा स्थानीय तहबाट शुरूवात फिर्ता गरेको निष्ठा समेत राखे सोही दर्ता नम्बर कायम हुने गरी अघिले खड़ा गरिनेछ यदि यातायात व्यवस्था कार्य
4: कार्यालयहरूले जारी गरेको चक्कर बिलभुकमा भएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सक्कल सवारी दर्ता प्रमाण पत्र राखी प्राविको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिएछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँचपास प्रमाण पत्रको सक्कल पेश गरेमा पनि त्यही सक्कल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी भिक्षाहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली मस्तो भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सक्कल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरेको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाउ भक्तिनाथ विकास बैङ्कद्वारा जनहितमा जारी भक्तिनाथ विकास बैङ्क जनता बैङ्कमा होइन बैङ्क जनतामा जानु पर्दछ
1: कार्यालयको जनहितमा जारी सन्देश स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पाँच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टाभित्र शिशुलाई स्तनपान गराउ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौ। आइरन भिटामिन ए र जिंकयुक्त खानेकुरा नियमित सेवन गरौं। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बाल बालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बु।
2: कलेज खोज्दैछु यार, कक्षा एघारको लागि पढाइ र अनुशासन पनि कडा चाहियो, अनि अतिरिक्त क्रियाकलाप पनि, उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि।
3: अरे यार, त्यसो भए त सिद्धि बौद्ध टुसालको केम्स कलेज जाऊ न, तिमीले भनेका यी सबै कुरा त्यही त छ नि।
2: बौद्ध टुसालमा अवस्थित केप्स कलेजमा कक्षा एघारका लागि साइन्स म्यानेजमेन्ट ल तथा ह्युमानिटिज संकायमा नयाँ भर्ना खुलियो। उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मात्रै सिकाइमा जोड़ दिँदै यहाँ अनुभवी दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ। सर्वोत्कृष्ट शैक्षिक नतिजा, नियमित अतिरिक्त क्रियाकलाप र जहिन्दार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
4: केप्स कलेज आफ्नो उज्जवल भविष्यको जग बसाल होस्।
3: केप्स कलेज बौद्ध टुसाल।
2: थप जानकारीका लागि सम्पर्क 9712501507 9712501507।
4: सफलताको सही छनौ केप्स कलेज।
1: सड़क निर्माण कार्य सम्बन्धी अत्यन्त जरूरी सूचना। सालु झुण्डुसी सड़क निर्माण कार्य फुटिङ हुँदै मनुष्यतर्फ तीव्र गतिमा अगाडि बढ़िरहेको हुँदा निर्माण क्षेत्र तल्लोभित खम्जे आसपासका स्थानीय बासिन्दाहरूलाई घाँसपाउरा तथा पशु चौपाई सुरक्षित क्षेत्रतर्फ मात्र नजान तथा अवसर दिँदा विशेष सावधानी अपनाउन यसै सूचना मार्फत अनुरोध गरिन्छ। निर्माण कार्यलाई सहज सुरक्षित र सुनिने सम्पूर्ण गर्न सबैको सहयोगको अपेक्षा पनि गरिन्छ। सड़क उपभोक्ता समिति सालु सुलुखुम्बु।
5: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चाहे कतै पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहन, तिमी पनि कस्तो समयमा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
6: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
5: ल सुने बहिनी, सुरु दुखुम्बा नगरपालिका ओडा नम्बर 5 भएको शान्ति स्टोर एण्ड सप्लाई थियो नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड आधुनिक सिल्क वाइरिङका सामान जे खोज्यो त्यही तयार। लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने। म त घुम्न खोज्दा बेलुका मिले जस्तै भयो नि दिदी।
1: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुखुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू गुरूनारायण श्रेष्ठ 9763000584 र विवेक श्रेष्ठ 9862820000। सुनु धुपकुण्ड नगरपालिका 5 सल्लेरी सुलुखुम्बु।
7: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
8: सोलु दुधकुण्ड नगरपालिका उदानगर पाँच सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गर्नेछ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फापलीमा एक दशक भन्दा बढी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
7: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9558870305 र 9816034213।
8: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु बुटकुम्ब नगरपालिका उदानगर पाँच समेरी सोलुखुम्बु।
9: तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर
7: सोलुखुम्बु जिल्लाको सोलु दुपुण्ड नगरपालिका वडा नम्बर 10 तापिन च्याङ्पा स्थित ओछु आधारभूतमा भूमि विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपूर्ति पुरुष बारेमा प्रदान गरिनेछ। पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वा सोभन्दा माथि, थप सुर सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू वाइफाई शोभा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 9896141474 र फुरी शोभा होस्टेल संचालक 9841590982।
9: सोलुखुम्बु नगरपालिका वडा नम्बर 10 तापिन सुरु।

0: उपभोक्ता अधिकारको संरक्षण गरौं ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बे दूषित लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य भूका भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं वस्तु सेवाको मूल्य मात्रा न्यासपछि नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नुक्सानी भए स्थानीय प्रशासनमा उसुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उसुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोषको प्रदेशद्वारा जनहितमा जारी सन्देश
1: खेत्मा, खेत्मा,

0: बाटा बचाउ र बचाउ यौनी हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनी हिंसा को दुखीमा हुन सक्छन्। हिंसा समिति असन्तोष साथीलाई परिचित नदिँदा जसुकी बाटा हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यसको पहिले उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्पाद फोन गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेश द्वारा जनहित में जारी।

0: ना अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जाजा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी छिनको छिन किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै बिजुली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लिनमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। सट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
1: साथै डिफ्रेन्स फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोपाइटर अजय पञ्चियार, सम्पर्क नम्बर 98059090094 र 98638684। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुकुण्डु,
1: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्मदाता दिनुहोस् त
2: जन्मदाता गरेको छैन नि म्याडम
1: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
2: मलाई त थाहा नै थिएन
1: बाल बालिकालाई विद्यालय घरमा गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
4: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन
5: दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जान्नु मेरो साथी
6: म पनि राईको साझा स्टोरसम्म नै जानु लागेको हो ल हेर नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
7: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपर मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपर मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
8: मेरो त हात खुट्टा अविनाशमा झमझम गर्छ विनाशले हैरान बनायो मेरो पनि केटी हो केटी खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
9: ए दिदी मलाई पनि ग्यास्ट्रिक भन्ने तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलाग्ने रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि हो त हामी सँगै जाउँ
10: यहाँ नसा च्यापिएको हड्डी चिरेको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर पल्सर हर्निया पाइल्स फिस्टुला पिनाज कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाइ सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आन्जी चिकित्साको महत्वपूर्ण कपिल थेरापी र अकुपञ्च विधिबाट उपचार गरिन्छ सोमबार हर्षवर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201129 9843479852 9824417 18 9843449096 र 9861314472 अन्जी औषधालय सोलो दुत्कुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
8: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो उसले आज फेरि गाली गरे पैसा पनि दिएन मोबाइल पनि खोसे ओहो दिदी कुट्नु मात्रै हिंसा होइन गाली गर्नु डर देखाउनु
1: पैसा नियन्त्रण गर्ने यी सबै घरेलू हिंसा हुन्।
8: गुरू मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होला भनेर।
1: होइन नि, घरेलू हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यो हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलू हिंसा हुन्, अपराध हुन्।
8: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
11: घरेलू हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
12: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
11: नेपाल सरकार।

0: राष्ट्रिय पनि ठानेलाई नै र भारतलाई पछि पार्दै इंग्ल्याण्ड टी20 वरीय राष्ट्रिय सुकुम्बासी मोर्चाले काठमाडौँको माइती घरमा प्रदर्शन गरेको छ। उचित व्यवस्थापन बिना सुकुम्बासीहरूको बस्ती भत्काएर उचीवास लगाएको उनीहरूको भनाइ छ। सरकारले बस्तीमाथि डोजर चलाएपछि सुकुम्बासीलाई होल्डिङ सेन्टरमा राखेको थियो, तर केही दिन अघि होल्डिङ सेन्टर खाली गर्न दबाव दिँदै खाना र पानी बन्द गरेको विस्थापितहरूको भनाइ छ। चौतर्फी विरोधपछि सरकारले खाना दिन थालेकोमा हिजो बिहान कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढ़ी पसेर उठीवास लगाएपछि समस्या फेरि चर्किएको छ। सुकुम्बासीको अवस्था बुझ्न सेन्टरमा पुगेका जेएनजी अभियन्ताहरूलाई प्रहरीले बल प्रयोग समेत गरेर पक्राउ पनि गरेको छ। सुकुम्बासीहरूले आफूहरूको तत्कालै दिगो व्यवस्थापन हुनुपर्ने माग गरेका छन्। पटक पटक सहमति भए पनि आफ्नो समस्या समाधान नभएपछि कुरा सुनाउन मधेसबाट सिंहदरबार हिँडेका मिटर ब्याज पीड़ितहरू सर्लाहीको हरि बनाइदिएका छन्। जनकपुरबाट चार दिन अघि काठमाडौँसम्मको पैदल मार्चमा हिँडेका उनीहरू वर्षाको झरी र प्रचण्ड गर्मी सहँदै हरिवनबाट अघि बढ़ेका हुन्। गएको चुनावमा राष्ट्रपाले पहिलो चुनावी सभा गरेको तिरहुतिया गाछीमा फर्जी तमसुक जलाएर अघि बढ़ेका उनीहरू सबै खाले समस्यासँग जुधेर काठमाडौँ पुग्ने अभियानमा छन्। बालेन्द्र शाहले प्रधानमन्त्री बन्नु अघि जनकपुर धाममा गरेको सम्बोधनमा मिटर ब्याजबाट पीड़ित भएकाहरूको समस्या समाधान गर्ने बताए पनि सय दिनसम्म आफूहरू व्यवस्थामा परेको उनीहरूको गुनासो छ। पैदल मार्चमा 45 जिल्लाका 400 भन्दा धेरै पीड़ितहरू सहभागी छन्। साउन दोस्रो हप्ता काठमाडौँ आइपुग्ने योजनामा रहेका उनीहरूले मिटर ब्याज पीड़ितको पक्षमा विशेष ऐन ल्याउनु पर्ने, पीड़ितहरूको सम्पत्ति फिर्ता गरिनुपर्ने लगायतका माग राखेका छन्। निजी विद्यालयका चार प्रमुख छात्र संगठनले आर्थिक वर्ष 2083-84 को बजेट मार्फत शिक्षामा लगाएको 3% समता शिक्षा सेवा शुल्क खारेज गर्न माग गरेका छन्। प्याप्सन, एनप्याप्सन, ईशान र पेनले आज संयुक्त पत्रकार सम्मेलन गरी समता कर संविधानको भावना विपरीत र विगतमा असफल भइसकेको बताएका हुन्। प्याप्सन अध्यक्ष कृष्ण प्रसाद अधिकारीले निजी विद्यालयले आफ्नै लगानीबाट गुणस्तरीय शिक्षा दिइरहेकाले विद्यार्थीमाथि थप करको भार अन्यायपूर्ण भएको बताउनुभयो। एनप्याप्सन अध्यक्ष सुभाष नेपालले विगतमा डाक्टर बाबुराम भट्टराई अर्थमन्त्री हुँदा लागू भएको शिक्षा कर पूर्व अर्थमन्त्री युवराज खतिवड़ाले संविधान विपरीत हुँदै खारेज गरेको सम्झना गराउँदै यही कर फेरि लगाउनु लज्जास्पद भएको आरोप लगाउनुभयो। ईशान अध्यक्ष युवराज शर्माले सरकारी विद्यालयलाई शुल्क लिन दिने तर निजी विद्यालयले शुल्क लिएमा कार्यवाही गर्ने विवेकपूर्ण नीति रहेको आरोप लगाउँदै विदेश पढ्न जाने र स्वदेशमै पढ्ने दुवै समूहका विद्यार्थीलाई कर थोपिएको बताउनुभयो। संगठनहरूले समता शुल्क खारेजीसँगै उच्च शिक्षाका लागि बिना निटो शैक्षिक ऋण पढ्दै कमाउँदै कार्यक्रम विस्तार र शिक्षा सम्बन्धी नीति निर्माणमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न माग गरेका छन्। यसरी शैक्षिक परामर्श भाषा शिक्षण तथा नियमावली 2083 प्रति 14 शैक्षिक परामर्श संघ संस्थाले आपत्ति जनाएका छन्। मन्त्री परिषदबाट स्वीकृत नियमावलीमा अव्यवहारिक धरौटी व्यवस्था, अत्यधिक प्रशासनिक नियन्त्रण, जटिल प्रक्रिया र अस्पष्ट कानूनी व्यवस्थाका कारण स्वेच्छाचारी व्याख्याको जोखिम रहेको संस्थाहरूको विज्ञप्तिमा उल्लेख छ। उनीहरूले धरौटी व्यवस्था पूर्ण रूपमा हटाई विद्यार्थीको सुरक्षा र आर्थिक हित संरक्षणका लागि बीमा तथा क्षतिपूर्ति प्रणाली लागू गर्न माग गरेका छन्। नेपालको शेयर बजार पछिल्लो 6 महिना यताकै न्यून बिन्दुमा झरेको छ। अस्ति शुक्रबार नेप्सी परिसूचक 2600 बन्द भएको हो। नयाँ सरकार गठन भए यता मात्र परिसूचक 350 अंकले घटिसकेको छ। बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि शेयर बजार बढ़ने अपेक्षा गरेको भए पनि त्यसको ठिक विपरीत शेयर बजार निरन्तर ओह्रालो लागिरहेको छ। सरकार गठन हुनु अघि चैत 12 गते नेप्सी परिसूचक झण्डै 2950 थियो। आउँदो आर्थिक वर्षको बजेटमा लगानीकर्ताले लामो समयदेखि माग गर्दै आएको पूँजीगत लाभ कर अन्तिम कर बनाइए पनि बजारमा त्यसको सकारात्मक प्रभाव देखिएको छैन। नेपाल शेयर धनी संघका अध्यक्ष घनश्याम पाण्डेका अनुसार व्यवसायहरूमाथिको धरपकड़ले लगानीकर्तामा अन्यल सिर्जना भएको छ। त्यसै गरी राष्ट्र मन्त्री ल्याएको मौद्रिक नीतिले पनि बजारलाई राहत दिन सकेन। मौद्रिक नीति सार्वजनिक भएता 3 दिनको कारोबारमा नेप्सीले थप 51 अंकले घटेको छ। पूर्व गवर्नर चिरञ्जीवी नेपालका अनुसार कर्जा विस्तारमा राष्ट्र बैंकले अपनाएको कड़ाईको प्रभाव बजारमा परेको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्त भित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: मेरो कपड़ा प्याकिङ गर्दै त सामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू, अहिले कोशी बागमती गण्डकी प्रदेशका केही ठाउँ तथा लुम्बिनी कर्णाली र मधेस प्रदेशका 1-2 ठाउँमा मध्यम स्तरको वर्षा भइरहेको छ। कास्की, पर्सा, इलाम लगायत जिल्लाका केही ठाउँमा मुसलधारे वर्षा समेत भइरहेकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। यसैबीच आज राति कोशी बागमती र गण्डकी प्रदेशका केही ठाउँमा आरीघुट्टी वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन्। मनसुनी चापी रेखा तराई नजिक रहेकाले दिउँसोभन्दा रातिको समयमा वर्षा बढ़ने विभागको भनाइ छ। विभागले कोशी बागमतीको पहाड़ी र हिमाली भूभाग, मधेस र गण्डकीको पहाड़ी क्षेत्रमा सतर्कता संकेत जारी गरेको छ। बागमती र गण्डकीको तराई तथा हिमाली, लुम्बिनी र कर्णालीका पहाड़ी क्षेत्रमा मौसम जानकारी अध्यावधिक राख्न आग्रह गरेको छ। भोलि पनि वर्षा केही बढ़ने र त्यसपछि क्रमशः घट्दै जाने विभागको अनुमान छ। विदेश खबर, कतारका पूर्व अमीर शेख अहमद बिन खलीफा अल थानीको निधन भएको उहाँको 74 वर्षको निधन भएको छ। उहाँको 74 वर्षको उमेरमा आज निधन भएको कतार सरकारले जनाएको छ। शेख अहमद बिन खलीफाले सन् 1995 2013 कतारको सत्ता सम्हाल्नु भएको थियो। उहाँको कार्यकालमा आधुनिक कतारको विकासका लागि महत्वपूर्ण आधार तयार भएको मानिन्छ। आधुनिक कतारका निर्माता मान्ने शेख अहमद बिन खलीफाले राजनीतिक, आर्थिक र सामाजिक सुधारको महत्वाकांक्षी एजेण्डालाई अघि बढ़ाउन देशको विशाल प्राकृतिक ग्यास सम्पदाको सदुपयोग गर्दै विकास सुधारका योजना तथा शैक्षिक कार्यक्रमहरू अघि बढ़ाउनु भएको समाचार संस्था अल जजिराले लेखेको छ। सन् 2013 उहाँले आफ्ना छोरा शेख तमीम बिन हमाद अल थानीलाई सत्ता हस्तान्तरण गर्नुभएको थियो। खाड़ी क्षेत्रमा शान्तिपूर्ण सत्ता हस्तान्तरण विरलै हुने गर्दछ। पूर्व अमीर शेख हमाद बिन खलीफा अल थानीको कार्यकालमा कतारको कुल गृहस्थ उत्पादन जीडीपी 24 गुणा भन्दा धेरैले बढ़ेको थियो। यस्तै उहाँको कार्यकालमा कतार फाउण्डेशनको स्थापना, सन् 1996 अल जजिरा समाचार च्यानलको शुरूआत, सन् 2004 कतारको पहिलो स्थायी संविधानको घोषणा तथा स्थानीय चुनाव मार्फत महिलालाई मतदान गर्ने र उम्मेद्वार बन्ने अधिकार प्रदान गरिएको थियो। अब खेल खबर, भारतलाई पछि पार्दै इंग्ल्याण्ड आईसीसी T20 वरियताको शीर्ष स्थानमा उक्लिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरियतामा इंग्ल्याण्ड दोस्रो स्थानबाट शीर्षमा उक्लिएको हो। घरेलु मैदानमा भएको 5 खेलको T20 श्रृंखला 4-0 जितेपछि इंग्ल्याण्डले यो उपलब्धि हासिल गरेको हो। यसअघि भारतले आयरल्याण्डसँगको T20 श्रृंखला 2-0 हारेको थियो। भारत 1601 दिनपछि शीर्षबाट दोस्रो स्थानमा झरेको हो। इंग्ल्याण्डसँगको श्रृंखलामा भारतीय टोलीका धेरै युवा खेलाड़ीले अवसर पाए। कप्तान श्रेयस अय्यरको नेतृत्वमा रहेको टोलीले अपेक्षा अनुसार प्रदर्शन गर्न भने सकेनन्। अब भारत र इंग्ल्याण्ड बीच पर्सि मंगलबारदेखि 3 खेलको एक दिवसीय श्रृंखला शुरू हुनेछ। चार बन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। काठमाडौँको माइती गर्ने सरकार विरूद्ध संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाको प्रदर्शन, जनकपुरबाट पैदलै काठमाडौँ हिँडेका मित्रवाद पीड़ितहरू झरीमा भिज्दै सरलाई आइपुगे। शिक्षामा लागेको 3% सम्मता कर खारेजी गर्न चार निजी शैक्षिक संस्थाको माग, संविधान विपरीत पर्दैन खोजेको आरोप। नयाँ सरकार गठन भएपछि नेपालमा 300 अङ्कको गिरावट, लगानीकर्ताको अन्यल हटाउन आवश्यक रहेको विज्ञको भनाई। आधुनिक कतारका निर्माता शेख हमाद बिन खलिफा अल थानीको निधन, महिलालाई मतदान गर्ने र उम्मेद्वार बन्ने अधिकार प्रदान गरेको श्रेय पनि थानीलाई। र भारत भएपछि पार्दै इङ्ग्ल्यान्ड T20

0: त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
1: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
1: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
0: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
1: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
0: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्छ नमस्कार उपप्रमुखज्यू
2: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
3: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
2: ए त्यो पारीको बाटो बन्दै छ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउनै भनेर त आएका हौ नि हतार नगरौँ न साथीहरू बन्छ रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो बाटो बन्छ समयमै बन्छ म अरू के भनौँ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ
0: अनि के गर्नु त अब उहाँ त निस्किसक्नु हो अब यसो गर दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौँ न के भएको रहेछ
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं

0: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा
1: नदेखि होइन के भन्नुभएको हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्का भन्न पाइन्छ
0: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैन नि सक्दैन अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भन्नु त
2: अङ्कल अङ्कल आउनुहोस् म आफूलाई बाटो काटिदिन्छु
3: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
4: समस्या सरी नै हुने भाइ तपाईँ हाम्रो सोचमा छ
0: म अलि आवेशमा आएछु अलि हतारमा पनि छु बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिंग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
4: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौं
6: आदिहरू सुत्ताज बालेर जाऊ
7: पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु कि
6: बर्खाको बेला छ अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भर बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
7: है बल्ल सम्झे सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने सुत्नु अघि ओछ्यान टकट्याउनु झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
6: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
7: भन्नुभयो नि मिसले त घर वरिपरि बुलहरू पुर्ने र तालतला या नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
6: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
5: सतर्कता अपनाउने गरौं सुरक्षित बनाऊ
8: नेपाल सरकार विज्ञापन
9: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ डिप्रेसन मदिरा लागू औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रूपको शिकार लिम्बको सफलताले मन खुसी नहुने रिमाइन्ड लाग्नुपर्ने कुरामा नलाग्ने शरीरमा थकित महसुस हुने निन्दा नलाग्ने खानामा रुचि नहुने वास्तवमा नलाग्ने आत्मविश्वास हुने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सा भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुका साथै आवश्यक औषधिहरू खोल्न सकिन्छ र आत्महत्या रोक्न सकिन्छ मैले समस्याको समाधान हुन सुन्दर जीवन हाँसेर बाँचौ अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
10: सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
9: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराऊ
10: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन्
9: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
11: हेलो
12: हेलो बहिनी सन्चै छौ
11: हजुर सन्चै छु हजुरलाई कस्तो छ
12: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्र्याकिङ नम्बर म म्यासेज गर्छु
11: आहा हवस् हवस् अनि हुलाकमा पनि जानु
12: हो नि हुलाकमा जाऊ न
11: हुलाकमा त चिठी पत्र मात्र आउँछ हैन र
12: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
11: नहीं त विदेशबाटै भए पनि थाहा पाओस् हुलाकको के रहेछन् सुविधाहरू
12: सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
11: ए शहरमा मात्रै होला नि
12: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
11: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
5: नेपाल सरकार विज्ञापन बोर्ड

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटो विरोध व्यवहार दबाव पर्काव वा सुसचारू महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी व्यक्ति रूपमा राखिनेछ। हतमेल थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आम विषय।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा आयोजितमा जन सन्देश।

0: अपराध देश भित्र तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिउन्।
0: देश भित्र र ओसार पसारबाट बचौं, सिप सिकाउं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश भित्र तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक
4: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
3: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
5: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, सुखी तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुन्छ। पुलमा आगो लागेको, तार नतुलेको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
3: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852 85 32 26, प्राविधिक प्रमुख 9852 85 27, सूचना अधिकारी 9852 85 12 26 र काउन्टर 0 38 52 04 03।
5: समय नै महसुल दिन उचाइ भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: एफई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दैछु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दैछौ तिमीहरू
0: अंकल एफई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज चाबिल काठमाडौँ जाऊ
1: किन र अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टेल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ
0: कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
2: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
0: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अनुषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
2: लोकेशन कहाँ हो अंकल
0: चाबल चोकबाट 100 मिटर मात्र भित्र
1: त्यसो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु कक्षा 11 को भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4582-768 विनायक सिद्ध कलेज पढाइमा र प्रतिभा र भविष्यको सम्बन्धमा
3: यदि तपाईँको बस्नामा चौसाथ पैतारा घुमेको क्लबको समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र एसआरडीसी काफ्री पनिपा नगरपालिका 11 प्रादेशिक कार्यालय इटहरी उपमहा नगरपालिका वडा नम्बर 16 सुनसनमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव लिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 98-52-55-768 अङ्कमा 9-8-5-3-0-5-5-7-6-8

0: छट्टी मार्नु भैस जान लाग्यो जाँदैन बाटो खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्नु
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त नचाहिँ यही हो जापान जाने कुन इन्स्टिट्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यही जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानिज शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालनले कति साह्रो हुनुहुन्छ
1: सुनेकान्छ यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू सिट सुरक्षित गरिहालेका छन्
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र घरपट्टि जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावेल केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 9508-50-17-979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चारहुन टिचेपाटी काठमाडौँ

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिङ्कमा गएर आफ्नो विवरण भने तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन चक्कल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक रोहरूबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरीमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी चयन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2072 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कुर्ती प्रदेशद्वारा जनहितमा सारिन्छ।

0: रेडियो एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: Sunset. Surya Film. The studio time.
2: It's 4 PM. Abharanna ko 4 PM.
3: And check ko saatma. New Star Digital Color Lab. Tatha Jwalamai Offset Press. Solu Dutku Nagarpalika 5 Solu Kumbu.

कारपुर विनी पॉल के पहले सामुदायिक रेडियो सोलुआ एफएम 101.2 मेगाहर्ट्ज बाट देश का विभिन्न भाग www.soluafm.com बाट संसार भरिक साथ प्रसारण भइरहेको अपराह्न 4 बजे को सोलु हालचाल लिएर आइपुगे म सरस्वती पुरी। नेपाली कंग्रेसका नेता मोहन बस्नेतले त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि आफ्नै जीवमा पेट्रोल छल्केर आगो लगाउँदा मृत्यु भएका गणेश नेपालीको परिवारलाई 1,00,000 रूपियाँ आर्थिक सहयोग गरेका छन्। आइतबार मृतक नेपालीका परिवारलाई भेट्न पुग्नुभएका नेता बस्नेतकी मृतकी आमालाई भेटेर सो आर्थिक सहयोग रकम हस्तान्तरण गर्नुभएको हो। सो रकम हस्तान्तरण गर्दै नेता बस्नेतले विकट जिल्लामा रहेका मृतकका परिवारको आर्थिक अवस्था कमजोर रहेका कारण आफूले तत्काल नगद 1,00,000 सहयोग गरेको बताउनुभयो। उहाँले मृतक नेपालीको बच्चालाई महानगरले सहयोग नगरे स्नातकसम्म निशुल्क पढ़ाउने समेत वचन दिनुभएको छ। नेता बस्नेतले यसअघि सिन्धुपाल चोकको मेलम्ची र हेलम्बु बाढ़ी पहिरोमा परेर प्रभावित भएका 300 भन्दा बढ़ीलाई काठमाण्डौ ल्याएर पढ़ाएको समेत जानकारी दिनुभयो। नेता बस्नेतले सरकारले सवारी साधनमा लगाउने भनिएको चरिवा को मात्रा अन्तर्राष्ट्रिय स्तरको हेरेर लगाउनु नहुने धारणा समेत राख्नुभयो। वहाँले सवारी साधनका हकमा जरिवाना थोरै राखेर सचेतना कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढ़ाउनु पर्नेमा जोर दिनुभयो। नेता बस्नेतले सरकारले वास्तविक सुकुम्बासीहरूको पहिचान गरेर व्यवस्थापन गर्न नसकेको टिप्पणी गर्नुभयो। वहाँले सरकारले सय दिनमा प्रणालीलाई भत्काउने काम गरेको आरोप समेत लगाउनुभयो। नेता बस्नेतले सरकार सय दिनमा प्रति स्वतसाथी कुरामा बढ़ी केन्द्रित भएको उल्लेख गर्दै जनमुखी काममा भने पछाडि रहेको टिप्पणी गर्नुभयो। मेडिकल व्यवसाय तथा राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाओ महाअभियानका संयोजक दुर्गा प्रसाईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निषेधित क्षेत्रभित्र पत्रकार सम्मेलन गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएर घर पुर्याएको छ। जिल्ला प्रहरी परिसर काठमाण्डौका एसपी तथा प्रवक्ता पवन कुमार भट्टराईका अनुसार प्रसाईले विमानस्थलभित्र पत्रकार सम्मेलन गर्ने तयारी गर्नुभएको थियो। निषेधित क्षेत्रभित्र कुनै पनि प्रकारको सार्वजनिक कार्यक्रम गर्न नपाइने भएकाले प्रहरीले हस्तक्षेप गरेको वहाँले बताउनुभयो। प्रहरीले प्रसाईलाई नियन्त्रणमा लिएर आवश्यक समन्वयपछि भक्तपुर स्थित वहाँको निवासस्थलमा पुर्याएको जनाएको छ। वहाँ विरूद्ध कुनै नयाँ मुद्दा दर्ता नगरिएको र सुरक्षा तथा कानूनी व्यवस्थाको पालना गराउने उद्देश्यले उक्त कदम चालिएको प्रहरीले स्पष्ट पारेको छ। अविरल वर्षापछि डुबानमा परेका कैर्तिपुर स्थित राधा स्वामी होल्डिङ सेन्टरका सुकुम्बासीलाई खरीपाती स्थित होल्डिङ सेन्टरमा लगिएको छ। कैर्तिपुरबाट 31 परिवारका 90 जनालाई खरीपाती लगिएको हो। हिजो शनिबार र आज आइतबार बिहान गरेर यो संख्यामा सुकुम्बासीहरू खरीपाती लगिएको छ। केहीलाई भने भक्तपुरमै बोर्डेमा स्थानान्तरण गरिएको हो। सरकारले थापा थली लगायतका बागमती नदी किनारबाट सुकुम्बासी बस्ती हटाएको थियो। यद्यपि उनीहरूले व्यवस्थापन भने अझै हुन सकेको छैन। अब अन्तर्राष्ट्रिय समाचार। कतारका पूर्व अमीर शेख हमाद बिन खलिफा अल थानीको निधन भएको उहाँको 74 वर्षको उमेरमा आज निधन भएको कतार सरकारले जनाएको छ। शेख हमाद बिन खलिफाले सन् 1995 देखि 2013 कतारको सत्ता सम्हाल्नु भएको थियो। उहाँको कार्यकालमा आधुनिक कतारको विकासका लागि महत्वपूर्ण आधार तयार भएको मानिन्छ। आधुनिक कतारका निर्माता मानिने शेख हमाद बिन खलिफाले राजनैतिक आर्थिक र सामाजिक सुधारको महत्वाकांक्षी एजेण्डालाई अगाडि बढ़ाउन देशको विशाल प्राकृतिक ग्यास सम्पदाको सदुपयोग गर्दै विकास सुधारका योजना तथा शैक्षिक कार्यक्रमहरू अगाडि बढ़ाउनु भएको समाचार संस्था अल-जज़ीराले जनाएको छ। अन्तिममा
खेल समाचार भारतलाई पछि पार्दै इंग्ल्याण्ड आईसीसी टी ट्वेन्टी वरियताको शीर्ष स्थानमा उठिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरियतामा इंग्ल्याण्ड दोस्रो स्थानमा शीर्षमा उठिएको हो। घरेलु मैदानमा भएको पाँच खेलको टी ट्वेन्टी श्रृंखला 4-0 जितेपछि इंग्ल्याण्डले यो उपलब्धि हासिल गरेको हो। यसअघि भारतले आयरल्याण्डसँगको टी ट्वेन्टी श्रृंखला 2-0 हारेको थियो। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0835200016 फोन वा सोलव्याख्यान न्यूज @gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेलाई सोलु हालचाल सकियो। साँझ 5 बजेको सोलु हालचालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र सुस्थ मनोरञ्जनका लागि सोलव्याख्यान सुन्दै रहनुहोला। नमस्कार। Yeah.

0: रोग स्वास्थ्य समस्या का लक्षण
1: डर लाग्नु निद्रा नलाग्नु
0: अनौठा विचार आउनु
1: निराशा बढ्नु खुशी नहुनु
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
1: छटपटी हुनु चिटचिट पसिना आउनु
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
0: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
0: नेपाल सरकार विज्ञापन
2: डाँडा पखालाले धेरै दुःख दियो तीन दिन भइसक्यो निको भयो नि डाक्टर साहब
3: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन उपचार हुन्छ
2: मलाई मात्र होइन डाक्टर साहब घरभरि सबै बिरामी छन् खै के हो कि दशा लाग्यो डाक्टर साहब
3: झाडा पखाला दशा होइन यो त फोहोरको कारण हुन्छ घर वरिपरि सफा राख्नुपर्छ सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ घरमा चर्फी बनाउने खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ ल त्यहाँ सुत्नुहोस् त म हेर्छु अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई
2: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडिएको छ बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब
3: ल म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
2: हजुर
3: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ पानी उमालेर पिउने काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त
2: हस् डाक्टर साहब हजुरले भने यसै गर्छु
0: नेपाल सरकार विज्ञापन
4: मर नि के हो
3: हेर त रगतै रगत भयो च्यामो त त्यस्तो हेर्न नि सक्दिन
4: कस्तो देब्रा क्रसबाट बाटो काट्नु पर्ने खराब बिच बाटोको बाटो काटेको एम्बुलेन्स एम्बुलेन्स
3: अरे हेर त धम्म हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मरिदियो कि बाँच्ने हो केही सेकान छैन
4: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि केही हुँदैन थियो नि हेर त
3: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
1: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौं जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
0: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
1: नेपाल सरकार विज्ञापन बोर्ड एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन तीन महिनामा रक्तदान गर्न मिल्छ
1: 45 किलोभन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
5: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
1: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
5: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
6: आर्थिक वर्ष 2084-84 लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवेदन सम्बन्धमा कृषि प्रदेश योजना आयोगको सूचना
7: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना व्यवस्थापन कार्यविधि 2082 बन्दमा स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति सहकार भएको साल चैत्र नौ गते आयोजना बैंक सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 62 गतेमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन पूर्व प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यसित रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रवेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आएको वेबसाइट ppc.cc.gov.np हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
8: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर

0: सरकारी तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल भएमा सोको आधारमा स्थानीय तहबाट शुरू वा फिर्ता गरेको निष्ठा समेत राखे सोही दर्ता नम्बर कायम हुने गरी अघिले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी प्राविको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोही स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएमजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटो कपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरेको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: हामी सबैको भरपर्दो र विश्वसनीय संचार
1: सुनो एफएम 101.2 मेगाहर्ज
2: नेपाली गीतहरुको सुन्दालो
1: कार्यक्रम गीतै
2: गुड आफ्टरनून नमस्ते नमस्कार सम्पूर्णलाई हार्दिक हार्दिक स्वागत छ कार्यक्रम गीतकी गीतकी बसाई लिएर सदा जस्तै आज पनि उपस्थित भइसकेका छौ सुन्नुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुरे एफएम 101.2 मेगाहर्जमा कार्यक्रम गीतकी गीतलाई सुनिराख्नु भएको छ र प्राविधिक मित्रबाट मलाई सरस्वतीजीले सपोर्ट गर्नुहुन्छ भने मावा समस्या लेखिकालाई रस्ता विषय आज पनि उपस्थित भइ नै सकेका छौ कार्यक्रम दिदी गीतमा हामी पाँच बुद्धाका गीतका क्लिप्सहरू लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित भइ नै सकेका छौँ र ढिला नगर पनि सुनौ आज बस्ने गीतका क्लिप्सहरू

0: भर्खरै मात्र नानले यो मिठा गीतका तीन सबै सुनिसकेका छौ। अब बालो तपाईँको सम्पन्न बिचौसठी 49 सवनमा 70 लाइन हुँदैछ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। टेलिफोनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत दिन हालौ। हेलो नमस्ते। नमस्ते। नमस्कार, कहाँबाट बोल्दै हुनुहुन्छ? खोटा नैसिलो खर्कबाट रोजना तामाङ। खोटा नैसिलो खर्कबाट रोजना, यो समयमा के
1: गर्दिनु?
0: कार्यक्रम सुन्दै बसिराख्नु भएको छ नि रोजनाजीले। आजको दिनमा के गर्नुभयो?
1: आजको दिनमा चाहिँ मैले घाँस काटेर आलु खानेर बसेको भनौँ न।
0: ल टिप्छ नानी, खोटातिर तपाईँहरूकोतिर कतिको मजाले आलु फल्यो नि त्यतातिर?
1: हजुर, यतातिर त राम्रै फल्छ भनौँ
0: न। ल ठिक छ अनि अहिले खर्गोतिर हिउँ पर्छ कि पर्दैन त्यतातिर?
1: हिउँ त पर्दैन हाम्रो अहिले खर्क भन्दा नि अलिक यतातिर पर्छ भनौँ न घट्टै।
0: हजुर, सोलुखुम्बु र ऐसिलो खर्क चाहिँ नजिकै जस्तो लाग्यो, मनी आएको छैन है। अनि सायद खोटाङबाट सोलुखुम्बु जिल्ला देख्छ जस्तो लाग्यो मलाई।
1: उता डाँडोबाट देखिन्छ कि जस्तो लाग्छ मलाई पनि। यता हाम्रो ऐसिलो खर्कदेखि सोलुखुम्बु आउँदा चाहिँ एक दिनमा नै आइपुग्छ जस्तो लाग्छ मलाई। हाम्रो बाबाले चाहिँ भन्नु भएको
0: थियो। ठिक छ त, आलु पठाइदिनु होला है सोलुखुम्बु सलेरीमा। ल ठिक छ त रोजिनाजी। अनि रोजिनाजी कार्यक्रममा सहभागिता जनाउनु भएको छ, आज कुन गीतहरू सुन्छ नि रोजिनाजीले?
1: हुन्छ, मलाई चाहिँ पुरानो हुँदैन माया भन्ने राखिदिनुहोस् न।
0: ओके, तपाईँको लागि यो गीत बस्नुहोस् आफ्नो नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है त।
1: हुन्छ, फर्स्टमा त्यति मिठो भोइसमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ त्यहाँ दिदी हजुरको लागि, त्यसै गरी प्राविधिक मित्र लगायत इष्टभरको लागि भन्ने चाहन चाहिँ यहीँ सुन्दै हुनुहुन्छ मेरो प्यारो बाबा भाइ रोशन तामाङ, कमल तामाङ, खिमदास तामाङ, गुनु भीमकला तामाङ, त्यसै गरी साथीहरूमा सम्झनु पर्दा प्यारे साथी स्वास्तिका तामाङ, बालकुमारी तामाङ, गगु तामाङ, जगमा तामाङ, रेशमा तामाङ, पसन्दी तामाङ, साथीहरू त धेरै भन्दा धेरै हुनुहुन्छ ज जसले श्रोतहरू सुनेर बस्नु भएको छ, सो सम्पूर्ण श्रोताहरूको लागि सुनेर इन्जोय लिनु होला भन्ने छुट्टिन्छु। बाई बाई।
0: ओके, बाई बाई। साथी नै थियो फुट्याङको ऐसिलो खर्कबाट रोजिना तामाङ। रोजिनाजीले एकदम मिठो गीत रोजेर एकदम मिठो कुराकानी हुँदैछ, साथी छुटिसक्नु भएको छ। टेलिफोनमा फेरि मित्र हुनुहोस् साथीलाई स्वागत गरिहालो। हेलो नमस्ते। नमस्ते। नमस्कार, कहाँबाट बोल्नुहुन्छ?
2: हजुर, म खोटाङबाट कल्पना राई।
0: खोटाङबाट कल्पना राई, अनि के गर्नु हुँदैछ यो समयमा कल्पनाजी?
2: हजुर, म यो समयमा प्रोग्राम सुन्दै घाँस काट्दैछु।
0: प्रोग्राम सुन्दै घाँस काट्दिनुहुन्छ नि, के को घाँस काट्दिनुहुन्छ नि कल्पनाजीले?
2: हजुर, मैले भुइँ घाँस काट्दैछु।
0: ल ठिक छ त, अनि कोदो रोपाई सकाउनु भयो त्यतातिर खोटाङतिर?
2: हजुर, हाम्रो सुरु भर्खर हुँदैछ।
0: ल ठिक छ त, अनि आजको वेदर अनि त्यतातिरको वेदर के कस्तो छ खोटाङतिर?
2: हजुर, बिहानै बाटो घाम चाहिँ लाग्न सकेको छैन, धुम्मधुम्मै छ भन्नु न। तपाईँहरूतिर के कस्तो छ?
0: ल ठिक छ त, हाम्रोतिर सोलखुम्बुतिर नि बिहान भन्दा नि बिहान धुमिरहेको थियो, अघि दिउँसोको समयमा चाहिँ हल्का घाम लागिरहेको थियो, अहिलेको समयमा त्यस्तै धुमिरहेछ भन्नुपर्छ है। ल ठिक छ त, रोजेर तपाईँले एकदम मिठो गीत रोजेर छुटिसक्नु भएको छ, त्यो गीत मार्फत आफ्नो नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है त।
2: हुन्छ, सर्वप्रथम तपाईँ र प्राविधिक मित्रकै लागि भन्न चाहन्छु, त्यसै गरी मेरो मम्मी बुनु लगायत घर परिवार सम्पूर्णको लागि, र सुन्दै हुनुहुन्छ होला चिया जामलाई पनि बस्दै गरी सुनेर मजाले मनोरञ्जन लिनु होला भन्न चाहन्छु, र जतिले पनि अहिले सोलह एफएम सुनेर बस्नु भएको सम्पूर्ण श्रोताहरूमा चाहिँ बस्ने गीत सुनेर मजाले मनोरञ्जन लिनु होला भन्छु।
0: नमस्ते। नमस्कार साथी, हुनुहुन्थ्यो खोटाङबाट कल्पनाजी। कल्पनाजी पनि छुटिसक्नु भएको छ, र अब हामी गीत रोजाइतर्फ नै जानेछौ है। हाम्रो रोजिना तामाङ र कल्पना राईजीको रोजाइमा पर्न सफल गीत रहेको छ पुरानो हुँदैन माया भन्ने गीतको बोल रहेको छ है, जुन पुरानो गीत पनि भएको छ। अहिले मेरो गीत रहेको छ जसमा आवाज भन्नुभएको छ सञ्जीवनी र कुमार सानुको आवाजमा। सर्वेकै एकदम मेरो गीत रहेको छ। यो मिठो गीत सुनेर सम्पूर्ण साथीले मनोरञ्जन लिनुहोला भन्न चाहे र यो मिठो गीत हामी सुन्दै कार्यक्रम गीत गीतको पहिलो अनि छोटो विश्राम जानेछौ। विश्राम पश्चात फेरि पनि कार्यक्रम गीत गीतलाई लिएर उपस्थित हुने सुन्दै गर्नुहोला।

0: सूचना सूचना सूचना
1: बोर्ड देखिए
2: यदि तपाईको दशमलव शून्य सात पैतारा घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडे स्थापना केन्द्र एसआरडीसी काफ्रे पनिता नगरपालिका एघार र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर सोह्र सुनसुनमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9852555768 अङ्कमा 9852555768

0: বাস্তু।
1: कार्यक्रम गीति गीत को पहिलो अनि छिटो विश्राम लाइफ नि पार गरिरहने तपाईको रेडियो सेटमा उपस्थित भइसकेका छौ। सुन्नुहोस् यो समयमा पूर्व नेपालकी पहिलो सामुदायिक रेडियो सुलेफेम 101.2 मेगाहर्जमा कार्यक्रम गीति गीतलाई सुनिराख्नु भएको छ। हामी सबै चारवटा गीत बाँकी रहेको छ। बाबु तपाईको सम्पूर्ण विश्व 5574 लाइन मिडिजे कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। टेलिफोन लाइनमा मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालौ। हेलो नमस्ते।
2: हेलो नमस्ते दिदी।
1: नमस्ते, कहाँबाट बोल्नु हुन्छ?
2: उदयपुरबाट
1: सुमनजी। अनि सुमनजी यो समयमा के गरिदिनुहुन्छ? ओहो, धान रोपाई गरिदिनुहुन्छ। अनि सुमनजी कति क्लासमा पढ्दै हुनुहुन्छ नि तपाई? सुमनजी कति क्लासमा पढ्दिनुहुन्छ? हजुर कति क्लासमा पढ्दिनुहुन्छ सुमनजी भनेको? ल ठिक छ त, पढाइ छोड्नु भएको हो त नि?
2: हजुर
1: पढ्नु पर्छ नि सुमनजी। ल ठिक छ त, कार्यक्रममा सहभागिता जनाउनु भएको छ सुमनजी। राजु सुमनजीले कुन गीत रोस हुन्छ नि? चेप चेपे तिरङ्गो पेरुङ्गोमा लसुन नै हो त? होइन होला, पेरुङ्गोमा त लसुन राख्छ त? ल ठिक छ त, पक्कै पनि तपाईँको लागि यो गीत बस्नु निशा आफ्ना नजिकका साथीलाई सम्झन सक्नुहुन्छ है त?
2: अनि मेरो मैल दादा यहीँ हुनुहुन्छ, मैल दादाको लागि र यशोदा परियार, ममता परियार, पन्द्या परियार, अंशा परियार, सीता परियार
1: कि भाई भाई साथी हुनुहुन्थ्यो है उदयपुरबाट सुमन परियार। सुमनजीले पनि एकदम मिठो गीत रोजेर साथी छुटिसक्नु भएको छ। आउन सक्नुहुन्छ 9564950970 लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ है। हेर्यो अब चाहिँ हामी गीतर पनि जानेछौँगो भन्ने पिरोङ्गो भन्ने गीतको बोल रहेको छ है, जुन चाहिँ एकदम मिठो गीत रहेको छ। यसमा उहाँ भन्नुभएको छ जुन चाहिँ नेपाली मुभीबाट लेखेको मिठो गीत रहेको छ है। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरौँ। हेलो हेलो नमस्ते।
3: हेलो दिदी नमस्कार।
1: नमस्ते नमस्कार, कहाँबाट को बोल्दैछ?
3: म उदयपुरबाट भूमिका राणा।
1: ओके भूमिका राणा, अनि भूमिकाजी यो समयमा के गरिदिनुहुन्छ?
3: म यो समयमा प्रोग्राम सुन्दै बसिराखेको भन्नुभएको
1: छ। प्रोग्राम सुन्दै बसिराख्नु भएको हो कि भूमिकाजी? साथीले एकदम मिठो गीतहरू रोजिसक्नु भएको छ, गीत मार्फत आफ्ना नजिकका साथीलाई सम्झन सक्नुहुनेछ है त?
3: हुन्छ, फसमाती हजुरको लागि, टेन्सन मित्र लगायत सोलेसी मलिसको लागि, मेरो घर फ्यामिली सबै सबैको लागि, साथीहरू सम्झिनु पर्दा बुने भगवती मगर, कमला लुङ्गेली मगर, स्मृति राणा मगर, आकांक्षा मगर, शान्ता र श्रेष्ठ, माया श्रेया, साथीहरू त धेरै हुनुहुन्छ। मेरो नाम रावत नजर, जो साथीहरू परिचित हुनुहुन्छ उहाँ सबै सबैलाई भन्ने नमस्कार दादा।
1: ओके बाई बाई साथी हुनुहुन्थ्यो, उदयपुरबाट भूमिका हुनुहुन्थ्यो, भूमिकाजी पनि छुटिसक्नु भएको छ। अब हामी भूमिकाजी हाम्रो सुमनजीको रजाईतर्फ पनि जानेछु। एकदम मिठो गीत पढ्न सफल रहेको छ, चेप्टो चेप्टो पेरुङ्गो भन्ने गीतको बोल रहेको छ है। दसमा आवाज गर्नुभएको छ राजन राज शिवाकोटी र हाम्रो अञ्जु फन्ताको आवाजमा। सजिलो एकदम मिठो गीत रहेको छ, यो मिठो गीत हामी एकैछिन सुनौ, त्यस पश्चात फेरि बस्छौ।

0: मात्रामा हामीले एकदम मिठो गीत पनि लिइसकेका छौँ। पक्कै पनि यो गीत सुनेर कतिजना साथीले मनोरञ्जन त लिनुभयो होला है। र अब हामीसँग तीनवटा गीत बाँकी रहेको छ। 97-64-49-70 लाइन युनिजी कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँको लागि टेलिफोन एकदम खुल्ला रहेको छ है। र विशेष त तपाईँले हामीलाई रेडियो मार्फत पनि हामीले सुन्न सक्नुहुनेछ भने सेलिफिन 101.2 MHz पनि तपाईँले हामीलाई सुन्न सक्नुहुनेछ भने हामीलाई अनलाइन मार्फत पनि तपाईँले हामीलाई एकसाथ सुन्न सक्नुहुनेछ। हाम्रो पात्रो नेपाली पात्रोबाट पनि सुन्न सक्नुहुनेछ भने www.selefm.com बाट पनि तपाईँले एकसाथ सर्च गर्नुभयो भने पक्कै पनि भेटाउनुहुन्छ र सुन्न सक्नुहुनेछ है त। विशेष त अहिलेको समय आज भोलिको समय बर्खाको समय पनि रहेको छ र कतिपय ठाउँमा चाहिँ ठाउँ नभएर प्राय सबै ठाउँमा चाहिँ है आज भोलिको समयमा कामकै बिजी व्यस्त हुन्छ। कतिपय ठाउँमा चाहिँ धान रोपाई कोदो रोपाई चल्दैछ र कतिपय ठाउँमा चाहिँ है अहिलेको समयमा मकैहरू काट्ने त्यस्तोहरू घाँसहरू काट्ने त्यस्तो कामहरू भइरहेको होला। कतिपय ठाउँमा अहिले धान काट्दै पनि हुनुहुन्छ होला, कतिपय ठाउँमा धान रोपाई पनि गर्दैनुहुन्छ होला है। ठाउँ अनुसार विशेष फरक पनि फरक हुन्छ, फरक विशेषता है। कतिपय ठाउँ अलिकति गर्मी भएको कारणले गर्दाखेरि है कतिपय ठाउँहरूमा चाहिँ वर्षमा दुई पटक तीन पटक पनि धान रोपाई गर्ने अनि धानहरू है हुलाउने चरणहरू पनि रहेको छ है। कतिपय ठाउँमा चाहिँ एकपटक मात्र गर्नुहुन्छ होला है। जस्तो सुकै अवस्थामा भए पनि कार्यक्रमलाई चाहिँ अन्तिम समयसम्म सुनेर साथ दिनुहोला र आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै चाहिँ सम्पूर्ण साथीहरू अगाडि बढ्नु होला भन्न चाहे र बर्खाको समय रहेको छ, अलिकति बाटोहरू पनि चिप्लो हुन्छ है। सम्पूर्ण साथीहरू चाहिँ बिस्तारै जोगेर हिँड्नु होला भन्न चाहे र टेलिफोनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालौ। हेलो नमस्ते। नमस्ते नमस्कार, कहाँबाट को बोल्नुहुन्छ? खोटाङबाट उर्मिला श्रेष्ठ। उर्मिला चाहिँ यो समयमा के गरिदिनुहुन्छ? प्रोग्राम सुन्दै बसिराख्नु भएको छ। ठिक छ त उर्मिलाजी। अनि उर्मिलाजी अनि आजको दिन के गरेर बिताउनु भयो उर्मिलाजीले?
1: आजको दिन चाहिँ कोदो रोपे बिहान भरि अनि त्यतिकै
0: ठिक छ त एकदम कोदो रोप्नु भएछ, नुहाइ धुवाई गर्नुभएछ, एकदम चिटिक्काको परेर बस्नु भएको छ होला है त यो समयमा उर्मिलाजी त। ठिक छ त उर्मिलाजी, कार्यक्रममा सहभागिता जनाउनु भयो उर्मिलाजीले। अनि खाजा लिनुभयो त?
1: मेरो खाजा भइसक्यो, अन्डी बाँकी छ।
0: हाम्रो बाँकी छ भन्नु पर्ला उर्मिलाजी। अनि उर्मिलाजीले खाजामा के लिनुभयो नि? खाजामा चटपटी पो खानु भएको उर्मिलाजीले। अनि दिदीहरूलाई नसम्झिकन अनि आफूले मात्र खानु भएको होला चटपटी? होइन नि, तपाईँले हामीलाई सम्झिनु भएको भए त हामी आइहाल्थ्यौँ नि त। अनि उर्मिलाजीले हामीलाई सम्झिनु भएन, अनि कसरी आउनु त्यतिकै त होइन? हुन्छ, हामी भरे भोलितिर हामी आउँदै गर्छौँ है उर्मिलाजीको घरतिर हामी चटपटै खानलाई है। हुन्छ, कार्यक्रममा सहभागिता जनाउनु भएको छ। अनि कुन गीत रोज्नुहुन्छ नि उर्मिलाजीले? ओहो, को रिसाउनु भएको छ नि त्यति साह्रो कुरा? सानो सानो कुरा भने त्यति साह्रो म त उर्मिलाजी पो रिसाउनु भयो कि क्या हो भन्छु नि। रिसाउनु हुँदैन नि है, एकदम उर्मिलाजी त एकदम ज्ञानी हुनुहुन्छ भन्ने मैले सुनेको थिएँ। ज्ञानी मान्छे फेरि कहिले पनि रिसाउँदैन भन्ने पनि थाहा छ है। ल ठिक छ त उर्मिलाजी, एकदम मिठो कुराकानी भयो र तपाईँको लागि यो गीत पक्कै पनि बस्नेछ आफ्ना मन मुटु भित्रका आफ्ना साथीलाई सम्झना सक्नुहुनेछ है त।
1: कार्यक्रम सञ्चालन गर्नुहुन्छ दिदी हजुरको लागि नै धेरै धेरै सम्झना छ भन्न चाहन्छु। सुन्दै हुनुहुन्छ, तयारी हुनुहुन्छ, दीक्षा शेष नवी भन्न चाहन्छु। अनि साथीहरू त धेरै भन्दा धेरै हुनुहुन्छ, प्यारी साथी पन्जा बस्नेत, लक्ष्मी बस्नेत, समता थापा मगर, युनिका राई, सिजोका कार्की, रविना
0: ओके बाई बाई साथी हुनुहुन्थ्यो खोटिङ बाट्य उर्मिला श्रेष्ठ उर्मिला आजले पनि यो मिठो गीत रोजी र साथी छुट्टी सक्नु भएको छ तिर्खलाइनमा कुनै मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहाल हेलो नमस्ते दर्शन नमस्ते मदन श्रेष्ठ बोल्दै हुनुहुन्छ ओहो मदन श्रेष्ठ बीचमा हराउनु भएको थियो नि अनि हामीलाई फुटुक्क माया मारेर कता जानु भएको थियो नि मदनजी
1: माया मार्नुभएको
0: छ ठिक छ त एकदम सुनेर साथ दिनुभएछ एकदम खुसी लाग्यो माया चाहिँ नमार्नु होला है त ल ठिक छ त बर्खाको समय रहेको छ काममा बिजी व्यस्त प्राय सबै भइन्छ ल ठिक छ त एकदम खुसी लाग्यो काममा बिजी व्यस्त पनि गर्नुपर्छ है रेडियो सुनेर मात्र पनि हुँदैन काम पनि गर्नुपर्छ है काम बिना त माम खान त पाइँदैन है एकदम खुसी लाग्यो ल ठिक छ त अनि हाम्रो मदनजीले खाजा लिनु भयो त नि हाम्रो बाँकी छ भन्नु पर्ला मदनजी र कार्यक्रममा सहभागिता जनाउनु भएको छ उर्मिला श्रेष्ठले एकदम मिठो गीत रोजेर छुटिसक्नु भएको छ त्यो गीत मार्फत आफ्ना मन मुटुका साथीहरूलाई सम्झन सक्नुहुनेछ है त ओके बाई बाई साथी हुनुहुन्थ्यो खुट्याङबाट मदन श्रेष्ठ मदनजीले पनि एकदम मिठो गीत रोजेर सुनिसक्नु भएको छ र अब हामी गीत रोजाइतर्फ नै जानेछौ हाम्रो कल्पनाजी र मदनजीको रोजाइमा पर्ण सफल गीत रहेको छ सानो सानो कुरामा भने गीतको गोल रहेको छ है जसमा आवाज गर्नुभएको छ हाम्रो सुशान्त केसीको आवाजमा सजेको मिठो गीत हामी कार्यक्रम गीत गीतको दोस्रो अनि अन्तिम विश्राम जानेछौ विश्राम पश्चात फेरि

नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अदली सेवा ग्रही महानुभावर यातायात व्यवस्था कार्यालयबाट पूर्वाङ्गरी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट मुक्तिको सेवाहरू प्राप्त गर्न सफल हुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफू सेवा लिन हार्दिक अपील गर्दछन्। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो कुनै अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराजमान।

0: समावेशी रेडियो समावेशी आवाज
1: सुनो एफएम 101.2 मेगाहर्ट्ज
2: कार्यक्रम विविध युगको दोस्रो निर्णय विश्रामलाई पनि पार गरेर भने तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छु। सुन्नुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सेलेफी मिक्स 1.2 मेगाहर्ट्जमा कार्यक्रम गीत गीतलाई सुनिरहनु भएको छ। हामीसँग दुईवटा गीत बाँकी नै रहेको छ। अब पालो तपाईँको 97.5 लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँको लागि टेलिफोन एकदम खुल्ला रहेको छ। र हामीसँग दुईवटा गीत बाँकी रहेको छ। यदि तपाईँले गीतको क्लिप सुन्नु भएको छ र आफूलाई मनपर्ने गीत कसलाई सुनाऊ सुनाऊ जस्तो लागिरहेको छ भने चाहिँ कार्यक्रममा फटाफटी कल गर्नुहोला भन्न चाहे र आफूले मनपर्ने गीत रोजेर आफ्ना मुटुभित्रका आफ्ना मन मिल्ने साथी आफ्ना नजिकका साथीलाई पनि सम्झन सक्नुहुनेछ है। त तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ र कार्यक्रमको अन्तिम समयमा पनि हामी आइसकेका छौँ है। र टेलिफोनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हेलो हेलो नमस्ते।
3: गुड आफ्टरनुन
2: नमस्ते नमस्कार। कहाँ बाटोको बोली छ?
3: उदयपुरबाट
2: सीताजी। अनि सीताजी यो समयमा के गरिदिनुहुन्छ? दाउरा काट्दिनुहुन्छ? हरियो दाउरा काट्दिनुहुन्छ कि सुकेको दाउरा काट्दिनुहुन्छ नि? ठिक छ त नि। कार्यक्रममा सहभागिता जनाउनु भएको छ सीताजी। र आज कुन गीत रोज्नुहुन्छ नि सीताजीले?
3: मेरो देश नेपाल भन्ने गीत बजाइदिनु
2: है दिदी। हाम्रो सीताजीको लागि पक्कै पनि एकदम मिठो गीत बस्नुहुनेछ। आफ्ना नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है त।
3: हुन्छ फसल दिदी, हजुरको लागि लागेर सविता परिया, सबिना परे, शिशिर परिया, दिनेश परिया, सुमन परे, सुमना परे लाइ भन्दै
2: ओके बाई बाई। साथी हुन्थ्यो रिपुरबाट सीताजी नै थियो। सीताजी छुट्टी सक्नु भएको छ र टेलिफोनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हेलो हेलो नमस्ते नमस्ते। कहाँ बाटोको बोल्नुहुन्छ? खोट्याङको ऐसी खोर्गबाट जमुना तामाङ बोल्दै हुनुहुन्छ। जमुनाजीको गङ्गा चाहिँ कहाँ हुनुहुन्छ नि? ल ठिक छ त नि। अनि हाम्रो जमुनाजी तपाईँको नयाँ नयाँ खबर के छ नि? हाम्रो पनि एकदम ठिक छ भन्नु पर्ला। तपाईँहरूको माया अनि तपाईँको साथ अनि सपोर्टले हामी पनि अहिलेसम्म एकदम ठिक कुशलै छौ भन्नुपर्छ है। ल ठिक छ त नि। जमुनाजीले खाजा लिनुभयो त नि? हाम्रो बाँकी छ भन्नु पर्ला जमुनाजी। र कार्यक्रममा सहभागिता जनाउनु भएको छ भर्खरको साथीले एकदम मिठो गीत रोजेर छुटिसक्नु भएको छ। त्यो गीत मार्फत आफ्ना नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है त। ओके नमस्ते बाई बाई। साथी हुनुहुन्थ्यो खोट्याङबाट जमुनाजी हुनुहुन्थ्यो। जमुनाजी पनि छुटिसक्नु भएको छ। अब हामी गीततर्फ नै जानेछौँ है। हाम्रो जमुनाजी र सीताजीको रोजाइमा पर्ण सफल गीत रहेको छ मेरो देश नेपाल भन्ने गीतको बोल रहेको छ है। जुन चाहिँ राष्ट्रवादले सजिलो एकदम मिठो गीत रहेको छ। यो गीत सोह्रजनाले गाउनु भएको छ है। गायक गायिकाले सोह्रजनाले गाउनु भएको एकदम मिठो गीत रहेको छ। यो मिठो गीत हामी हेरिसिन्छौँ। त्यस पश्चात फेरि

भर्खरै मात्रा भन्ने गुणीदेवी सुनिने सकेका छौ। राष्ट्रिय सजिक गुणीदेवी त रहेको थियो, पक्कै पनि यो गीत सुनेर कतिजना साथीले मनोरञ्जन त लिनुभएन है। र अब हामी कार्यक्रमको अन्तिम समयमा पनि हामी आइ नै सकेका छौ। साथीहरूको फोन आयो भने हामी लिन्छौँ र हामी कार्यक्रमबाट विदा माग्नेछौ है। आज धेरैजना साथीसँग कुराकानी भयो है, एकदम मिठो कुराकानी हुँदैछ। हामी कार्यक्रमबाट बाई बाई भन्ने बेला भने हामी आइ नै सकेका छौ। साथीहरूको फोन लाइन हामी दिन सक्दैनौ। अन्तिममा एकदम मिठो गीत बाँकी नै रहेको छ र सम्पूर्ण सुन्ने र कार्यक्रममा सहभागिता जनाउने साथी श्रोताहरूलाई विशेष गरी म रेडियोदेखि नै आभार प्रकट गर्न चाहे र जुन तपाईँले हामीलाई यसरी माया अनुसार सपोर्ट दिनुहोला भन्न चाहन्छु र सम्पूर्णलाई विशेष गरिकन आफ्नो व्यस्तको बावजुद पनि हामीलाई सुनेर अन्तिम समयसम्म सुनेर साथ दिनुभयो, कार्यक्रममा सहभागिता जनाउनु भयो। यहाँ सबैजनालाई विशेष गरिकन एक विश्वमा धन्यवाद दिँदै र विशेष धन्यवाद दिन चाहन्छु। मेरो बन्दकोटाको आवाज तपाईँको रेडियो सेट अनि मोबाइल सेटसम्म पुर्याउन भरपूर मात्रामा सहयोग गर्ने भावदेखि मित्र सरस्वतीजीलाई पनि विशेष गरी आभार प्रकट गर्दै अन्तिममा एकदम मिठो गीत बाँकी नै रहेको छ। बुकी फुल धुरैमा गीत रहेको छ, एकदम मिठो गीत रहेको छ। यो मिठो गीतलाई हामी छाड्दै आजको कार्यक्रम गीत गीतको विषयबाट म कार्यक्रम प्रस्तुत रेडियोका लागि पनि बिदा चाहन्छु। नमस्कार।

0: इनहरू हजुर छोज बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
0: बर्खाको बेला छ, अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भर बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झारीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकट्याउने, झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतला या नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनाऊ।
3: नेपाल सरकार विज्ञापन।
4: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ?
5: डिप्रेसन, नदीमा लागू औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोग्ने शिकार, निरन्तरको सफलताले मन खुस नहुने, रिमाइन्ड मात्र पर्ने कुरामा नलाग्ने, शरीरमा कचित हुने सोच्ने, निन्दा नलाग्ने, खानामा रुचि नहुने, वास्तवमा नलाग्ने, आत्मविश्वास हुने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुका साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। समस्याको समाधान हुन सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
6: हेलो
7: हेलो बहिनी, सन्चै छौ?
6: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
7: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
6: अनि हुलाकमा त जाऊ।
7: हो नि, हुलाकमा जाऊ न।
6: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र?
7: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
6: ल्याउन त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
7: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
6: ए, सहरमा मात्रै होला नि?
7: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
6: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com संसारभर एकसाथ प्रसारण भइरहेको साँझ 5 बजेको सोलु हालचाल लिएर आइपुगे म सरस्वती पुरी। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसूनजन्य विपदको जोखिमलाई न्यूनीकरण गर्न सबै सरकारवाला निकायसँगको समन्वयलाई तीव्र बनाइएको बताएको छ। प्राधिकरणको आइतबार बसेको बैठकमा मनसूनजन्य विपदको तयारी र सरकारवाला निकायले गरेका कामको प्रगति समीक्षा गर्दै विवरण संकलन अत्यावधि गरेको हो। प्राधिकरणका कार्यकारी प्रमुख तथा सहसचिव प्रदीप कुमार कोइरालाले मनसून अवधिमा जनधनको क्षति न्यूनीकरणका लागि सरकार पूर्ण तयारीमा रहेको जानकारी दिनुभयो। असार 4 गते गृहमन्त्री सुदन गुरूङको संयोजकत्वमा बसेको बैठकले विभिन्न निकायलाई आवश्यक निर्देशन दिएको थियो। सही निर्देशनको कार्यान्वयन अवस्था समीक्षा गर्न बैठक आयोजना गरिएको उहाँले बताउनु भएको छ। हाल देशभर मनसून सक्रिय रहेकाले जल तथा मौसम विज्ञान विभागले जारी गर्ने विशेष बुलेटिनका आधारमा प्राधिकरणले आवश्यक एडभाइजरी जारी गरिरहेको पनि जानकारी उहाँले दिनुभएको छ। आइतबार राति र सोमबार पूर्वी क्षेत्र तथा मधेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गर्दै एडभाइजरी जारी गरिएको छ। प्राधिकरणले नागरिकलाई जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिन तथा प्राधिकरणले जारी गर्ने एडभाइजरी नियमित रूपमा पालना गर्न आग्रह गरेको छ। समयमै सूचना पालना गरेमा जनधनको क्षति न्यूनीकरण गर्न ठूलो सहयोग पुग्ने प्राधिकरणको विश्वास रहेको छ। गणेश नेपालीले आत्मदाह गरेको घटनामा सोधपूछका लागि बोलाइएका सबैजना छुटेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी प्रवक्ता पवन कुमार भट्टराईलाई सबैजनालाई शुक्रबार छाडिएको बताउनु भएको छ। महानगर प्रहरीले त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि आफ्नो मोटरसाइकलमा हेलमेट लगाएको विषयमा विवाद भएपछि नेपालीले आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। उपचारको क्रममा भोलिपल्ट शुक्रबार उहाँको वीर अस्पतालमा मृत्यु भएको थियो। त्यसपछि सोधपूछका लागि भन्दै प्रहरीले महानगर प्रहरी र घटनाका प्रत्यक्षदर्शीलाई बोलाएको थियो। सोधपूछ तथा घटना विवरण कागज गराएर प्रहरीले उनीहरूलाई छाडेको हो। यो घटनाको छानबिन गर्न काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरीमा कार्यरत डीआईजी गोविन्द थपलियाको कमाण्डमा 5 सदस्यीय समिति बनाइएको छ। मधेस प्रदेश सभामा आर्थिक वर्ष 2083/84 को बजेटलाई लिएर उत्पन्न विवाद र संसदीय गतिरोध अन्त्य गर्न 7 सदस्यीय विशेष संसदीय कार्यदल गठन गरिएको छ। सभामुख राम आशिष यादवले आइतबार बसेको प्रदेश सभा बैठकमा उक्त कार्यदलको गठनको घोषणा गर्नुभएको हो। सभामुख यादवका अनुसार बजेट कार्यान्वयनका क्रममा देखिएका कानूनी नीतिगत तथा व्यवहारिक जटिलताहरूको सूक्ष्म अध्ययन गरी समाधान का लागि आवश्यक सुझाव प्रस्तुत गर्ने जिम्मेवारी कार्यदललाई दिएको छ। कार्यदलले तत्कालै आफ्नो कार्य प्रारम्भ गर्ने र आवश्यकता अनुसार आफ्नै कार्यविधि तयार गरी स्वतन्त्र रूपमा काम गर्न सक्ने अधिकार प्रत्यायोजन गरिएको छ। नवगठित कार्यदलमा मधेस प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रमुख दलका सांसदहरू रहेका छन्। अब अन्तर्राष्ट्रिय समाचार। कतारका पूर्व अमीर शेख हमाद बिन खलीफा अल थानीको निधन भएको, उहाँको 74 वर्षको उमेरमा आज निधन भएको कतार सरकारले जनाएको छ। शेख हमाद बिन खलीफाले सन् 1995 2013 कतारको सत्ता सम्हाल्नु भएको थियो। उहाँको कार्यकालमा आधुनिक कतारको विकासका लागि महत्वपूर्ण आधार तयार भएको मानिन्छ। आधुनिक कतारका निर्माता मानिने शेख हमाद बिन खलीफाले राजनैतिक आर्थिक
आर्थिक र सामाजिक सुधारको महत्वाकांक्षी एजेण्डालाई अघि बढ़ाउन देशको विशाल प्राकृतिक ग्यास सम्पदाको सदुपयोग गर्दै विकास सुधारका योजना तथा शैक्षिक कार्यक्रमहरू अघि बढ़ाउनु भएको समाचार संस्था अल्जजिराले जनाएको छ। अन्तिममा खेल समाचार। भारतलाई पछि पार्दै इंग्ल्याण्ड आइसोसिएटेड ट्वेन्टी वरियताको शीर्ष स्थानमा उक्लिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले सार्वजनिक गरेको पछिल्लो वरियतामा इंग्ल्याण्ड दोस्रो स्थानबाट शीर्षमा उक्लिएको हो। घरेलु मैदानमा भएको पाँच खेलको टी ट्वेन्टी श्रृंखला 4-0 जितेपछि इंग्ल्याण्डले यो उपलब्धि हासिल गरेको छ। यसअघि भारतले आयरल्याण्डको संघको टी ट्वेन्टी श्रृंखला 2-0 हारेको थियो। भारत 1605 दिनपछि टी ट्वेन्टी वरियतामा शीर्षबाट दोस्रो स्थानमा झरेको हो। भारत सन् 2022 फेब्रुअरीदेखि शीर्ष स्थानमा रहँदै आएको थियो। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385200016 फोन वा सुनवा फ्याम न्यूज @gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। समाचारमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुनवा फ्याम सुन्दै रहनुहोला। नमस्कार।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नालीबाट फोहोर निकालिन्छ। आँखाको आधार निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98160034 2
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु बुटकुमा नगरपालिका उडा नम्बर 5 सल्लेरी।

उपभोक्ता अधिकारको उच्चतम सुन्दरौं गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बे दूषित लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य भूका भ्रमपूर्ण विज्ञापन तथा सूचना गर्दै वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नुक्सानी भए इत्यादि प्रशासनमा उसुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोषको प्रदेशद्वारा जनहितमा जारी सन्देश

0: 대신 유세호 함부로 퍼지도록 하사이.
1: यौनहिंसाबाट बचाउन बचाउ यौनसम्मी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसम्मी हिंसाको भुक्तमा हुन सक्छन्। हिंसा समिति असन्तोष साथीले परिचित नातेदार र परिस्थितिबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन बाली व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यसको पनि उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्पर्क हुने गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जा जा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी छिनको सुन किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने त, जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लिनमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
1: डिफ्रिज, फ्रिज, एसी पाउनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्म दर्ता दिनुहोस् त
2: जन्म दर्ता गरेको छैन नि म्याडम
1: बाउ जन्म दर्ता नभए त विद्यालय भर्न हुँदैन नि
2: मलाई त थाहा थिएन
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन
5: राईको साधन स्टोरमा दिदीले कभरहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
6: म पनि राईको साधा स्टोरमा नै जानु लागेको हो ल नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ अरे छानी छानी किन्ने हो आज
7: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909909 राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखु खुला नगरपालिका 5 सल्लेरी सोलुखु
1: ए नानी नैन मेरो त हात खुट्टा अनि नसा झन्झन गर्छ तिमीले हैरान बनायो मेरो पनि चिकी हो चिकी खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
8: ए दिदी मलाई पनि ग्यास्ट्रिक हुने तनाव छ थाकेर हिँडान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि हो त हामी सबै सँगै जाउँ
9: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथ रोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिल थेरापी र अकुपञ्च विधिबाट उपचार गरिन्छ सोमबार हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजार बाजु पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 98 43 89 86 98 24 74 17 18 98 43 43 59 96 र 98 61 23 14 72 अन्जी औषधालय सोलो दुधकुण्डी नगरपालिका 5 कल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि

0: دیر مانی تاکی دیگی جانی کی بھائی اس کے آگے فیر گالی بوری پیسا پنی دیو موبائل پنی خوشی اوہو دیدی کتنا ماتر ہنسا ہوئی نا گالی گارنو دور دیکھاؤنو پیسا نیوڈن گارنو یہ سب گھرے میں ہنسا ہوئی بورا میں نے تو سوچا کیوں چاہنا یہ تو گھر بھی ترکا سامن میں پورا اولان دونی را
1: آئی نا نہیں घरेलू हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा यही हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइन नि, घरेलू हिंसा हो, अपराध हो।
0: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलू हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3000 देखि 25000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन।
4: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय हुंडा ब्रांड की मोटर साइकिल तथा स्कूटर अब उपलब्धता को मिलन चेतना
5: हुंडा का विशेषता
6: जापानीज ऊर्जा प्रणाली उत्पादित
5: उत्कृष्ट माइलेज
6: राम्रो रिसेल मूल्य
5: टिकाऊ र भरपर्दो
6: अफरोड का लागि पनि उपयुक्त
5: BS6 तथा नया नया दर्शन बजार में लॉन्च भइरहेको
6: सबै उमेर समूह कर्मचारी तथा व्यवसायिक प्रयोजन का लागि पनि अति उपयोगी
5: हाम्रा सेवाहरू
6: ओखलढुङ्गा र खोटाङ को डिजिटल बजार बाटै फाइनेंस को सुविधा सहित हुंडा का सबै मॉडल का मोटरसाइकिल तथा स्कूटर कंपनी के मूल्य में पाइने
5: जुनसुकै मॉडल का जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा
6: एक्सपेन्स गो सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
5: अनलाइन बाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
6: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होट मल्टीपर्पज सर्भिस प्रणाली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भुजाङ ओखलढुङ्गा
5: सम्पर्क नम्बर 037590222 9852888022 र 9842803000

0: ᱛᱟᱨ ᱥᱟᱯᱮ ᱵᱤᱥᱤᱥᱚ ᱠᱤ ᱟᱡ ᱠᱟᱱᱟ ᱟᱡᱩᱫᱟ ᱤ ᱤᱭᱩᱱᱤ ᱠᱤ ᱠᱟᱨᱯᱮ ᱛᱤ ᱵᱤᱜᱟᱛᱤᱱ ᱫᱟᱥᱟ ᱛᱤ ᱠᱚ ᱥᱩᱱᱫᱚ ᱥᱟ ᱡᱮᱛᱤ ᱠᱟᱨᱯᱮ ᱠᱤᱱ ᱫᱟ ᱠᱟᱨᱯᱮ ᱠᱚ ᱯᱟᱥᱟᱨᱮ ᱡᱮᱛᱤ ᱠᱚ ᱞᱚᱜᱚ ᱦᱤᱱᱤ ᱱᱟ ᱵᱤᱥᱤᱱ ᱵᱚᱞᱟ ᱡᱮᱛᱤ ᱠᱟᱨᱯᱮ ᱠᱟᱨᱯᱮ ᱠᱚ ᱥᱤᱱ ᱥᱟ
1: ᱠᱤ ᱵᱟᱭᱚ ᱠᱤ ᱵᱚ ᱦᱟᱞᱟ ᱠᱤᱱ ᱱᱟ ᱦᱚᱭᱚ
2: ᱠᱤ ᱦᱚᱱᱚ ᱫᱚᱡᱟᱨ ᱛᱚᱞᱮ ᱠᱚᱱᱤ
3: अब त हाम्रा दुःखका दिन सकिए
2: के सकिने नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
1: होइन किन माइले भन्छु अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथालावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पटिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
4: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
5: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल सुरु गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
6: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
5: ल पहिरोका पनि लक्षण हुन्छन् त भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
6: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्टान परेको जस्तो ठूलो आवाज आउने पानीको मुह सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
6: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
5: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोक गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
5: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचेको धन ज्यानै नभए के धन के मन
7: नेपाल सरकार विज्ञापन
8: अलिकति जोत्न पाएको छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिमर छैन भन्दा बजारमा
9: चिन्ता किन लिनुहुन्छ एकपटक लगानी गरी दसौँ वर्ष झुक्का हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिमर छँदै छ नि
8: यो कहाँ किन्न पाइन्छ अनि पासको साइज कहाँ कहाँ उपलब्ध छ नि
9: नेपाल अवस्थित सबै होन्डा स्वरूपमा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सुनै स्वरूपबाट उपलब्ध हुनेछ खेतबारी जोत्न खेती गर्न ड्याङ बनाउन केरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिंचाईको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने दस कटा समेत उपलब्ध छ
10: ओखा झुण्डा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली सिद्धि चरण नगरपालिका एघार गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528880222 साथै 98010208595 मिसकल गर्नुहोस् लगतै तपाईँलाई फोन आउनेछ
11: आया आया भनेर पो बसेछ त बिरामी हो क्या हो
12: तीन दिनदेखि दाँत दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
11: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
12: हो र के डेन्टल रे
13: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुत कुण्ड नगर पालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
11: हाम्रा सेवाहरू
13: दाँत सफा गर्ने दाँत चल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने मधुकै दाँत निकाल्ने दुखीको दाँतलाई मधुकै गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
14: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा संचालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टराइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
15: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129990 र 9746583487
16: गुरु आज मेरो जन्मदिन हो याद त छ नि
17: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी भुल्न र ल आँखा बन्द गर त
16: त्यसै जिस्किन हुन्छ हजुर पनि ल आँखा बन्द गर
17: ल अब आँखा खोला त
16: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँ भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गरगहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मङदारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रह पाल सम्पर्क नम्बर 9742840056 र 9867050620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचाँदी उद्योग सोनु भुतकुण्ड नगरपालिका कुडा नम्बर 5

0: हाम्रो के दोस्तहरू पक्रिनु भएको सर?
1: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
2: हामी त जन्ती गएका त होइन सर।
1: केही त कुरो बिग्रियो, बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त। उल्टै जन्ती जाने, भोज खाने अनि पक्राउ परिन्न त।
0: तिनकै बाबुआमालाई पक्रिन्न सर, हामीलाई छाडिदिनु।
1: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
2: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा? एकपटकलाई छोडिदिनु सर।
1: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लाउनेदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्नेर छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुपै लाएर बस्नुहोस्।
3: बाल विवाह नियन्त्रण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश।
4: मृतका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिनँ।
4: मलाई मुखले घाँटेको क्यान्सर छ, बाँचेर पनि म मृत्युङ्गे भए। म अलिकति पनि हिँड्न सक्दिनँ, स्वास्थ्य स्वास्थ्य समस्या देखियो। धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट। अहिले देशका केही ठाउँमा पानी पर्दै आज राति र भोलि तीनवटा प्रदेशका केही ठाउँमा आरी भत्ते वर्षाको सम्भावना। मनसून जन्ने विपदको जोखिम कम गर्न समन्वय बढ़ाइरहेको प्राधिकरणको भनाई। सुकुमवासीलाई आश्वासन दिन गृहमन्त्री सहित छजना मन्त्री भक्तपुरको होल्डिङ सेन्टरमा। प्रश्न नउठ्ने गरी लालपूजा दिन केही समय लागेको भूमि मन्त्री रावलको दावी। शिक्षामा लगाएको 3% समता कर खारेजी गर्न चार निजी शैक्षिक संस्थाको माग। आफूहरू केन्द्रित नियमावलीका व्यवस्थाप्रति शैक्षिक परामर्श संस्थाहरूको आपत्ति।
1: इरान अमेरिका तनाव बीच ओमान नजिक जहाजमा आक्रमण। 10 भारतीय होद्धार, 1 अझै बेपत्ता।
0: र फिफा वरियताका शीर्ष चार भोलि नै विश्वकप फुटबलको सेमी फाइनलमा। विश्वकपबाट बाहिरिएपछि सेनेगलले प्रशिक्षकलाई बर्खास्त गर्यो।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदिउँ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने हो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आजको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0 97 494 3 93 4 93 5 55।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। अहिले सबै प्रदेशको केही ठाउँमा पानी परिरहेको छ। गण्डकी प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रका अलि धेरै ठाउँमा पानी परिरहेको र बाँकी प्रदेशको 2 ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसैबीच आज राति कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा आरी घोप्टे वर्षा हुने सम्भावना रहेको मौसमविदले जनाएका छन्। मनसूनी न्यूनचापी रेखा तराई नजिक रहेकाले दिउँसोभन्दा रातिको समयमा पानी धेरै पर्ने महाशाखाले जनाएको छ। जसमा मौसम विज्ञान विभागले कोशी, बागमतीको पहाड़ी र हिमाली भूभाग, मधेस र गण्डकीको पहाड़ी क्षेत्रमा सतर्कता संकेत जारी गरेको छ। बागमती र गण्डकीको तराई तथा हिमाली, लुम्बिनी र कर्णालीका पहाड़ी क्षेत्रमा मौसम जानकारी अध्यावधि राख्न आग्रह गरिएको छ। भोलि पनि वर्षा केही बढ़ने र त्यसपछि क्रमशः घट्दै जाने विभागको अनुमान छ।
7: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसूनजन्य विपदको जोखिम कम गर्न सरकारवाला निकायहरूसँगको समन्वय थप बढ़ाएको बताएको छ। आज बसेको प्राधिकरणको बैठकमा मनसूनको तयारी र विभिन्न निकायले गरेका कामको प्रगति समीक्षा गरेको प्राधिकरणका कार्यकारी प्रमुख तथा सहसचिव प्रदीप कुमार कोइरालाले जानकारी दिनुभयो। उहाँका अनुसार गृहमन्त्री सुधन गुरूङको संयोजकत्वमा असार 4 गते बसेको बैठकमा दिइएका निर्देशनहरू कार्यान्वयन भए नभएको बुझ्न यो बैठक बोलाइएको हो। सबै क्लस्टर संयोजक, सह संयोजक तथा सड़क र सिंचाई लगायतका विभागीय प्रमुखहरूसँग प्रगति विवरण संकलन गरी गृहमन्त्रीलाई बुझाइने उहाँले जानकारी दिनुभयो। प्राधिकरणले अहिले जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिनका आधारमा नियमित एडभाइजरी जारी गर्दै आएको छ। आज राति र भोलि पूर्वी क्षेत्र तथा मधेशका केही ठाउँमा मुसलधारे वर्षा हुने सम्भावना भएकाले उच्च सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ। प्रमुख कोइरालाले नागरिकहरूलाई मौसम विभागको बुलेटिन र प्राधिकरणको एडभाइजरी नियमित पालना गर्न आग्रह गर्दै समयमा सूचना पालना गरे जनधनको क्षति कम गर्न ठूलो सहयोग पुग्ने बताउनुभयो।
0: यसैबीच सरकारले मनसूनजन्य रोगको रोकथाम तथा नियन्त्रणका लागि प्रतिकारी अभियानको तयारी गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मनसूनजन्य रोगको प्रकोप बढ़ने भएकाले रोकथाम र नियन्त्रणका लागि प्रतिकारी अभियानको तयारी गरेको हो। स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर अनिज भट्टसंघले डेंगी, औलो, हैजा, झाडा पखाला, जापानिज इन्सेफ्लाइटिक्स, स्कब टाइफस र इन्फ्लुएन्जा जस्ता मनसूनजन्य रोगको प्रकोप नियन्त्रणका लागि प्रतिकारी अभियानको तयारी गरेको बताउनुभयो। उहाँका अनुसार संघ प्रदेश र पालिकासँग मिलेर ती रोगको रोकथाम तथा नियन्त्रण गर्न जोखिम मूल्यांकन गर्ने र जोखिमको स्तर अनुसार तीनै तहबाट प्रतिकारी गर्ने प्रणाली कार्यान्वयन ल्याइएको हो। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर विमल शर्मा चालिसेले रोगको स्रोत र जोखिमका कारणमै रोकथामका काम गर्नु कम खर्चिलो र प्रभावकारी हुने बताउनुभयो। उहाँले डेंगी, हैजा, झाडा पखला जस्ता रोग मनसूनमा बढ़ी देखिने भएकाले सचेत रहन आग्रह गर्नुभयो।
7: सुकुम्बासीको समस्यालाई लिएर चर्को विरोध हुन थालेपछि आज सरकारका छजना मन्त्रीले भक्तपुरमा रहेको होल्डिङ सेन्टरको अवलोकन गर्नुभएको छ। गृहमन्त्री सुधन गुरूङ, भूमि मन्त्री प्रतिभा रावल, महिला तथा बालबालिका मन्त्री सीता वादी, स्वास्थ्य मन्त्री निशा मेहता, शिक्षा मन्त्री सस्मित पोखरेल र श्रम मन्त्री रामजी यादवले खरीपाटी र बोडेमा रहेका होल्डिङ सेन्टरको अवलोकन गर्नुभएको हो। हिजो बिहानै किर्तिपुरको होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ रहेका सुकुमवासीलाई पनि खरीपाटीको होल्डिङ सेन्टरमा राखिएको छ। केही समयदेखि सुकुमवासीलाई खाना समेत नदिएको भन्दै विरोध भइरहेकोमा हिजो बिहानै किर्तिपुरको सेन्टर डुबानमा परेपछि सुकुमवासीको समस्यालाई लिएर सरकारप्रतिको असन्तुष्टि छनै बढ़ेको हो। सीहरूसँगको भेटमा भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सरकारले सक्दो चाँडो सुकुमवासीलाई लाल पूर्जा वितरण गर्ने बताउनु भएको छ। लाल पूर्जा दिँदा कसैले पनि प्रश्न उठाउन नसक्ने गरी दिने तयारी गरेको र यही कारण समय लागेको उहाँको भनाइ छ। यो मितिमा दिन्छु नभन्ने तर सुकुमवासीले सक्दो चाँडो लाल पूर्जा पाउने उहाँको भनाइ छ। यसैबीच संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले काठमाण्डुको माइती घरमा प्रदर्शन गरेको छ। उचित व्यवस्थापन बिना सुकुमवासीहरूको बस्ती भत्काएर उठीवास लगाएको उनीहरूको आरोप छ। सरकारले बस्तीमाथि डोजर चलाएपछि सुकुमवासीलाई होल्डिङ सेन्टरमा राखेको थियो तर केही दिन अघि होल्डिङ सेन्टर खाली गर्न दबाव दिँदै खाना र पानी नै बन्द गरेको विस्थापितहरूको भनाइ छ। सुकुमवासीले आफूहरूको तत्कालै दिगो व्यवस्थापन गर्नुपर्ने माग गरेका छन्।
0: यस्तै विभिन्न राजनीतिक दलमा आबद्ध सुकुमवासीसँग सम्बन्धित संघ संगठनहरूले सुकुमवासीलाई तत्काल लाल पूजाको व्यवस्था नगरी सरकार विरूद्ध कड़ा आन्दोलन गर्ने चेतावनी दिएका छन्। आज काठमाडौँ पत्रकार सम्मेलन गरी नेपाली कम्युनिष्ट पार्टी नेकपामा आबद्ध अखिल नेपाल सुकुमवासी संघ लगायत संघ संगठनहरूले सरकारलाई चेतावनी दिएका हुन्। सरकारले सुकुमवासीले व्यवस्थापन गरेर ढाँट्ने छल्ने काम गरिरहेको जिकिर गर्दै अखिल नेपाल सुकुमवासी संघका इन्चार्ज महेन्द्र खड्काले त्यसका विरूद्ध आफूहरूले सशक्त आन्दोलन गर्ने बताउनुभयो। उहाँले सुकुमवासीका लागि तत्काल लाल पूजा दिने काम नगरे सरकार विरूद्ध संघर्षमा जाने बताउनुभयो। पत्रकार सम्मेलन बोल्दै संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चा नेपालका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीले सरकारले गरीब सुकुमवासी नागरिकलाई पीड़ा दिने सीमा समेत नआएको भन्दै आक्रोश व्यक्त गर्नुभयो। उहाँले नागरिकलाई घाटेर शासन सञ्चालन गर्ने काम नगर्न सरकारलाई सचेत गराउनुभयो।
7: पटक पटक सहमति भए पनि आफ्नो समस्या समाधान नभएपछि कुरा सुनाउन मधेसबाट सिंहदरबार हिँडेका मिटर बारीजी पीड़ितहरू सर्लाहीको हरिवन आइपुगेका छन्। जनकपुरबाट चार दिन अघि काठमाण्डुसम्मको पैदल मार्चमा हिँडेका उनीहरू वर्षाको झरी र प्रचण्ड गर्मी सहदै हरिवनबाट अघि बढ़ेका हुन्। गएको चुनावमा रासोपाले पहिलो चुनावी सभा गरेको तिरहुतिया गाछीमा फर्जी तमसोको जलाएर अघि बढ़ेका उनीहरू सबै खाले समस्यासँग जुधेर काठमाण्डु पुग्ने अभियानमा छन्। बालेन्द्र शाहले प्रधानमन्त्री बन्नु अघि जनकपुर धाममा गरेको सम्बोधनमा मिटर ब्याजबाट पीड़ित भएकाहरूको समस्या समाधान गर्ने बताए पनि सय दिनसम्म आफूहरू व्यवस्थामा परेको उनीहरूको गुनासो छ। पैदल मार्चमा 45 जिल्लाहरू मा 400 भन्दा धेरै पीड़ितहरू सहभागी रहेका छन्। साउन दोस्रो हप्ता काठमाडौँ आइपुग्ने योजनामा रहेका उनीहरूले मिटर ब्याज पीड़ितको पक्षमा विशेष ऐन ल्याउनु पर्ने, पीड़ितहरूको सम्पत्ति फिर्ता गरिनुपर्ने लगायतका माग राखेका छन्।
0: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
8: कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामान घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेचकको पानी लागिसकेको छ। बेचक अप्लायन्सेस, बेचकको पानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले अहिले देशका केही ठाउँमा पानी पर्दै आज राति र भोलि तीनवटा प्रदेशका केही ठाउँमा आरी घोक्ती वर्षाको सम्भावना, मनसुनजन्य विपत्तिको जोखिम कम गर्न समन्वय बढ़ाइरहेको प्राधिकरणको भनाई, सुकुम्बासीलाई आश्वासन दिने गृहमन्त्रीले 6 जना मन्त्री भक्तपुरको होल्डिङ सेन्टरमा प्रश्न नउठ्ने गरी लाल पूजा दिन केही समय लागेको भूमि मन्त्री रावलको भनाई, काठमाडौँमा सुकुम्बासीहरूको व्यवस्थापनको माग सहित प्रदर्शन लगाएको खबर प्रस्तुत गरे।
7: नेपाल दर्पणमा अब बाँकी खबर। निजी विद्यालयका चार प्रमुख छात्र संगठनले आर्थिक वर्ष 2083-84 बजेट मार्फत शिक्षामा लगाएको 3% समता शिक्षा सेवा शुल्क खारेज गर्न माग गरेका छन्। प्याप्सन, इम्प्याप्सन, हिसान र अपेनले आज संयुक्त पत्रकार सम्मेलन गरी समता कर संविधानको भावना विपरीत र विगतमा असफल भइसकेको बताएका हुन्। प्याप्सनका अध्यक्ष कृष्ण प्रसाद अधिकारीले निजी विद्यालयले आफ्नै लगानीबाट गुणस्तरीय शिक्षा दिइरहेकाले विद्यार्थीमा थप करको भार अन्यायपूर्ण भएको बताउनु भएको छ। एमप्याक्सनका अध्यक्ष सुभाष नेउपानेले विगतमा डाक्टर बाबुराम भट्टराई अर्थमन्त्री हुँदा लागू भएको शिक्षा कर पूर्व अर्थमन्त्री युवराज खतिवड़ाले संविधान विपरीत भन्दै खारेज गरेको सम्झना गराउँदै यही कर फेरि ल्याउनु लज्जास्पद भएको आरोप लगाउनुभयो। हिसानका अध्यक्ष युवराज शर्माले सरकारी विद्यालयलाई शुल्क लिन दिने तर निजी विद्यालयले शुल्क लिएमा कार्यवाही गर्ने विवेकपूर्ण नीति रहेको आरोप लगाउनुभयो। विदेश पढ्न जाने र स्वदेशमै पढ्ने दुवै समूहका विद्यार्थीलाई कर थोपरिएको बताउनु

0: शिक्षकसँग मेल नखाएको दावी छ। नियममा अलिका केही व्यवस्थाले विद्यार्थीको अवसर अभिभावकको विश्वास वैधानिक व्यवसाय निजी लगानी रोजगारी र नेपालको अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रको विश्वसनीयतामा गम्भीर नकारात्मक प्रभाव पार्न सक्ने संस्थाहरूको ठहर छ। विज्ञप्तीमा दशकौंदेखि लाखौं नेपाली विद्यार्थीलाई विश्वस्तरीय शिक्षासँग जोड्दै आएको यस क्षेत्रले हजारौं रोजगारी सृजना गरेको राज्यलाई राजस्व योगदान गरेको र नेपाली मानव पूँजी विकासमा महत्वपूर्ण भूमिका खेलेको दावी गर्दै नियमावली निर्माण र प्रत्यक्ष सरकारवालासँग पर्याप्त परामर्श नगरिनु गम्भीर नीतिगत कमजोरी भएको बताएको छ।
1: मधेश प्रदेश सभामा आर्थिक वर्ष 2083-84 को बजेटलाई लिएर उत्पन्न विवाद र संसदीय गतिरोध अन्त्य गर्न सात सदस्यीय विशेष संसदीय कार्यदल गठन भएको छ। सभामुख रामाशिष यादवले आज बसेको प्रदेश सभा बैठकमा कार्यदल गठनको घोषणा गर्नुभएको हो। सभामुख यादवका अनुसार बजेट कार्यान्वयनका क्रममा देखिएका कानूनी नीतिगत तथा व्यावहारिक जटिलताहरूको सूक्ष्म अध्ययन गरी समाधानका लागि आवश्यक सुझाव प्रस्तुत गर्ने जिम्मेवारी कार्यदललाई दिएको छ। कार्यदलले तत्कालै आफ्नो कार्य शुरू गर्ने र आवश्यकता अनुसार आफ्नै कार्यविधि तयार गरी स्वतन्त्र रूपमा काम गर्न सक्ने अधिकार प्रत्यायोजन गरिएको छ। कार्यदलमा मधेस प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रमुख दलका सांसदहरू रहेका छन्। प्रदेश सभामा बजेट सम्बन्धी विषयमा राजनीतिक दलहरूबीच कुरा नमिल्दा पछिल्ला केही दिनदेखि सदनको बैठक प्रभावित हुँदै आएको थियो। कार्यदलले राजनीतिक दल तथा सरकारवाला पक्षसँग छलफल गरी सहमतिका आधारमा सुझाव पेश गर्नेछ। प्रतिवेदनका आधारमा बजेट कार्यान्वयनको मार्ग प्रशस्त गर्ने र प्रदेश सभाको गतिरोध पूर्ण रूपमा अन्त्य गर्ने लक्ष्य राखिएको प्रदेश सभा सचिवालयले जनाएको छ।
0: नेपालको शेयर बजार पछिल्लो छ महिना यताकै न्यून बिन्दुमा झरेको छ। अस्ति शुक्रबार नेप्सी परिसूचक शुक्र 2600 बिन्दुमा बन्द भएको थियो। नयाँ सरकार गठन भएता मात्र परिसूचक 350 अंकले घटिसकेको छ। बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि शेयर बजार बढ़ने अपेक्षा गरेको भए पनि त्यसको ठिक विपरीत बजार निरन्तर ओह्रालो लागिरहेको छ। सरकार गठन हुनु अघि चैत 12 गते नेप्सी परिसूचक झण्डै 2950 बिन्दुमा थियो। आउँदो आर्थिक वर्षको बजेटमा लगानीकर्ताले लामो समयदेखि माग गर्दै आएको पूँजीगत लाभकर अन्तिम कर बनाइए पनि बजारमा त्यसको सकारात्मक प्रभाव देखिएन। नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे अनुसार व्यवसायीहरूको धरपकड़ले लगानीकर्तामा अन्यल सृजना भएको छ। त्यसै गरी राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले पनि बजारलाई राहत दिन सकेन। मौद्रिक नीति सार्वजनिक भएता तीन दिनको कारोबारमा नेप्से थप 51 अंकले घटेको छ। पूर्व गवर्नर चिरञ्जीवी नेपालका अनुसार कर्जा विस्तारमा राष्ट्र बैंकले अपनाएको कड़ाईको प्रभाव बजारमा परेको हो। विज्ञहरूको अनुसार असार मसान्तको लेखाबन्दी र ब्रोकरहरूले लिमिट नदिएको कारण पनि बजारमा थप दबाव परेको छ। समग्रमा अहिले लगानीकर्ताहरू धितोपत्र बोर्डको प्रयास पर्खिरहेको
1: पोखरामा अवैध अनलाइन सट्टेबाजी सञ्चालन गर्दै आएको एक अन्तर्राष्ट्रिय गिरोहका 8 सदस्यलाई प्रहरीले पक्राउ गरेको छ। पोखरा महानगरपालिकामा घर भाडामा लिई सफ्टवेयर कम्पनीको वाहनामा सञ्चालित यो गिरोहलाई गण्डकी प्रदेश प्रहरी जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले छापामारी पक्राउ गरेको हो। बरामद कम्प्युटरहरूको प्रारम्भिक जाँचमा झण्डै 20,70,00,000 रूपियाँ बराबर को कारोबार भेटिएको छ। गिरोहले भारतीय बैंक तथा डिजिटल वालेटहरू प्रयोग गर्दै टेलिग्राम र व्हाट्सएप मार्फत प्रयोगकर्ता जोड्ने र क्रिकेट फुटबल क्यासिनोमा सट्टा लगाउने गर्दथ्यो। पक्राउ परेका मध्ये 7 भारतीय नागरिक र 1 नेपाली नागरिक रहेका छन्। घटनास्थलबाट ल्यापटप मोबाइल भारतीय सिम कार्ड लगायत ठूलो परिमाणमा विद्युतीय सामग्री बरामद भएको छ। प्रहरीका अनुसार यो गिरोहको मुख्य सञ्चालन केन्द्र भारतमा रहेको र पोखरा एकाई यसको 2700 शाखा रहेको पाइएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
0: यस्तै पोखराको प्रमुख पर्यटकीय आकर्षणका रूपमा रहेको प्याराग्लाइडिङ उडानलाई सुरक्षित र मर्यादित बनाउन प्रहरीले सक्रियता बढ़ाएको छ। खेलका रूपमा चिनिने यो क्षेत्रमा हुन सक्ने जोखिम न्यूनीकरणका लागि प्रहरीले प्याराग्लाइडिङ पायलटको जाँचरक्सी तथा लागू पदार्थ प्रयोगबारे विशेष जाँच शुरू गरेको हो। सड़कमा हुने चालकको नियमित जाँच जस्तै पोखरा 18 सरांकोट तोरी पानी पुगेर प्रहरी टोलीले उडानको तयारीमा रहेका पायलटको आकस्मिक परीक्षण गरेको थियो। भारतीय पर्यटकको बाक्लो उपस्थिति रहेको समयमा पायलटले नशालु पदार्थ खाएर उडान भर्ने गरेको भन्ने सूचनाका आधारमा यो अनुगमन गरिएको हो। उडा प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी नायक उपरीक्षक डीएसपी नमराज भट्टराईका अनुसार उडानका क्रममा हुन सक्ने मानवीय त्रुटि र सम्भावित दुर्घटना रोक्नका लागि यस्तो प्रयास गरिएको हो। प्याराग्लाइडिङ पायलट रंजित गौतमले प्याराग्लाइडिङ गर्न लिन 500 धेरै पर्यटक आउने गरेको बताउनुभयो। यसपटक भारतीय र बंगलादेशी पर्यटकहरू पोखरामा बढ़ेका छन्।
1: बौद्धिक सम्पत्ति संरक्षणका लागि उद्योग

0: व्यक्तिहरूको संख्या वर्षेनी बढ्दछ। आफ्नो सृजना चोरी भएको भन्दै प्रतिलिपि अधिकार संरक्षणका लागि व्यक्ति र कम्पनीहरू अदालत सँगै विभागमा उजुरी दिन पुगेका हुन्। उद्योग विभागका उपसचिव श्रीकृष्ण पौडेलका अनुसार चालू आर्थिक वर्षको असार 26 गतेसम्म विभागमा 571 उजुरी दर्ता भइसकेका छन्। जसमध्ये विगतका बाँकी समेत गरी 734 निर्णय भएको छ। काठमाडौँमा आयोजित एक अन्तर्क्रियामा बितेका 5 वर्षको तथ्याङ्क प्रस्तुत गर्दै उहाँले आर्थिक वर्ष 2077-78 334, 2079-80 300 र 2080-81 524 उजुरी दर्ता भएको जानकारी दिनुभयो। उपसचिव पौडेलले जनशक्तिको अभाव र प्रमाण जुटाउने कार्यले उजुरी टुंग्याउन ढिलाइ हुने गरेको बताउनुभयो।
1: अर्घाखाँचीको डिभिजन वन कार्यालयले पानिनी गाउँपालिका वार्ड नम्बर 4 को गौखर्क वन क्षेत्रमा जलस्रोत संरक्षणका लागि नमूना पुनर्भरण पोखरी निर्माण गरेको छ। बर्खायाममा खेर जाने पानी संकलन गरी भूमिगत रूपमा पुनर्भरण गर्ने उद्देश्यले पोखरी बनाएको कार्यालयले जनाएको छ। पोखरीभन्दा झण्डै 500 मिटर तल रहेका 7 प्राकृतिक मुहान विगत केही वर्ष यता पानीको मात्रा घट्दै गएपछि स्थानीयको गुनासोका कारण यो संरचना निर्माण गरेको कार्यालयका सूचना अधिकारी केशर खड्काले जानकारी दिनुभयो। यसले मुहानको दीर्घकालीन संरक्षणसँगै सुक्खा मौसममा जन्तुलासँगै पानी उपलब्ध गराउने अपेक्षा छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: ए कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
5: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
4: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
5: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
6: स्वस्थ जीवनका लागि आयुर्वेद।

0: भरपूर मनोरंजन सहित मात्र रु 999 मा डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलरलाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
2: नेपाल दर्पणमा अब विदेशका खबर। इरान अमेरिका तनाव बीच ओमान नजिक व्यावसायिक जहाजमाथि भएको आक्रमणमा परेका 11 भारतीय मध्ये 10 जनाको उद्धार भएको छ। आक्रमणमा परेका एकजना अझै बेपत्ता रहेका भारतको विदेश मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ। मन्त्रालयको विज्ञप्ति अनुसार जीएफएस ग्यालेक्सी नामक व्यावसायिक जहाजमाथि बिहान ओमानको तट नजिक आक्रमण भएको थियो। घटनापछि खोज तथा उद्धार अभियान चलिरहेको मन्त्रालयले जनाएको छ। अमेरिकी सेन्ट्रल कमाण्डले जहाजमाथिको आक्रमणका लागि इरानलाई जिम्मेवार ठहराउँदै आगलागी र इन्जिन कक्षमा पुगेको क्षतिका कारण जहाज सञ्चालन गर्न नसकिने अवस्थामा पुगेको जनाएको छ। यो घटना अमेरिकाको पछिल्लो सैन्य कार्यवाहीको प्रत्युत्तर स्वरूप इरानले हर्मज जलमार्ग बन्द गर्ने घोषणा गरेको तथा खाड़ी क्षेत्रमा विभिन्न ठाउँतर्फ क्षेपास्त्र र ड्रोन आक्रमण गरिरहेका बेला भएको हो। भारतीय विदेश मन्त्रालयले व्यावसायिक जहाज र नागरिक पूर्वाधारमाथि भइरहेका आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता गतिविधि तत्काल रोक्न आग्रह गरेको छ। इरान र अमेरिका बीचको पछिल्लो तनावले मध्य पूर्वमा युद्ध अन्त्य गर्ने उद्देश्यले भएको आन्तरिक समझदारीलाई थप संकटमा पारेको छ।
1: चीनमा एक हप्ताभित्रै आएको दोस्रो शक्तिशाली आँधीका कारण झण्डै 20,00,000 मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। टाइफुन बाभी आँधी पहिलो पटक हिजो बेलुकी तटीय शहर ताइझोमा बज्रेको र त्यसपछि दोस्रो पटक मध्य रातमा बैनझोमा बज्रेको बीबीसीले जनाएको छ। यसअघि यो आँधीका कारण फिलिपिन्समा गएको पहिरोमा कम्तीमा 17 जनाको ज्यान गएको थियो। आँधी कमजोर हुँदै गए पनि यसले बोकेको भारी आर्द्रताले अझै पनि ठूलो वर्षा र बाढ़ीको जोखिम निम्त्याउने अधिकारीहरूले बताएका छन्। चीनको मौसम विभागले आँधी उत्तर पश्चिम सर्दै जाँदा विस्तारै कमजोर हुन सक्ने अनुमान गरेको छ। यसअघि यही हप्ताको शुरूमा आएको मिसाक आँधीका कारण कम्तीमा 39 जनाको ज्यान गएको थियो।
2: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबल अन्तिम चरणमा पुग्दै गर्दा अबको प्रास्रो उपाधिका लागि हुने प्रतिस्पर्धा नै छ। फिफा वरियताका शीर्ष चार टोली फ्रान्स अर्जेन्टिना स्पेन र इंग्ल्याण्ड नै सेमी फाइनलमा पुगेका छन्। यीमध्ये दुई टोलीले फाइनल खेल्दछन्। आज बिहान क्वार्टर फाइनलका दुई खेल सम्पन्न भएसँगै सेमी फाइनल समीकरण पूरा भएको हो। अहिलेसम्मको समग्र खेलको चर्चा सहित साथी हृदय रिमाल।
3: एक महिनादेखि विश्वभरका करोड़ौं फुटबल समर्थकहरूले उत्सुकता रूपमा लिइरहेको विश्वकप फुटबल अब अन्तिम चरणमा पुगेको छ। सेमी फाइनलका लागि चार महाशक्ति छनौट भएका छन्। अर्जेन्टिनाले 3 पटक, फ्रान्सले 2 तथा इंग्ल्याण्ड र स्पेनले समान 1 पटक यसअघि उपाधि जितेका छन्। साबेक विश्व विजेता अर्जेन्टिनाले स्विजरल्याण्डलाई अतिरिक्त समयमा 3-1 हराउँदै अन्तिम चारमा स्थान बनाएपछि अब उपाधिको होड चार टोली अर्जेन्टिना फ्रान्स स्पेन र इंग्ल्याण्डमा सीमित भएको छ। यी टोली पूर्व विजेता एवं अहिले फिफा वरियतामा शीर्ष भएकाले समेत यसपटकको सेमी फाइनललाई पछिल्ला धेरै वर्ष यताकै प्रतिस्पर्धात्मक मानिएको छ। साथै अब सेमी फाइनलमा पूर्व विजेता टोलीहरू बीच कड़ा प्रतिस्पर्धा हुने धेरैको अनुमान छ। पश्चिम मंगलबार राति 12:45 पहिलो सेमी फाइनलमा सन् 2010 विजेता स्पेन र साबिक उपविजेता फ्रान्स बीच प्रतिस्पर्धा हुँदैछ। फ्रान्स सन् 2018 र 1998 विजेता टोली पनि हो। यस्तै बुधबार राति 12:45 1966 विजेता इंग्ल्याण्ड र यसअघि 3 पटकको विजेता अर्जेन्टिना खेल्दैछन्। अर्जेन्टिनाका लियोनल मेसीको यो सम्भावित अन्तिम विश्वकप पनि हो। उसले लगातार उपाधि जित्ने प्रयास गर्दा इंग्ल्याण्डको सपना पनि दोस्रो पटक उपाधि उचाल्नेछ। यस विश्वकपमा धेरै चर्चित खेलाड़ीहरूले उपाधिको सपना पूरा गर्न सकेनन्। यसपटकको विश्वकपबाट विश्व चर्चित अनुहारहरू पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, ब्राजीलका नेइमार, बेल्जियमका केभिन डी ब्रुइन र रोमेलु लुकाकु, क्रोएसियाका लुका मोड्रिज, मेक्सिकोका गिलेर्मो ओचोआ, जर्मनीका म्यानुअल नोयर जस्ता खेलाड़ीहरू बाहिरिसकेका छन्। यसले विश्व फुटबलमा पुस्तान्तरणको संकेत पनि दिएको छ। नयाँ पुस्ताका खेलाड़ीहरूले निर्णायक क्षणमा जिम्मेवारी उठाइरहेका छन् भने अनुभवी खेलाड़ीहरू आफ्नो अन्तिम विश्वकप यात्रामा भावुक विदाई लिइरहेका छन्। यसपटकको विश्वकप व्यक्तिगत प्रदर्शनतर्फ पनि निकै प्रतिस्पर्धात्मक छ। फ्रान्सका केलियन एम्बापे सर्वाधिक गोलकर्ताको दौड़मा अग्रस्थानमा छन्। गोल संख्याका आधारमा अर्जेन्टिनाका मेसीसँग बराबरी भए पनि असिस्ट गोल संख्याका आधारमा एम्बापे अगाडि छन्। स्पेनका खेलाड़ीहरू तथा इंग्ल्याण्डका फरवार्डहरू पनि गोल्डेन बुट जित्ने सम्भावना बोकेर मैदानमा उत्रिनेछन्। अर्जेन्टिनासँग यस अघिको विश्वकप उपाधि जितेको अनुभव, मेसीको नेतृत्व र कठिन अवस्थामा खेल उल्टाउने क्षमता छ। फ्रान्ससँग गति, शक्ति र विश्वकै सबैभन्दा प्रभावकारी फरवार्ड आक्रमण गर्ने पंक्ति छ। स्पेनले प्रतियोगिताभर सन्तुलित, अनुशासित र प्रभावशाली फुटबल खेलेको छ। इंग्ल्याण्डले युवा प्रतिभा र अनुभवी खेलाड़ीको उत्कृष्ट संयोजन मार्फत दशकौंदेखिको उपाधि प्रतीक्षालाई अन्त्य गर्ने संकेत दिएको छ। अब विश्व फुटबलको सम्पूर्ण ध्यान सेमी फाइनलतर्फ केन्द्रित भएको छ। यो विश्वकपको फाइनल खेल साउन 3 गते आइतबार राति पाउने 1 बजे अमेरिकाको न्यू जर्सी स्टेडियममा हुनेछ।
2: यसैबीच फिफा विश्वकप फुटबलमा अन्तिम 32 चरणबाट बाहिरिएपछि सेनेगलले प्रशिक्षक पापे थियाबलाई बर्खास्त गरेको छ। सन् 2024 थियाबको प्रशिक्षणमा रहेको सेनेगल समूह चरणमा फ्रान्ससँग 3-1 र नर्वेसँग 3-2 पराजित भएको थियो। समूह चरणको अन्तिम खेलमा इरानलाई 5-0 हराउँदै सेनेगल समूहमा तेस्रो स्थानमा उत्कृष्ट टोली बन्दै नकआउट चरणमा प्रवेश गरेको थियो। तर नकआउटमा बेल्जियमसँग 3-2 पराजित हुँदै सेनेगल प्रतियोगिताबाट बाहिरिएको थियो। सेनेगलले 2 गोलको अग्रता लिए पनि खेलको अन्त्यतिर 2 गोल र थपिएको समयमा पेनाल्टीमा अर्को 1 गोल खाँदै नाटकीय रूपमा 3-2 पराजित हुनुपुग्यो। विश्वकपबाट बाहिरिएपछि मिडफिल्डर पापे गुएले वर्तमान व्यवस्थापनको नेतृत्व कायमै रहेसम्म सेनेगलका लागि खेल्नबाट विश्राम लिने बताएका थिए। यसैबीच सेनेगल फुटबल संघले राष्ट्रिय टोलीको खेल नतिजा र सम्भावनाको विस्तृत मूल्याङ्कनपछि सेनेगली फुटबलको हितलाई ध्यानमा राख्दै थियाबलाई बर्खास्त गरेको जनाएको छ।
1: र अन्तिममा हामीलाई भर्खरै प्राप्त एउटा खबर, आफ्नो रहर कारण ज्यान गुमाएका मौका गणेश नेपालीको परिवारसँग सरकारले 9 बजी सहमति गरेको छ। काठमाडौँको त्रिपुरसँग रहेर धान्य विभाग अगाडि नेपालले आत्महत्याको प्रयास गरेका थिए। आत्महत्याको प्रयास गरेको भोलिपल्ट उपचार क्रममा उहाँको निधन भएको थियो। नेपाल सरकारसँग सहमति नजुट्दा पीड़ित परिवारले सब बुझेका थिएनन्। केही बेर अघि मात्र नेपाल सरकार तथा काठमाडौँ महानगरपालिका र पीड़ित परिवारबीच उचित राहत प्रदान गर्ने, गणेशकी छोरीको उच्च शिक्षासम्मको व्यवस्था गर्ने, उहाँकी श्रीमतीलाई रोजगारीको व्यवस्था गर्ने लगायतका सहमति जुटेको हो। नेपाल दर्पणको अन्त्यमा आजका मुख्य मुख्य खबरका शीर्षक फेरि
2: अहिले देशका केही ठाउँमा पानी पर्दै आज राति र भोलि 3 प्रदेशका केही ठाउँमा आधीघट्टे वर्षाको सम्भावना, मनसून जन्य विपत्ति जोखिम कम गर्न समन्वय बढ़ाइरहेको प्राधिकरणको भनाई।
1: सुकुमवासीलाई आश्वासन दिन गृहमन्त्री सहित 6 मन्त्री भक्तपुरको होल्डिङ सेन्टरमा, प्रश्न नउठ्ने गरी लालपूजा दिन केही समय लागेको भूमि मन्त्री रावलको भनाई।
2: शिक्षामा लगाएको 3% समताकार खारेज गर्न चार निजी शैक्षिक संस्थाको माग, आफूहरू केन्द्रित नियमावलीका व्यवस्थाप्रति शैक्षिक परामर्श संस्थाको आपत्ति।
1: इरान अमेरिका तनाव बीच ओमान नजिक जहाजमा आक्रमण, 10 भारतीयको उद्धार, 1 अझै बेपत्ता।
2: र फिफा वरियताका शीर्ष 4 टोली नै विश्वकप फुटबलको सेमी फाइनलमा, विश्वकपबाट बाहिरिएपछि सेनेगलले प्रशिक्षकलाई बर्खास्त गर्यो।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी महेश गेवाली र भजनलाई प्रस्तुत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गर।

0: close to your heart. Zulu FM 101.2 MHz.
1: प्रिय श्रोता अब प्रसारण हुँदैछ टीडब्ल्यूआर नेपालको प्रस्तुति कार्यक्रम नारी आशा कार्यक्रम सुनेर आश्वासित हुनुहोस् निराशमा आशा निरुत्साहमा उत्साह असहायमा सहारा अशान्तिमा शान्ति यो हो तपाईहरुको आफ्नै कार्यक्रम नारी आशा प्रिय दिदी बहिनीहरु अज्ञानता असमानता विपन्नता अशिक्षा र व्यवस्थाका कारण नारीहरू हरेक क्षेत्रमा शोषित र पीड़ित छन् यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन नारीहरूले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोशिश गरेका छौ आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन

देवसी अनि नमस्कार प्रिय श्रोता मित्र, स्वागत छ नारी आशाको अर्को नयाँ श्रृंखलामा। मेरो नाम ममता मुतानु हो र म यहाँहरूको बीचमा आज पनि एउटा विशेष भाग लिएर उपस्थित भइसकेको छु। तपाईँसँग भिडियोमा भेट्न पाउनु हप्ताभरिको मेरो सबैभन्दा खुशीको क्षण हुने गर्छ, किनकि फिजिकली नभए पनि हामी रेडियोको मिडिया माध्यमबाट पनि एकअर्कालाई भेट्न पाउँछौं, एकअर्काको कुराहरू सुन्न पाउँछौं। र यो हप्ता विशेष धन्यवाद दिन चाहन्छु यहाँहरूले पठाउनु भएको प्रतिक्रियाहरूको लागि। हामीले यो महिनेभरि गर्भवती महिलाहरूसँग सम्बन्धित जुन कार्यक्रम गरिराखेको छौं त्यसको लागि तपाईँले पठाउनु भएको प्रतिक्रियाहरूले म ज्यादै उत्साहित भएको छु र यो कार्यक्रमले तपाईँलाई सहायता पुर्याइराखेको छ भन्ने सुन्दा मेरो हृदय साँच्चै आनन्दित भएको छ। त्यसकारण धेरै धेरै धन्यवाद छ आफ्नो प्रतिक्रियाहरू मलाई पठाउनु भएको लागि। आजको कार्यक्रम हाम्रो प्रेग्नेन्सी सिरिजको अथवा गर्भावस्थामा भएका महिलाहरूको विषयमा जुन हामीले कार्यक्रम श्रृंखला बनाइरहेका छौं त्यसको अन्तिम हप्ता हो। आज पाँचौं श्रृंखला हामी सुन्नेछौं र त्यसपछि हामी अर्को महिना अर्को नयाँ विषयवस्तुमा हामी कुराकानी गर्नेछौं। आजको कार्यक्रम निकै विशेष हुनेवाला छ, किनकि हामीले यो महिनाभरि जुन जुन विषयमा सुन्यौं आज अन्तिम दिन हामी बाइबलबाट केही गर्भ अवस्थाका केही उदाहरणहरू हामी सुन्नेछौं। बाइबलमा घटेका कुराहरू, बाइबलमा स्थान पाएका त्यस्ता महिलाहरूको विषयमा हामी कुराकानी गर्नेछौ जसले एउटा असाधारण परिस्थितिमा सन्तानलाई जन्म दिएका थिए। यो हरेक महिलाहरूको लागि एउटा प्रेरणादायी कार्यक्रम हुन सक्छ, विशेष गरी यदि तपाईँ सन्तानको आशमा हुनुहुन्छ, सन्तानको पर्खाईमा हुनुहुन्छ तर अझै पनि तपाईँ प्रेग्नेन्ट भइरहनु भएको छैन भने आजको कार्यक्रमले तपाईँलाई परमेश्वरमा भरोसा गर्न सिकाउनेछ र परमेश्वरमा कुनै पनि कुरा असम्भव छैन भन्ने कुरा तपाईँलाई स्मरण गराउनेछ। त्यो कारणले गर्दा पनि आजको कार्यक्रम शुरू गर्नको लागि म साह्रै नै उत्साहित छु। प्रिय मित्र, कार्यक्रम तपाईँले हरेक हप्ता आफ्नो नजिकैको एफएम स्टेशनबाट र यदि तपाईँ टीडब्ल्यूआर नेपालद्वारा संचालित रेडियो होमको सदस्य हुनुहुन्छ भने हरेक हप्ता आफ्नो मण्डलीमा अथवा तपाईँ भेटघाट हुने ठाउँमा बसेर यो कार्यक्रम सुन्न सक्नुहुन्छ। आजको कार्यक्रमको विषय मैले यहाँलाई भनिनै सके, आज विशेष हामी कुराकानी गर्नेछौ त्यस्ता चार महिलाको बारेमा जसले बाइबलमा स्थान पाएका छन्। बाइबलका त्यस्ता चार महिलाहरूको प्रेग्नेन्सीको कुरालाई हामी हेर्नेछौ जसले असाधारण परिस्थितिमा गर्भधारण गरे र बालकलाई जन्म दिए। अब ती महिलाहरूको जीवनबाट हामी के कुरा उत्साह पाउन सक्छौ, के कुरा सिक्न सक्छौ र सबै परिस्थितिमा कसरी परमेश्वरमा भरोसा राख्न सकिने रहेछ भन्ने बारेमा हामी सिक्नेछौ। त्यसकारण आजको कार्यक्रम अन्तिम समय सुन्नुहोला। आउनुहोस् कार्यक्रम शुरू गरौं। बाइबलमा धेरै ठाउँमा महिलाको गर्भवती यात्रा र बच्चाको जन्मको विषयलाई लिएर विभिन्न घटनाक्रमहरूमा हामी पढ्न पाउँदछौं। सबैभन्दा शुरूआतमा हामीले एउटा असाधारण परिस्थितिमा या भनौं अनयुजुअल सर्कमस्टान्सेसमा गर्भवती भएको महिलाको कुराकानी गर्दा सबैभन्दा अगाडि आउने नाम भनेको साराको विषयमा हो। सारा जो अब्राहमकी पत्नी थिइन्, तपाईँले यो सम्पूर्ण विवरण बाइबलमा उत्पत्तिको पुस्तक 18 अध्यायमा हामीले पाउनुहुन्छ। 18 अध्यायमा तपाईँले पाउनुहुन्छ कि कसरी स्वर्गदूतहरू अब्राहमलाई भेट गर्न आउँछन् र उनलाई एउटा खबर सुनाउँछन् कि अघिल्लो वर्ष यही समयमा अब आउने समय चाहिँ तिम्रो एउटा सन्तान हुनेछ। यो कुरा अब्राहमको लागि र साराको लागि अनौठो कुरा थियो या अचम्मको कुरा थियो, किनकि जुन समयमा यो कुरा स्वर्गदूतले अब्राहमलाई सारामा भनेका थिए त्यो समयमा सारा र अब्राहम निकै वृद्ध भइसकेका थिए। अब्राहम लगभग 100 वर्ष पुगिसकेका थिए र सारा लगभग 90 वर्ष पुगिसकेकी थिइन् र उनको महिनावारी पनि बन्द भइसकेको थियो, जुन कुरा तपाईँले म बुझ्न सक्छौ। 90 वर्षसम्म कोही पनि महिला महिनावारी भइराख्दैनन् अनि गर्भवती हुनको लागि रजस्वला भइराखेकी महिलाहरू मात्र गर्भवती हुन सक्छन्, जुन तपाईँले मलाई राम्रोसँग थाहा छ। तर परमेश्वरको योजना यति महान थियो, परमेश्वरको अनुग्रह
अब हाम्रो साराको जीवनमा यति धेरै थियो कि त्यो एउटा हुन नसक्ने कुराको माध्यम हुँदा हुँदै पनि परमेश्वरले अब्राहम र साराको जीवनमा काम गर्नुभयो र रजस्वला बन्द भइसके कि 90 वर्ष पुगिसके कि साराको गर्भ रहनु भयो। परमेश्वरको काम हेर्नुहोस् न कति अचम्मको छ। हामी कतिचोटि प्रेग्नेन्ट हुनको लागि हामी 2-4 वर्ष हामी कोसिस गर्छौं होला, प्रार्थना गर्छौं होला, अनि 2-4 वर्षसम्म पनि गर्भ नरहँदा तपाईँ र मेरो मन पनि पक्कै आत्तिन्छ कि के समस्या पो छ कि ओहो गर्भ बसिरहेको छैन के हुन्छ कसो हुन्छ यी कुरा भन्न सताउनु पर्छ। तर परमेश्वरमा कुनै पनि कुरा असम्भव छैन रहेछ भन्ने कुराको यो एउटा राम्रो उदाहरण हो कि परमेश्वरले कसरी 90 वर्ष पुगिसके कि र महिनावारी बन्द भइसके कि साराको खोक खोलिदिनुभयो। अनि तपाईँले उत्पत्तिकै पुस्तक 21 अध्यायमा गएर पढ्नुहुन्छ भने त्यहाँनिर चाहिँ साराले उनको पहिलो छोरालाई जन्म दिएको घटना त्यहाँ उल्लेख गरिएको छ र उनीहरूले आफ्नो छोराको नाम इसहाक राखे। अब परमेश्वरको वचनमा विश्वास गर्दा र उहाँले तिम्रो जीवनमा यसो हुनेछ भनेको कुरामा विश्वास गर्दा अब्राहम र साराले सन्तानको सुख पाए र यति मात्र होइन कि त्यही सन्तानको माध्यमबाट परमेश्वरले अब्राहम र सारालाई धेरैजना जातिको एउटा ठूलो जातिको आमा बुवा बन्ने अवसर दिनुभयो। अब बाइबलमा उल्लेख गरिएको अर्को प्रेग्नेन्सीको कुरा हामी गरौं। यो रहेको छ सामुएलको पुस्तकबाट। पहिलो सामुएलको पुस्तक 1 अध्यायदेखि नै तपाईँले पढ्नुहुन्छ भने त्यहाँनिर एकजना एल्काना भन्ने व्यक्तिको बारेमा बताइएको छ जो सामुएलका पिता थिए। एल्काना एक धनी मानिस थिए र उनका 2 पत्नीहरू थिए जसमध्ये उनको पहिलो पत्नी हन्ना र दोस्रो पत्नी चाहिँ पन्नुहा भन्ने थिए। तीमध्ये दोस्रो पत्नीबाट एल्कानाका छोराछोरीहरू थिए तर हन्ना चाहिँ बाजी स्त्री थिइन्। विवाह गरेको लामो समय भइसक्दा पनि उनको गर्भबाट कुनै पनि सन्तानको जन्म भएको थिएन, उनको गर्व भएको थिएन, जसको कारणले गर्दा हन्ना चाहिँ सदैव दुखी निराश रहने गर्थिन्। अब तपाईँ र म यो कुरा अनुमान लगाउन मात्र सक्छौ कि अहिलेको समयमा पनि एउटा बाजी स्त्रीलाई समाजले हेर्ने नजर कस्तो हुन्छ। विवाह भएको धेरै वर्षसम्म पनि सन्तान नहुँदाखेरि त्यो महिलालाई घरका मानिसले, परिवारका सदस्यले अथवा समाजले र सम्पूर्ण सिङ्गो समाजले चाहिँ कसरी बाजी स्त्री भनेर एउटा हेलाको दृष्टिकोणले अथवा विचाराको दृष्टिकोणले हेर्ने एउटा चलन रहेको छ भने त्यो समयमा त्यतिखेरको समयमा झन् यो कुरा अझ कति बढी गरेर दुःख लाग्दो विषय थियो होला। अब समाजले घरका मानिसले भन्ने कुराहरू आफ्नो ठाउँमा छ। एउटा महिलाको लागि पनि, विवाहित महिलाको लागि पनि जसलाई सन्तानको इच्छा छ, उसले सन्तान जन्माउन नसक्नु ऊ आफ्नै लागि व्यक्तिगत रूपमा पनि यो एकदमै दुःखको र निराशाको कुरा थियो। हो त्यही दुःख र निराशा हन्नाले भुगिराखेकी थिइन् र उनी मन्दिरमा जाँदा उनको श्रीमान एल्काना वर्षै पछि चाहिँ सिलोमा सर्वशक्तिमान परमप्रभुको आराधना गर्न र बलि चढाउन आफ्नो शहरबाट त्यहाँ जानु गर्थे, सम्पूर्ण परिवारलाई यो लिएर जाने गर्थे र केही दिन त्यहाँ बसेर परमेश्वरको आराधना गरेर उनीहरू फर्कने गर्थे। त्यस्तै 1 वर्ष उनीहरू सबैजना बलिदान चढाउन गएको समयमा हन्नाले आफ्नो मनको दुःख चाहिँ परमेश्वरसँग पोखिराखेकी थिइन्। उनी यति साह्रो दुःखी थिइन्, यति साह्रो बच्चा नभएको कारणले गर्दा उनी चिन्तित थिइन्, निराशामा थिइन् कि उनको मुखबाट प्रष्ट शब्द निस्किराखेको थिएन तर ओठहरू मात्रै चलेर उनी परमेश्वरको अगाडि चाहिँ आफ्नो दुःख र व्यथालाई चाहिँ पोखिराखेकी थिइन्। पक्कै पनि उनले आफ्नो जीवनमा चाहिँ परमेश्वरले सन्तान दिनुभएको होस् भनेर प्रार्थना गरिरहेकी थिइन् अनि परमेश्वरले उनको प्रार्थना सुन्नुभयो। त्यहाँ रहेको पुजारी एलीले चाहिँ उनलाई देख्छन् र उनी माटोकी स्त्री हुन् कि भनेर पनि सोध्छन्। तर जब हन्नाले चाहिँ आफ्नो दुःख पुजारीको सामु पनि राख्छिन् कि म चाहिँ मात्रै मेरो दुःख पोखिराखेको छु, परमेश्वरलाई म प्रार्थना गरिराखेको छु किनकि म बाजी स्त्री हुँ, मेरो बच्चा भएको छैन। यो सबै कुरा गरिसकेपछि एलीले उनलाई भन्छन् कि तिमी शान्तिसँग जाऊ अनि इजरायलका परमेश्वरले तिमीले उहाँसित मागेका कुरा तिमीलाई दिउ। अनि साँच्चै नै परमेश्वरले हन्नाले मागेको कुरा उहाँलाई दिनुहुन्छ। उनले सन्तानको चाह गरेर प्रार्थना गरेकी थिइन् र विवाह भएको धेरै वर्षसम्म बाँझी रहेकी हन्नाको गर्व परमेश्वरले खोलिदिनुहुन्छ, उनको कोख परमेश्वरले खोलिदिनुहुन्छ र उनले सामुएलको सामुएललाई आफ्नो कोखबाट जन्म दिन्छन् र सामुएल पछि
द्वारा बाइबलको इतिहासमै अन्वेषण हुने एउटा मुख्य अगमवक्तालाई पुजारीको रूपमा उनले सेवा गरेको परमेश्वरको सेवा गरेको कुरा हामी देख्न सक्दछौ। परमेश्वरमा भरोसा राखेर गरेको प्रार्थनाले जसरी साराको जीवनमा काम गरेको थियो त्यसै गरी हन्नाको जीवनमा पनि काम गरेको छ र सारा जो 90 वर्ष पुगिसकेकी थिइन् उनलाई पनि परमेश्वरले सन्तान दिनुभयो, इसाहक दिनुभयो। त्यसै गरी विवाह भएको धेरै वर्षसम्म बाँझिरहेको हन्नालाई पनि परमेश्वरले सन्तान दिनुभयो र उनको कोखबाट सम्मानको

श्रोता मित्र स्वागत छ पुनः कार्यक्रम बालासामा। तपाईं आज कार्यक्रम बालासामा बाइबलमा परमेश्वरले अनुग्रह गरेर गर्भवती भएका र सन्तानलाई जन्म दिएका महिलाहरूको विषयमा सुनिरहनु भएको छ। हामीले सारा र हन्नाको विषयमा सुनिसकेका छौं भने अब हामी कुराकानी गर्नेछौ एलिसिबाको बारेमा। यो खण्ड तपाईंले लुकाको पुस्तक पहिलो अध्यायको 5-25 हेर्न सक्नुहुन्छ। यहाँको सुविधाको लागि मैले पढेर यहाँलाई सुनाइदिनेछु। यहाँ 32 दिने यहुन्नाको जन्मको भविष्यवाणी भन्ने शीर्षकमा लुका 1:5-25 यस्तो लेखिएको छ। यहुदियाका राजा हेरोदको पालामा अबियाका दलका जकरिया नाउँ भएका एकजना पुजारी थिए। तिनकी पत्नी हारून वंशकी थिइन्। तिनको नाउँ एलिसिबा थियो। ती दुवै परमेश्वरको सामुन्ने धर्मी मानिस थिए र परमप्रभुका सबै आज्ञा र धार्मिक विधानहरूमा निर्दोष भइहिन्थे। तर तिनीहरूको कुनै सन्तान थिएन किनभने एलिसिबा बाँझी थिइन् र ती दुवैको उमेर ढोकिसकेको थियो। जब जकरिया परमेश्वरको सामुन्ने आफ्ना दलको पालोमा पुजारी काम गरिरहेका थिए तब पुजारीका सेवाको रीत अनुसार चिट्ठा हाल्दा परमप्रभुको मन्दिरभित्र पसेर धूप बाल्ने काम जकरियालाई पर्यो। धूप बाल्ने बेलामा मानिसहरूको सारा भीड़ बाहिर प्रार्थना गरिरहेको थियो। परमप्रभुका एकजना स्वर्गदूत धूप वेदीको दाहिनेपट्टि उभिरहेका देखा परे। जकरिया तिनलाई देखेर आत्तिए र भयभीत भए। तर दूतले तिनलाई भने, नडराऊ जकरिया, किनभने तिम्रो प्रार्थनाको सुनवाई भएको छ। अब तिम्री पत्नी एलिसिबाले तिम्रो निम्ति एउटा छोरो जन्माइनेछिन् र तिमीले तिमको नाम युहन्ना राख्नु। तिमीलाई रमाहट आनन्द हुनेछ र धेरैजना तिमको जन्ममा रमाउनेछन् किनभने तिमी परमप्रभुको सामुन्ने महान हुनेछन्। तिमीले दाखमध्य र अरू कुनै पनि मध्य कहिले पिउने छैनन् र आफ्नै आमाको गर्भदेखि नै तिमी पवित्र आत्माले भरिपूर्ण हुनेछन्। तिमीले इजरायलका सन्तानहरूमा धेरैलाई तिनीहरूका परमप्रभु परमेश्वरतिर फर्काउनेछन्। बुवाहरूका मन छोराछोरीहरूतिर र अनाज्ञाकारीहरूलाई धर्मीहरूको बुद्धितिर फर्काउन र प्रभुको निम्ति योग्य तुल्याइएको एक जाति तयार पार्न उहाँको अघि तिनी एलियाको आत्मा र शक्तिमा जानेछन्। तब जकरियाले दूतलाई भने, यो मैले कसरी जान्ने? म बुढो भए र मेरो पत्नीको उमेर पनि ढोकिसकेको छ। स्वर्गदूतले तिमीलाई भने, म गब्रियल हुँ, म परमेश्वरको सामुन्ने उभिरहन्छु। तिमीसँग कुरा गर्न र यो खुशीको समाचार सुनाउन म पठाइएको हुँ। जुन दिनसम्म यी कुरा पूरा हुँदैनन् तबसम्म तिमी गुङ्गो हुनेछौ र बोल्न सक्ने छैनौ किनभने तिमीले मेरा वचनमाथि विश्वास गरेनौ, जुन वचन आफ्नो समयमा पूरा हुनेछन्। मानिसहरू जकरियालाई पर्खिरहेका थिए र मन्दिरमा ढिलो गर्दा चकित भए। तिमी बाहिर निस्केर आउँदा उनीहरूसँग बोल्न सकेनन् र तिमीले मन्दिरमा दर्शन देखेछन् भन्ने उनीहरूले बुझे। तिमीले उनीहरूलाई इशारा गर्न लागे अनि तिमी गुङ्गो भइरहे। तिनको सेवाका दिन समाप्त भएपछि तिमी आफ्नो घर गए। यसपछि तिनकी पत्नी एलिसिबा गर्भवती भइन् र 5 महिनासम्म लुकेर बसिन् र यसो भनिन्, मानिसहरूका बीचमा मेरो कलङ्क हटाउनेलाई अब परमप्रभुले माथि यसरी कृपा गर्नु भएको हो। आमेन। प्रिय मित्र, तपाईँले भर्खरै लुकाको पुस्तक 1:5-25 सम्पूर्ण खण्डलाई सुन्नु भएको छ र अब यसमा तपाईँले प्रश्न गरी बुझ्न सक्नुहुन्छ कि कसरी उमेर ढोकिसकेका जकरिया र एलिसिबालाई परमेश्वरले सन्तानको सुख दिनुभयो र त्यो पनि यस्तो एउटा सन्तान जो अघिबाट नै परमेश्वरको निम्ति छुट्याइएको छ र उसले जन्मपछि के गर्नेछ, कति मानिसहरूलाई चाहिँ परमेश्वरमा डोर्याउनेछ र एलियाको शक्तिमा कसरी चाहिँ उसले काम गर्नेछ भन्ने कुरा पनि तय गरिएको छ र मानिसहरूमा एउटा महान व्यक्ति बन्नेछ भन्ने कुरा पनि तय गरिएको बालक परमेश्वरले एलिसिबालाई दिनुभएको छ। सोच्नुहोस् न, यो कति आनन्दको कुरा हो कि जुन स्त्रीलाई मानिसहरूले बाँझी भनेर चाहिँ हेला गरेका थिए होलान्, अनि व्यङ्ग्य गरेका थिए होलान्, नचाहिने कुराहरू भनेका थिए होलान्, निन्दा गरेका थिए होलान्, ती महिलालाई
मलाई परमेश्वरले एउटा यस्तो महान व्यक्तिको आमा हुने अवसर दिनुभएको छ। यो सुन्दा पनि कति आनन्द लाग्ने कुरा हो। त्यसकारण परमेश्वरमा भरोसा गर्नुहोस्। जसरी परमेश्वरले एलिसेबाको जीवनमा काम गर्नुभयो, त्यसरी नै तपाईँको जीवनमा पनि उहाँले काम गर्न सक्नुहुन्छ। अनि यो कुरा पनि याद राख्नुहोस् कि परमेश्वरले दिने कुराहरू सदैव उत्तम कुराहरू हुन्छन्। यदि तपाईँ लामो समयदेखि आमा बन्ने सपना र प्रार्थना तपाईँले गरिरहनु भएको छ, सपना देखिरहनु भएको छ भने हुनसक्छ परमेश्वरले तपाईँलाई एउटा विशेष सन्तानको निम्ति तपाईँलाई पर्खाइमा राख्नु भएको छ। अब कुराकानी गरौं मरियमको बारेमा। मरियमको बारेमा नसुन्ने कोही पनि हुनुहुन्न। मरियम प्रभु येशु ख्रिस्तकी आमा हुनुहुन्थ्यो, जसले प्रभुलाई जन्म दिनुभयो शारीरिक रूपमा। हामीलाई थाहा छ मरियम कन्या केटी हुनुहुन्थ्यो, उहाँको विवाह भइसकेको थियो तर मंगनी चाहिँ तय भइसकेको थियो। अनि पवित्र आत्माको शक्तिद्वारा उहाँ गर्भवती हुनुभयो र हाम्रो मुक्तिदाता येशूलाई जन्म दिनुभयो यस संसारमा। अब संसारमा अहिलेसम्म प्रेग्नेन्ट भएका महिलाहरूको कथामा मरियमको कथा जस्तो अनयुजुअल कथा कसैको पनि छैन। आजको दिनसम्म कुनै पनि कुमारी केटी आमा बनेको थाहा छैन। बिना कुनै शारीरिक सम्पर्क आमा बनेको घटना यो पहिलो र अन्तिम हो, किनकि परमेश्वर येशू ख्रीष्ट परमेश्वर हुनुहुन्छ र उहाँ पवित्र हुनुहुन्छ। अनि मानव जातिको पाप क्षमा गर्नको लागि एउटा पवित्र बलि चाहिएको कारणले गर्दा उहाँले एउटा कन्या कुमारी स्त्रीको गर्भबाट उहाँले जन्म लिनुभयो ताकि उहाँ पवित्र हुन सक्नुहोस्। परमेश्वरको योजना अनुसार हामीले बलि हुनको लागि मरियमको कोख प्रयोग गरेर परमेश्वर पिताले आफ्नो पुत्रलाई यस संसारमा पठाउनु भयो। अब यस विषयमा मैले यहाँलाई धेरै बुझाइरहन पर्ने केही पनि छैन, तर मरियमको ठाउँमा बसेर हेर्ने हो भने उनले जुन खालको गर्व अवस्था अनुभव गरिन् त्यो संसारमा अरू कुनै पनि स्त्रीहरूले अनुभव गर्नु परेन। हो, यो उनको लागि साह्रै ठूलो महिमा र आशिषको कुरा थियो कि स्वयं परमेश्वरले मरियमलाई यसो ख्रिस्टलाई जन्म दिनको लागि चुन्नुभयो। उनी पक्कै पनि एउटी असल स्त्री थिइन्, एउटा असल केटी थिइन्, जसको अनुग्रह परमेश्वरको अनुग्रह पाउन योग्य थिइन् र साँच्चै त्यो परिस्थितिमा उनले परमेश्वरले गर्नुभएको कुरामा भरोसा गरिन्। तर उनको लागि यो कुरा सहज भन्ने पक्कै थिएन। उनको अघिबाट नै मंगनी तय भइसकेको थियो, उनी कुमारी केटी थिइन्, यसको मतलब कसैसँग सहवास नभएकी स्त्री थिइन्। अनि त्यो अवस्थामा गर्व रहनु भनेको लज्जास्पद कुरा हुन सक्छ। अहिले पनि कुनै विवाह नभएकी स्त्री गर्भवती हुन्छन् भने त्यसलाई राम्रो मानिँदैन। त्यो समयमा पनि पक्कै उसलाई निन्दा गिल्ला गर्ने मानिसहरू, उनलाई दोष लाउने आरोप लाउने मानिसहरू र उनको सम्भवतः उनीसँग कतिले आफ्नो सम्बन्ध पनि तोड्यो होला, कतिले उनलाई विभिन्न खालका कुरा भन्यो होला। यी सबै सहेर पनि परमेश्वरको योजनालाई मरियमले स्वीकार गरिन्। परमेश्वरले जे कुरा उनको जीवनमा हुन्छ भनेर तय गर्नुभयो त्यो कुरालाई मरियमले आफ्नो जीवनमा स्वीकार गरिन् र संसारमा भएकी आमाहरू मध्येमा सबैभन्दा महान आमा मरियम नगइन्। उनले स्वयं येशू ख्रीष्टलाई आफ्नो शरीरबाट आफ्नो गर्भबाट जन्म दिने एउटा ठूलो आशिषको भागीदार बन्नुहुन पाइन्। सोच्नुहोस् त यो कति आनन्दको कुरा हो। परमेश्वरमा भरोसा गर्ने स्त्रीहरूको जीवनमा परमेश्वरले कसरी काम गर्नुहुन्छ भन्ने एउटा यो साह्रै ठूलो उदाहरण हो। हामी कहिलेकाहीँ हाम्रो परिस्थितिहरूसँग हामी डराउँछौं, केही हुँदाखेरि हामीलाई चिन्ता लाग्छ, सिक्री लाग्छ, शंका उपशंकाहरू आउँछन्, प्रश्नहरू आउँछन्। तर सबै परिस्थितिमा सबै कुरामा यदि हामी परमेश्वरमा भरोसा गर्छौं भने परमेश्वरले ती सबै परिस्थितिमा हाम्रो निम्ति भलाइ नै सृजना गर्नुहुन्छ भन्ने कुरा आजको यो यी चार महिलाहरूको जीवनबाट हामी सिक्न सक्दछौ। प्रिय मित्र, कार्यक्रममा आज हामीले साराको विषयमा, हन्नाको विषयमा, एलिसिबाको विषयमा र मरियमको प्रेग्नेन्सीको विषयमा हामीले सुन्यौं। यी चारै महिलाको जीवनमा परमेश्वरले कस्तो अचम्म तरिकाले उनीहरूको कोख खोलिदिनुभयो र जब उनीहरूले जन्म दिए कसलाई जन्म दिए हेर्नुहोस् त, साराले इसहाकलाई जन्म दिइन्, हन्नाले समुएललाई जन्म दिइन्, अनि एलिसिबाले बत्तीसा दिने यहुन्नालाई जन्म दिइन् र मरियमले स्वयं मुक्तिदाता येशू ख्रीष्टलाई जन्म दिइन्। उनीहरूले कन्सिभ गरेको घटना अनयुजुअल हुन सक्छ, तर जसलाई उनीहरूले जन्म दिए ती मानिसहरूलाई हेर्नुहोस्, त्यो परमेश्वरलाई हेर्नुहोस्, कति
आशीषित महिलाहरू आज तपाईँ पनि अरूको प्रेग्नेन्सी जर्नी देखेर अरू प्रेग्नेन्ट भएको देखेर तपाईँको मनमा एउटा खालको खुशी साथसाथै पीड़ा पनि हुन्छ होला कि म चाहिँ किन मैले किन यो आशिष पाइराखेको छुइनँ अथवा किन चाहिँ म प्रेग्नेन्ट भइराखेको छुइनँ अथवा यो आशिष मैले किन अनुभव गर्न पाइराखेको छुइनँ भनेर तपाईँ चिन्तित हुनुहुन्छ भने म तपाईँलाई उत्साह दिन्छु परमेश्वरमा भरोसा गर्न नछोड्नुहोस्। परमेश्वरमा कुनै पनि कुरा असम्भव छैन। परमेश्वरले पक्कै एउटा महान आशिषको लागि तपाईँलाई पर्खाइरहनु भएको हुन सक्छ। परमेश्वरमा भरोसा गर्नुहोस् र उहाँले तपाईँको जीवनमा पक्कै भलाई केही काम गर्नुहुनेछ। प्रिय दिदी बहिनी आजको कार्यक्रममा यो उत्साह तपाईँलाई छोड्दै म कार्यक्रमबाट बिदा हुन चाहन्छु किनकि हामी अन्तिम समयतिर आइसकेका छौँ। Oh, you're the one who's got the power.

0: नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sunuwafm.com बाट संसार भर एकसाथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुगे म सरस्वती पुरी। सोलु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। सालमै पहिरोको अवस्था बारे सोचियो मगर सड़क डिवीजन टोलीद्वारा संयुक्त अनुगमन सड़क अवरूद्ध हुन नदिने प्रतिबद्धता। पोलुखुण्डुमा महिलाको हत्या आरोपमा कटुवाल पक्राउ ओडार भित्रै भेटियो शव। सोलुखुण्डुमा ट्राफिक नियम उल्लंघन गर्ने 34 सवारी साधन कार्यवाहीमा 38,000 भन्दा बढ़ी राजस्व संकलन। एक हप्तामा हवाई मार्गबाट 101 विदेशी पर्यटक लुक्ला भित्रिए 150 जना काठमाडौँ फर्किए। सिद्धिचरण नगरपालिकाको वित्तीय प्रगतिमा गिरावट। मनसून जन्य विपद जोखिम न्यूनीकरणका लागि प्राधिकरणको समन्वय तीव्र। उच्च सतर्कता अपनाउन अपील। गृहमन्त्री सहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा। शिक्षामा लगाएको 3% क्षमता कर खारेजी गर्न चार निजी शैक्षिक संस्थाको माग। सरकार विरूद्ध संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाको प्रदर्शन। हर्मुज जलमार्ग बन्द गरेपछि अमेरिकाले ईरानमाथि थप हवाई आक्रमण गर्यो। आधुनिक कतारका निर्माता शेख हमाद बिन खलिफा अल थानीको निधन। र भारतलाई पछि पार्दै इंग्ल्याण्ड टी20 वरियताको शीर्ष स्थानमा उक्लियो।
1: मेरो त हात खुट्टा अरुणासँग झन्झन गर्छ। तिनासले हैरान बनायो। मेरो पनि केटी हो केके खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने। उपचार कता गराउने होला?
2: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भन्ने तनाव छ। थाकेर हैरान भए पनि निन्द्रा नगरी रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त। त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि हो त। हामी सिधै अरू सँगै जाउँ।
3: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाक, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आन्द्रे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 98 43 79 86 52, 98 24 74 17 18, 98 43 43 59 96 र 98 61 23 14 72। अन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 कल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: अब समाचार विस्तारमा।
4: स्थानीय खबर।
0: सोलुखुम्बुको तिङलामा पर्ने सालमी पहिरो र आसपासको सड़क खण्डको संयुक्त अनुगमन गरिएको छ। सोलुखोला पुलको केही मिटर आसपासको सड़कमा नदी कटानका कारण पहिरो गएपछि सर्जित समस्या र प्राप्त गुनासो व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सड़क सम्बन्धी तालुक निकाय सड़क डिभिजन हर्कपुरको टोलीले उक्त क्षेत्रको स्थलगत निरीक्षण गरेको हो। अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका प्रमुख
5: चितवन जिल्ला अधिकारी कमान सिंह थापा मगरले सड़कको वर्तमान अवस्था चिन्ताजनक रहेको बताउनु भएको छ। वहाँले सड़क डिभिजन हरकपुरसँग आवश्यक सहकार्य गर्दै यातायात सेवा पूर्ण रूपमा अवरूद्ध हुन नदिने गरी उचित संयन्त्र परिचालन गरिने स्पष्ट पार्नुभयो। त्यसै गरी सड़क डिभिजन हरकपुरका सिनियर डिभिजनल इन्जिनियर सविन जोशीले राजमार्गलाई निरन्तर संचालनमा राख्नका लागि कार्यालयले नियमित रूपमा रिपोर्टिङ र मरमत सोमबारको काम गरिरहेको जानकारी दिनुभयो। अनुगमन टोलीले वर्षातको समयमा पनि यात्री तथा सवारी साधनलाई सहजता प्रदान गर्न र सड़क अवरूद्ध हुन नदिन हरसम्भव प्रयास र सबै खाले काम गर्ने सामूहिक प्रतिबद्धता समेत व्यक्त गरेको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले एक महिलाको हत्या गरेको आरोपमा एकजना पुरूषलाई पक्राउ गरी कानूनी कार्यवाही अगाडि बढ़ाएको छ। विगत 10 वर्षदेखि सोलुखुम्बुको नेले तुम्सेमा कोठा भाड़ामा बस्दै आउनु भएकी 37 वर्षीय कमला भन्ने लक्ष्मी माया विकको हत्या गरेको आरोपमा थुलुङदुकौशी गाउँपालिका वड़ा नम्बर 1 मेलो जोगारा बस्ने 35 वर्षीय विकास भन्ने योगेन्द्र कटुवारलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरी निरीक्षक मौसम तामाङका अनुसार गएको असार 16 गते छिमेकीको बारीमा कोदो रोप्न जान्छु भनी घरबाट निस्कनु भएकी लक्ष्मी माया रहस्यमय तरिकाले हराउनु भएको थियो। उहाँ हराएपछि परिवार र प्रहरीले व्यापक खोजतलास गरिरहेकै क्रममा प्रतिवादी योगेन्द्र कटुवालले दिएको सूचनाका आधारमा असार 27 गते दिउँसो 4:30 बजे तुम्से कार्मे डाँडा स्थित एउटा ठूलो ढुङ्गाको ओडारभित्र उहाँको शव फेला परेको थियो। फेला पर्ने समयमा शव सडिसकेको अवस्थामा रहेको प्रहरीले जनाएको छ। घटनाको जानकारी प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी निरीक्षकै नेतृत्वमा विशेष टोली घटनास्थलमा खटिएको थियो। शव फेला परे लगत्तै शंकास्पद देखिएका कटुवाललाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएर अनुसन्धान थालेको जानकारी दिएको छ। आवश्यक कानूनी प्रक्रिया पूरा गरी मृतक लक्ष्मी मायाको शवलाई पोस्टमार्टमका लागि फाप्लो अस्पताल ल्याइएको छ। पक्राउ परेका कटुवालमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान गर्नका लागि सोलुखुम्बु जिल्ला अदालतबाट पहिलो पटक 6 दिनको म्याद थप गरी प्रहरीले कानूनी प्रक्रियालाई अगाडि बढ़ाएको छ। एक हप्ताको अवधिमा सोलुखुम्बुमा 34 सवारी साधनहरू कार्यवाहीमा परेका छन्। तीव्र गति जथाभावी पार्किङ र आवश्यक कागजात बिना सवारी चलाउने चालकहरूलाई लक्षित गरी गरिएको उक्त कार्यवाहीबाट कुल 38,500 रूपियाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। कार्यवाहीमा परेका सवारी साधनहरूमध्ये सबैभन्दा बढ़ी मोटरसाइकल रहेका छन्। प्रहरीका अनुसार 15 मोटरसाइकल 13 जीप तथा कार 3 अटो र 2 ट्रयाक्टरलाई नियमोल्लंघन गरेको अभियोगमा कार्यवाही गरिएको हो। विशेष गरी मोटरसाइकल चालकहरूले बिना हेलमेट सवारी चलाउने र मोटरसाइकलमा 2 भन्दा बढ़ी सवार हुन नपाइने कानूनी नियम भए तापनि क्षमता भन्दा बढ़ी मानिस राखेर यात्रा गर्ने गरेको पाइएको छ। त्यसै गरी अत्याधिक जोखिमपूर्ण मानिने मादक पदार्थ सेवन मापसी गरी सवारी साधन चलाउने गैर जिम्मेवार चालकहरूलाई समेत नियन्त्रणमा लिएर कड़ा कार्यवाहीको दायरामा ल्याइएको छ। जीप तथा कारहरूमा समेत अघिल्लो सेटमा चालक सहित 2 भन्दा बढ़ी यात्री राखेर गुडाउने गरिएको पाइएकाले त्यस्ता सवारी साधनहरूलाई पनि कार्यवाही गरिएको जिल्ला ट्राफिक प्रहरीले उल्लेख गरेको छ। यसका साथै आवश्यक कागजातहरू साथमा नराखी सवारी चलाउने क्षमता भन्दा बढ़ी सामान ढुवानी गर्ने ट्राक्टर तथा ट्रकहरू र तोकिएको क्षेत्रभन्दा बाहिर गई जथाभावी रूपमा पार्किङ गरेर बजार क्षेत्रलाई अवैध वस्तु बनाउने सवारी साधनहरूलाई समेत प्रहरीले कार्यवाही गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले सवारी दुर्घटना न्यूनीकरण गरी आम सर्वसाधारणको जीवनको सुरक्षा गर्नका लागि विभिन्न जनचेतनामूलकका कार्यक्रमहरू पनि निरन्तर रूपमा संचालन गर्दै आइरहेको बताएको छ। सड़क सुरक्षालाई थप सुदृढ़ बनाउन र अकालमा हुने दुर्घटनाबाट बस्नका लागि सम्पूर्ण चालक सहचालक र पैदल यात्रीहरूलाई अनिवार्य रूपमा ट्राफिक नियमको पालना गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले आग्रह गरेको छ। तेन्जिङ हिलारी विमानस्थल लुक्लामा एक हप्ताको अवधिमा हवाई जहाज मार्फत 101 जना विदेशी पर्यटकहरूको आगमन भएको छ। विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वारका रूपमा रहेको खुम्बु क्षेत्रको भ्रमण सम्पन्न गरी लुक्ला हुँदै फेरि हवाई जहाज मार्फत काठमाण्डौ फर्किने पर्यटकको संख्या 150 जना रहेको विमानस्थल प्रशासनले जनाएको छ। पदयात्रा र भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको यात्रालाई सुरक्षित बनाउन स्थानीय प्रहरी र पर्यटक प्रहरीलाई संयुक्त रूपमा खुम्बु क्षेत्रको शान्ति सुरक्षा व्यवस्था मिलाउने कार्यमा विशेष प्राथमिकताका साथ परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ। पर्यटकहरूलाई हिमाली क्षेत्रमा पर्न सक्ने सम्भावित समस्या, स्वास्थ्य जोखिम वा सुरक्षा चुनौतीहरूको तत्कालै सम्बोधन गर्न उक्त संयुक्त टोलीले एक क्षेत्रमा नियमित गस्ती र निगरानी गरिरहेको प्रहरीले जानकारी दिएको छ। ओखर ढुङ्गाको शुद्धिकरण नगरपालिकाको आर्थिक वर्ष 2082 राशिको वित्तीय प्रगति अघिल्लो वर्षको तुलनामा घटेको देखिएको छ। नगरपालिकाले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालू आर्थिक वर्षमा कुल 79.70% बजेट खर्च भएको छ, जुन आर्थिक वर्ष 2081/82 83% तुलनामा 3.50% कम हो। यस्तै तथ्याङ्कले नगरपालिकाको समग्र खर्च क्षमता कमजोर बनेको देखाएको छ। चालू आर्थिक वर्षमा कुल 74,77,500 रूपियाँ आय भएकोमा 59,09,7768 रूपियाँ खर्च भएको छ। खर्च मध्ये चालू तर्फ 86% र पुँजीगत तर्फ 63.22% रहेको छ। यसअघि आर्थिक वर्ष 2081/82 कुल 68,03,386 रूपियाँ बजेट मध्ये 56,28,28,168 रूपियाँ खर्च भएको थियो। सो वर्ष चालुतर्फ 68% र पुँजीगततर्फ 72% खर्च भएको नगरपालिकाको विवरणमा उल्लेख गरिएको छ। तुलनात्मक रूपमा हेर्दा चालू खर्चमा राम्रो सुधार भएको देखिन्छ। एक वर्षको अवधिमा चालू खर्च 18.22% बढ़ेको छ। यसले तलब भत्ता, प्रशासनिक सेवा, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य तथा सेवा प्रभावसँग सम्बन्धित कार्यक्रमको कार्यान्वयनमा नगरपालिकाले अपेक्षाकृत राम्रो प्रगति गरेको देखिएको छ। तर विकास निर्माणसँग प्रत्यक्ष जोड़िएको पुँजीगत खर्च भने 9.62% घटेको छ। पुँजीगत खर्च 72.84% 63.22% झर्नुले सड़क, भवन, खानेपानी, सिंचाई तथा अन्य पूर्वाधार निर्माणका कतिपय योजनाहरू समयमै सम्पन्न हुन नसकेको वा बजेट कार्यान्वयनमा चुनौती देखिएको छ। खोटाङको हलिसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष 2082 तिरासीको वित्तीय प्रगति विवरण सार्वजनिक गरेको छ। नगरपालिकाले एक सूचना जारी गर्दै चालू आर्थिक वर्षमा विनियोजित कुल बजेट विभिन्न स्रोत तथा अनुदानको आधार

0: 98,846 रूपियाँ 80 पैसा रहेको जनाइएको छ। नगरपालिकाका अनुसार चालू खर्चतर्फ 50,81,77,900 रूपियाँ विनियोजन गरेकोमा 88.28% अर्थात 44,86,05,803 रूपियाँ 82 पैसा खर्च भएको छ। त्यसै गरी विकास निर्माण तथा पूँजीगत तर्फ 18,95,43,200 रूपियाँ विनियोजन गरिएकोमा 84.46% अर्थात 16,12,86,026 रूपियाँ 79 पैसा खर्च भएको नगरपालिकाले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसून जन्य विपदको जोखिमलाई न्यूनीकरण गर्न सबै सरकारवाला निकायसँगको समन्वयलाई तीव्र बनाएको छ। प्राधिकरणको आज बसेको बैठकमा मनसून जन्य विपदको तयारी र सरकारवाला निकायले गरेको कामको प्रगति समीक्षा गर्दै अत्याधिक विवरण संकलन गरिएको हो। मनसून अवधिमा जनधनको क्षति न्यूनीकरणका लागि सरकार पूर्ण तयारीमा रहेको र यसअघि 4 गते गृहमन्त्री सुदन गुरूङको संयोजकत्वमा बसेको बैठकले दिएका निर्देशनहरूको कार्यान्वयन अवस्था बुझ्न यो समीक्षा बैठक आयोजना गरिएको प्राधिकरणले जनाएको छ। बैठकमा सबै क्लस्टरका लिडर, को लिडर, सड़क सिंचाई लगायत सम्बन्धित विभागका महानिर्देशक तथा विपद सम्पर्क व्यक्तिहरूलाई सहभागी गराई प्रगति विवरण संकलन गरिएको र उक्त संकलित प्रतिवेदन गृहमन्त्री समक्ष पेश गरिने प्राधिकरण का कार्यकारी प्रमुख एवं सह सचिव प्रदीप कुमार कोइरालाले जानकारी दिनुभयो। हाल देशभर मनसून सक्रिय रहेकाले जल तथा मौसम विज्ञान विभागले जारी गर्ने विशेष बुलेटिनका आधारमा प्राधिकरणले आवश्यक एडभाइजरी सतर्कता सूचना जारी गरिरहेको छ। आज राति र सोमबार पूर्वी क्षेत्र तथा मधेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले प्राधिकरणले विशेष एडभाइजरी जारी गर्दै ती क्षेत्रमा उच्च सतर्कता अपनाउ आग्रह गरेको छ। असार 5 गतेदेखि नेपालमा मनसून भित्रिएर हाल सक्रिय बुलेटिनको चरणमा रहेकाले मौसमको अवस्था हेरी निरन्तर सतर्कता सूचना प्रभाव भइरहेको छ। प्राधिकरणले नागरिकहरूलाई जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिन तथा प्राधिकरणले जारी गर्ने एडभाइजरी नियमित रूपमा पालना गर्न अपील गरेको छ। समयमै सूचनाको पालना गरी नागरिकले आफ्नो व्यवहार र यात्रा तय गरेमा जनधनको न्यूनीकरण गर्न ठूलो सहयोग पुग्ने विश्वास प्राधिकरणले लिएको छ। मनसून अवधिभरि जोखिमको अवस्थालाई मध्यनजर गर्दै प्राधिकरणले आगामी दिनमा पनि आवश्यक सूचना र सतर्कताका सन्देशहरू निरन्तर जारी राख्ने तयारी गरेको छ।
1: हाम्रो अपिल के भने मौसम जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिन र हामीले जारी गरेको एडभाइजरी चाहिँ अलिक राम्रोसँग हेरिदिने र त्यस अनुसार चाहिँ उहाँहरूले आफ्नो आचरण गरिदिनु भयो भने हामी चाहिँ जन्म धनको जोगाउने अभियानमा हामी त लागिरहेछौँ, त्यो अभियानमा सहयोग पुग्छ, हामी साँच्चै काम गर्न सक्छौँ भन्ने हाम्रो अपिल त केन्द्रीय मन्त्रीजीको संयोजकत्वमा यहाँ बैठकमा हामी बसेका थियौँ। त्यो बेलामा माननीय मन्त्रीजीबाट यो काम गर्ने भएर निर्देशन भएको थियो। अनि अब हाम्रो प्राधिकरणले यो सबै निकायसँग समन्वय गर्छ, त्यस कारण आज हामीले फेरि माननीय मन्त्रीजीको समयपतिमा आज बैठक राख्नु, छुट्टीको दिन भए पनि राख्नु, म यहाँ 12 बजी आइपुग्छु र सबैलाई बोलाएर हामी अध्यावधिक विवरण गरौं भनेर हामीलाई त्यही निर्देशन भएको थियो। अनि त्यही अनुसार आज हामीले चाहिँ सबै क्लस्टरका लिडहरू, को लिडहरू, अनि सड़क सिंचाई सबैका डिजी साहबहरू र सबै विपद सम्पर्क व्यक्तिहरू सबैलाई हामीले आज यहाँ बोलाएका थियौँ। अनि उहाँहरूलाई अस्तिको जुन माननीय मन्त्रीजीको निर्देशन छ त्यो निर्देशनमा को कोबाट के प्रगति भयो, के काम भयो भनेर हामीले अध्यावधि विवरण आज हामीले कलेक्सन गर्यौँ। अब हामी मन्त्रीजीलाई यसपछि हाम्रो त्यो कलेक्टिभ विवरण अब हामी पेश गर्छौँ। अब हाम्रो चाहिँ यो खालको हामीले पायौँ, यति यति काम भएर छ भनेर हामीले त्यो अध्यावधि विवरणहरू पेश गर्न आज हामी बसेको छ। मनसुन भन्दा पनि अहिले हाम्रो मनसुनको कुरा छ होइन, अब जस्तै असार 5 गतेदेखि हामी कहाँ मनसुन भित्रियो, अनि अहिले मनसुनको फेज चलिरहेछ। जस्तै अहिले हामीले चाहिँ यो जल तथा मौसम विज्ञान विभागले जुन विशेष बुलेटिन जारी गर्छ त्यसमा हामी एडभाइजरी पनि जारी गर्छौँ। जस्तै अब आज राति अनि भोलि अलि चाहिँ भारी वर्षा पूर्वतिर र केही मधेसका केही क्षेत्रहरूमा चाहिँ पर्छ भन्ने जुन एडभाइजरी हामीले जारी गरेका छौँ त्यस अनुसार अनि हामीले अहिले चाहिँ सतर्क रहने भनेर हामीले एडभाइज हामी टोटल हामी मनसुनकै तयारीकोमा छौँ। अहिले हाम्रो अपिल के भने मौसम जल तथा

0: सन् विज्ञान विभागको विशेष बुलेटिन र हामीले जारी गरेको एडभाइजरी चाहिँ अलिक राम्रोसँग हेरिदिने र त्यस अनुसार चाहिँ उहाँहरूले आफ्नो आचरण गरिदिनु भयो भने हामी चाहिँ जन र धनको जोगाउने अभियानमा हामी त लागिरहेछौँ, त्यो अभियानमा सहयोग पुग्छ र हामी साँच्चै काम गर्न सक्छौँ भन्ने हाम्रो अपिल त हो। जस्तै अस्ति हामीले 16-17 गते गरेका थियौँ होइन एडभाइजरी, अब आज र भोलिलाई फेरि एडभाइजरी जारी गरेका छौँ। अब फेरि कहिले हामी चाहिँ के भने जल तथा मौसम विज्ञान विभागमा भर पर्छ, उहाँहरूले बढी पानी पर्ने भन्नुभयो भने हामी एडभाइजरी जारी गर्छौँ। हाम्रो अहिले त्यस्तो
1: नेपालको शेयर बजार पछिल्लो समय निरन्तर ओह्रालो लाग्ने क्रममा रहेको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सो परिसूचक 2600 बिन्दुमा झरेसँगै बजार 6 महिना यताकै न्यून स्तरमा पुगेको हो। नयाँ सरकारको गठन नयाँ नीतिहरूको घोषणा भए पनि लगानीकर्ताहरूमा उत्साह देखिनुको सट्टा निराशा छाएको तथ्याङ्कले देखाउँछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि शेयर बजार बढ़ने आशा गरिएको थियो तर बढ़न सकेन। गत फागुन 21 गते भएको निर्वाचन अगाडि रासोपाले आफ्नो वाचा पत्रमा समेत शेयर बजार मैत्री नीतिहरूको घोषणा गरेको थियो तर सरकार बनेको भोलिपल्टैदेखि शेयर बजार भने घट्न शुरू भएको थियो। बालेन्द्र सरकारले शपथ ग्रहण गर्नुभन्दा ठीक अघिल्लो दिन अर्थात चैत्र 12 गते नेप्से परिसूचक 2950.16 बिन्दुमा उच्च स्थानमा अड्डिएको थियो, तर हाल नेप्से परिसूचक 2600 बिन्दुमा आएको छ। यसरी हेर्दा बालेन्द्र सरकार आएता मात्र समग्रमा 350 अंकले घटेको छ। यो शेयर बजारको ठूलो गिरावट हो। नेप्से परिसूचक 2600 बिन्दुमा आएको छ, यो सँगै 6 महिना यताकै न्यून बिन्दुमा नेप्से आएको हो। गत पुष 9 गते 2597 बिन्दुमा बन्द भएको थियो, त्यस यता भने यही असार 26 गते नेप्से परिसूचक 2600 बिन्दुमा आएको छ। यो 6 महिनाको अवधिमा गत चैत्र 11 गते नेप्से परिसूचक उच्चतम 2970 गत पुगेको थियो तर त्यस यता भने बजार लगभग निरन्तर जस्तो घट्दो क्रममा नै रहेको छ। गृहमन्त्री सुदन गुरूङ सहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरीपाटी स्थित होल्डिङ सेन्टरको अवलोकन गरेका छन्। मन्त्री गुरूङसँगै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बाबी, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र युवा श्रम तथा रोजगार मन्त्री रामजी यादव त्यहाँ पुगेका थिए। मन्त्री व्यवस्था मन्त्री रावलले आवश्यक प्रक्रिया पूरा गरेर लालपूर्जा दिएपछि आगामी दिनमा कसैले पनि औला ठड्याउन नसक्ने गरी सरकारले काम गरिरहेको बताउनुभयो। सुकुम्बासी व्यवस्थापनका लागि केही समय लाग्ने उल्लेख गर्दै उहाँले सरकारले सुकुम्बासीको दिगो समाधान गर्ने गरी काम गरिरहेको बताउनुभयो। उहाँले सुकुम्बासीका नाममा कसैले पनि राजनीति नगर्न आग्रह गर्नुभएको छ। उनीहरूले सुकुम्बासीसँग छलफल समेत गरेर तत्कालीन र दीर्घकालीन व्यवस्थापन बारे सरकारको तयारी बारे जानकारी गराइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। किर्तिपुर स्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ रहेका सुकुम्बासीलाई खरीपाटी स्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ। निजी विद्यालयका प्रमुख चार छात्र संगठनले आर्थिक वर्ष 2083-84 को बजेट मार्फत शिक्षामा लगाएको 3% समता शिक्षा सेवा शुल्क खारेज गर्न माग गरेका छन्। प्याप्सन एनप्याप्सन हिसान र अपेनले आज संयुक्त पत्रकार सम्मेलन गरी समता कर संविधानको भावना विपरीत र विगतमा असफल भइसकेको बताएका हुन्। प्याप्सन अध्यक्ष कृष्ण प्रसाद परिकारीले निजी विद्यालयले आफ्नै लगानीबाट गुणस्तरीय शिक्षा दिइरहेकाले विद्यार्थीमाथि थप करको भार अन्यायपूर्ण भएको बताउनु भएको छ। एनप्याप्सन अध्यक्ष सुभाष नेउपानेले विगतमा डाक्टर बाबुराम भट्टराई अर्थमन्त्री हुँदा लागू भएको शिक्षा कर पूर्व अर्थमन्त्री युवराज खतिवड़ाले संविधान विपरीत भन्दै खारेज गरेको सम्झना गराउँदै यही कर फेरि लगाउनु लज्जास्पद भएको आरोप लगाउनुभयो। हिसान अध्यक्ष युवराज शर्माले सरकारी विद्यालयलाई शुल्क लिन दिने तर निजी विद्यालयले शुल्क

अस्पतालहरूमा कार्यवाही गर्ने विवेकपूर्ण नीति रहेको आरोप लगाउँदै विदेश पढ्न जानेर स्वदेशमै पढ्ने दुवै समूहका विद्यार्थीहरूलाई कर थोपारिएको बताउनु भएको छ। संगठनहरूले समता शुल्क खारेजीसँगै उच्च शिक्षाका लागि बिना भितो शैक्षिक ऋण पढ्दै कमाउँदै कार्यक्रम विस्तार र शिक्षा सम्बन्धी नीति निर्माणमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न माग राखेका छन्। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले काठमाण्डुको माइती घरमा प्रदर्शन गरेको छ। उचित व्यवस्थापन बिना सुकुम्बासी बस्ती भत्काएर उठी बास लगाएको उनीहरूको आरोप छ। सरकारले बस्तीमाथि डोचर चलाएपछि सुकुम्बासीलाई होल्डिङ सेन्टरमा राखेको थियो, तर केही दिन अघि होल्डिङ सेन्टर खाली गर्न दबाव दिँदै खाना र पानी नै बन्द गरेको विस्थापितहरूको भनाइ रहेको छ। चौतर्फी विरोधपछि सरकारले खाना दिन थालेकोमा हिजो बिहान कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढ़ी पसेर उठी बास लगाएपछि समस्या फेरि बल्झिएको छ। सुकुम्बासीको अवस्था बुझ्न सेन्टरमा पुगेका नवयुवा अभियन्तालाई प्रहरीले बल प्रयोग सहित पक्राउ पनि गरेको छ। सुकुम्बासीले आफूहरूको तत्कालै विगो व्यवस्थापन हुनुपर्ने माग राखेका छन्। ईरानले हर्मुज जलमार्ग अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेपछि अमेरिकाले ईरानमाथि नयाँ चरणको सैन्य आक्रमण गरेको छ। अमेरिकी रक्षा मन्त्री पीटर हेगसेथले सामाजिक सञ्जाल मार्फत ईरानले गलत निर्णय गरेको र अब त्यसको मूल्य चुकाउनु पर्ने भन्दै अमेरिकाले थप कार्यवाही गर्ने चेतावनी दिएको छ। ईरानले अर्को सूचना जारी नभएसम्म हर्मुज जलमार्ग बन्द गरिएको घोषणा गरेको छ। साथै ईरानले अमेरिकाले कुनै सैन्य कदम चाँडै त्यसको कड़ा प्रतिकार गर्ने र मध्य पूर्वमा रहेका नयाँ अमेरिकी सैन्य अखडा समेत निशानामा पार्ने चेतावनी दिएको छ। केही दिन अघि अमेरिकी आक्रमणमा ईरानका 17 जनाको ज्यान गएको र 115 जना घाइते भएका ईरानको दावी छ। त्यसको जवाफमा ईरानले खाड़ी क्षेत्रमा रहेका अमेरिकी साझेदार राष्ट्रका अखाड़ामा मिसाइल आक्रमण गरेको छ। दुवै देशबीच वार्ताको प्रक्रिया भने पूर्ण रूपमा रोकिएको छैन। मध्यस्थकर्ता तर्फ मार्फत अमेरिकाले ईरानलाई हर्मुज जलमार्ग अन्तर्राष्ट्रिय जहाजका लागि खुल्ला रहेको सार्वजनिक घोषणा गर्न र व्यावसायिक जहाजमाथिको आक्रमण रोक्न आग्रह गरिएको छ। यसैबीच ईरानका नयाँ सर्वोच्च नेता मुस्तफा खामेनीले आफ्नो पहिलो सार्वजनिक सम्बोधन गर्दै पूर्व सर्वोच्च नेता अली खामेनीको हत्याको बदला अवश्य लिने बताएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू विरूद्ध कुनै पनि हत्या प्रयास भए अमेरिकाले ईरानमाथि पूर्ण रूपमा विनाशकारी जवाब दिने चेतावनी दिनुभएको छ। कतारका पूर्व अमीर शेख हमाद बिन खलिफा अल थानीको निधन भएको उहाँको 74 वर्षको उमेरमा आज निधन भएको कतार सरकारले जनाएको छ। शेख हमाद बिन खलिफाले सन् 1995 2013 कतारको सत्ता सम्हाल्नु भएको थियो। उहाँको कार्यकालमा आधुनिक कतारको विकासका लागि महत्वपूर्ण आधार तयार भएको मानिन्छ। आधुनिक कतारका निर्माता मानिने शेख हमाद बिन खलिफाले राजनीतिक आर्थिक र सामाजिक सुधारको महत्वाकांक्षी एजेण्डालाई अगाडि बढ़ाउन देशको विशाल प्राकृतिक ग्यास सम्पदाको सदुपयोग गर्दै विकास सुधारका योजना तथा शैक्षिक कार्यक्रमहरू अगाडि बढ़ाउनु भएको समाचार संस्था अल जजिराले लेखेको छ। भारतलाई पछि पार्दै इंग्ल्याण्ड आइसोसिएटेड ट्वान्टी वरियताको शीर्ष स्थानमा उक्लिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले सार्वजनिक गरेको पछिल्लो वरियतामा इंग्ल्याण्ड दोस्रो स्थानबाट शीर्षमा उक्लिएको हो। घरेलु मैदानमा भएको पाँच खेलको टी ट्वान्टी श्रृंखला 4-0 जितेपछि इंग्ल्याण्डले यो उपलब्धि हासिल गरेको छ। यसअघि भारतले आयरल्याण्डसँगको टी ट्वान्टी श्रृंखला 2-0 हारेको थियो। भारत 1605 दिनपछि टी ट्वान्टी वरियतामा शीर्षबाट दोस्रो स्थानमा झरेको हो। भारत सन् 2022 फेब्रुअरीदेखि शीर्ष स्थानमा रहँदै आएको थियो। इंग्ल्याण्डसँगको श्रृंखलामा भारतीय टोलीका धेरै युवा खेलाड़ीहरूले अवसर पाए। कप्तान श्रेष अय्यरको नेतृत्वमा रहेको टोलीले अपेक्षा अनुरूप प्रदर्शन गर्न भनिसकेन। अब भारत र इंग्ल्याण्ड बीच पर्सि मंगलबारदेखि तीन खेलको एक दिवसीय श्रृंखला शुरू हुनेछ।
खेल खबर सँगै समाचार सकिय विदा हुनु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। चाल्ने पहिरोको अवस्था बारे पछि अमगर सड़क डिभिजन टोलीद्वारा संयुक्त अनुगमन सड़क अवरूद्ध हुन नदिने प्रतिबद्धता। सोलुखुम्बुमा महिलाको हत्या आरोपमा कटिवाल पक्राउ, ओडारभित्र भेटियो शव। सोलुखुम्बुमा ट्राफिक नियम उल्लंघन गर्ने 34 सवारी साधन कारवाहीमा 38,000 बढ़ी राजस्व संकलन। एक हप्तामा हवाई मार्गबाट 101 विदेशी पर्यटक लुक्लाई भित्रे, 150 काठमाडौँ फर्किए। पोखल ढुङ्गाको सिद्धिचरण नगरपालिकाको वित्तीय प्रगतिमा गिरावट, मनसून जन्य विपद जोखिम न्यूनीकरणका लागि प्राधिकरणको समन्वय तीव्र, उच्च सतर्कता अपनाउन अपील। गृह मन्त्री सहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा, शिक्षामा लगाएको 3% क्षमता कर खारेज गर्न चार निजी शैक्षिक संस्थाको माग। सरकार विरूद्ध संयुक्त राष्ट्र सुकुम्बासी मोर्चाको प्रदर्शन। हर्मुज जलमार्ग बन्द गरेपछि अमेरिकाले इरानमाथि थप हवाई आक्रमण गर्यो। आधुनिक कतारका निर्माता शेख हमाद बिन खलिफा अल थानीको निधन। र भारतलाई पछि पार्दै इंग्ल्याण्ड टी ट्वेन्टी वरियताको शीर्ष स्थानमा उक्लियो। हवस्त, 7:00 सोलु समाचारबाट समाचार शाखाका सम्पूर्ण सहकर्मीहरूसँगै सरस्वती पुरी विदा हुन्छौ। भोलि बिहान 7 बजे सोलु समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलु एफएम सुन्दै रहनुहोला। नमस्कार।

0: next to your heart. Solo FM 101.2 MHz.
1: आलम गरिदै समता शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालयको माग
2: खारेज आदि शिक्षा नियमावली पसल संशोधनका केही व्यवस्थापट्टि निजी शिक्षा क्षेत्रको गम्भीर ध्यान आकर्षण भएको छ
1: र विश्वकप फुटबलमा अर्जेन्टिना फ्रान्स स्पेन र इंग्ल्याण्ड सेमी फाइनलमा इंग्ल्याण्ड टी ट्वेन्टी वरियताको शीर्ष स्थानमा भारत दोस्रोमा झर्यो
0: हजारौं रेडियो कर्मी र करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: नगर प्रहरी अनुपस्थित हुने बित्तिकै काठमाण्डको नुरोडका फुटपाथमा फेरि सड़क व्यापारीले भर्ने व्यवस्थापनको कमजोरी मात्रै होइन नागरिक चेतनामा पनि प्रश्न उठाउने विषय हो सार्वजनिक फुटपाथ पैदल यात्रीका लागि हो स्थानीय व्यापारका लागि होइन महानगरले अभियानमुखी होइन निरन्तर अनुगमन र दीर्घकालीन व्यवस्थापनमा जोड़ दिनुपर्छ ताकि सड़कको व्यवस्था व्यक्ति होइन सुदृढ़ प्रणालीले चलाउनेछ अब खबर सन्तोषी रायलबाट आज राति र भोलि सोमबार पूर्वी क्षेत्र तथा मधेसका केही स्थानमा भारी वर्षाको सम्भावना छ मौसम पूर्वानुमान महाशाखाले कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी क्षेत्र तथा मधेस सहित केही तराई क्षेत्रमा आज र भोलि भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ यस्तै महाशाखाले काठमाडौँ उपत्यका सहित 23 जिल्लामा आज बाढ़ीको जोखिम रहेको भन्दै नदी र खोला आसपासका वासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ महाशाखाका अनुसार काठमाडौँ भक्तपुर ललितपुर काभ्रेमा बाढ़ीको उच्च जोखिम तथा पाँचथार तापेजुङ तेह्रथुङ धनकुटा भोजपुर सोलुखुम्बु संखुवासभा खोटाङ ओखलडुंगा उदयपुर सिन्धुली दोलखा रामेछाप सिन्धुपाल्चोक नुवाकोट रसुवा धादिङ मकवानपुर रौतहट र आसपासका जिल्लामा साना नदी र खोलामा पानीको बहाव उल्लेख्य बढ़न सक्ने र आकस्मिक बाढ़ी आउन सक्ने सम्भावना छ यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मनसून जन्य जोखिम बढ़ेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गर्दै एडभाइजरी जारी गरेको छ प्राधिकरणले अनावश्यक यात्रा नगर्न नदी किनारमा नजान र मौसम सम्बन्धी सूचना नियमित रूपमा पालना गर्न आग्रह गरेका छन् समयमै सूचना पालना गरेमा बाढ़ी पहिरो र डुबानबाट हुने जनधनको क्षति कम गर्न सकिने प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कोइरालाले बताउनुभयो
3: आज राति अनि भोलि अलि चाहिँ भारी वर्षा पूर्वतिर र केही मधेसका केही क्षेत्रहरूमा चाहिँ पर्छ भन्ने जुन एडभाइजरी हामीले जारी गरेका छौं त्यस अनुसार अनि हामीले अहिले चाहिँ सतर्क रहने भनेर हामीले हामी टोटल हामी मनसुनकै तयारीकोमा छौँ अहिले हाम्रो अपिल के भने मौसम जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिन र हामीले जारी गरेको एडभाइजरी चाहिँ अलि राम्रोसँग हेरिदिने र त्यस अनुसार चाहिँ उहाँहरूले आफ्नो आचरण गरिदिनु भयो भने हामी चाहिँ जन र धनको जोगाउने अभियानमा हामी त लागिरहेछौँ त्यो अभियानमा सहयोग पुग्छ र हामी साँच्चै काम गर्न सक्छौँ भन्ने हाम्रो अपिल त हो
1: यसैबीच अविरल वर्षापछि आएको बाढ़ीले काशीको अन्नपूर्ण गाउँपालिका एघारमा 40 घर परिवार विस्थापित भएका छन् भने किमरिङ खोलाको पुल बगाएको छ पुल बगाएपछि खोला पारीको बस्तीसँगको सम्पर्क पूर्ण रूपमा टुटेको छ बाढ़ीका कारण स्याउली बजारका सातवटा होटलमा पानी पसेको छ भने स्थानीय वासिन्दालाई सुरक्षित स्थानमा सारेको गाउँपालिकाले जनाएको छ साथै मोदी खोलामा पानीको बहाव बढ़ेपछि बिरेठाटी क्षेत्रमा वासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा जान आग्रह गरिएको पालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो
4: र अब अहिले धान्दुङ जाने बाटो चाहिँ बिचैबाट खोलाले बगाएर धान्दुङ जाने बाटो बन्द भएको छ अहिलेको अवस्था तिरतिरमा किनार किनारमा होटेलहरू थिए अहिले बगाएको त एउटा होटेल बगायो अरूलाई चाहिँ हामीले त्यहाँ नबस्नु चाहिँ उता सामानहरू हटाउनुहोस् भनेर हामीले सामान हटाउनलाई
1: प्रमुख जिल्ला अधिकारी कुमार सिंह गुरूङका अनुसार प्रभावित क्षेत्रमा उद्धार र अनुगमनका लागि प्रहरी टोली परिचालन गरिएको छ स्थानीय प्रशासनले नदी किनार र जोखिमयुक्त क्षेत्रमा नजान तथा आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ मुगुका गणेश नेपालीको आत्मदाहपछि नेपाल सरकार काठमाडौँ महानगरपालिका र पीड़ित परिवार बीच नौ बुझे सहमति भएको छ। सहमतिपछि परिवारले शव बुझ्न सहमति जनाएको छ। गणेश नेपालीको आत्मदाहपछि उपचारका क्रममा मृत्यु भएको थियो। घटनापछि सरकारले परिवारसँग वार्ता अघि बढ़ाएको थियो। सहमति अनुसार पीड़ित परिवारलाई उचित राहत उपलब्ध गराइने, गणेश नेपालीकी छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण व्यवस्था गरिने, उहाँकी श्रीमतीलाई रोजगारी उपलब्ध गराइने तथा घटनाको निष्पक्ष अनुसन्धान गरिने उल्लेख छ। साथै सहमतिका अन्य बुदा मार्फत परिवारको पुनर्स्थापना र आवश्यक सहयोगका विषय पनि समेटिएका छन्। यसअघि सरकारसँग सहमति नजुटेसम्म परिवारले शव नबुझ्ने अडान लिएको थियो। सिराहाको गोलबजार नगरपालिका सातमा एकै परिवारका तीन बालबालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ। गोलबजार सात स्थित पशु बजार नजिक रहेको पोखरीमा नुहाउने क्रममा आज दिउँसो उनीहरूको मृत्यु भएको हो। मृत्यु हुनेमा स्थानीय अब्बास खानका आठ वर्षीय छोरा सैफुल शेख तथा दश र बाह्र वर्षीय दुई छोरीहरू क्रमशः रूबिना खातुन र सबन खातुन रहेको सही वडाका वडा अध्यक्ष हरेश शरण ठाकुरले सीआईएलाई जानकारी दिनुभयो। उहाँका अनुसार पशु बजार क्षेत्रमा रहेको खाल्डोमा पानी भरिएर पोखरी बन्दा सोही पोखरीमा नुहाउन गएका बालबालिकाहरू पानीमा डुबेको प्रहरीले जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभर मानसिक स्वास्थ्य सम्बन्धी सेवा उपचार र जनचेतनालाई विस्तार गर्ने भएको छ। मन्त्री निशा मेहताको निर्देशनमा मन्त्रालयले संघ प्रदेश र स्थानीय तहका संयन्त्र परिचालन गर्ने भएको हो। मन्त्रालयका सचिव विकास देवकोटाले मन्त्रालयका महाशाखा तथा केन्द्र प्रमुख साथै प्रदेशका स्वास्थ्य सचिव र स्वास्थ्य निर्देशनालयका निर्देशक तथा विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ। मानसिक स्वास्थ्य शिक्षा समुदाय परिचालन उपचारमा रहेका बिरामीलाई सहजीकरण वैदेशिक रोजगारीमा रहेका नेपाली तथा उनीहरूका परिवारलाई परामर्श निगरानीमा जोड़ दिने मन्त्रालयले जनाएको छ। मानसिक स्वास्थ्य सम्बन्धी सेवा र जानकारी सर्वसुलभ बनाउन मानसिक स्वास्थ्य हटलाइन 1166 र हेलो स्वास्थ्य 1115 सहित नजिकका स्वास्थ्य संस्थाका सम्पर्क गर्न सबैमा अनुरोध गरेको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सीआईएनलाई बताउनुभयो।
5: संघ प्रदेश स्थानीय तहका सबै स्वास्थ्य हेर्ने निकायहरूले आफूले गरिरहेका मानसिक स्वास्थ्यका कार्यक्रमहरू र अरू साझेदारहरूले गरिरहेका कार्यक्रमहरूलाई व्यापक रूपमा प्रचार प्रसार गर्ने, त्यसलाई सुदृढीकरण गर्ने, त्यसले गर्दा समाजमा सकारात्मक सन्देश प्रवाह हुन्छ र सबैको मानसिक स्वास्थ्यको अवस्थालाई सन्तुलित अवस्थामा राख्न सकिन्छ र एक अर्कालाई परेको सुख दुःख सहज रूपमा अर्कालाई साटासाट गर्न, त्यसबाट अनुभव गर्न, सहयोग गर्न सक्ने वातावरण सिर्जना र उपचारका लागि आवश्यक पर्ने विषयहरूले पनि सहज रूपमा उपचार कहाँबाट पाइन्छ, कसरी पाइन्छ, के गर्नुपर्छ भन्ने बाटोमा धेरैलाई बुझाउनका लागि अभियान सञ्चालन गर्न खोजिएको छ।
1: काठमाडौँ उपत्यका विभिन्न स्थानको खानेपानीमा स्वास्थ्यका लागि हानिकारक कोलिफर्म र ई कोलाई जीवाणु भेटिएको छ। जनस्वास्थ्य कार्यालय काठमाडौँले गरेको परीक्षणमा काठमाडौँ, चन्द्रगिरी, किर्तिपुर, दक्षिणकाली र गोकर्णेश्वरबाट संकलन गरिएका सबै नमूनामा दूषित जीवाणु फेला परेको हो। मनसूनका कारण पानीमा स्रोत दूषित भएकाले झाडापखाला, हैजा, टाइफाइड र हेपाटाइटिस ए तथा ई जस्ता रोग फैलिन सक्ने जोखिम बढ़ेको चिकित्सकहरूले बताएका छन्। सरकारवाला निकायले पानी वितरण अघि क्लोरिन प्रयोग गर्न र नियमित परीक्षण गर्न आग्रह गरेका छन्। जनस्वास्थ्य विज्ञ डाक्टर खिम कार्कीले सर्वसाधारणलाई खानेपानी उमालेर र शुद्धिकरण गरेर मात्र पिउन, सरसफाईमा विशेष ध्यान दिन र पानीजन्य रोगका लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा जान आग्रह गर्नुभयो।
6: पानीमा कोलिफर्म भेटिनु भनेको चाहिँ दिशाको दिशा पानीमा मिसियो भन्ने कुराको संकेत हो होइन। त्यो चाहिँ हामीले कोलिफर्म भेटिनु भनेको दिशा र पिसाबमा, खास गरी दिशामा भने चाहिँ किराहरू, किराको एउटा इन्डिकेटर हो भनौँ न, संकेत हो। अब हाम्रो दिशाबाट चाहिँ थुप्रो रोगहरू सर्छ होइन, झाडापखालादेखि, हैजादेखि, हेपाटाइटिस ए र ई, यो सबै चाहिँ झाडापखालाबाट सर्ने हो त्यसैले, अनि टाइफाइड फिभर, यो सबै झाडापखालाबाट सर्ने रोगहरू भएको हुनाले अब यो रोगबाट बस्नको लागि चाहिँ पानी शुद्धिकरणको प्रक्रियाहरू अप्नाउनु पर्यो। एउटा त मुहान सफा गर्ने कुरा छँदैछ, पहिलो कुरा त उमाल्ने, उमाल्नु पर्यो कम्तीमा पनि 5 मिनट जति उमाल्ने हो। दोस्रो विषय भनेको चाहिँ पानीमा क्लोरिन हाल्ने, क्लोरिनको त्यो चाहिँ मात्रा मिलाएर क्लोरिन चाहिँ ट्याङ्कीमा हाल्ने, अब ट्याङ्कीको सप्लाई हो भने वाटर सप्लाईलाई क्लोरिनेसन गर्नु पर्यो. तेस्रो चाहिँ हामीले सोडिस विधि भन्छ, अब त्यो सेतो बोतलहरूमा प्लास्टिकको सेतो बोतलहरू हुन्छ नि त्यस्तो बोतलहरूमा चाहिँ राखेर अनि घाममा राख्यो भने पनि 3-4 घण्टा घाममा राख्यो भने किराहरू मर्छ भन्छ भन्ने हो.
1: वैदेशिक रोजगार विभागले विभागको अनुमति नलिई भारतीय विमानस्थलबाट नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने 159 म्यान पावर कम्पनीलाई कार्यवाही गरेको छ. ती कम्पनीलाई पहिलो पटक सचेत गराएको विभागले जनाएको छ. विभागले 2082 चैतदेखि 2083 जेठसम्म विदेश गएका श्रमिकको उडान विवरण माग गरेको थियो. 1117 म्यान पावर कम्पनी मध्ये 178ले मात्र विवरण बुझाएका थिए. त्यस्तै निजी विद्यालय का चार प्रमुख छात्र संगठन प्याप्सन एनपाप्सन हिसान र अपेनले बजेट मार्फत शिक्षामा लगाइएको 3% समता शिक्षा सेवा शुल्क खारेज गर्न सरकारसँग माग गरेका छन्। आज संयुक्त पत्रकार सम्मेलन गर्दै उनीहरूले उक्त कर संविधानको भावना विपरीत र विगतमा असफल भइसकेको भन्दै तत्काल फिर्ता लिन आग्रह गरेका हुन्. प्याप्सन अध्यक्ष कृष्ण प्रसाद अधिकारीले निजी विद्यालयले आफ्नै लगानीमा गुणस्तरीय शिक्षा दिइरहेकाले विद्यार्थीमाथि थप करको भार अन्यपूर्ण भएको बताउनुभयो.
2: क्षेत्रको महत्वपूर्ण योगदानका बावजुद आर्थिक वर्ष 2083-84 को बजेट तथा वित्तीय व्यवस्था र हालै जारी शिक्षा नियमावली पशु संशोधनका केही व्यवस्था प्रति निजी शिक्षा क्षेत्रको गम्भीर ध्यानाकर्षण भएको छ. हामीले यस सम्बन्धमा माननीय अर्थमन्त्रीज्यू तथा माननीय शिक्षा मन्त्रीज्यू समक्ष ध्यान आकर्षण गराइसकेका छौं र नेपाल सरकारबाट सरकारको संवेदनको अपेक्षा पनि राखेका छौं.
1: साझा खबरमा अब खेल खबर. फिफा विश्वकप फुटबलको सेमी फाइनल समीकरण पूरा भएको छ. फिफा वरियतामा शीर्ष चारमा अर्जेन्टिना, फ्रान्स, स्पेन र इंग्ल्याण्ड सेमी फाइनलमा पुगेका छन्। आज बिहान सकिएका दुई क्वार्टर फाइनल खेलपछि सेमी फाइनल खेल्ने चारै टोलीको टुंगो लागेको हो. इंग्ल्याण्डले नर्वे र अर्जेन्टिनाले स्विजरल्याण्डलाई हराएसँगै सेमी फाइनल समीकरण पूरा भएको हो. अब फाइनलमा पुग्न साबेक विजेता अर्जेन्टिनाले इंग्ल्याण्डसँग खेल्दा अर्को खेल फ्रान्स र स्पेन बीच खेल हुनेछ. अर्जेन्टिना 3 पटकको विश्व विजेता हो भने फ्रान्सले 2 इंग्ल्याण्ड र स्पेनले 1-1 उपाधि जितेका छन्। पहिलो सेमी फाइनल खेल फ्रान्स र स्पेन बीच मंगलबार मध्यराती 12:45 हुनेछ. त्यस्तै इंग्ल्याण्ड र अर्जेन्टिनाको खेल बुधबार मध्यराती 12:45 हुनेछ. संतोषी राव.

0: डडेलधुरा पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा।
1: नयाँ बाल बाल बालिकाहरूको जन्म पनि हुने हुनाले प्रत्येक वर्ष सबै बालिकाले उमेर बढेका र नयाँ जन्मेकाहरूले पनि खोप पाउने नाम प्रत्येक वर्ष गर्ने प्रचलन छ।
0: बाल बालिकासम्म नियमित रूपमा खोप पुगेको पुष्टि रिपोर्ट सँगै समलिङ्गी महिलालाई समुदायमा स्थापित हुन परिवारको साथ आवश्यक। संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: उत्कृष्ट जवान प्रदान करने डिश होम इंटरनेट साथ ही इंटरनेट टीवी और अन्य सेवा सजिले व्यवस्थित करने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप। सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। डडेलधुरा जिल्ला पुनः खोप पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्लाका सबै स्थानीय तहले पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरेपछि जिल्लालाई औपचारिक रूपमा घोषणा गरिएको हो।
3: डडेलधुरा जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्लाका सबै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरेपछि जिल्लालाई औपचारिक रूपमा घोषणा गरिएको हो। राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत तोकेका सबै खोप लक्षित उमेर समूहका बाल बालिकासम्म नियमित रूपमा खोप पुगेको पुष्टि भएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्न सकिन्छ। यो सबै प्रक्रिया पूरा गरेपछि डडेलधुरा जिल्लाले पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्लाको मान्यता प्राप्त गरेको छ। स्वास्थ्य कार्यालय प्रमुख किशोर बहादुर सर,
4: यो हामीले हरेक वर्ष जिल्ला पूर्ण खोप गर्दै आएको छौँ। विगत 10-12 वर्षदेखि यो कार्यक्रम निरन्तर रूपमा अगाडि बढेको छ। नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पूर्ण खोप दिगोपना सुरक्षित निर्देशिका बमोजिम हामी चाहिँ डुङ्गुडादेखि पालिकादेखि जिल्ला प्रदेश र देशमै हामीले पूर्ण खोप दिगोपना सुनिश्चित गर्ने एउटा जुन चाहिँ लक्ष्य छ सो अनुसार हामी अगाडि बढेको सन्दर्भ हो। अब यो कार्यक्रम सम्बन्ध गर्ने सन्दर्भमा चाहिँ अब हामीले भर्खरै सर्वेक्षण गर्नुपर्ने हुन्छ र सम्पूर्ण खोपहरू जुन चाहिँ हामीले चाहिँ के अरे खोप तालिका बनाउनुका जुन नेपाल सरकारले दिँदै आएका नियमित खोपहरू छन् ती सबै खोपहरूको नियमित ढुवानीहरू गर्नुपर्ने हुन्छ र स्वास्थ्य कर्मीहरूलाई तालिम दिनुपर्ने हुन्छ।
3: जिल्लाले यो उपलब्धिलाई निरन्तरता दिएको स्वास्थ्य कार्यालय टन्डन चलाएको छ। पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुको मुख्य उद्देश्य घोषणा मात्र नभई प्रत्येक नवजात तथा बाल बालिकाले समयमै सबै खोप पाएको सुनिश्चित यस्तै कुनै पनि बाल बालिका खोपबाट छुट नदिन नियमित खोज अनुगमन र समुदायको सहभागिता निरन्तर आवश्यक हुने बताउनुहुन्छ सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका खोप सम्पर्क व्यक्ति मिन राजी।
5: लक्षित बाल बालिकाहरूले समयमै खोप पाएका छन् कि छैनन् भन्ने कुराको पहिचान हुने क्रमबाट शुरू हुन्छ। त्यो क्रममा बाल बालिकाहरूले खोप पाएका छन् भने उनीहरूको कार्डबाट भेरिफाई खोप कार्डबाट भेरिफाई गर्ने काम गरिन्छ भने खोप पाएका छैनन् भने तिनीहरूलाई निश्चित समय अघि तोकेर ती बाल बालिकाहरूले बैगिरहेको खोपहरू काम गरिन्छ। यसको शुरूआत स्थानीय तहको ओडा तहबाट शुरू हुने काम हुन्छ भने माथिल्ला निकायहरू त्योभन्दा माथिल्ला निकायहरूले त्यसपछि त्यो गरिएको स्थानीय तहको वार्ड लेभलमा गरिएको कामहरू ठिक छन् कि छैनन् प्रक्रियासँग छन् कि छैनन् त्यसमा बालबालिकाहरू पहिचान गरिएको ठाउँहरूमा पुनः भेरिफिकेसन गर्ने कामहरू त्योभन्दा माथिल्ला निकायहरू गर्दै जान्छ।
3: जिल्लाका सातवटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपन्न पालिका घोषणा पूरा गरेपछि आयोजित विशेष समारोहका बीच जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो। प्रत्येक बाल बालिकाले पूर्ण खोप पाउनु उनीहरूको नैसर्गिक अधिकार भएको बताउनुहुन्छ जिल्ला समन्वय समितिका प्रमुख गगनसिंह भण्डारी।
6: जुन प्रत्येक वर्ष यो खोप सुनिश्चितता गर्ने प्रचलन छ र यो किन गरिन्छ भन्दा यो प्रत्येक बालिकाहरूको उमेर पनि बढ्दै जान्छ र नयाँ बाल बालिकाहरूको जन्म पनि हुने हुनाले यो प्रत्येक वर्ष सबै बालिकाले उमेर बढेका र नयाँ जन्मेकाहरूले पनि खोप पाउने नहुनाले प्रत्येक वर्ष गर्ने प्रचलन छ। यो भौगोलिक विकटताका आधारले चुनौती छ तर यो सबै स्थानीय तह यसको संरचना के छ भन्दा प्रत्येक वार्डमा खोप व्यवस्थापन समिति छ। वार्ड हुँदै पालिकामा पालिका स्तरीय खोप समन्वय समिति छ। जिल्लामा खोप समन्वय समिति भनेर व्यवस्था गरेको छ।
3: खोप कार्यक्रमले प्रभावकारी बनाउन योगदान पुर्याएको भन्दै सातवटै स्थानीय तहका एक एकजना स्वास्थ्य कर्मीलाई प्रशंसा पत्र प्रदान गरिएको थियो। स्वास्थ्य निर्देशालय डुटीले ढुङ्गा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्लाको प्रमाण पत्र हस्तान्तरण गरेको छ। साइबर पत्रकार सीआईएन रेडियो आफ्नो
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अझै पनि पहिचानको खोजीमा समलिङ्गी महिला
7: समुदायको बारेमा चाहिँ परिवारलाई राम्रोसँग जानकारी दिनुपर्छ। जस्तो अहिले पनि छोरा भन्ने बित्तिकै ब्लू कलर र छोरी भन्ने बित्तिकै पिङ्क कलर नो
0: लुकेको पहिचान तर खुल्दै संघर्षका कथा संवाद श्रृंखला हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मिठो पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फुटन तथा क्षमता विकास विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708-01-5431-443 पाटन हाई स्कुल पाटन ढोका ललितपुर।
8: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घर में शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रिम लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना। बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछ। क्लासिक टेक छोयो कि चल्यो।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
3: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 310 खण्डमा छौं। लिङ्गका आधारमा गरिने

0: विवाहको परिभाषा त अहिले पनि त्यही नै छ. विवाह भनेको महिला र पुरुषको विवाहलाई मात्रै मान्यता दिएको छ राज्यले. तर जबसम्म त्यो विवाहको परिभाषा परिवर्तन हुँदैन तबसम्म हाम्रो समुदायको विवाहलाई चाहिँ पूर्ण रूपमा प्राप्ति भन्न चाहन भन्न चाहिँ सक्दैनौ. तर एउटा त्यही सर्वोच्च अदालतले चालेको एकदमै पोजिटिभ कदमको रूपमा चाहिँ हामीले चाहिँ त्यसलाई चाहिँ लिएको छौँ. किनभने अब विवाह भनिसकेपछि त्यहाँ सम्पत्तिका कुरा आउलान्, डिभोर्सको कुरा आउला, बच्चा ग्रहणको कुराहरू आउलान्, त्यो कुराले चाहिँ जुन अस्थायी अभिलेख रहने गरी विवाह दर्ताले चाहिँ पूर्ण रूपमा प्राप्त गर्नलाई चाहिँ अहिले पनि कठिन चाहिँ छ.
1: म अझै पनि यहाँलाई त्यो द्वन्द्वको विषयमा, विचारको द्वन्द, आफूले आफूलाई पहिचान गर्ने कुरा, म के हो भन्ने कुरा जुन जन्म हुन्छ नि त्यो समय अवधि भन्दा चाहिँ कसरी चाहिँ आफूलाई व्यवस्थापन गर्ने.
0: एउटा चाहिँ जस्तै पहिला आउँदाखेरि त्यो बाइसेक्सुअल नै भनेर आएको थिएँ. किन भन्दाखेरि त्यो भावना थियो, व्यक्त गर्ने ठाउँ थिएन, सोध्ने व्यक्ति कसलाई सोध्नु, मेरो टिचरहरूले मलाई भन्थ्यो कि भन्थेन, अनि मेरो आमालाई त्यो कुरा थाहा थियो कि थिएन, मेरो समुदायलाई थाहा थियो कि थिएन भन्ने कुरा मनमै गुम्सिरहेको थियो. फर्चुनेटली मैले समुदायकै साथीहरू भेट्ने मौका पाएँ र संस्थासँग जोडिएर आउँदाखेरि आफूले आफूलाई बुझ्ने मौका पाएँ.
1: त्यति बेला
0: मनमा क्वेसन चाहिँ थियो, त्यो गाँठो चाहिँ थियो, फुकाउन चाहिँ सकेका थिएन भनौँ कि नभनौँ भन्ने त्यो मन र दिमागको द्वन्द्व त थियो. फेरि मेरो खुलिसकेपछि मेरो परिवारले के भन्लान् मलाई भन्ने त्यो एउटा पनि थियो नि त. अब त अहिले एउटा स्टेजमा पुग्यो, एउटा उमेर भइसक्यो, अब त घर परिवारले निकाल्दै भयो नि हस् हजुर भनेर आफू बस्नु पनि सक्ने त्यतिको क्षमता भएन, आफूले आफूलाई बनाए. त्यही भए हुँदाखेरि चाहिँ जस्तो कतिजनाको चाहिँ इभन अहिले पनि हाम्रो संस्थाको पेजमा मेरो चाहिँ एकदमै मिल्ने साथीको बहिनी या भाइ यस्तो यस्तो छ, तर हामीलाई पनि अचम्म लाग्छ के होला भने पछि बुझ्दै उहाँले आफ्नै कथा भनिरहनु हुन्छ क्या. अनि हामी सोच्छौँ एकछिन उहाँको नम्बर दिनुहोस् न त हामी कुरा गर्छौँ. हामी एकदमै गोपनीयता हुन्छ, तपाईँ संस्थामा आउन सक्नुहुन्छ होइन, बाहिर कतै भेटौँ भन्ने तपाईँलाई लाग्छ भने पनि भनेर हो. अनि हामी सोच्छौँ किनभने कहिले पनि हाम्रो काउन्सिलिङमा चाहिँ तिमी यही हो भनेर चाहिँ हामी भन्दैनौँ कसैलाई पनि. कम्युनिटीको बारेमा हामीले सम्पूर्ण जानकारीहरू दिन्छौँ, तपाईँले के महसुस गर्नुहुन्छ तल मात्रै तपाईँले व्यक्त गर्नुहोस्, किनभने मेरो केसमा पनि म आफूले आफूले लामो समयदेखि रिसर्च गरिरहेको थिएँ. किनभने कतिवटा रिसर्च पेपरहरू पनि हेरे, लेस्बियनहरूले पहिला आफूले आइडेन्टिफाई गरेर खुलेर आउन नसक्नु भएको हुँदाखेरि चाहिँ बाइसेक्सुअल भन्दो रहेछ, अनि पछि चाहिँ लेस्बियनहरू आइडेन्टिफाई गर्ने त्यो पनि रहेछ होइन. अब कतिजना लेस्बियन भन्नेहरू पछि ट्रान्समेन भनेर आइडेन्टिफाई गर्नुभएको पनि हुन्छ. यो आफ्नो जेन्डरको बारेमा, आफ्नो पहिचानको बारेमा चाहिँ कतिजना चाहिँ आफूले आफूलाई नै चाहिँ रिसर्च गरिरहेको हुन्छ होइन. सो अनि त्यसपछि होइन अब म यही हो भनिसकेपछि तब मात्र व्यक्त गर्नुहुन्छ पछिल्लो समयमा. त्यही भएर आफूले चाहिँ यसरी व्यक्त गरेको हुन्छ. पहिला त म के भन्नुवाला क्वेसन थियो कि
1: होइन, अब ढुक्कसँगले व्यक्त गर्नको लागि चाहिँ आर्थिक रूपमा आफू सबल भयो भनेदेखि
0: हाम्रो ट्याक्स र भोट मात्र राज्यले लिने हो भने हामीले त्यो दिने कि नदिने भन्ने कुरामा सोच्नु पनि पर्ने हुन्छ. कति धेरै अवस्थाहरू छ क्या, किनभने त्यो लेन्सबाट राज्यले पनि त हेर्नु त पर्यो नि त. हामी एज अ सिटिजनको रूपमा हामीले चाहिँ हाम्रो सम्पूर्ण कर्तव्य पूरा गर्ने, तर जब राज्यको पालो आउँदाखेरि चाहिँ तपाईँहरूको तथ्याङ्क छैन, यो छैन, त्यो छैन भन्ने त भएन नि. ट्याक्सलाई पनि त्यही भन्नु सक्नुपर्छ मात्र भनेदेखि
1: हामी लगभग कुराकानीको अन्त्यतिर आइसकेका छौँ. अन्त्यमा मुख्य कुरा भनेको परिवार भयो, परिवारले साथ दियो, सपोर्ट गर्यो भनेदेखि सबै तमाम कुराहरू चाहिँ सुन्नेमा झर्न पनि सक्छ. के गर्नुपर्छ परिवारले चाहिँ?
0: एउटा चाहिँ किनभने यो समुदायको बारेमा चाहिँ परिवारलाई राम्रोसँग जानकारी दिनुपर्छ. जस्तो अहिले पनि छोरा भन्ने बित्तिकै ब्लू कलर र छोरी भन्ने बित्तिकै पिङ्क कलर, नो, छोरा भन्ने बित्तिकै ट्रक र गन, अनि छोरी भन्ने बित्तिकै डल्लिएर जाने प्रविधि चाहिँ त्यो हामीले अन्त्य गर्नुपर्छ. र छोरी भनिसकेपछि आफ्नो हिसाबले छोरीको चाहिँ जुन व्रत चाहिने फिमेल भन्छौँ हामीले, छोरीको यो नाङ्गल यो जन्मिने बित्तिकै ऊ छोरी नै हुन्छ भन्ने चाहिँ हुँदैन. उसले भोलि गएर ट्रान्समेन भनेर आइडेन्टिफाई गर्न सक्छ, र छोरा भनेर जन्मिसकिसकेपछि ऊ भोलि गएर ट्रान्सवेमेन भनेर आइडेन्टिफाई गर्न सक्छ भन्ने कुराहरू पनि बुझ्नु चाहिँ एकदमै धेरै आवश्यकता छ. एउटा चाहिँ मेजर चाहिँ परिवारले चाहिँ यो समुदायले नबुझेको कारण, अनि समुदायले के अरे समाजले के भन्ला भन्ने त्यो पिरलो छ. सो समाजले त जे नि भन्छ, पैसा धेरै कमाउँदा पनि कहाँबाट कमायो भनिन्छ, पैसा थोरै कमाएर गरिब हुँदाखेरि पनि के चाहिँ गर्यो भन्ने हुन्छ. समाजको काम भनेको क्वेसन नै गर्ने हो, क्रिटिसाइज नै गर्ने हो. सो सबैले आन्सर दिन पनि सम्भव हुँदैन. सो फ्यामिलीले एक्सेप्ट गरेको समुदायको व्यक्तिको अवस्था र फ्यामिलीले एक्सेप्ट नगरेको व्यक्ति नगरेको समुदायको अवस्था एकदमै फरक छ. किनभने जब परिवारले स्वीकार गरिसकेपछि ऊ समाजले राज्यसँग लड्न सक्ने क्षमतावान हुन्छ. जब परिवारले स्वीकार गरेन भनेदेखि ऊ बुवा आमा हुँदा पनि टुहुरो भएर चाहिँ बाँच्नु पर्छ के कति जनाले रोएर भन्छन् दिदी आमा बुवा छ तर म एकदम टुकुरो जस्तो लाग्छ भनेर त्यो कथाहरू शेयर गरिरहँदाखेरि मनमा एकदम दिख्छ कि हामीले फ्यामिली काउन्सिलिङ पनि गर्छौँ प्रोग्रामहरू पनि गर्छौँ अनि एक्सेप्ट नगरेको परिवारले एक्सेप्ट गरेको परिवारले कुरा गरिदिनुहोस् तपाईँहरूले भनेर पनि भन्छौँ हामीले त्यो सहजीकरण चाहिँ हामीले गर्छौँ र अर्को चाहिँ पाठ्य पुस्तकमा पनि परिवार भनेको चाहिँ परिवारको फोटो चाहिँ हजुरबा हजुरआमा बुवा आमाको मात्र नहो अब समलिङ्गी महिलाको पनि परिवार हुन्छ र यहाँ भनौँ एलजीबीटीआई समुदायको पनि परिवार हुन्छ भन्ने त्यो चित्रहरू पनि हामीले राख्नुपर्छ स्कुलका बच्चाहरूलाई पनि यो विषयवस्तुमा जानकारी गराउनुपर्छ भन्ने कुराहरू चाहिँ एकदमै आवश्यकता छ र राज्यको निकायबाट हेर्ने हो भने चाहिँ भेदभाव गरेको खण्डमा परिवारै किन नहोस् उनीहरूलाई पनि दण्ड सजाय र जरिवाना चाहिँ दिनुपर्छ किनभने उसले पनि त्यो बच्चाको पनि आफ्नो रहर हुन्छ इच्छा हुन्छ खुल्ला रूपले बाँच्न पाउने अधिकार हुन्छ एउटा बच्चाको अधिकार चाहिँ परिवारले पनि हनन गर्न चाहिँ पाउँदैन किनभने आमा बाउ हुँदा हुँदै पनि उसले टुङ्गो भएर चाहिँ बाँच्न पाउने चाहिँ उसको अधिकार चाहिँ होइन सो ऊ जे हो त्यसलाई चाहिँ स्वीकार गर्न सक्ने एउटा वातावरण चाहिँ हामीले बनाउँछौँ।

सिराहामा पोखरीमा डुबेर एकै परिवारका तीन बाल बालिकाको मृत्यु भएको छ। कास्कीमा बाढ़ीका कारण 40 परिवार विस्थापित भएका छन्। आज राति र भोलि कोशी र मधेशमा धेरै ठूलो पानी पर्ने सम्भावना रहेको छ। त्यस जिल्लामा बाढ़ीको उच्च जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गणेश नेपालीको परिवारसँग सरकारको नौ बुधे सहमति भएको छ। अनुमति पनि भारतीय विमानस्थलबाट श्रमिक पठाउने 159 म्यान पावर कार्यवाहीमा परेका छन्। काठमाण्डको खानेपानीमा हानिकारक जीवाणु फेला परेको छ। उमालेर मात्रै पिउन विज्ञले आग्रह गरेका छन्। निजी क्षेत्रको भ्रष्टाचार नियन्त्रण गर्न सरकारको नयाँ रणनीति जारी भएको छ। देशभर मानसिक स्वास्थ्य अभियान संचालन गरिँदैछ। समता शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालयको माग रहेको छ। र विश्वकप फुटबलमा अर्जेन्टिना, फ्रान्स, स्पेन र इंग्ल्याण्ड सेमी फाइनलमा प्रवेश गरेका छन्। इंग्ल्याण्ड T20 वरियताको शीर्ष स्थानमा रहेको छ भने भारत दोस्रोमा झरेको छ। आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 29 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: डिजिटल कलर लैब तथा ज्वालामय अफसेट प्रेस सोलू दुदकुंड नगर पालिक पांच सोलू खुम्बू नमस्कार कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ म मिलन तिमिल सिन्हा काठमाडौँमा उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा हामी समसामयिक विषयमा छलफल गर्छौं सरकारले 100 दिनमा प्रभावकारी काम गरेको दावी गरे पनि सरकारका कतिपय कामको विरोध भइरहेको छ खासगरी सुकुम्बासीलाई बिना विकल्प विस्थापित गरेको र अहिले होल्डिङ सेन्टरबाट समेत हटाउने तयारी गरेको प्रति धेरै आलोचना भइरहेको छ राष्ट्रिय मानवाधिकार आयोगले काठमाडौँका विभिन्न ठाउँबाट हटाएर होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूलाई बिना विकल्प त्यहाँबाट समेत हटाउन शुरू गरिएको विषयमा आफ्नो गम्भीर ध्यान आकर्षण भएको जनाएको छ आयोगले सरकारलाई सुकुम्बासीहरूको मानवाधिकार जोखिममा पर्ने कुनै पनि काम नगर्न र उनीहरूको जीवन स्वतन्त्रता समानता र मर्यादाको सम्मान गर्न कड़ा निर्देशन दिएको छ राज्यका कार्यकारी निकायहरूबाट बिना विकल्प होल्डिङ सेन्टरबाट हट्न अल्टिमेटम दिने सेन्टरबाट हटाउने खानाको पर्याप्त प्रबन्ध नगर्ने विशेषत उनीहरूका आर्थिक सामाजिक सांस्कृतिक र नागरिक अधिकारप्रति सरकारका निकायहरूबाट अभिभावकत्व ग्रहण नगर्ने लगायतका अवस्था देखिएका छन् आयोगले भनेको छ सरकारका कदमले आवासको अधिकार सम्बन्धी ऐन 2075 मानवाधिकारको विश्वव्यापी घोषणा पत्र 1948 आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार विषयक अनुबन्ध 1966 बाल अधिकार सम्बन्धी महासन्धि 1989 प्रावधानहरूको पालना नभएको भन्दै आयोगले आवास खाद्यान्न शिक्षा स्वास्थ्य जीविकोपार्जन समेतका बहुआयामिक अधिकारहरूको प्रचलनमा गम्भीर संकट उत्पन्न भएको औल्याएको छ सुकुम्बासीको मात्रै होइन मिटर ब्याज पीड़ितको समस्या पनि उस्तै छ आफ्ना माग र पुराना सम्झौता कार्यान्वयन नभएको भन्दै मिटर ब्याज पीड़ितले गएको बिहिबार जनकपुर धामबाट काठमाडौँ मार्च थालेका छन् प्रधानमन्त्री बालेन्द्र शाहले गएको चुनाव ताक आफ्नो पहिलो चुनावी सभा तिरहुतिया गछीबाट गरेको वाचा सम्झाउनु भन्दै उनीहरू 15 दिने पैदल मार्चमा काठमाडौँतर्फ लागेका हुन् मिटर ब्याज विरूद्ध किसान मजदूर आन्दोलन नेपालको आयोजनामा शुरू भएको मार्चमा 500 मिटर ब्याज पीड़ित सहभागी छन् सरकारले मिटर ब्याजको समस्या समाधानलाई प्राथमिकतामा राख्ने वाचा गरे पनि कार्यान्वयनमा कुनै ठोस प्रगति नभएको उनीहरूको आरोप छ यस्तै सरकारले निम्न वर्गको हितमा काम गर्न नसकेको रोजगारी दिन नसकेको मर्न बाध्य पारेको भन्दै आलोचना भइरहेको छ आजको कार्यक्रममा हामी निम्न र गरीब उत्पीड़ित तथा सीमान्तकृत समुदायको पक्षमा सरकारको व्यवहार र अब गर्नुपर्ने कामको विषयमा कुरा गर्छौ हामीसँग हुनुहुन्छ लेखक पत्रकार एवं अभियन्ता जेबी विश्वकर्मा जेबीजी तपाईँलाई उज्यालोमा स्वागत छ
1: धन्यवाद
0: तपाईँ समसामयिक विषयमा कलम चलाउनुहुन्छ खास गरी उत्पीड़ित र सीमान्तकृत समुदायको आवाज बोल्नुहुन्छ यो सरकारले हालसालै 100 दिन पूरा गरेको छ हामी आज तपाईसँग यो गरीब निम्नवर्ग दलित भूमिहीन सुकुम्बासी मिटर ब्याज पीड़ित लगायत सीमान्तकृत समुदायको दृष्टिकोणबाट सरकारको अहिलेसम्मको कामको मूल्यांकन कसरी गरिन्छ र अब चाहिँ के गर्नुपर्छ भनेर हामी कुरा गर्छौं सबैभन्दा पहिले चाहिँ तपाईँले हेर्दाखेरि यी समुदायको दृष्टिकोणबाट सरकारको अहिलेसम्मको
1: बालन नेतृत्वको सरकार गठन भइसके पछाडि चाहिँ एक खालको आशा थियो कि जनमत जुन खालको जनमत प्राप्त भएको थियो त्यसमा पनि विशेष गरी उत्पीड़ित समुदायका मान्छेहरू लामो समयसम्म सामाजिक रूपान्तरण हुन्छ आर्थिक क्षेत्रमा प्रगति हुन्छ र जीवन सहज हुन्छ भन्ने जो अपेक्षा सहित निकै ठूलो जनसंख्याले चाहिँ मतदान गरेको थियो अब के होला भन्ने आशा पनि थियो तर 100 दिन कटिरहँदाखेरि यो सरकारले गरेको कामहरूलाई मूल्यांकन गर्ने हो भनेदेखि चाहिँ उत्पीड़ित र सीमान्तकृतको तर्फबाट हेर्दाखेरि चाहिँ कुनै पनि रूपान्तरण भएको देखिँदैन बरु यो जुन संकट बेहोरिरहनु पर्ने बाध्यता थियो जस्तो भूमिहीनको कुरा गरौं वा सुकुम्बासीहरूको कुरा गरौं जुन संकट बेहोरिरहनु परेको थियो त्यसमा थप संकट सिर्जना हुने काम चाहिँ बाल नेतृत्वको सरकार भएपछि देखिन्छ जस्तो काठमाडौँकै कुरा गर्दाखेरि यहाँको भूमिहीन सुकुम्बासी अवेर बसोबासीहरूको कुरा हेर्दाखेरि जुन तहले बन्दुकको नालमा राखेर जुन तंगले आतंक सिर्जना गरेर भूमि सुकुमारीहरूको विजय बनाउने काम भयो. यो त बरु यो विगतका सरकारहरूले पनि यति साह्रो बर्बरता त देखाएको थिएन. त्यो चाहिँ असाध्यै धेरै बर्बरतापूर्वक यातनापूर्वक अमानवीय ढंगले जुन जुन खालको गतिविधि बाल मित्रको सरकारले भयो यो चाहिँ असाध्यै धेरै निन्दनीय छ. त्यसै गरी अरू अरू पनि हेरौँ कि देशभरि जुन खालको घटनाहरू भइराखेको छ. भर्खरै मात्रै गणेश नेपालले आत्महत्या गर्नुपर्ने कुरा चाहिँ यो सामान्य परिस्थिति होइन भन्ने लाग्छ कि सुकुम्बासीहरू जुन ढंगले बर्बरता यातना भयो जुन ढंगले अमानवीय व्यवहार भयो त्यस कारणले मर्नुपर्ने बाध्यता आत्महत्या गर्नुपर्ने बाध्यता जो परिस्थिति बनेको थियो त्यसको झन निरन्तरता बढ़ेको क्रममा देखिन्छ. होइन त्यतिखेर इन्द्रबहादुर राईहरूले आफूले दैनिक जीवन गुजारा गर्न नसक्ने बल्ल तल्ल बनाएको सामान्य खालको फुसको घर अथवा ओत लाग्ने ठाउँ समेत राज्यले भत्काइदिइसके पछाडि जीवन बाँच्ने सहारा नभएर आत्महत्या गर्नुपर्ने परिस्थिति बनेको थियो. अहिले भर्खरै गणेश नेपालीको कुरा हेर्ने हो भनेदेखि चाहिँ ठूलो आशा थियो कि गणेश आफै पनि जेएनयू आन्दोलनबाट आएको व्यक्ति भएको हुनाले ठूलो आशा थियो कि यति ठूलो संघर्ष विद्रोह गरिसके पछाडिदेखि परिवर्तन होला हाम्रो जीवनमा सहजता होला भन्ने जो अपेक्षा थियो अपेक्षामाथि कुठाराघात भएका कारणले आत्महत्या गर्नुपर्ने बाध्यता भयो. यसले के देखाउँछ भन्दाखेरि चाहिँ राज्य गरीबहरूप्रति श्रमिकहरूप्रति उत्तरी समुदायप्रति झन बढी कठोर झन बढी बर्बरता झन बढी दमन उत्रिएको देखिन्छ. यसरी हेर्दाखेरि चाहिँ बाल नेतृत्वको सरकार पछाडि उत्पीडितहरूले जुन अपेक्षा गरेको थियो अपेक्षामाथिको निकै ठूलो धोकाधडी भयो भन्ने नै मलाई लाग्छ.
0: अहिलेसम्मको मूल्याङ्कनमा चाहिँ गरीब तथा उत्पीडित वर्गले सरकारसँग जे आशा गरेका थिए झन बढी निराशाजनक क्रियाकलाप चाहिँ यो बेला भइरहेको छ.
1: अच्छा यसलाई त निराशा भन्दा पनि निराशा हुनु कुरो बरू अलिक स्वाभाविक हुन्थ्यो होला. यो त निराशा भन्दा पनि उत्पीडित समुदायमाथि गरीबहरूमाथि निमुखामाथि चाहिँ राज्य सत्ताको बन्दुकको बन्दुक देखाएर आतंक सिर्जना गर्ने कुरा भयो जुन कुरा सामान्य कुरा हुँदै होइन. यसले चाहिँ एक खालको आशा गरिरहेको मान्छेहरूलाई जस्तो भनौँ अहिले गणेशकै कुरा गर्दाखेरि चाहिँ एउटा रूपान्तरण होला गरीबहरूले बाँच्ने जीवन पनि अलिक सहज होला कि यति ठूलो विद्रोह भइसकेपछि केही न केही आशा होला भने निकै ठूलो आशा थियो नि. त्यो आशा चाहिँ कम्तीमा यो बाल नेतृत्वको सरकारले 100 दिन पूरा गरिरहँदाखेरि जिन्जी विद्रोहमा सँगै सामेल भएका युवाहरूको अपेक्षालाई सम्बोधन गर्ने कुनै एउटा कार्यक्रम ल्यायो भनेर हेर्दाखेरि कुनै पनि एउटा कार्यक्रम पनि ल्याउन सकेन. कुन खालको विद्रोहको पछाडि जुन खालको निराशा थियो कुन खालको जुन खालको अप्ठ्यारो जीवन बाँच्नुहुने बाध्य थियो त्यसलाई सम्बोधन गर्ने कुनै कार्यक्रम ल्यायो भनेर हेर्ने भने 100 दिनको दौरानमा कुनै पनि त्यस्तो कार्यक्रम आउन सकेन. त्यसले के कुरा सिर्जना गरिदियो भन्दाखेरि चाहिँ अपेक्षा गरेर संघर्ष गरेर जुन परिस्थितिमा अहिलेको सरकार बन्यो सरकार आफ्नै त्यो समुदायमाथि त्यो वर्गमाथि दमन उत्रिने भन्ने कुराले चाहिँ मान्छेलाई निराशा पनि कुन त हो भन्दाखेरि चाहिँ आत्महत्या गर्ने आत्मदाह गर्नुपर्ने ठाउँसम्म पुर्याउने काम सरकारकै कारणबाट भएको छ भन्ने मलाई लाग्छ. मैले बिहानदेखि हिजोतिरदेखि हेर्दै थिएँ कि बालन आफै पनि कुनै बेला आत्मदाह गर्ने जुन बानेश्वरमा एउटा घटना भएको
0: चार वर्ष अगाडि
1: त्यति बेला लेखेको स्टेटस हाम्रै अहिलेको संचार मन्त्रीले लेखेको त्यो बेलाको कविता अहिले हेर्ने हो भनेदेखि चाहिँ
0: सत्तामा राष्ट्रपति सभापति लेख्नुभएको त्यति बेलाको स्टेटस
1: त्यो सबै कुरालाई हेर्दाखेरि के देखिन्छ भने त्यो स्ट्याटस आफैले लेखेको स्ट्याटसहरू आफैले लेखेको कविताहरूले कति ठूलो कटाक्ष गरिराखेको छ कि त्यो आफैले पढ्दाखेरि यो शासन सत्ता सञ्चालकहरूलाई कस्तो अनुभूति हुँदो भन्ने चाहिँ हामीलाई महसुस हुन्छ कि यो सत्तामा हुँदाखेरि जुन समूहको लागि जुन वर्गको लागि राज्य सत्ता सबैभन्दा बढी चाहिएको धनीले राज्य सत्ताको आवश्यकता होइन. धनीले त बिजनेस गर्छ व्यापार गर्छ आफ्नो गल्ली गरिखान्छ कि श्रम गरिखाने मान्छे जसको प्रोटेक्सन छैन जसको सामाजिक सुरक्षा छैन जसले दैनिक जीवन गुजारा गर्नलाई संकट बिहोरिनु परेको त्यस्तो समुदायको लागि त्यो वर्गको लागि राज्य सत्ता चाहिएको हो नि. तर अहिलेको राज्य सत्ता चाहिँ त्यही वर्गप्रति सबैभन्दा कठोर निर्मम भएर प्रहार गरिराखेको छ जुन कुरा चाहिँ नेपाली जनताले अपेक्षा गरेका थिएनन् कि राष्ट्रपतिलाई यति ठूलो पार्टी बनाउँदाखेरि जो मतदाताहरू थिए मतदाताले यस्तो खालको वर्बरताको कल्पना पनि गरेका थिएनन् जुन दिशातिर चाहिँ अहिलेको सरकार गइरहेको देखिन्छ.
0: अब सरकारले यो बेला यो तपाईँले भन्नुभएको यो सीमान्तकृत समुदाय गरीब निमुखाहरूको लागि गर्न खोज्दा खोज्दै गर्न नसकेको होला कि गर्नै नचाहेको होला त
1: मलाई यस्तो लाग्छ. अब केही एजेन्डाहरू त ल्यायो होइन जस्तो राष्ट्रपतिको वाचकपत्र हेरौँ वा सरकारले 100 दिनमा गर्ने जुन कार्यसूची ल्याएको थियो त्यसमा हेर्दा अलिअलि केही के गर्छ कि भने जस्तो रोजगारी सिर्जना गर्ने कुरा छ त्यहाँ होइन. जस्तो अर्को एउटा कुरा नै भनौँ न कि ऐतिहासिक रूपमा दलितहरूमाथि उत्पीडन अत्याचार भएको हुनाले राज्यको तर्फबाट माफ माग्ने भयो तर त्यो कहीँ पनि प्रकट भएन. राष्ट्रपतिको सभापति एकजना नेताको हिसाबले वा एकजना सांसदको हिसाबले रवि लामिछानेजीले माफी त माग्यो तर राज्य सत्ताले त माफी मागेन कि हामीले के अपेक्षा थियो भन्दाखेरि चाहिँ राज्य सत्ताले दलितहरू माथि दलितहरूसँग माफी माग्ने एउटा कुरा त्यो माफीको पनि यसको अर्थ राजनीति छ, माफी भए राम्रै हुन्थ्यो। त्यति मात्र होइन कि लामो समयदेखि राज्य सत्ताकै उत्पीडनकारी व्यवस्थाका कारणले, उत्पीडनकारी नीतिका कारणले जुन ढंगले गरीबहरू श्रमजीवहरूको जीवन झन् कष्टकर हुँदैछ त्यो समुदायलाई सम्बोधन गर्ने खालको कुनै पनि कार्यक्रम आएन। म यहाँ अर्को कुरा पनि के थप भन्दाखेरि सोनी मोहालीले अहिलेको अर्थमन्त्री सोनी मोहालीले थुप्रै पटक भाषण गर्दाखेरि वा उहाँको अभिव्यक्तिहरू सुन्दा के देखिन्छ भन्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टी गरीबहरूको पार्टी हो भनेर बारम्बार भन्नुभयो, यो मध्यमवर्गको पार्टी हो भन्नुभयो, जुन कुरा चाहिँ साँच्चीकै मध्यमवर्गको वा धनी वर्गको मात्रै सेवा गर्ने खालको योजना यो सरकारसँग छ भनेर चाहिँ देखिन्छ। यदि त्यसो हुँदैन थियो भने गणेश नेपालीहरू जुन तहले आत्मदाह गर्नुपर्ने ठाउँमा पुगे त्यो पुग्नुको पछाडि त राज्य सत्ता कुनै न कुनै एउटा आशा देखाउने आशा किरण त हुनु पर्थ्यो होला नि त, होइन? अहिले भर्खरै बजेट आयो, नित्य थियो कार्यक्रम आयो, त्यो आउँदाखेरि जस्तो बेरोजगारीमा बेरोजगारी जीवन बाँच्न पर्ने व्यक्तिहरूको लागि के हुन्छ कुनै एउटा उज्यालो चित्र, कम्तीमा आशा जगाउने कुनै चित्र। बजेट विनियोजन गर्दाखेरि बजेटले बेरोजगारीमा बस्नु परेको भूमिहीनहरूको सन्दर्भमा वा गरीबहरूको सन्दर्भमा कुनै कार्यक्रम ल्याएको भए कमसेकम सरकारले केही गर्ला भन्ने आशा हुन्थ्यो, तर कुनै पनि त्यस्तो प्रकृतिको न कार्यक्रम आयो, न नीति आयो, न कुनै योजना आयो, न कुनै कार्यान्वयन गर्ने खालको सिलसिला देखियो। यसले चाहिँ के देखाउँछ भन्दाखेरि यो सरकारको इच्छा हुने वा नहुने भन्दाखेरि पनि गरीबहरूलाई, श्रमिकहरूलाई, मजदूरहरूलाई हेर्ने दृष्टिकोण नै समस्या छ भन्ने लाग्छ कि त्यो समुदायको मुक्ति नभइकन, त्यो समुदायको जीवन सहज नभइकन नेपाली समाजको रूपान्तरण हुन सक्दैन, विकास हुन सक्दैन, आर्थिक जीवनमा परिवर्तन हुन सक्दैन भन्ने सामान्य आधारभूत कुरामा पनि सरकारले गम्भीरतापूर्वक लिएको देखिँदैन। त्यसकारणले यो राज्य सत्ताको अहिलेको सरकारको विचार, दृष्टिकोण, योजनाकै कोणबाट हेर्दाखेरि पनि यो गरीबहरूको पक्षमा, सीमान्तहरूको पक्षमा वा उत्पीडित समुदायको पक्षमा नरहेको नै देखिन्छ।
0: अब सरकारले 100 दिनको कार्यकाल पूरा गरिरहँदाखेरि एउटा विज्ञप्ति निकालेर अथवा पत्रकार सम्मेलन गरेर सुशासन र व्यवस्था सुधारलाई प्राथमिकतामा दिएको यस बीचमा र धेरै राम्रो उपलब्धि भएको भनेर दावी गरिएको छ भनेको सरकारले प्राथमिकतामा राखेको यो सुशासन र व्यवस्था सुधारले हामीले जुन वर्गको अहिले कुरा गरिरहेका छौं त्यो वर्गलाई छुन सकेन।
1: अनि यस्तो छ, अब आधारभूत कुरा नै हेर्नु पर्यो नि त। सुशासन केलाई भन्ने भन्ने कुरा हेर्दाखेरि चाहिँ सुशासन स्वाभाविक हिसाबले केही केही रूपान्तरण हुने कोसिस भएको देखिन्छ। जस्तो सरकारी कार्यालयहरूमा पहिले भन्दा अहिलेको सर्भिस डेलिभरीमा अलिअलि एफिसियन्सी बढेको देखिन्छ, तर समग्रमा सुशासनको त्यो एउटा सानो अंश मात्रै हो। समग्र सुशासनको कुरा गर्दाखेरि चाहिँ नागरिकले आफूले प्राप्त गर्ने संवैधानिक कानूनी अधिकारहरू सहज ढंगले उपयोग गर्नुपर्ने वातावरण गर्नु पर्यो नि त, होइन? अहिले संविधानकै कुरा गर्ने हो भने संविधानले अब हामी यो प्रोग्रेसिभ ढंगले अगाडि बढ्छौं भन्ने परिकल्पना गरेको छ, होइन? त्यो प्रोग्रेसिभ ढंगले अगाडि बढ्ने कुरामा शोषणको अन्त्य गर्ने कुरा गरिएको छ, भूमिहीनहरूलाई भूमि वितरण गर्ने कुरा गरिएको छ, स्वास्थ्य सेवालाई निशुल्क गर्ने चाहिँ मौलिक रूपमा व्यवस्था गरिएको छ, शिक्षालाई निशुल्क गर्ने मौलिक रूपमा व्यवस्था गरिएको छ। तर सरकारले के गरिरहेको छ भन्दाखेरि शिक्षा र स्वास्थ्यमा पनि कर लाउने काम गरिरहेको छ। भनेपछि त यो त गति कता गइरहेछ भन्दाखेरि त्यो आधारभूत अधिकार प्राप्त नगर्ने गर्न सक्ने अवस्थामा हुँदाखेरि त सुशासन हुँदैन। सुशासनको त वैज्ञानिक ढंगले हेर्नु पर्यो नि, खालि सर्भिस डेलिभरी मात्रै हेरेर पुग्दैन। त्यसै गरी अहिलेको राज्य संरचनामा तपाईँले रूपान्तरण कुरा गर्नुभयो, रूपान्तरण कसरी हुन्छ भनेर हेर्नुपर्ने हुन्छ। मलाई के लाग्छ भन्दाखेरि मेरो आफ्नो बुझाइमा चाहिँ त्यो शासन मात्रै सुशासन हुन्छ जहाँ समावेशी शासन हुन्छ। समावेशी शासनहरू मात्रै सुशासन हुन्छ भन्नुको अर्थ चाहिँ के हो भन्दाखेरि सर्भिस पाउने मान्छेले अथवा आम जनताले त्यो राजनीतिक व्यवस्थामा, त्यो प्रशासनमा, त्यो शासकीय व्यवस्थामा चाहिँ आफ्नो अनुहार देख्न पाउनु पर्यो, आफ्नो प्रतिबिम्ब देख्न पाउनु पर्यो, उसको भाषाको सम्बोधन हुनु पर्यो, उसको एस्पिरेसनको, चाहनाको सम्बोधन हुने खालको राजनीतिक व्यवस्था वा त्यो खालको प्रशासनिक व्यवस्था भए मात्रै बडो सुशासन हुन्छ। अहिले त्यस्तो छ त भनेर हेऱ्यो भने अहिले पनि पहुँचवालाहरूले सहज ढंगले सर्भिस पाउने तर कमजोर वर्गका मान्छेको जसको पहुँच छैन, जसले विषयबारे बुझ्दैन, ती मान्छेहरूलाई चाहिँ अहिले पनि सर्भिस पाउनु गाह्रो छ। यति मात्र होइन, फेरि घटनासँगै जोडेर हेर्ने हो भनेदेखि चाहिँ सरकारले सुशासन कायम गर्ने हो भनेदेखि चाहिँ सरकारको सबै अवयवले आम मान्छेहरूलाई, आम जनतालाई प्रत्येक दिन उसको काममा सहजीकरण गर्नुपर्छ कि जनताकै ट्याक्सबाट, जनताकै करबाट जो जाहिर खाएर बसेका मान्छेहरू छन् त्यो प्रशासनको कुरा गरौं, प्रहरीको कुरा गरौं वा निजामती प्रशासनको कुरा

0: उनको पालन
1: गराउने कि जानकारी नहुने मान्छेलाई पनि सुझबुझपूर्ण तरिकाले त्यो आफूले सभ्य तरिकाले नियमपूर्वक चलाउन सक्ने काममा फेसिलिटेसन गर्नुपर्ने हो। तर काम के भइरहेछ भन्दाखेरि कुन ठाउँमा अठमारो पार्ला पर्ला र अथवा पारेर चिटकाएर भनेर बसिरहेको छ। यसले चाहिँ के कुरा गर्छ भन्दाखेरि यो सुशासनको त मानक त होइन नि त्यो त होइन, त्यहाँनिर गर्ने मात्रै सुशासनको मानक हुन सक्दैन। त्यस कारणले जनतालाई सचेत बनाउने, जनतालाई जागरूक बनाउने, जनतालाई अधिकार दायर गर्न पनि सक्ने बनाउने, त्यति मात्र होइन जिम्मेवार बनाउने काम हुन थाल्यो भने बल्ल सुशासनतिर
0: हामी अहिले बेरामा त्यो के गर्नुपर्छ भनेर कुरा गर्छौं। तपाईँले अघि भनिहाल्नु भएको थियो जीवी विश्वकर्माजी, सरकार भनेको यो गरीब वर्गको लागि हो, गरीब तथा निमुखा तथा चाहिँ यो सीमान्तकृत समुदायको लागि सरकार हुनुपर्नेमा सरकार चाहिँ झन् धनीहरूको लागि हो कि भन्ने त्यो आभास अहिले देखिरहेको छ। अब तपाईँलाई जे जे कुरा गर्नुभयो यस्तै कुरा गरेर सत्ता र सदनमा पुगेकाहरू धेरै हुनुहुन्छ के, अहिले सरकारमा नि हुनुहुन्छ, संसदमा हुनुहुन्छ, तर उहाँहरू त्यहाँ पुग्दा पनि उहाँहरूले यो तपाईँले अहिले जति भनेको कुरो त्यहाँ गएर खबरदारी गर्न किन सक्नु भएन जस्तो लाग्छ तपाईँलाई?
1: म यसमा हाम्रो राजनीतिक परिपाटीको अलिकति कुराकानी गर्नुपर्छ जस्तो लाग्छ कि जो जो व्यक्तिहरू निर्वाचित भएर संसदमा पुग्नु भएको छ जनताको प्रतिनिधि हो, त्यहाँ पुग्ने कुरा त्यहाँ पुगेर उठाउनु पर्ने कुरा चाहिँ जनताको सरकारको मुद्दाहरू हो। तर भइराखेको के छ विगतदेखि हेर्दाखेरि भन्दाखेरि चाहिँ निश्चित पार्टीको पेरिफेरीबाट निश्चित पार्टीको निरोगरबाट बाहिर ननिस्किने कि जनताको सरकार भन्दा पार्टीको सरकार के हो भनेर मात्र हेर्ने खालको परिपाटी देखिन्छ। जस्तो हामीले सुनेको कति सत्य हो थाहा छैन कि राष्ट्रपतिले कतिपय नेता सांसदहरूले बोल्ने क्रममा पनि बन्देजहरू लगाउने, कति कुरा बोल्न हुने वा नहुने भन्ने हिसाबले जनताका आवाजहरूलाई मुखरित ढंगले प्रस्तुत गर्ने अवस्था पनि छैन भन्ने कुरा पनि सुनिन्छ। त्यति मात्र होइन, उहाँहरू जनताको प्रतिनिधि भएर गएपछि अब पार्टीको मात्र कुरा गर्नु भएन नि त होइन। जस्तो कुनै निर्वाचन क्षेत्रबाट उहाँहरू निर्वाचित भएर जानुभएको छ भने त्यो निर्वाचन क्षेत्रमा भएको समस्याहरूको बारेमा, सहकारहरूको बारेमा र त्यो निर्वाचन क्षेत्रको जनताको अपेक्षाको बारेमा संसदमा कुरा उठाउनु पर्यो। कुरा उठाउनु मात्रै परेन, संसद भनेको नीति बनाउने थालो होइन, कस्तो खालको नीति वा कस्तो खालको कानून बनाउने भन्ने विषयमा त बहस भएको देखिनँ कि विगतमा अध्यादेश ल्याएर एकदमै शासन गर्ने प्रयत्न गर्यो जुन लोकतान्त्रिक परिपाटीको विरूद्धमा थियो। त्यति मात्र होइन, अहिले बनिरहेका ऐनहरूको कुरा गरौं वा कानूनहरूको कुरा गरौं, त्यो त सार्वजनिक बहस हुने कुरा, त्यो पार्टीका सामुदायिक बहस हुने कुरा वा कन्सर्न स्टेक होल्डरसँग छलफल गर्ने कुरा त कहिले पनि हुँदैन। त्यो कुरा चाहिँ जसरी सांसदहरूले संसदमा उठाउनु पर्थ्यो, त्यसको बहुआयामिक पक्षहरूबारे जसरी उठाउनु पर्थ्यो, त्यो कुरा उठाउन सकेको देखिँदैन। त्यो चाहिँ किन होला जस्तो मलाई लाग्छ भन्दाखेरि, एउटा सार्वभौम सांसदले जनताका आवश्यकताहरू, चाहनाहरू र आकांक्षाहरूलाई कसरी सम्बोधन गर्ने भनेर सोच्ने भन्दा पनि पार्टीले के कुरा सोचेको छ र के कुरा भन्ने हो भन्ने कुरामा सीमित हुन
0: के भन्दाखेरि पार्टीले चाहिँ चित्त दुखाउँदैन र भोलि पछि स्वार्थ अनुसार चाहिँ आफू त्यहाँ पदमा पुग्न पाइन्छ, त्यो भाल पाइन्छ भन्ने चाहिँ जुन पहिलेको प्रवृत्ति थियो अहिले पनि त्यो दोहोरिरहेको छ।
1: मलाई यसको निरन्तरता नै देख्छ, सबै हिसाबले निरन्तरता देख्छ, न्याय के पनि देख्दिनँ। जस्तो यदि न्याय हुन्थ्यो भने उदाहरणलाई भनौँ न, नयाँ यदि हुन्थ्यो भने कि योभन्दा अलिकति अगाडि श्रीकृष्ण विश्वकर्माको प्रहरी हिरासतमा मृत्यु भयो, हत्या भयो सिन्धुलीमा, त्यो घटना हुँदाखेरि कुरा उठाउने मान्छे कि दलित समुदायको सांसदलाई अरू मुद्दा किन बन्न सकेन? यदि त्यस्तै निर्वाचन क्षेत्रबाट निर्वाचित भएर आएका सांसदहरूले त्यो न्यायको पक्षमा किन बोल्न सक्दैन? त्यति मात्र होइन, न्यायकै पक्षमा वा सुशासनको पक्षमा, रूपान्तरण पक्षमा कुनै बेला बोल्ने अभियन्ताहरू त्यो अहिले सांसदहरू हुनुहुन्छ, उहाँको एजेन्डा किन बन्न सकेन भनेर हेर्दाखेरि चाहिँ उहाँहरूले यो मुद्दामा सरकार छैन, यो मुद्दामा चासो छैन। चासो के छ भन्दाखेरि नेताहरू ल्याएर कसरी आफ्नो स्वार्थ पूरा गर्ने भन्नेकै वरिपरि देख्छु म, जुन प्रवृत्ति अहिले मात्र होइन विगतका जति पुरानो पार्टीलाई गाएर गाली गरे पनि उनीहरूको प्रवृत्ति पनि त्यस्तै थियो, अहिले पनि त्यसको निरन्तरता मात्रै छ, न्याय त केही पनि भएको म देख्दिनँ।
0: एकदम जीवी विश्वकर्माजी, तपाईँ लेखक, पत्रकार एवं अभियन्ता हुनुहुन्छ। आज हामी तपाईँसँग सीमान्तकृत समुदाय, गरीब, भूमिहीन, सुकुम्बासीको दृष्टिकोणबाट सरकारको काम र सरकारले अब उनीहरूको लागि के गर्नुपर्छ भनेर कुरा गरिरहँदाखेरि तपाईँले भनिहाल्नुभयो सरकारले चाहिँ जसरी भूमिहीन, सीमान्तकृत, सुकुम्बासी, दलित, गरीबहरूको पक्षमा काम गर्नु पर्थ्यो त्यो अनुसार काम गर्न सकेन। गरीब तथा सीमान्तकृत समुदाय, दलित समुदाय, सुकुम्बासी समुदाय, भूमिहीनको तर्फबाट हेर्दा सरकारको अहिलेसम्मको काम निराशाजनक छ, अझ निराशाजनक भन्दा पनि अर्को तहसम्म पुगिसकेको छ भनेर तपाईँले भनिहाल्नुभयो। अब हामी क्रमैसँग यी समुदायको हकितको लागि अब कसरी काम गर्ने भनेर कुरा गर्दै जाँदा यो सुकुम्बासीको कुरा गरौं होइन, राष्ट्रिय मानवाधिकार आयोगले समेत होल्डिङ सेन्टरबाट समेत बिना विकल्प हटाउने कार्यप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। अब यो राष्ट्रिय मानवाधिकार आयोगले नै चिन्ता जनाउनु पर्ने अवस्थामा पुग्नुलाई चाहिँ तपाईँले कसरी विश्लेषण गर्नुहुन्छ?
1: मलाई अब अलिकति भूमि सुकुम्बासीहरूको कुरा गर्दाखेरि यो सरकारले जुन तहको गम्भीरता

0: मिन्सुको मासेको मुद्दालाई हेर्नुपर्ने थियो। यो चाहिँ कुनै बेला बालेन मेयर हुँदाखेरि आफूले गर्न नसकेको कामको इगोको रूपमा रूपान्तरित भयो। एउटा सार्वभौम राज्यको प्रधानमन्त्री कार्यकारी प्रमुख जस्तो व्यक्तिले इगोको आधारमा शासन सत्ता सञ्चालन गर्नु हुँदैन थियो। भयो के भन्दाखेरि चाहिँ कि काठमाडौँमा भएका भूमिहीनहरूको अवस्था के हो, कसरी भूमिहीन हुन पुगे भनेर एउटा अध्ययन गरेको यदि थियो भने भूमिहीनको अवस्थाको बारेमा थाहा हुन्थ्यो, प्रकृतिको बारेमा थाहा हुन्थ्यो र त्यसलाई सम्बोधन गर्ने विधि के हो भन्ने कुरा पनि थाहा हुन्थ्यो। जुन कुरा सबैभन्दा बढी कसलाई थाहा छ भन्दाखेरि त्यो भूमिहीन सुनासहरूलाई नै थाहा छ कि अल्टरनेटिभ के हो, विकल्प के हो, त जसले भोगिरहेको छ उसलाई थाहा थियो। छलफल भयो त भन्दाखेरि छलफल भएन, रातारात अनाउन्समेन्ट गरियो र प्रहरी र सेनासहित लगेर त्यहाँ चाहिँ बन्दुकको नालबाट त्यो बस्ती उठाउने काम गर्यो, डोजरको आत्मा सिर्जना गर्यो। जुन कुरा चाहिँ सामान्य आधारभूत मानव अधिकारको कोणबाट हेर्ने हो भने पनि यो मानव अधिकार विरोधी काम थियो। एउटा जिम्मेदार राज्य सत्ताले जिम्मेदार प्रधानमन्त्री यदि यो गर्न सक्ने कुरै थिएन, यो चाहिँ एउटा बर्बरताको पराकाष्ठ नै हुनु पर्यो। त्यस कारणले यसको आधारभूत समस्याको सरकार के हो भन्ने कुराको आधारभूत जानकारी समेत नलिकन, समस्या के हो भन्ने कुरा पहिचान पनि नगरिकन, इगोमा आधारित भएर सुकुम्बासी भूमिहीनहरूमाथि गरेको जुन बर्बरतापूर्वक आतंक थियो, आतंक यो तहमा पुग्ने कुरा चाहिँ नेपाल आम नेपालका भूमिहीन सुकुम्बासी वा उत्पीडित समुदायले खेद गरेर नपुग्ने ठाउँमा छ यो भन्ने लाग्छ एउटा कुरा। दोस्रो कुरा चाहिँ जसरी भूमिहीनहरूलाई होल्डिङ सेन्टरमा पुर्याइयो, होल्डिङ सेन्टरमा गएको त्यो भित्रको कथाहरू हेर्ने भने कस्तो देखिन्छ भन्दाखेरि चाहिँ भूमिहीनहरूले जुन बेला आफ्नो नाम रजिस्ट्रेशन गर्दादेखि नै त्यहाँ अपमान शुरू भएको छ। त्यो अपमानको चरण कहाँसम्म पुग्दो रहेछ भन्दाखेरि चाहिँ हामीले थुप्रै समाचारहरू पनि पढ्यौं कि बालबालिकाहरूले निष्पक्ष स्वतन्त्रतापूर्वक आत्मसम्मान पढ्न पाउने अधिकार हो, तर सुकुम्बासी बालबालिकाहरूलाई नयाँ विद्यालयमा भर्ना गरिसकेपछि वा स्कूलमा जाँदाखेरि कुन व्यवहार गरियो भनेर त्यो बालबालिकाको मनोविज्ञानमा त हेर्ने भने कुन तहको टर्चर होला, कुन तहको त्यो यातना होला भनेर कहिले पनि सोचिएन। यदि साँच्चै संवेदनशील सरकार थियो भने त्यो कुरा सोच्थ्यो, त्यो कुरा पनि सोचिएन। त्यति मात्र होइन, सामान्यत राज्यले जिम्मेवारी लिइसके पछाडि खानाको कुरा, पानीको कुरा, बसोबासको कुरा कम्तीमा व्यवस्थापन गर्न सक्नु पर्थ्यो। यदि नसक्ने भए त जिम्मेवारी किन उठाएको त भनेर हेर्दाखेरि चाहिँ त्यो काम पनि गर्न सकेन। त्यति मात्रै होइन, अहिले जबरजस्त 15,000-25,000 दिएर चाहिँ होल्डिङ सेन्टरबाट निकाल्ने जुन काम भएको छ कुनै विकल्प नदिएकन, यो चाहिँ फेरि मानवता विरूद्धको अर्को ठूलो अपराध, गम्भीर छिमानै गर्न नसक्ने अपराधको दिशातिर चाहिँ यो सरकार गइरहेछ। यसले चाहिँ के देखाउँछ भन्दाखेरि यो सरकार चाहिँ भूमिहीन सुकुम्बासीहरूप्रति चाहिँ झन्झन निर्माण भएर कि गर्नुपर्ने चाहिँ बरु दलालहरूलाई कारवाही गर्नुपर्थ्यो होला, अपराधीहरूलाई कारवाही गर्नुपर्थ्यो,
1: नकली सुकुम्बासीहरूलाई कारवाही गर्नुपर्थ्यो
0: होला, संगठित अपराधीलाई संलग्न भएको गिरोहरूलाई कारवाही गर्नुपर्थ्यो होला, मिठोबास पीडितहरूले जुन सुखहरूलाई कारवाही गर्नुपर्थ्यो होला, सहकारी ठाउँहरूलाई कारवाही गर्नुपर्थ्यो होला, यदि जनताको पक्षमा काम गर्ने हो भने त्यतातिर चाहिँ ध्यान नदिने, तर सबैभन्दा कमजोरहरूमाथि आक्रमण गर्ने जुन काम हो, त्यस कारणले मानवाधिकार आयोगले कुरा उठाउनु जरुरी थियो। मलाई के लाग्छ भने मानवाधिकार आयोगले मात्रै होइन, यो अन्तर्राष्ट्रिय मानवाधिकारवादी संघ संगठनले उठाउनुपर्ने मुद्दा हो, यो मुद्दा त्यसले उठ्नुपर्छ र उठ्छ होला भन्ने अवश्य नै होला।
1: तपाईँको सुझाव चाहिँ एउटा यो सार्वजनिक जग्गा खाली गराउने राज्यको अधिकार र नागरिकको आवासको अधिकार, यो बीचको सन्तुलन चाहिँ कसरी मिलाएर अहिलेसम्म जे नहुनु भइसक्यो, कसरी अगाडि बढ्नुपर्छ सरकार?
0: मलाई के लाग्छ भने अब सबैभन्दा पहिलो चोइस चाहिँ भूमिहीन सुकुम्बासीहरूको आफ्नो चोइस के हो भनेर हेर्नुपर्छ, किनकि यहाँको मान्छेलाई यहाँ आएर बल्ल तल्ल श्रम गरी खाने, रोजगारी खडी खाने वा जीविकोपार्जन गर्ने एउटा परिस्थिति, एउटा पर्यावरण बनेको मान्छेलाई भूमि त उता तराईमा छ नि भने तराईमा राखेर हुँदैन, कि उहाँहरूको अपेक्षा के हो, उहाँहरूको चाहना के हो, उहाँले कुन विकल्प दिनुहुन्छ भनेर पहिलो जनताको कुरा सुन्नु पर्यो, विकल्प के हो भनेर। उहाँहरूले दिएको विकल्प पनि सबैभन्दा बढी दिगो विकल्प हुनसक्छ। त्यस कारणले पहिलो काम चाहिँ सरकारले गर्ने यदि हो भनेदेखि पहिलो काम भूमिहीन सुकुम्बासीहरूसँग गम्भीरतापूर्वक यो विषयमा छलफल गर्नुपर्छ, वार्ता गर्नुपर्छ, कन्सल्टेसन गर्नुपर्छ र भूमिहीन सुकुम्बासीहरूको माग के हो र त्यसलाई सम्बोधन गर्ने विकल्प के हो भनेर खोज्नुपर्छ। अहिलेसम्म यति ठूलो सुकुम्बासीहरूमाथि अत्याचार भयो, होली सेन्टर लगाएर राख्यो, तर अहिलेसम्म सरकारले गम्भीरतापूर्वक यो समस्यासँग कहिले पनि वार्ता गरेन, छलफल गरेन, बहस गरेन, समाधानको विकल्प के हो भने सोचेन। पहिलो काम यही गर्नुपर्छ भन्ने लाग्छ। दोस्रो चाहिँ हाम्रो संविधानले पनि प्रदत्त गरेको अधिकार के भन्दाखेरि भूमि आवास जनताको मौलिक अधिकार हो। त्यसो भने भूमि र आवास जनताको मौलिक अधिकार हो भने त्यो मौलिक अधिकार कार्यान्वयन गर्नको लागि विकल्पहरू के छन्, कुन ठाउँमा भूमि, कस्तो भूमि उहाँहरूलाई अलि व्यवस्थित तरिकाले बसोबास गराउने भन्ने कुरा चाहिँ राज्यले गर्नुपर्छ, राज्यको दायित्वको कुरा हो। त्यसरी गर्न सक्यो भनेदेखि चाहिँ भूमिहीन सुकुमारीहरूले आफूले इच्छाएको व्यवस्थापन वा उहाँहरूले चाहेको विकल्प दिन सक्यो भनेदेखि चाहिँ त्यसले दीर्घकालीन समाधानतिर लिएर जान्छ। होइन भने विकल्प के हुन्छ त भन्दाखेरि हिजो जसरी लक्ष्य थियौँ हामी भोलि त्यसरी नै बस्न आउँछौँ त्यही भूमि भन्ने ठाउँमा पुग्छ। यो चाहिँ अर्को द्वन्द्वमा जाने खतरा छ। त्यस कारणले सरकारले अलिक गम्भीरतापूर्वक लिने हो भने भूमिहीन सुकुमारीहरूसँग साँच्चीकै मजाले गम्भीरतापूर्वक बहस गरेर छलफल गरेर वार्ता गरेर विकल्प के हो भन्ने कुरा चाहिँ उहाँसँग बसेर निकाल्नुपर्छ भन्ने लाग्छ।
1: त्यो पनि अझै ढिला भइसकेका छन् त्यति गर्नलाई पनि
0: ढिलाढिलो भइसक्यो हो। तथापि अझै अझै समस्याहरू झन् सङ्घर्ष अझै मात्रै हामी किर्तिपुरको
1: सेन्टरमा बाढी पस्यो
0: यस्तो समस्या भएको छ होइन। मलाई चाहिँ के लाग्छ भने नि सबै मान्छेले अहिलेका सरकारमा हुने कम्तीमा सरकारमा हुने सरकारको पोजिसन होल्ड गरेर बसेका प्रधानमन्त्रीदेखि मन्त्रीहरूले एकपटक त्यो जीवन आफूले बाँचेर हिँडेर देखाउनु पर्यो कि कुन संकटमा त्योसँग बसिआएको कुन सरकारमा त्यो त्यो जनसमुदाय चाहिँ अहिले जीवन गुजार्न बाध्य छ भने कमसे कम त्यति संवेदना राख्न सक्ने हो भने त्यहाँबाट मात्रै दीर्घकालीन समाधान के हुन्छ भन्नेतिर सोच्नुहुन्छ। तर अहिलेको सरकार चाहिँ मैले अघि पनि भने गरीब भएर कहिले सोच्दैन, त्यो सीमान्तकीय समुदाय भएर कहिले सोच्दैन, भूमिहीन भएर कहिले सोच्दैन, किनकि यसले त्यो वर्गको प्रतिनिधित्व गर्नै सकेको छैन, त्यो वर्गप्रति संवेदनशील पनि देखिँदैन। त्यस कारणले विकल्प छ, अझै पनि कोसिस गर्ने हो भने त्यो विकल्पतिर जान सकिन्छ। यदि सरकारले गम्भीरतापूर्वक लिएन र समुदायसँग भूमिहीन सुकुमारी समुदायसँग चाहिँ वार्ता गरेर विकल्पसहितको योजना ल्याउन सकेन भने यो विद्रोह विस्फोट हुने कुरा चाहिँ कसैले गर्न सक्छ जस्तो मलाई लाग्दैन।
1: कार्यक्रम बदलिँदो नेपालमा आज हामी निम्न र गरीब वर्ग, उत्पीडित तथा सीमान्तकृत समुदायको पक्षमा सरकारको व्यवहार र अब गर्नुपर्ने कामको विषयमा कुरा गरिरहेका छौं। लेखक, पत्रकार एवं अभियन्ता जेबी विश्वकर्मासँगको थप कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
2: घरबाट निस्किनु अघि धारा, बिजुलीका सिम र भान्साको सिलिन्डर बन्द गर्न नभुल्नुहोस्। भवितव्य र विपत्ति बाजा बजाएर आउँदैनन्।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: अब एक्साइटमेन्ट सिनेमा मात्र होइन, घरभित्र महसुस हुन्छ।
5: यो फुटबल सिजन हेर्नुहोस्, चेयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ स्यामसङ मिनी एलइडी टिभी। कन्सन भिजनयर टिभी थपाउनुहोस् साउन्ड बार मात्र रु 9,999 र 12 महिनासम्मको नेट टिभी प्याकेजसँगै निशुल्क वाट्सएप लाइभ सब्सक्रिप्सन, साथै 25% डिस्काउन्ट र 35 महिनासम्मको इएमआई।
6: सम्बन्धको शिर,
7: मेरी जोडको काख,
6: स्वच्छ सुन्दर र शान्त प्रकृति,
7: शान्ति र आनन्दको अनुभूति, सहरबाट नजिकै
6: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर।
7: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
6: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946 र 9841954181, वेबसाइट झुले.com.np।
8: भरपूर मनोरञ्जन सहित मात्र 999 बिच होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा बिच होमको कस्टमर सपोर्ट 01712176

0: सडकमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
1: त्यसका लागि सडकका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
0: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
1: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
0: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।
1: सुप्रभि तथा टाटा मोटर्सको सहकार्यमा
0: कार्यक्रम सड़क र सवारी।

0: Sakura, Kastamijan, Yahoo Radio Network.
1: उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा आज हामी निम्न र गरीब वर्ग उत्पीडित तथा सीमान्तकृत समुदायको हितमा सरकारको व्यवहार र अब गर्नुपर्ने कामको विषयमा लेखक पत्रकार एवं अभियन्ता जेबी विश्वकर्मासँग कुरा गरिरहेका छौं। जेबी विश्वकर्माजी, अब चाहिँ यो मिटर ब्याज पीड़ितको कुरा गरौँ, त्यसपछि हामी फेरि गरीब दलित र सीमान्तकृत समुदायतिर जान्छौ। अब प्रधानमन्त्रीले चुनावको बेला जे वाचा गर्नु भएको थियो, जे प्रतिबद्धता जनाउनु भएको थियो, त्यो वाचा र प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै मिटर ब्याज पीड़ितहरूले जनकपुरबाट काठमाडौँसम्मको मार्च शुरू गरेका छन्। अब यसलाई तपाईँले कसरी हेर्नु भएको छ?
2: मिटर ब्याज पीड़ितहरूको निकै ठूलो समस्या छ होइन। वित्तीय उत्पीड़नको सबैभन्दा पराकाष्ठ कहीँ हेर्ने भने मिटर ब्याज पीड़ितहरूमा जानुपर्छ भन्ने लाग्छ होइन। अब यो अहिलेभन्दा धेरै अगाडिदेखि उठेको मुद्दा हो कि मिटर ब्याज पीड़ितहरूले मार्च पास गर्दै काठमाडौँ आएर थुप्रै पटक धरना बसेर यो समस्यालाई हल गर्नुपर्छ भनेर धेरै पटक दबाव दिई सिर्जना गर्नुभयो। काठमाडौँ ठूलै आन्दोलनहरू पनि भयो, तर विगतको सरकारले पनि यो कुरा सम्बोधन गर्न सकेन। स्वाभाविक हिसाबले यस हजारपट्टि धेरै आश किन मिटरबाज पीड़ितहरूको पनि थियो भन्दाखेरि चाहिँ नयाँ सरकार आयो, नयाँ मन्त्रीहरू आए, नयाँ खालको शासन व्यवस्था शुरू होला अथवा जनताको पक्षबाट शासन व्यवस्था होला र हामीमाथि भएको यो जुन वित्तीय उत्पीड़न छ, वित्तीय शोषण छ, त्यो कुरा समाधान गर्ने कुनै न कुनै विकल्प ल्याउला भन्ने कुरा।
1: त्यति मात्रै होइन कि प्रधानमन्त्री चुनावमा भाषण गर्दा उनी जनकपुरमै यो कुरालाई उठाउनु भएको थियो, प्रतिबद्धता जनाउनु भएको थियो।
2: तर भोलि के भन्दाखेरि चाहिँ त्यो मिटरबाज पीड़ितहरूको सन्दर्भमा अहिलेसम्म एक शब्द बोलियो त
1: केही पनि काम हुनै पाएको छैन। त्यसमा
2: अलिकति नीतिगत रूपमा केही काम भएन अरे, तर हामी छौ भनेर अहिलेसम्म आश्वस्त पार्ने काम गरियो गरियो नि त। यदि प्रधानमन्त्रीले साँच्चीकै चाहेको भयो सरकार गठन हुने बित्तिकै आफूले गरेको प्रतिबद्धता पूरा गर्ने एउटा स्टेटमेन्ट त कम्तीमा संसदमा दिन सकिन्थ्यो होला कि हामी मिटर ब्याज पीड़ितहरूको बारेमा हामीले चुनावी अभियानमा पनि भनेका जे प्रतिबद्धता थियो हामी पूरा गर्छौं, हामी सरकारमा छौं, हामी नेतृत्व गरिरहेका छौं, यो समाधान गर्ने दायित्व मेरो हो भनेर भन्न सकिँदैन थियो होला, सकिन्थ्यो। तर किन नभएको त भन्दाखेरि फेरि पनि दोहोऱ्याएर के आउँछ भन्दाखेरि चाहिँ त्यति बेला चुनावी अभियानमा चुनावमा भोटको महत्व हुन्छ, भोटियालाई यो खपतको विषयवस्तु बन्न सक्यो, तर त्यो समुदाय त्यो मिटरबाज पीड़ितहरूको संकटको बारेमा कहिले पनि सोचिन। किन भन्दाखेरि चाहिँ फेरि पनि हेर्ने भने अब त्यस्तो धेरै अध्ययनहरू त छैन, तथापि हामीले देखेको कुरा सुनेको कुरा हेर्ने भनेदेखि चाहिँ जो मिटरबाज पीड़ितहरू छन् मिटर ब्याजमा लाउनेहरू फेरि नेताहरू छन्, हुने खाने धनी वर्गका मान्छेहरू छन्, गरिब त त्योबाट पीड़ित मात्र हुने भयो भने त्यहाँको सामन्तहरू छन् होइन, भूमाफियाहरू छन् र त्यहाँका बिचौलियाहरू छन्। बिचौलियाहरूले यसरी त्यो गरिब जनतामाथि शोषण गरिराखेको छ कि अहिलेको सरकार चाहिँ मलाई यो मित्र ब्याज पीड़ितहरूको कोणबाट हेर्दाखेरि चाहिँ तिनै दलालहरू, तिनै सामन्तहरू, तिनै जो भूमाफियाहरू जसले चाहिँ गरिबहरूलाई त्यो मित्र ब्याजमा ऋण लगाइराखेको छ त्यसको प्रतिनिधिहरू पो अहिलेको सरकार हो कि भन्ने लाग्छ मलाई चाहिँ। त्यस कारणले जब उसले उसको प्रोटेक्सन गर्ने उसको वर्गीय दृष्टिकोण नै धनीहरू सामन्तहरू बिचौलियाहरू केन्द्रित छ भने गरेको कुरा सुन्दैन रहेछ भन्ने कुरा चाहिँ मिटर ब्याज पीड़ितकै आन्दोलनबाट पनि प्रश्न छ।
1: अब यो मिटर ब्याजको समस्या चाहिँ कानूनी समस्या मात्रै हो कि सामाजिक आर्थिक र राजनीतिक समस्या पनि?
2: मूलभूत रूपमा त यो मलाई त आर्थिक राजनीतिक समस्या नै हो भन्ने लाग्छ, किनभने फेरि पनि हामीले हेर्नुपर्ने कुरा चाहिँ कोही किन मिटर ब्याज पीड़ित हुन पुग्यो भन्नेको पछाडि अर्थ राजनीति छ होइन। अर्थ राजनीति छ भन्नुको अर्थ अहिले पनि मैले भने कि कसले मिटर ब्याजमा लगाइराखेको छ, किन लगाइराखेको छ र एउटा निकै ठूलो समूह किन मिटर ब्याज पीड़ित हुन बाध्य बनाएको छ भनेर हेर्दाखेरि चाहिँ यसको अर्थ राजनीतिक कारण भनेको चाहिँ यो त गैर कानूनी काम हो नि होइन। यदि सत्ताले वा सरकारले चाहने थियो भने त उनीहरू नै रोक्न सक्थ्यो, तर भइराखेको के छ भन्दाखेरि चाहिँ धनीहरूले गरिबहरूलाई शोषण गर्ने पहिला श्रम शोषणको अस्त्र थियो, अहिले चाहिँ त्यसको वित्तीय शोषणको अस्त्रमा रूपान्तरित गरेर ती समूहलाई सदाबाह दास बनाउने काम भइरहेको छ। त्यो दास बनाउने काम भइराखेको पछाडिको रिजन कारण के हो भन्दाखेरि चाहिँ जब ती मान्छेहरू जो पहिला भूदासको रूपमा काम गर्न बाध्य थिए, जो पहिला श्रमिकको रूपमा काम गर्न बाध्य थिए, ती मान्छेहरू मुक्त भएर आयो भनेदेखि त तिनकोमा श्रम गइदिने मान्छे हुँदैन, त्यस कारणले तिनलाई कुनै न कुनै हिसाबले बाँधिराख्ने र आफ्नो नियन्त्रणमा कायम राख्ने र आफूले चाहेको बेला उपयोग गर्ने दृष्टिकोणबाट चाहिँ यो आर्थिक चक्र प्रणाली बनाइएको छ भन्ने कुरा नहेर्दाखेरिसम्म चाहिँ खालि मिटर ब्याज पीड़ितको मात्रै कुरा हुन्छ, त्यसो होइन। त्यो भएको त्यो चाहिँ त्यो खालको अपराधिक व्यवस्था कसरी निर्माण भएको छ भन्ने कुरामा जानुपर्ने हो, त्यसरी अध्ययन हुनुपर्ने हो, त्यहाँबाट समाधानको विकल्प खोज्नु त्यतिर गयो एउटा. दोस्रो चाहिँ कानुनी हिसाबले हेर्ने हो भने पनि हामीसँग त कानुन छ, भनेको कानुन कार्यान्वयन गर्ने किन कमी रोकिरहेको छ त त्यसो भने चाहिँ जिम्मेवार त सरकार हो होइन, कानुन कार्यान्वयन ल इन्फोर्समेन्ट एजेन्सी भनेको त सरकार हो, सरकार मार्फतका निकायहरू हुन्, तिमी किन गरिरहेको छैनन् भन्ने प्रश्न हेर्दाखेरि चाहिँ फेरि पनि बलशालीहरूको सत्ता भयो भने बल त्यो मिटेरियाको लागि पनि बलशालीहरू छन्, राजनीतिक हिसाबले तिनीहरूले एउटा सत्ता कब्जा गरेर रहेका छन्, आर्थिक सत्ता पनि कब्जा गरेर रहेका छन् भनेपछि तिनीहरूकै आवाजको मात्रै सुनाइ हुँदो रहेछ. जो उत्पीड़ित हो, जो पीड़ित हो, जो संक्रमण परेछ उनको आवाज सुनाइ भएन, त्यो सुन्ने खालको सरकार पनि नभएका कारणले पहिले कानुनी कार्यान्वयन सुनेको छैन सरकारसँग.
1: अब यसको समस्याको समाधान चाहिँ मित्र प्याजकै पीड़ितको कुरा गर्दाखेरि जसरी अहिले उहाँहरू काठमाडौँ आउँदै हुनुहुन्छ, काठमाडौँ उहाँहरू आउन नपाउँदै सरकारले समाधान गर्न सक्ने कुरा केही हुन्छ? तपाईँको सुझाव के छ?
2: मलाई लाग्छ अब सरकारले चाह्यो भने सरकारमा जिम्मेवार हो, सरकारसँग विधि पनि छ, प्रक्रिया पनि छ, विकल्प पनि छ. यदि सरकारले चाह्यो भने उहाँहरू जनकपुरबाट हिँड्दै मार्च सकेर काठमाडौँ आउँदै हुनुहुन्छ. यदि सत्ताले चाहने हो भने उहाँले त अलरेडी आफ्नो मागहरू के हो त भनिसक्नु भएको छ,
1: त्यो माग सबैले पूरा गर्ने भनेर सरकारले प्रतिबद्ध जनाइसकेको
2: छ. त्यतिलाई मात्रै कारण सुरु गरिदियो भने त उहाँहरू यत्रो संकट बिहोरेर यत्रो पानी वर्षालाई झेलेर आउनै पर्दैन नि, त्यति कुरा त संवेदना राख्न सक्छ होला नि त सरकारले. फेरि यो सम्बोधन गर्न नसकिने विषय पनि होइन, सम्बोधन नगरी नहुने विषय पनि हो भनेदेखि त एउटा कुरा एउटा पोइन्टमा गएर सम्बोधन गर्नै पर्छ. सम्बोधन गर्नै पर्छ भने त्यत्रो त्यत्रो जनताले किन दुःख दिने त? सरकारले चाह्यो भने सम्बोधन गर्न सक्ने कुरा छैन. तर हेर्नुपर्ने कुरा चाहिँ राज्य सत्ता भएर होइन, मिटरवाज पीड़ित भएर सत्ताले हेर्नु पर्यो.
1: अघि तपाईँले जे भन्नुभयो सुकुम्बासी भएर हेर्न पर्यो, मिटर ब्याज पीड़ित भएर हेर्न पर्यो, महसुस गर्न पर्यो. त्यति भयो भने त्यो समस्या समाधान गर्ने त्यो उपाय पनि पहिल्यै छ, त्यो चाहिँ कार्यान्वयनमा गर्नलाई चाहिँ बल्ल एकदम सजिलो हुन्छ भन्ने कुरा गर्नुहुन्छ. देवी विश्वकर्माजी तपाईँ लेखक, पत्रकार एवं अभियन्ता हुनुहुन्छ. आज हामी तपाईँसँग गरीब तथा सीमान्तकृत समुदायको दृष्टिकोणबाट सरकारको काम, उनीहरूको अवस्था र अब त्यो अवस्था परिवर्तन गर्न सरकारले के गर्नुपर्छ भनेर कुरा गरिरहेका छौं. हामीले तपाईँसँग अलिकति सुकुम्बासी समस्या जुन अहिले कष्टकर जीवन भोगिरहेका छन्, अझ यो बाढ़ीको बेला चाहिँ सुकुम्बासीको अवस्था झन् विचली भएको छ, अनि मिटर ब्याज पीड़ितहरू जनकपुरबाट काठमाडौँ आउँदै हुनुहुन्छ, सरकारले प्रतिबद्धता पनि पूरा गर्न नसकेको, प्रतिबद्धता पूरा गर्छु भनेर पनि कार्यान्वयन गर्न नसकेको ध्यानकर्षण गर्न, अब त्यो दुईटा समुदायलाई सरकारले कसरी हेर्नुपर्छ भनेर तपाईँले भन्नुभयो. अब चाहिँ हामी अझै केन्द्रित भएर कुरा गर्दा दलित गरीब र सीमान्तकृत तपाईँले अघि नै हामीले धेरै कुरा गरिहाल्यौं होइन, यो आलोचकहरूले सरकारको यो पहिलो काम चाहिँ संरचनागत सुधार र प्रशासन सुधारमा बढ़ी गयो, गरीबको तर्फ चाहिँ केन्द्रित भएन भनेर भनेका छन् होइन आलोचकहरूले पनि. तपाईँ चाहिँ यसमा कतिको सहमत हुनुहुन्छ?
2: भने सुधारका सामान्य संकेतहरू चाहिँ प्रशासनिक सुधारमा देखिएको छ, तर संरचनागत सुधारमा खासै केही भएको मैले देख्दिनँ. संरचनागत सुधार भन्ने कुरा चाहिँ मैले सोच्ने संरचनागत सुधार के हो भन्दाखेरि चाहिँ हाम्रो जुन शासन व्यवस्था छ, जस्तो उदाहरणको लागि चाहिँ स्थानीय तहले जसरी काम गरिरहेको छ, स्थानीय सरकार जनताप्रति केन्द्रित भएर जनतालाई थप सुविधा थप सहज बनाउने खालको शासन संरचना भयो भने शासकीय सुधार हुन सक्छ. अहिले जुन प्रदेशहरू अहिले गठन भएको छ भनौँ न, हामी संहितामा गइसकेपछि प्रदेशहरूको जुन खालको स्पिरिट थियो, त्यसको पोलिटिकल लाइसेन्स थियो, संहितालाई सबैभन्दा बलियो बनाउने, सशक्त बनाउने र त्यसलाई प्रभावकारी बनाउने दिशातिर काम यदि हुन खोजेको थियो भने यसलाई सुधार भयो कि भनेर लिनुपर्ने हुन्थ्यो. अब संघकै कुरा हेर्ने हो भने पनि संघले जसरी आफ्ना सरकार अन्तर्गतका निकायहरूलाई सुधार गर्ने वा रूपान्तरण गर्ने योजनासहित निश्चित योजनासहित आएको थियो भने अब सुधार हुन्छ भने भन्न सक्छ. जस्तो कारणको लागि न्याय पाउने कुरा गरीबहरूको लागि सीमान्तकृतहरूलाई निकै यो आकाशको फल जस्तो छ, किनकि कसरी न्याय पाउने, न्यायिक प्रक्रियामा प्रवेश गर्ने बित्तिकै आतंकी हुनुपर्छ, वकिल चाहिन्छ, प्रहरी प्रशासन हुन्छ, इन्भेस्टिगेसन हुन्छ, के हुन्छ कसो हुन्छ भनेर त्यो समुदायखेरि नै एउटा सामान्य गरिब परिवारको मान्छे, सामान्य मजदुरले, सामान्य श्रमिकले त न्यायमा जान सक्ने बाटो नै देख्दैन होइन. त्यस्तो ठाउँमा न्याय पाउने कुरामा के रूपान्तरण भयो त, के योजना हुँदैन, के पनि योजना देखिनु भनेपछि यसले संरचनाको सुधारमा केही काम गरेछ मलाई लाग्दैन, त्यो योजना पनि देख्दैनन्, अलिक बेहतर खालको केही योजना पनि छैन. बरु उल्टो के भइरहेछ भन्दाखेरि चाहिँ यत्रो ठूलो संघर्ष बलिदानीबाट प्राप्त गरेको संघीय तथा प्रदेशहरू खारेज गर्ने कुरा पनि आइरहेछ, यसले त रूपान्तरण गर्दैन, यसले सुधार गर्नेवाला छैन कि यसले झन् बिगार्नेवाला छ. भनेपछि सुधारका नाममा सुधारको कुनै विस्तृत योजना नबनाइकन भएको कुरालाई बिगार्नेतिर गइरहेछ भन्ने लाग्छ. अब प्रशासनिक कुरा हेर्दाखेरि चाहिँ अघि पनि मैले भने सरकारी कार्यालयहरुमा पहिले भन्दा एफिसियन्सी अलि बढेको चाहिँ देखिन्छ हैन पहिले भन्दा अलि छिटो गतिमा काम हुने पहिले पहिले हामी सरकारी कार्यालय पुग्दाखेरि चाहिँ खाना खाने समय भने एक दुई घण्टा कर्मचारी नभिने अवस्था हुन्थ्यो त्यस्ता कुराहरुमा के रूपान्तरण भएको छ अलिकति डिजिटल प्रविधिबाट गर्न खोजेको पनि देखिन्छ जसले चाहिँ दैनिक कामहरुमा केही सहजता ल्याएको
1: छ अब यसमा मैले तपाईँलाई रोकेको जस्तो त्यो काम त सुधार भइरहेको छ धेरैले सुधारको अनुभव तपाईँले भने जस्तै अनुभव गरिरहेका छन् तर त्यो सुधारसँगै एउटा गरीब एउटा दलित एउटा सीमान्तकृत समुदाय अस्पतालमा उपचार गर्न जाँदाखेरि उसले सहज रूपमा सुलभ रूपमा उपचार पाउने व्यवस्था शिक्षा पहिला भन्दा चाहिँ अब शिक्षाको गुणस्तर चाहिँ बढेको कुरा चाहिँ हुनुपर्नेमा अथवा रोजगारी हुनुपर्नेमा त्यो सुधार सँगसँगै त्यो सुधार पनि हुनु पर्यो त्यो त्यहाँ पनि महसुस गर्ने अवस्था चाहिँ गरीबहरूले महसुस गर्ने अवस्था चाहिँ अझै हुन सकेन भन्ने कुरा भयो
2: अहिले त अब गरीब सीमान्तकृतहरूको कोणबाट हेर्दाखेरि त कुनै पनि खालको सुविधा कुनै पनि खालको बेनिफिट कुनै पनि खालको अनुभूति गर्न सक्यो भित्र रोगान भनौँ न कि पहिले अहिले पनि नेपालमा करिब करिब 25 हजारी मान्छेहरू वैदेशिक रोजगारमा जान्छन् प्रत्येक दिन वैदेशिक रोजगारमा जाने मान्छे कोसँग भनेर हेर्दाखेरि त अधिकांश निम्न मध्यम वर्गको गरिब वर्गको मान्छेहरू छन् अब यदि वैदेशिक रोजगारमा जाने कुरालाई निरन्तरता नै दिने हो भने पनि ऊ ठगिनेबाट बचाउने सरकारी काम गरे त कि प्रत्येक मान्छे त ठगिएको छ नि यहाँ म्यान पावर एजेन्सीले ठगेको छ त्यहाँ एजेन्टले ठगेको छ लुटिराखेको छ कमसेकम त्यो मान्छेलाई वैदेशिक रोजगारमा त हामी रोक्न सकेनौँ रोजगारी दिन त सकेनौँ तर जानुभन्दा अगाडि ठगिनेबाट बचाउन त केही काम गर्न सकिन्थ्यो होला नि त गरौँ होइन अब स्वास्थ्य सेवाको कुरा गरौँ कि स्वास्थ्य सेवा हाम्रो संविधानले निशुल्क स्वास्थ्यको कुरा गरेको छ एउटा गरिबले निशुल्क स्वास्थ्य सेवा पाउन सक्छ त पाउन सक्दैन अझ भइराखेको के छ भन्दाखेरि भएको बिमासँग उपयोग गर्न नपाउने अवस्था पुगेको छ भनेपछि गरिबले कसरी सेवा पायो त भने त झन्झन बढी सङ्कटतिर गइराखेको छ कि अहिले चाहिँ सरकारको इकोनोमिक्सलाई अथवा अर्थ प्रणालीलाई हेर्ने भनेदेखि चाहिँ उसले जसरी हुन्छ राज्यमा कर बदल्ने जोसुकैलाई मार परोस् परोस् त्यसमा सबैभन्दा बढी मार पर्ने चाहिँ फेरि गरिब सीमान्तले पनि छ भनेपछि आर्थिक अर्थतन्त्रको कोणबाट हेर्दाखेरि त्यसो भन्दा केही पनि बेनिफिट पाएन त्यति मात्र होइन शिक्षामा कुरा हेर्ने भने अहिले मलाई के लाग्छ भने अधिकांश सामुदायिक विद्यालयहरू ध्यान दिने चाहिँ गरिब र श्रमिक वर्गको मान्छेले नै हो अब गुणस्तर त्यहाँ सुधार्नु पर्ने हो नि त होइन अब कम्पिट गर्नुपर्ने के छ भन्दाखेरि चाहिँ असाध्यै कमजोर सामाजिक आर्थिक अवस्था भएको ठाउँमा विद्यालयबाट साँच्चै गुणस्तरीय अध्ययन अध्यापन नहुने ठाउँबाट आएको विद्यार्थीले रोजगारीका लागि प्रतिस्पर्धा कसँग गर्नुपर्छ भन्दाखेरि चाहिँ सहरको स्थापित भएको राम्रो भनेर कहिलेको विद्यालयको विद्यार्थीले उसले प्रतिस्पर्धा गर्नुपर्छ सुधार गर्नुपर्ने कुरा चाहिँ सबैभन्दा राम्रो गुणस्तरीय शिक्षा भएको छ प्रतिस्पर्धा गर्ने विद्यार्थी त त्यो तहमा तयार गर्ने के योजना हुनु पर्थ्यो है तर के छ त भनेर हेर्नु शिक्षा सुधारमा त्यो रिजल्ट समयमा निकाल्ने एउटा त्यो पनि भद्रको छ कि त्यो बाहेक के रूपान्तरण भयो त भन्दाखेरि त्यो के पनि रूपान्तरण भएन अझ सीमान्तकृत कोणबाट हेर्ने भने सारा सामुदायिक विद्यालयहरू ध्यान दिने गरिबहरू श्रमिकहरू सीमान्तकृतको शिक्षालाई घोषणा बनाउने केही काम छैन भएको निशुल्क शिक्षा पनि ठिक ढङ्गले अभ्यास गर्न सकिएको छैन निशुल्क शिक्षा त भनेको छ तर भइरहेको के छ भन्दाखेरि कतिवटा विद्यालयमा नै पुग्दाखेरि त्यहाँ परीक्षाको नाममा पैसा लिएको छ भर्ना पहिले लिएको छैन तर विभिन्न बाहना पैसा लिएको उठाउने काम फेरि भइ नै रहेछ कमसे कम यो सरकारले सोच्ने थियो भने कुनै पनि शिक्षा के अरे कुनै पनि शुल्क नतिकन विद्यालयले विद्यार्थीले पढ्न पाउने व्यवस्था गर्न सक्थ्यो त्यति मात्र होइन अशाब्दिक क्रम के भन्छ आर्थिक जीवन सङ्कटमा भएको दलित सीमान्तकृत समुदायको लागि छात्रवृत्ति दिन सक्थ्यो छात्रवृत्ति दिएर कमसे कम समाज तरिकाले उसले शिक्षा आर्जन गर्छ ठाउँ पुर्याउन सक्थ्यो गरे के त भने केही पनि गरेन बरु शिक्षामा कर लगाएर थप जनतालाई त्यहाँबाट भनेको अब अप्ठ्यारोमा पार्ने काम चाहिँ गरिरहेको छ स्वास्थ्य क्षेत्रमा कर लगाएर जनतालाई झन अप्ठ्यारो पार्ने काम गरिरहेको छ भएको बिमासँगै काम गर्ने ठाउँ पुर्याइरहेको छ यसले त गरिबको लागि सीमान्तको लागि त केही गरेकै छैन नि त झन् पनि सङ्कट पार्दाखेरि देख्छु म चाहिँ
1: अब यो तपाईँको दृष्टिकोणमा चाहिँ देवीजी सरकारले गरिबीलाई चाहिँ गरिबी केवल यो राहतको विषय बनाइरहेको छ कि अधिकारको विषय
2: अहिले त सरकारले हेर्दाखेरि त यो गरिबीको मुद्दा नै सरकारको मुद्दा बनाएको छैन मलाई त्यस्तो लाग्छ होइन गरिबीको मुद्दा किन मुद्दा बनिरहेको छैन भने यदि सरकारले गरिबी निवारण गर्ने यदि चाहना गर्थ्यो भने गरिबी निवारणकै उसमा प्रयोग केही न केही प्लान हुन्थ्यो होला योजना हुन्थ्यो होला अहिलेको मित्रमा आफ्नो हेर्नु गरिबी निवारणको केही पनि काम छैन कुनै पनि योजना बनेको छैन बजेटको पनि योजना छैन भनेपछि यदि सरकार साँच्चै गर्ने हो भने अब के गर्न सकिन्छ भन्ने हिसाबले हेर्दाखेरि चाहिँ यो देशमा कोही पनि नागरिक राम्ररी गरिब भएको मान्छे हुँदैन संरचना के कारण गरीब अर्थप्रणाली के कारण गरीब हम शक्ति संबंध जो खाले बनाइए आर्थिक संबंध जस्त खाले बनाइए तो लामो समयसम को सामंती उत्पादन प्रणाली के कारण निश्चित समय मत भूमि को कब्जा होने कारण भूमि बनाई के कारण भूमि को प्रयोग कर भूमि लगिन् पर्ने बाध्यता कारण सीमांत के तब कह बस्ने बाध्यता हेने कि पहाड़ में हेद्दे कि खोला को किनार नजीक कि जंगल नजीक जहां सदैभरी त्रास में बांचने बच्चे तेज ठाव बस्ने बाध्य बनाई थी त्यस्ता कारणले गरिबी भएको हो भनेदेखि चाहिँ गरिबीकै कारणहरू खोजेर समाधान गर्ने विधि के हो भनेर खोज्नु पर्ने हुन्छ। कम्तीमा म के भन्छु भन्दाखेरि चाहिँ नेपाल लामो समयदेखि नभएको जस्तो नेपाली कंग्रेसले गठनभएदेखि भूमि सुधार योजना उठायो तर त्यो भूमि त्यो भने जस्तो उम्मेदवार हुन सकेन। कंग्रेसले त झन् जसको जो उसको पोत नारा लगाएर भूमि क्रान्तिकारी भूमि सुधारको नारा नै लगायो त्यो कहिल्यै हुन सकेन। तर अहिलेसम्म आउँदाखेरि चाहिँ जो मान्छे भूमिहीन भएर बाँच्नु परेको छ उसँग आफ्नो स्वत्व हुन्छ नि एउटा खालको डिग्निटी समेत नरहने अवस्थामा पुगेको छ भने चाहिँ त्यो तहको गरिबहरूलाई त्यो तहको गरिबी निवारणको लागि चाहिँ राज्यले कम्तीमा भएको स्रोतहरूको विनियोजन ठिक ढंगले गर्ने प्राकृतिक स्रोतहरूमा पहुँच स्थापित गर्ने नियन्त्रण त्यो स्वामित्व र अधिकार सुनिश्चित गर्ने कुरा त्यसरी गर्न सकेको भए कमसेकम प्राकृतिक स्रोतमाथि उसको पहुँच हुँदाखेरि अलिअलि भए पनि जीविकाको लागि सहज हुन्छ अथवा आफ्नो समान पूर्वक बाँच्न पर्ने परिस्थिति हुन्छ। त्योभन्दा पछाडि चाहिँ राज्यको अहिले पनि मैले भने कि संरचनागत कारणले नै गरिब बनाइएको हुनाले राज्यले क्षतिपूर्ति पनि दिनुपर्छ भन्नुको अर्थ चाहिँ गरिबहरूको लागि विशेष कार्यक्रम चाहिन्छ। विशेष कार्यक्रम बनाउन सकिएन भनेदेखि चाहिँ गरिबी निवारण काम पनि अगाडि बढ्दैन।
1: अब यसमै अझ मेन ढंगले अन्त्यमा चाहिँ देवीजी जस्तो हामीले अघि नै सुरुमा गणेश नेपालीको प्रसंग निकाल्यौं उसको चाहिँ गरिबीकै कारण होइन समस्यामा परेर काठमाडौँमा आएर विकल्प नभएर सरकारको नियम सरकारले नियम कानून चाहिँ पालना गराउन खोज्दाखेरि होइन त्यो नियम कानून अनुसार चाहिँ आफ्नो त्यो दैनिकी पूरा गर्न नसकेर आफ्नो आर्थिक अवस्थाको कारणले चाहिँ देह त्याग गर्नु पर्यो। सुकुम्बासीको एउटा हामीले कुरा गऱ्यौँ अघि सुकुम्बासीलाई विस्थापित गर्नु खोज्दा त्यस्तै एउटा अवस्था आयो भनेको जो जो चाहिँ यो गरीबहरू छन् गरीबी छ उहाँहरू चाहिँ यो अवस्थासम्म आफ्नै ज्यान फाल्नुपर्ने अवस्थासम्म पुग्नु भएको छ त्यो अवस्था दोहोरिन नदिन होइन हामीले जे जे कुरा गरौँ जे जे समस्या सरकारले जे जे गर्नुपर्थ्यो त्यो गरेका छैन। अब के गर्ने त्यो अर्को चाहिँ गणेश नेपाली हुन नदिन अर्को यस्तै अवस्था आउन नदिन सरकारले तत्काल गर्नुपर्ने र नीति बनाएर गर्नुपर्ने काम चाहिँ के हो तपाईँको सुझाव?
2: मलाई लाग्छ अब सरकारले एउटा त यति धेरै हामीसँग घटनाहरू छन् कि वार्षिक हाम्रो नेपालमा करिब करिब 7,000 हरारी मान्छेले आत्महत्या गर्दोरहेछन् विभिन्न कारणले त्यति मध्ये धेरै आत्महत्या गर्न बाध्य भएको समय चाहिँ फेरि गरीबहरू सीमान्तकृतहरू श्रमिकहरूले सबैभन्दा ठुलो संख्या छ यो विषयलाई कहिले पनि गम्भीरतापूर्वक हेरिएन। त्यस कारणले अहिले सरकारले यदि चाहने हो भनेदेखि चाहिँ आत्महत्या गर्न बाध्य भएका व्यक्तिहरूको सामाजिक आर्थिक जीवन रूपान्तरणको ठोस वा विशेष कार्यक्रम बनाउन सक्छ। जस्तो उदाहरणको लागि यो आत्महत्या गर्नुपर्ने बाध्यतामा पुगेका व्यक्तिहरूको आर्थिक सामाजिक जीवन कस्तो छ भनेर हेर्दाखेरि चाहिँ विकल्प नै छैन मान्छे त्यतिकै आत्महत्या गर्नु नि त आर्थिक हिसाबले सम्मत हुन सक्ने अलिकति भए पनि सहज जीवन बनाउन सक्ने ठाउँ छैन। सामाजिक हिसाबले हेर्दाखेरि प्रत्येक पाइलामा विभेदहरू सहनु बाध्य छ त्यो खालको सामाजिक अपेलनाको शिकार हुनु परेको छ। उसले त्यहाँबाट पनि कतै मुक्ति पाउने बाटो देखिरहेको छैन। अलिकति आफ्नै तरिकाले केही गरिखाउन भनेर हेर्ने हो भने पनि सामान्य साना खालको साना खालको उत्पादनहरू लगानीहरू गर्ने कुनै वातावरण छैन लगानी गर्ने स्रोत पनि छैन। कमसेकम सरकारले अलिकति पहिचान गरेर जो असाध्य धेरै संकटमा रहेको छ त्यस्ता व्यक्तिहरूलाई उद्यममा जोड्ने कुरा सिपमा जोड्ने कुरा र त्यो सिप सँगसँगै उसको जीविकोपार्जनलाई सुधार गर्ने आर्थिक कार्यक्रमहरू केही बनाउने हो भने मान्छेहरू अलिअलि भए पनि अडिन्छन् जस्तो लाग्छ मलाई चाहिँ। किनभने जब मान्छेले सरकारले नै मेरो लागि सपोर्ट गरिराखेको छ अनुदान दिएको छ अथवा सहयोग गरेको छ र आर्थिक जीवनमा रूपान्तरण गर्ने नीतिगत व्यवस्था छ हामी त्यहाँबाट केही न केही बेनिफिट हुन सक्छौँ भन्यो भने उसमा आशा जागृत हुन्छ एउटा चाहिँ। दोस्रो चाहिँ अब नीतिगत हिसाबले हेर्दाखेरि चाहिँ नेपालमा गरिबी निवारणको कार्यक्रम पहिला चलेको थियो त्यो प्रभावकारी हुन सकेन। त्यसमा पनि बिचौलियाहरू असाध्यै धेरै फस्ताए कि जो गरिब हो गरिबको जीवन रूपान्तरण हुन सकेन। त्यो अध्यायबाट पनि हामी के सिक्न सक्छौँ भन्दाखेरि चाहिँ गरिबले आफूलाई गरिबीबाट मुक्त गर्ने कार्यक्रम कस्तो हुन्छ भनेर हेर्दाखेरि चाहिँ उसको आर्थिक सामाजिक जीवनमा रूपान्तरण गर्ने कार्यक्रम नहुँदाखेरिसम्म खालि पैसा मात्र दिएर हुँदैन रहेछ। त्यसो हुँदाखेरि चाहिँ उसको आर्थिक सामाजिक जीवनमा रूपान्तरण गर्ने खालको हाम्रो विशेष कार्यक्रम है सामान्य कार्यक्रम भनेको भने कि विशेष कार्यक्रम सरकारले निर्माण गर्न सक्छ। यसको लागि तत्कालै गर्दाखेरि मानव सरकारले चाह्यो भनेदेखि दुई हप्ता एक हप्ता वा एक महिनाभित्र बलियो खालको कार्यक्रम त्यो समुदाय लक्षण कार्यक्रम बनाउन सक्छ कार्यान्वयन गर्न सक्छ। त्यति मात्र होइन यो दीर्घकालीन रूपमा पनि नेपालको गरिबीको समस्या हल नगर्दाखेरि चाहिँ फेरि अगाडि बढ्न सकिन्छ। यो दीर्घकालीन रूपमा हेर्दाखेरि के देखिन्छ भने अहिले मैले भने गरिबीको एउटा ठुलो कारण भनेको चाहिँ भूमिहीनता हो, प्राकृतिक स्रोतमाथिको पहुँच विहीनताको अवस्था हो, र त्यति मात्र होइन रोजगारीको विहीनताको अवस्था पनि हो। कमसेकम अहिलेको सरकारले रोजगार विहीनहरूलाई कम्तीमा न्यूनतम दैनिक बेरोजगार भत्ता उपलब्ध गराउँछौ र त्योभन्दा पछाडि आर्थिक जीवन रूपान्तरण गर्ने कुनै एउटा परियोजना पनि सञ्चालन गर्छौ भन्यो भने उसमा आर्थिक जागरूक हुन्छ र त्योभन्दा पछाडि आफ्नो आर्थिक जीवन रूपान्तरण दिशातिर अगाडि बढ्न सक्छ। होइन अब संकट के हुँदैछ भन्दाखेरि चाहिँ सामान्य रोग लाग्यो भने पनि गरीबहरू श्रमिकहरू चाहिँ अब उपचार गर्न पैसा हुन्न, सुविधा छैन, त्यसपछि छोराछोरी पढाउनुपर्छ, पढाउन सक्ने क्षमता छैन, त्यसपछि त्यति मात्र होइन आफ्नो दैनिक जीविका पनि सञ्चालन गर्न गाह्रो हुने भएपछि मान्छेले के रोज्दो रहेछ भन्दाखेरि सबै संकटसँग जुट्नुभन्दा बाटै हो कि भनेर गलत बाटोतिर जाने परिस्थिति बन्द रहेछ। त्यो परिस्थितिलाई रोक्नको लागि चाहिँ सरकारले नीतिगत रूपमा पनि दीर्घकालीन रूपमा भूमिहीनताको समस्या हल गर्ने कुरा, बेरोजगारीको समस्या हल गर्ने दिशातिर जानुपर्छ, सँगसँगै उत्पादन प्रणालीसँग त्यो समयलाई जोड्नेतिर जानुपर्छ। तत्कालीन हिसाबले चाहिँ कम्तीमा सरकारले बेरोजगार भत्ता उपलब्ध गराउने र साना साना इन्टरप्राइजहरू शुरू गर्ने अथवा केही न उसले चाहेको व्यवसाय उसले चाहेको उत्पादन प्रणालीसँग जोड्ने काम मात्रै गर्न सक्यो भने पनि एउटा चरणमा अब आशा जागृत हुन्छ त्यो पुग्छ। जब आशा जागृत हुन्छ त्यो भन्दा पछि निराशाले चाहिँ गलत परिणाम
1: एकदम यो सरकारले गर्नु पर्यो। अब अन्त्यमा चाहिँ निम्न वर्ग, गरीब, उत्पीडित तथा श्रीमान्तकृत समुदायका मान्छे आफैले अब चाहिँ के गर्ने, यो निराशा मात्रै हुने कि आफ्नो जीवन बदल्नको लागि केही आफूले केही गर्न सकिन्छ?
2: यसको दुईटा काम जस्तो लाग्छ। एउटा चाहिँ अघि पनि मैले भने गरीब हुनुको पछाडि व्यक्ति कारक होइन, हाम्रो सिङ्गो संरचना कारक हो, सिङ्गो अर्थनीति अथवा अर्थ प्रणाली कारक हो। त्यो हिसाबले हेर्दाखेरि चाहिँ यसलाई रूपान्तरण गर्ने, बदल्नको लागि र आफ्नो अधिकारहरू प्राप्तिको लागि र संयुक्त अभियानहरू चलाउनुपर्छ भन्ने लाग्छ एउटा चाहिँ। किनभने यो गरिबीबाट मुक्ति हुने कुरा, अधिकार दावी गर्ने कुरा चाहिँ सरकारले सहज ढंगले सुनिर्देशित सहजै हुन्थ्यो तर सुन्नेवाला छैन, त्यस कारणले संगठित अभियानहरू चलाउनुपर्छ। जुन कुरा संगठित अभियानमा चाहिँ गरिब सीमान्तकृतले मात्रै होइन कमसेकम न्यायका पक्षधर सचेत नागरिकले पनि यो विषयमा बोल्नुपर्छ, कुरा उठाउनुपर्छ, अभियानहरूमा सामेल हुनुपर्छ भन्ने लाग्छ एउटा काम चाहिँ। दोस्रो चाहिँ अब मैले खोजेको जीवन कसरी रूपान्तरण हुन सम्भव छ भन्ने कुरालाई हामीले कसरी सोच्नुपर्छ होला जस्तो लाग्छ भन्दाखेरि चाहिँ आशावादी हुने ठाउँ नभेट्दाखेरि निराशातिर गइदो रहेछ, तर आशावादी बन्ने दिशातिर सरकारले जिम्मेवार बनाउने काम गर्नु पर्यो। जस्तो उदाहरणको लागि चाहिँ स्थानीय सरकार छ हामीसँग नजिकै, स्थानीय सरकारको भूमिका के हो त भन्दाखेरि चाहिँ त्यहाँ भएका समुदायले जुन खालको कष्टप्रद जीवन बाँच्न बाध्य भएको छ, मेरो जीवन अवस्था यस्तो भयो सरकारले के गर्छ भने त्यो प्रश्न उठाउनु पर्यो, वडा अध्यक्षसँग प्रश्न उठाउनु पर्यो, गाउँपालिकासँग नगरपालिकासँग प्रश्न उठाउनु पर्यो र मेरो विकल्प दिने दायित्व राज्यको भएको हुनाले राज्यलाई जवाफदेही बनाउनको लागि पनि हामीले अभियानहरू सञ्चालन गर्नुपर्छ। कि कोही छैन भन्ने होइन, कि हामीले बनाएको राज्य सत्ता छ, हामीले बनाएको सरकार छ भने हामीले बनाएको सरकार वा जनताका नाममा राजनीति गरेका मान्छेहरूले बनाएको सरकार भएको हुनाले तिम्रो जिम्मेवारी हो भनेर जवाफदेही बनाउनको लागि चाहिँ अलिक बोलीसँग नै भूमिका निर्वाह गर्नुपर्छ जस्तो लाग्छ।
1: धेरै धेरै धन्यवाद जेबी विश्वकर्माजी तपाईँको यो महत्वपूर्ण भनाई, विचार, सुझाव र समयको लागि। वहाँ हुनुहुन्थ्यो लेखक, पत्रकार एवं अभियन्ता जेबी विश्वकर्मा। आजको कार्यक्रममा हामीले निम्न र गरीब, उत्पीडित तथा सीमान्तकृत समुदायको पक्षमा सरकारको व्यवहार र अब गर्नुपर्ने कामको विषयमा कुराकानी गर्यौं। उज्यालो रेडियो नेटवर्क, उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट समेत प्रसारण भइरहेको यो कार्यक्रम बिहान 8 बजे सुन्न सकिन्छ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा बिदा हुन्छु। नमस्कार।

0: हुने ग्यास सिलिण्डर प्रयोगमा सानो असावधानीले पनि ठूलो दुर्घटना हुन सक्छ। त्यसैले ग्यास सिलिण्डर किन्ने बेलामै सिल कस्तो छ भनेर जाँच गरौं।
1: कुचिएको, पुरानो र मिति गुज्रिएको सिलिण्डर नकिनौ।
0: सिलिण्डर, रेगुलेटर र पाइपमा गुणस्तर चिन्ह हेरेर मात्र किन्ने गरौं।
1: ग्यास किनेर लैजाँदा र सकिएपछि फिर्ता गर्दा सिलिण्डर गुडाउने काम नगरौं।
0: ग्यास सिलिण्डर बालेको बेलामा उनी सिल जस्ता आगोले चाँडै टिप्ने लुगा नलगाउ।
1: चाल्डुका खुल्ला राखेर ग्यास बाल्ने गरौं।
0: खाना पकाउने काम सकिएपछि रेगुलेटर बन्द गर्न नबिर्सौ।
1: ग्यास चुलोको बर्नर सफा राखौ। कम्तीमा हरेक दुई दुई वर्षमा ग्यास सिलिण्डरको रेगुलेटर र पाइप फेरौ।
0: ग्यास सिलिण्डर सकेसम्म खुल्ला ठाउँमा राख्ने गरौं।
1: रातो रङमा ग्यास बल्न थालेमा बन्द गरेर जाँच गरौं।
0: ग्यासको गन्ध आएमा बल्ने कुरा टाढा राखौं। बिजुलीको स्विच अन र अफ नगरौं।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: मेरो कपडा प्याकिङ गरिदिउँ त। सामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
2: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु। क्यान्सर विरुद्ध औषधको किरण, सिएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 056-4943-33, 493-5555।

0: महालाई चाहिएको सहयोग टाटा युद्ध
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध
2: खाना पकाइसकेपछि आगो ग्यास चुलो स्टोव या हिटर मुहान नबिर्सन
1: ग्यास सिलिन्डरको रेगुलेटर पाइप वा चुलोबाट ग्यास चुहावट भएको छ कि छैन ख्याल गरौ
2: सलाई लाइटर जस्ता आगो सल्काउने वस्तु बाल बालिकाले भेटाउन सक्ने ठाउँमा नराखौ
1: गोठमा कुरो पकाइसकेपछि राम्ररी पानी छापेर आगो निभाऊ
2: बिजुलीका तार प्लग स्विच वा वायरिङ ठिक अवस्थामा छैन
1: जोखिममा रहेको घर बस्ती नजिकै पोखरी ट्याङ्की वा अरू कुनै तरिकाले पानीको जोगो गरौ सेउला माटो बालुवा थुपारेर राखौ
2: आग लागिबारे चासो राखौ चनाखो हुने
3: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित इन्ट्रोड्युसिङ वाइफाई सिक्स विथ सुरिसु सुरक्षा
4: वाइफाई सिक्स सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
3: साथै सुरिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
4: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
3: सुरिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
4: 0142388888 अन्ठानब्बे 0 8 8 8

0: Rádio Solu é
1: Sun Chip Suri FM is giving you time.
2: It's 9 PM Rapko 9 baje.
1: I'm Chek Kusatna, New Star Digital Color Lab tatha Jwalamai Offset Press, Solu Dutkunda Nagar Palika 5 Solu Kumbu.
3: आदरणीय श्रोतावृन्द, तपाई अहिले सुनिरहनु भएको छ सुन्न एफएम. सुन्न एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ

तो जितना छिपूनी तेरी है महिला बचने जिंदगी को अंतिम है।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल शुरू गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् त भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन।
4: अलिकति जत्न पा छैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउन सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टुलर छैन भने बजारमा।
5: चिन्ता किन लिनुहुन्छ? एकपटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने, नबिग्रिने, हल्का खेतबारी जोत्ने टिलर छँदै छ नि।
4: यो कहाँ किन्न पाइन्छ? अनि पाँच सय साइज कहाँ कहाँ उपलब्ध छ नि?
5: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ। खेतबारी जोत्न, खोपाई गर्न, ट्याङ्क बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिंचाईको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
6: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता खोप मल्टिटर्को सर्भिस प्रणाली सिद्धी चरण नगरपालिका एघार गोरुमारे भन्ज्याङ ओखलढुङ्गा। फोन 0375902222, 98528820222, साथै 98010208095 मिस कल गर्नुहोस्। मद्दतै तपाईँलाई फोन आउनेछ।
7: ल, अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
8: दिदी, छिमको सिम किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
7: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लिनमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
8: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
9: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
7: प्रोप्राइटर अजय पन्चियार, सम्पर्क नम्बर 98059090094 र 98638064।
8: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुखुम्बु,
9: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर।
10: वन जंगल को छेउमा घर आँगन पर

0: साथी भाई बजनो
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: खै जन्म दर्ता दिनुस् त
3: जन्म दर्ता गरेको छैन नि म्याडम
2: बाउ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
3: मलाई त थाहा थिएन
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ त्यति मात्रै हो र दाई जन्मेको 35 दिन भित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
1: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
1: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
2: नेपाल सरकार विज्ञापन
4: बोर्ड राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
5: म पनि राईको साझा स्टोरमा नै जान लागेको हो ल नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ अरे छानी छानी किन्ने हो आज
6: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु नगरपालिका 5 सल्लेरी सोलुखुम्बु

0: न मेरे तो हाथ खुट्टा अरुणा झनझन करीमाफी हंगाम बनाए मेरे पी हो के खी एक बार को जिंदगी दुख दुख में बिताने पर्ने उपचार कता कराने हो
1: दीदी मैं गैस्ट्रिक भर करार थाके हिरान भिंदा रातभर जागरण जस्ते बस् तर यह सब रोग उपचार हमजी औषधालय में हो रे भर उपचार कराने भाग हमजी औषधालय तीर हेको नीदी और संग जाऊ
2: यहाँ नसा च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर्ष सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129 98 43 89 86 52 98 24 74 17 18 98 43 43 59 96 र 98 61 23 14 72 आन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 कल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो? उसले आज फेरि गाली गरे, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो। ओहो दिदी, कुट्न मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्। मैले त सोचेकै थिएन, यो त घरभित्रका सामान्य कुरा होला नि भनेर।
3: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यो हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
0: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गर्छ।

0: भएको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
1: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन हो।
2: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड की मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को नियंत्रित में।
3: होंडा का विशेषता
4: जापानीज ऊर्जा प्रणाली उत्पादित
3: उत्कृष्ट माइलेज
4: राम्रो रिसेल मूल्य
3: टिकाऊ र भरपर्दो
4: अफरोड का लागि पनि उपयुक्त
3: BS6 तथा नया नया भर्सन बजार में लॉन्च भइरहेको
4: सबै उमेर समूह कर्मचारी तथा व्यवसाय प्रयोजन का लागि पनि अति उपयोगी।
3: हाम्रा सेवाहरू
4: ओखलढुंगा र खोटाङको विज्ञान बजारबाटै फाइनेंस को सुविधा सहित होंडा का सबै मॉडल का मोटरसाइकिल तथा स्कूटर कंपनी के मूल्य में पाइने
3: जुनसुकै मॉडल का जेन्युइन पार्ट्स का साथ ही सर्विसिंग सेवा
4: एक्सपेंस गो सुविधा सहित मोटरसाइकिल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्विस सेवा निशुल्क दिइने
3: अनलाइन बाट बुकिंग गरी भुक्तानी गरेमा होम डेलिभरी को सुविधा समेत रहनेछ।
4: ओखलढुंगा को लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्विस टाली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भुजाङ ओखलढुंगा।
3: संपर्क नंबर 037590222 9852888022 र 9842880300।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: होइन एक अंशा गीत गाउँदै कता हिँड्ने?
2: जापानिज भाषा पढेर जापान छ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है।
2: मेरो त मत चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनाव नै छु हौ।
1: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन छ, जापानी संसार पढ्ने अनि जापान जाने।
2: होइन त्यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ, यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप्ट गरिएर बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ। त्यसका साथै कममा ल्याएका वा कम सिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
2: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति साह्रो हुने रहेछ?
1: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्, त्यसैले आफू सो सुरक्षित गरिहाले कान्छा।
2: ल दिदी, म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
3: हजुर, सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चावेल केएल टावर, छैटौं तला, काठमाडौँ। सम्पर्क
1: 98550 17979
3: र 01592 26 16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चावहन चुच्चेपाटी, काठमाडौँ।
4: मानव देश बिक्री तथा ओसार पसार जघन्य अपराध हो।
5: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
4: देश बिक्री र ओसार पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश बिक्री तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
6: नेपाल सरकार विज्ञापन।

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बालबालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भ्रमण स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरीदेखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382204030।
1: समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दै छु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दैछौ तिमीहरू
0: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज चारुल काठमाडौँ जाऊ
1: किन र अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ
0: कक्षा 11 मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
2: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
0: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाड़ी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरूङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
2: लोकेशन कहाँ हो अंकल
0: साबल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यसो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु कक्षा 11 भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4542-768 विनायक सिद्ध कलेज पढाइमा प्रतिभा र भविष्य बनाउने कलेज
3: यदि तपाईँको बच्चामा चौनसात पैतारा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एसआरडीसी काभ्रे कुनिपा नगरपालिका 11 प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 9852555768 अङ्कमा 9852555768

0: सबै बिर्सिसके आजकल आफ्नो त युनिटी कार्पेटको विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुनु नबिर्सनु होला यति कार्पेट कार्पेटको शीर्षा
1: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं सुरक्षित भविष्य निर्माण गरौं मौसम तथा जलवायु सम्बन्धी सूचना लिनेर दिने गरौं मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत गराउं जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गराउं वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौं जीवन रक्षा गरौं
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा

0: सड़क निर्माण कार्य सम्बन्धी अत्यन्त जरूरी सूचना सालु झुण्डेसी सड़क निर्माण कार्य फुटिङ हुँदै नगुसीतर्फ तीव्र गतिमा अगाडि बढ़िरहेको हुँदा निर्माण क्षेत्र तल्लोभीक मसित खम्चे आसपासका स्थानीय बासिन्दाहरूलाई घाँस दाउरा तथा पशु चौपाय सुरक्षित क्षेत्रतर्फ मात्र लैजान तथा अवसाद गर्दा विशेष सावधानी अपनाउन यसै सूचना मार्फत अनुरोध गरिन्छ। निर्माण कार्यलाई सहज सुरक्षित र समयमै सम्पूर्ण गर्न सबैको सहयोगको अपेक्षा पनि गरिएको छ। सड़क उपभोक्ता समिति सालुङ सुलुखुम्बु यौनहिंसाबाट बचौं र बचौं। यौनजन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथी भए परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन बानी व्यवहार अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। दिदी आज भोलि मेरो सामानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुबाउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे हुनु, के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियो। अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको, पैसा नै छैन। सानो सानो कुरामा किसकिस मात्रै गर्नुहुन्छ। घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौँछु कलकत्तामा बेच्ने जस्तो लक्ष्य छ त। कतिसी लागौँछ त भाइ, के भएको तिमीलाई? भाइ भन त
1: खै दिदी, के भन्नु? साथीहरूले गाँजा खान जबरजस्ती गरे, मैले पनि मन भन्नै सकिन र खाने। त्यसपछि बिस्तारै बानी हुँदै गयो। अहिले त लत लागेछ, छाड्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
0: गाह्रो साह्रो मलाई केही थाहा छैन। अब खुर्को सबै छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछु? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको जित प्रतिष्ठा छुट्टै छ। यसको संरक्षण तिमी त हो।
1: हुन्छ दिदी, धन्यवाद। अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले सेवातिर पनि धेरै दुःख दिएको छु। मेरो सबै थोक परिवार हो, मलाई माफ गर।
0: बारिशमा लत सिर्जना गरी धुलोकिरी तुलाउने वस्तुमा पदार्थ लागु पदार्थ वा लागु औषध हो। विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थान प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागु औषधको प्रयोग प्रसार प्रसार मुखा स्वस्थ जीवन लागू औषध बुक समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलुखुम्बु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
2: कार्यालयको जनहितमा जारी सन्देश।
3: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार। विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र पाँच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात, हरियो तरकारी, फलफूल, दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टाभित्र शिशुलाई स्तनपान गराउ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौ। आइरन, भिटामिन ए र जिंकयुक्त खानेकुरा नियमित सेवन गरौ। जंक फूड, धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौ। कुपोषणले बाल बालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौ।
2: जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बु।
0: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना
4: अदालत सेवा ग्रही महानुभावहरु यातायात व्यवस्था कार्यालयबाट प्रबन्धन सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरु प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो भएमा राष्ट्र सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझो सम्पर्क राख्न सक्नुहुनेछ।
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय

0: कता छ बौद्धतिर कहाँ कुदेको यसरी
1: कलेज खोज्दैछु यार कक्षा एघारको लागि पढाइ र अनुशासन पनि कडा चाहियो अनि अतिरिक्त क्रियाकलाप पनि उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि
0: अरे यार त्यसो भए त सिधै बौद्ध टुसाको केम्स कलेज जाऊ न तिमीले भनेका यी सबै कुरा त्यही त छ नि
1: बौद्ध टुसालमा अवस्थित केप्स कलेजमा कक्षा एघारका लागि साइन्स म्यानेजमेन्ट ल तथा ह्युमानिटिज संकायमा नयाँ भर्ना खुलियो उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मैत्री सिकाइमा जोड़ दिँदै यहाँ अनुभवी दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ सर्वोत्कृष्ट शैक्षिक नतिजा नियमित अतिरिक्त क्रियाकलाप र जिम्मेदार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था
2: केप्स कलेज सुन्ने आफ्नो उज्जवल भविष्यको जग बसाल्नुहोस्
0: केप्स कलेज बौद्ध टुसाल
1: थप जानकारीका लागि सम्पर्क 97126507 97126507
2: सफलताको सही छनौ केप्स कलेज
3: हत्तीका दिदी यो नयाँ घर बनाउन कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चाहे पत्तै पाउनु ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या धत बहिनी तिमी पनि कस्तो सम्झनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुलुखुमा सबै थुक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हौ नसुनु भयो सुरु दुखुमा नगरपालिका ओडामी नम्बर 5 भएको शान्ति स्टोर एन्ड सप्लाई छ नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक सिल्क वाइरिङका सामान जे खुजु त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने म त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
4: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लायर्स सोलु दुकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरू सुलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00 सुनु धुपकुण्ड नगरपालिका 5 सल्लेरी सुलुखुम्बु
5: सवारी साधनको हिन्दी र तिर्थ श्रृङ्खलाहरू सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलुखुम्बु नगरपालिका उदानगर पाँच सलेरीको बुद्ध घाटमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: उपायको दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98160034 2
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बु नगरपालिका उदानगर 5 सलेरी सोलुखुम्बु।
2: तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर
0: सोलुखुम्बु जिल्लाको सोलु दुपुण्ड नगरपालिका वडा नम्बर 10 तापसिङ च्याङ्ता स्थित ओमछु आधारभूतमा भूमि विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसो सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ।
2: सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपूर्ति समझदारीमा प्रदान गरिनेछ।
0: पद अंग्रेजी शिक्षक एकजना आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि थप सुब सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 1 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र फुरी शेर्पा होस्टेल सञ्चालक 98 41 15 90 82
2: नगरपालिका वडा नम्बर 10 7 3 0 0

सामुदायिक रेडियो सोल एफएम 101.2 मेगाहर्जमा भर्खरै सुन्नुभयो राष्ट्रिय गीत। यो राष्ट्रिय गीतसँगै आजको हाम्रो समग्र प्रसारण यही अन्त्य गर्ने बेला भएको छ। हामी भोलि बिहान 5 बजे विभिन्न प्रसारण लिएर तपाईसँग आउनेछौं। आजको प्रसारण सुनिदिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। तपाईको मिठो निन्द्रा र सुन्दर सपनाको कामना गर्दै सोल एफएम परिवार आजका लागि बिदा हुन्छौं। नमस्कार, शुभरात्री।